0: अर्थात् बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौँ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेटसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, विगतलाई वर्तमान नसम्झिनुहोस्। विगतमा एकजना व्यक्तिले 1000 रुपियाँको नोट गोजीमा बोकेर जानुभएछ। त्यो नोट अलिकति भिजेछ, पानीमा हिँड्दै गर्नुहुँदाखेरि अलिकति भिजेछ र त्यो नोटलाई आफू बसेको अगाडिपट्टिको ढुङ्गामा यसो राख्नु भएछ। एकछिनमा हावाले स्वट्टै उडाएर एउटा दिशामा डुबाइदिएछ अनि दिशामा डुबाए पछाडि त्यो मानिसले सम्झिनु भएछ, हायद तेरिका, 1000 रुपियाँको नोट त दिशामा डुबिहाल्यो, म उठाउँदिन भनेर उहाँ त्यसरी हिँड्नु भएछ। एकछिन पछि अर्को एकजना मान्छे आउनु भएर त्यही सिटमा बस्नु भएछ। यसो हेर्दाखेरि त पर्तिर दिशामा एउटा 1000को नोट डुबिरहेको छ। उहाँले यसो सिन्कल लग्नु भएर त्यो नोटलाई यसो यसो चढाउँदै चढाउँदै बाहिर निकाल्नु भएछ। बाहिर निकाले पछाडि उहाँले पानीको छेउमा लग्नु भएछ र यसो यसो हल्लाएर सफा गर्नुभएछ अनि त्यस पछाडि फेरि बालुवाले माथि तल उ गर्नु भएछ अनि त्यो पछाडि ढुङ्गा माथि राखेर ढुङ्गाले थिचेर त्यो नोटलाई सुकाउनु भएछ। सुकाएर बजारमा लिएर जानु भएर उहाँले सोच्नु भएछ, यो त दिशामा डुबेको नोट हो, बालुवाले धोइएको नोट हो, पानीले भिजेको नोट हो, यो चल्ला र भनेर चाहिँ उहाँले यसरी टक्कै यो फलाना चिज दिनुहोस् त, यो यो यति यति दिनुहोस् भनेर 1000को नोट दिँदाखेरि त त्यो पसलले ठ्याक्कै नोट समात्नु भएर फटाफट सामान दिएर चाहिँ लिनु भएछ। भनाइको अर्थ, यो नोटको जीवनमा विगतमा ऊ पानीमा खस्यो, कसैले त्यागिदियो, छोडिदियो, यहाँ त्यति मात्रै नभएर ऊ दिशामा खस्यो र कसैले त्यागिदियो। यस प्रकारको अवस्थामा भएर यो 1000 रुपियाँको नोट गयो, तर पनि त्यो 1000 रुपियाँको नोटको भ्याल्यु, जो मूल्य छ, त्यो मूल्य चाहिँ छुटेको रहेनछ। जब एकजना व्यक्तिले अलिकति सफा सुग्घर गरेर पसलमा लगेर 1000को नोट दिँदाखेरि त्यो पसलले मजाले त्यो 1000को नोट लिनु भएर त्यहाँ पसलको सामानहरू उहाँलाई दिनुभयो। भने जस्तै तपाईँको विगत तपाईँ हुनुहुन्न। विगतमा दुष्टात्माले विभिन्न प्रकारको घटना तपाईँको जीवनमा घटाएको हुन सक्दछ, तर त्यो विगतबाट तपाईँ नजिउनुहोस्। दुष्टात्माले चाहिँ तपाईँको विगतलाई सम्झाएर तपाईँ त्यही विगतकै व्यक्ति हुनुहुन्छ भनेर चाहिँ तपाईँमा दोष हालिदिएर तपाईँको जिन्दगी खराब गर्न उसले कोसिस गर्छ। तर पवित्र बाइबलमा परमेश्वरको वचनले तपाईँको अब विगतहरू सबै नै ख्रिस्टको रगतले धोइसकिएको छ, तपाईँ नयाँ सृष्टि भइसक्नु भएको छ, पुराना कुराहरू अब बितेर गइसकेका छन्, अब तपाईँ त्यो धोइएको 1000को नोट जस्तो अब जता लगे पनि चल्ने खाल, ख्रिस्ट येशूले जो मूल्य तपाईँमा राख्नु भएको छ त्यो मूल्य तपाईँमा आइसकेको छ भनेर चाहिँ बाइबलले तपाईँको विषयमा त्यो बताएको हो। त्यसै कारणले गर्दा विगतलाई तपाईँले वर्तमान नसम्झिनुहोस्। र दोस्रो कोरिन्थीको पुस्तक 5:17 यसो भनिएको छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुराना बिति गएको छ, हेर नयाँ आएको छ। र पुराना तपाईँ ख्रिस्ट येशूमा हुनु भएको कारणले गर्दा तपाईँको पुराना कुराहरू बिति गए, तपाईँ नयाँ सृष्टि हुनुभयो र तपाईँमा अब सबै ख्रिस्टको नयाँ कुराहरू आइसकेको छ। तपाईँलाई त्यही मूल्यमा, जुन मूल्यमा प्रभुले धरती टेकाउनु भएको छ, त्यही मूल्यमा तपाईँलाई उहाँले राख्नु भएको छ। रोमीको पुस्तक 8:1 भन्छ, अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन, अब त्यो दिशा तपाईँबाट धोइसकियो, अब त्यो चिसो जो भिजिएको किचिक मिचिक भएको कुराहरू थियो त्यो पनि सबै गइसक्यो, अब तपाईँमा 1000 रुपियाँको नोटको मूल्य जस्तो नै, जुन मूल्यमा तपाईँलाई प्रभुले धरती टेकाउनु भएको थियो र उहाँको हृदयमा जुन मूल्य तपाईँ प्रति छ त्यही नै मूल्यमा तपाईँ आइसक्नु भएको छ। र रोमीको पुस्तक 8:1 यसरी लेखिएको छ, यसकारण अब ख्रिस्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। यो मैले भनेको होइन, पवित्र बाइबलको वचनले तपाईँलाई भनिएको कुराहरू हो। अब तपाईँ दोस्रो कोरिन्थीको पुस्तक 5:17 अनुसार तपाईँ नयाँ सृष्टि भइसक्नुभयो, रोमीको पुस्तक 8:1 अनुसार अब तपाईँलाई दण्डको आज्ञा छैन, किनकि तपाईँ ख्रिस्ट येशूमा हुनुहुन्छ। येशूको रगतले तपाईँलाई धुई पखाली गरेर अब तपाईँलाई कहिले पाप नगरेको मानिस जस्तो नै बनाइसकेको छ। दुष्टात्मक भाषा, शैतानको योजनालाई तपाईँले भोट नहाल्नुहोस्, शैतानको कुरालाई विचार विश्वास नगर्नुहोस् र हिजोको दिनलाई नसम्झिनुहोस्। अब अब हिजोको दिनहरू तपाईँको जीवनबाट बितिसके र हिजोको दिन सम्झिएर आजको दिनलाई तपाईँले नबिगार्नुहोस्, किनकि हिजोको दिन सम्झिने व्यक्तिहरू पछाडि हेर्ने व्यक्तिहरू अगाडि बढ्न सक्दैनन्। अब हिजोको दिनलाई प्रभुले उहाँले समाप्त गरिदिनु भएको छ, विगत तपाईँको वर्तमान होइन। त्यसले गर्दाखेरि हिजोको दिनले तपाईँलाई सम्झना गराउने कुरा चाहिँ म असफल भएको मानिस हुँ, म एक लागु पदार्थ खाएको यस प्रकारको बिग्रेको मान्छे हुँ भनेर चाहिँ तपाईँले त्यसरी सम्झिनु होला। म एक पालपाचुकी भएको व्यक्ति, कसैले छोडेको व्यक्ति, त्यागेको व्यक्ति भन्ने तपाईँले त्यसरी सम्झिनु होला। र हिजोको दिन सम्झिन थाल्नुभयो भने दुष्टले तपाईँको मनमा मलाई कसैले पनि मन पराउँदैन, मलाई घृणा गर्छ, म धरतीमा एक्लो छु, हाई कठाई बरा म भन्ने जस्तो, म धरतीको एउटा बोझ मात्रै भएको छु भन्ने जस्तो दुष्ट आत्माले त्यो झुट तपाईँमा हालिदिन्छ र तपाईँलाई उसले यो भनेर विश्वास गर्न लगाउँदछ कि मैले जिन्दगीमा धेरै गल्तीहरू गरिसकेको छु, अब कुनै हालतमा पनि म असल हुन सक्दिन भन्ने त्यो प्रकारको झुटमा तपाईँलाई फसाउन उसले सक्दछ। तर ख्रिस्टको वचनलाई तपाईँले विश्वास गर्नुपर्छ, तपाईँलाई प्रभु येशूले नयाँ तुल्याइसक्नुभयो, उहाँको रगतले तपाईँको सबै पापहरू धोइसक्नुभयो। अब रोमीको पुस्तक 8:1 भने जस्तै तपाईँ ख्रिस्ट येशूमा हुन भएको कारणले गर्दा अब तपाईँलाई दण्डको आज्ञा छैन, यो स्वर्गको निर्णय हो। त्यसले गर्दाखेरि अब तपाईँले भन्नु पर्ने कुरा चाहिँ सोच्नु पर्ने कुरा योहन्नाको पुस्तक 1:12 अनुसार म परमेश्वरको सन्तान भएको छु, छोरा यानी छोरीहरू भएको छु, एफिसी 1:7 अनुसार मेरा सबै पापहरू ख्रिस्टको रगतले धोइसकिएको छ र एफिसीको पुस्तक 1:6 अनुसार मलाई स्वर्गले स्वीकार गरिएको व्यक्ति हुँ, माथिबाट छानिएको व्यक्ति हुँ र दोस्रो कोरिन्थीको पुस्तक 5:17 अनुसार म एक ख्रिस्टको नयाँ सृष्टि हुँ र रोमी 8:1 अनुसार मलाई अब दण्डको आज्ञा छैन भन्न चाहिँ तपाईँले आफूले आफूलाई त्यो प्रकारले विश्वास गर्न सक्नुपर्छ र तपाईँले वर्तमानलाई चंगा ल्याउनु पर्छ। प्रभु येशूले योहन्नाको पुस्तक 8:32 भन्नुभयो, तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनु हुनेछ भन्ने चाहिँ भन्नुभयो। दुष्टको झुटले तपाईँहरू मलाई विगत तर्फ लिएर जान्छ तर परमेश्वरको सत्यताले चाहिँ हामीलाई वर्तमानमा चंगाई गर्छ र म ख्रिस्टमा को हुँ भनिकन यो प्रकारले विश्वास गर्न लगाउँदछ। मानिसहरूले तपाईँलाई विगतको पिक्चरमा, विगतको नक्सामा, विगतको इतिहासमा हेर्लान् तर परमेश्वरले हेर्ने दृष्टिकोण फरक छ। उदाहरणको लागि पहिलो समुएलको पुस्तक 16:1 जब परमप्रभु परमेश्वरले समुएल अगमवक्तालाई यिसैका छोराहरू मध्ये एकजनालाई दोस्रो इजरायलको राजाको रूपमा अभिषेक गर भनेर चाहिँ पठाउनुभयो, समुएलले यिसैको जेठा छोरा लगायत अन्य छोराहरू निकै ह्यान्डसम देख्नु भएर उहाँले तुरुन्तै अभिषेक गर्न जानुभयो। तर परमप्रभु परमेश्वरले पहिलो समुएलको पुस्तक 16:7 भन्नुभयो, मानिसहरूले बाहिरी आवरणलाई हेर्छन् तर म त मानिसहरूको हृदय हेर्छु भने चाहिँ उहाँले त्यसरी भन्नुभयो। र जब दाउद एउटा सानो ठिटो मात्रै आउनु हुँदाखेरि परमप्रभु परमेश्वरको आत्माले समुएल अगमवक्तालाई भन्नुभयो, ठिटो यही नै हो, इजरायलको दोस्रो राजा मैले छानेको व्यक्ति यही नै हो, यसैलाई तैले अभिषेक गर भनिकन परमप्रभु परमेश्वरले समयलाई भन्नुभयो। प्रियहरू, मानिसहरूले जस्तो परमेश्वरले हेर्नुहुन्न, मानिसहरूले मानिसहरूको विगतमा घटेको घटनाहरूलाई हेर्छन् तर परमेश्वरले त वर्तमानलाई हेर्नुहुन्छ, मानिसहरूको हृदयलाई हेर्नुहुन्छ। दाउदलाई मानिसहरूले हेर्ने आँखा, व्यभिचारी, हत्यारा लगायत यस्तो खराब कुराहरू, गोठाला लगायत यस्तै यस्तै कुराहरू थियो तर परमेश्वरले त परमेश्वरको हृदय पछिको व्यक्ति भनिकन त्यसरी हेर्नुभयो। गिदोनले आफूले आफूलाई नै उहाँले विगतका घटनाहरूसँग दाज्नु भएर उहाँ एक वीर मानिस हुँ भनेर चाहिँ विश्वास गर्नुहुन्थेन तर परमेश्वरले गिदोनलाई ए वीर मानिस, म तँद्वारा अब इजरायलीहरूलाई छुटकारा दिन्छु उनीहरूको दुश्मनबाट भनेर चाहिँ त्यो भन्नुभयो। पत्रुस 3 प्रभुलाई इन्कार गरेको व्यक्ति हुनुहुन्थ्यो, विगतको अनुसार हेर्ने हो भने त पत्रुसलाई धोकेबाज भनेर चाहिँ त्यसरी नाम दिन पर्थ्यो तर प्रभु येशूले पत्रुसलाई बौरी उठ्नु भएपछि 3 मेरो भेडा चढाओ, मेरो पाठाला खुवाओ, मेरो भेडाहरूको हेरविचार गर भनेर चाहिँ उहाँले भन्नुभयो। पाउलको विगतलाई हेर्दाखेरि उहाँ त सतावट गर्ने, इसाईहरूलाई सतावट गर्ने, जेल हाल्ने, स्टिफनलाई मार्न लगाउने त्यो प्रकारको व्यक्ति हुनुहुन्थ्यो तर परमेश्वरको दृष्टिकोणमा त पाउल त एक हुनहार व्यक्ति जसले उहाँको राज्य ल्याउनको लागि सहायता गर्छ भनेर चाहिँ उहाँले त त्यसरी हेर्नुभयो र पाउललाई दमस्कसको बाटोबाट बोलाउन सुरु गर्नुभयो। र प्रियहरू, तपाईँको भविष्य र वर्तमान सृष्टिकर्ता परमेश्वरले हेर्नुहुन्छ, तर दुष्ट आत्माले चाहिँ तपाईँको विगतलाई सम्झाएर तपाईँलाई खत्तम पार्नको लागि कोसिस गर्छ। र तपाईँको विगत तपाईँको वर्तमान होइन, विगत सम्झिएर विगततिर अलमल लिनु भएर वर्तमानलाई नबिगार्नुहोस्। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जयमसी, म चाहिँ ओरङ्गाबाद तामाङ ओखलढुङ्गा हो मेरो जन्म चाहिँ। हामी अहिले चाहिँ ललितपुरमा बस्छौ। म चाहिँ अब प्रभुमा चाहिँ कस प्रकारले आयो भन्दा चाहिँ मेरो गुरु त पहिला चाहिँ जान भएर छ, तर उहाँले चाहिँ मलाई भन्नुहुन्थेन। जब छोरो बिरामी भयो अनि त्यहाँबाट चाहिँ मैले एकजना सीता दिदी भन्ने पनि थियो है, गायनी दिदी, त्यो दिदीले चाहिँ हेर्न बहिनी विश्वास गर, अब बुढो पनि विश्वासमा गएको छ, भोलि त्यतिकै त्यतिकै गर्यो भने तपाईँलाई अब भाइ विश्वास गरेपछि तपाईँ गएन भने अब उहाँले छोड्नु पनि सक्छ भन्नुभयो क्या। अनि होइन म पनि जान्छु दिदी, मेरो छोरा पनि निको भयो म जान्छु भने, अनि त्यहाँबाट पछि त्यसो गर्दा गर्दै छोरा निको भएपछि त मलाई पनि विश्वास लाग्यो। अनि गएँ चर्चमा त्यही दिदीसँग, त्यही दिदीले दिदी जाने चर्चमै ग्रहण गरेँ मैले। अनि त्यो दिदी, अनि त्यो दिदी चाहिँ अहिले छ कि छैन मलाई थाहा भएन। अनि त्यो दाईले पनि भन्नुभयो, बुढोलाई सुसमाचार सुनाउने दाईले पनि भन्नुभयो, अनि त्यो दाईले पनि बहिनी जाऊ आफ्नो छोरा जस्तो निको भयो भने राम्रो पनि हुन्छ, मुक्ति पनि पाउँछौ भन्नुभयो। अनि हुन्छ दाई भने गएँ। त्यो दिदीले चाहिँ धेरै सुनाउनु हुन्थ्यो झन्, त्यो दिदी पनि जानुपर्छ बहिनी भनेर भन्नुभयो। अनि पछि गएँ त्यो दिदीसँगै गएर उहाँले नै ग्रहण गर्नु लाउनु भयो। अनि ग्रहण गरेँ अनि पछि चाहिँ त्यो दिदी हामी त्यहाँबाट पनि निस्किएर हिँड्यौँ। हामी त्यो ठाउँबाट उसले पनि छोड्नु भयो, हामी छोड्यौँ। अनि पछि त्यस्तै त्यस्तै गरेर अनि मेरो बुढोले चाहिँ म प्रभुमा गएको छु भनेर चाहिँ कहिले पनि भन्नुहुने थिएन। उहाँले पनि सुसमाचार त सुनाउनु पर्थ्यो नि होइन, भन्नुहुने थिएन नि नभनेपछि। अनि मलाई चाहिँ त्यो वचन जाँदा जाँदै आफू पनि जाँदा जाँदै गरेपछि त बाइबल पढ्नु मन लाग्ने, आफूले पढेको थिएन अनि बाइबल पढ्नु नआउँथ्यो। अनि प्रार्थना गर्थ्यो, प्रभु तपाईँ त सिकाउनु हुने प्रभु हुनुहुन्छ अरे, मलाई पनि सिकाइदिनु भन्नु। मैले ठ्याक्कै अनि त नपढेको बाइबलहरू पनि पढ्नु आएको थियो। अनि त्यो पथहरू हिँड्न आउँदैन त अरूले हेर्दाखेरि त कति मलाई ला भनेर, त्यस्तो पथ हेर्न आउनुहुन्छ उहाँहरूलाई, मलाई पनि पथ हेर्न आए त हुने नि भन्नु। पछि त मलाई पनि आयो, प्रभुले सिकाउनु भयो दिनुभयो मलाई, पदहरू पनि हेर्न आयो। अनि सबै सबै सबै गर्यो, त्यसो गर्दा गर्दै गर्दै गरेँ। अनि त्यो दिदी सँगसँगै जाँदा जाँदै जाँदै जाँदै गर्दै पछि अनि ठक्कै हामी एकजसम्म चर्चमा आयौँ। चर्चमा आएपछि चाहिँ अनि पछि म त्यसरी बिरामी भयो, यस्तो कोखामा दुख्ने। अनि कोखामा दुख्दाखेरि चाहिँ अब सुत्नु पनि नहुने क्या, यतापट्टि कोल्टो भएर सुत्नु हुँदैन थियो, मलाई सास फेर्नु गाह्रो हुन्थ्यो। सास फेर्नु गाह्रो भएपछि अब धेरै भएपछि चाहिँ अनि जाउँ न त हस्पिटल भनेर गयौँ। गएपछि भिडियो एक्सरे गर्ने, अनि भिडियो एक्सरे गरेपछि अनि तपाईँको के हो अनि त्यति बेला थाहा हुन्छ भनेर डक्टरले भन्नु। अनि त्यो दिन गएँ भिडियो एक्सरे भोकै आउनु, भोकै गयौँ बाट भिडियो एक्सरे गरेपछि अनि त्यो दिन त केही पत्ता लागेन त्यो दिन पनि। अनि फेरि भोलि आउनु भन्नुभयो, भोलि भोलिपल्ट पनि गएँ, भोलिपल्ट जाँदाखेरि पनि त्यसै भन्नुभयो, केही पत्ता लाग्दैन, यो कालो छ के हो अब यो कालो छ भन्ने मात्रै क्या। एक हप्ता गएँ म भिडियो एक्सरे गर्नलाई, एक हप्ता गयो। गएपछि अनि पछि त उनीहरू अब यो अपरेसनै गर्नुपर्छ, अपरेसनै गर्नुपर्छ भन्ने उनीहरू सल्लाह गर्ने क्या डक्टरहरू। अनि त्यस्तो अनि म त अनि केही तपाईँहरूले केही पत्ता लगाउनु भएको छैन, अनि केही पत्ता लगाउन लागेपछि अनि कसरी चाहिँ अपरेसन गर्नुहुन्छ तपाईँहरू, यतिकै अपरेसन गरेर चाहिँ के को लागि चाहिँ अपरेसन होइन, हामी ठुल्ठुलो डक्टर मिलेर अब सल्लाह गरेर मात्रै गर्ने हो भनेर भने क्या। अनि म त त्यहाँबाट त डर डर पनि लाग्यो, अब जाउँ बुढो यस्तो रिपोर्ट सिपोर्टको नाम मागौँ अब जाउँ भनेर एक हप्ताको बादमा चाहिँ अनि जाउँ अब यो छोडेर हिँड्छौँ भनेर बाहिर बाहिर नै त्यो एक्सरे गर्ने भिडियो एक्सरे मात्रै गर, म टोयलेटमा गएँ, टोयलेट गएपछि जाउँ जाउँ जाउँ मरे पनि प्रभुकै हो, बाँच्नु प्रभुकै, प्रभु यीशुले नै जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ। अब तपाईँलाई निको पार्नुहुने प्रभुले निको पार्नु सकिहाल्छ नि मलाई पनि, होइन भनेर गएँ। त्यतै गएपछि अनि आज पनि फोन गर्यो, भोलि पनि फोन गर्यो, त्यो डक्टरहरू धेरै फोन गर्नुभयो। एक हप्तासम्म त फोन गरेर हामी ठुल्ठुलो डक्टरसँग सल्लाह गरेर उ गर्ने हो, तपाईँहरू नडराउनु, तपाईँहरू डराएर चाहिँ यसरी ऊ नआउनु भएको हो, केही हुँदैन, तपाईँको भोलि क्यान्सर हुन्छ के हुन्छ अब त्यो दुखै कहाँ के भएको छ भने तपाईँलाई थाहा छैन, अब त्यो क्यान्सर भयो भने भोलि तपाईँहरू कहाँ जाने हो र यहीँ त आउने हो नि भनेर भने, अनि आ म अब होस् आउँदा पनि आउँदिनँ, त्यहाँ आउँदै आउँदिनँ म भने, त्यहाँदेखि म जाँदा पनि गइनँ त्यो हस्पिटलमा, गएको पनि छैन। अनि त्यसो हुँदै हुँदै अब चाहिँ मलाई अहिले त्यहाँ चाहिँ प्रभुले सबै मलाई ठिक पार्नु भयो, सबै निको पार्नु भयो, त्यो शुद्ध पनि मलाई सास फेर्नु गाह्रो पनि हुँदैन भएन, पछिदेखि त राम्रोसँग प्रभुले निको पार्नुभयो। अनि परमेश्वर भने प्रभु यीशु चाहिँ यति प्रेमिलो परमेश्वर हुनुहुन्छ कि उहाँले नै बनाउनु भएको शरीर उहाँले नै निको पार्नुहुनेछ सबै कुरा चाहिँ। त्यति बेला म भाइहरूसँग ज्याङ काम गर्नु जान्थ्यो, अनि भाइहरूसँग यस्तो प्लास्टर गर्ने मसलाहरू उगाएर दिउ दिदी म भनेर भाइले त्यसो भन्थ्यो, अनि साधल चलाउनै नहुन्थ्यो क्या त्यति बेला। अनि त्यस्तै गर्दा नै गएर म काम गरेँ, अनि पछि त हुँदा हुँदै मनै प्रभु मलाई चिनेको पारा भन्दै आफै त्यस्तो भन्दै हिँड्थेँ। पछि त्यस्तो हुँदा हुँदै मैले थाहै नपाएँ कुन बेला निको भयो, त्यो थाहै नपाएँ निको भयो। अनि पछि चाहिँ फेरि मेरो त्यो निको भएपछि पूर्ण रूपले चाहिँ म निको भएँ। त्यो दुख्नु पनि कता गयो, त्यो सास फेर्नु गाह्रो भयो नि कता गयो, थाहै भएन। प्रभुलाई धन्यवाद, यति प्रभुले मलाई निको पार्नुभयो। अनि कतिजनाले पनि त्यस्तो होला, अनि फेरि मेरो पछि यो हात माघदेखि दुख्न थालेको, माघ फागुनदेखि, अनि माघ फागुन दुख्दा अब यता गर्दा नि हुँदैन, उता गर्दा नि हुँदैन, अनि के भयो भने जति मालिस गर्दा पनि दुख्नु हराएन। यो बुढाउले चाहिँ उँधो यसरी ठक्क उँधो कटक्कै गरेर जाने, यो उँधो गएपछि यो बुढाउले उँभो मैले आफैले चाहिँ निकाल्नु पर्थ्यो, उँभो तान्नु पर्थ्यो। अनि त्यहाँबाट पछि त अनि हस्पिटल गयो, हस्पिटल गएपछि पटक्क गर्ने उँधै बस्ने उँधै यस्तो भएपछि नुएपछि उँभो नआउने। त्यहाँबाट पछि माथि हेल्प हाउसमा गयो, हेल्प हाउसमा गएपछि त त्यो डक्टरले ए तपाईँको त यस्तो यस्तो भएपछि उँभो नजाने रहेछ, तपाईँको त्यो अम्लो काट्नु पर्छ, अम्लो काटेपछि अब के गर्ने त भने, हो त म त नकाट्ने, अम्लो त मेरो त नकाट्ने, मेरो अम्लो कहाँ काट्छ त्यस्तो भने, होइन यो सबै प्रायको हुन्छ को कसैको एक कोहीको, त्यसो भने त्यसो भनेपछि अनि हप्तामा खाने औषधि त्यो क्या चार हप्तै कति त्यहाँको औषधि त्यो त्यसले पनि ल भनेर गएँ खायो। त्यहाँबाट फेरि झन्झन बढी भयो, झन्झन बढी दुख्यो, अनि दुखेपछि फेरि माथि म आनन्दवन हस्पिटलमा गएँ। आनन्दवन हस्पिटलमा गएपछि त्यहाँ उसले त झन् देख्ने साप नै तपाईँको त अम्लै काट्नुपर्छ भने, यस्तै अब यस्तै छ अब आउँदैन, अनि तपाईँको अम्लै काट्नुपर्छ भने, ल तपाईँको अब दुई हप्ताको तिन हप्ताको म औषधि दिन्छु, हप्ता हप्तामा खानु, आज जुन दिन जति बजे खाएको छ अर्को हप्ता पनि त्यति बजे नै खानु भनेर दिनुभयो। अनि ल भनेर आयो, ल भनेर आएपछि औषधि खाँदा पनि निको भएन, केही पनि निको भएन। अनि मूलपानी नगर हस्पिटलमा गएँ, नगर हस्पिटलमा जाँदा त युट्युबमा उसले त यस्तो अम्लो मानिस सर कस्तो रातो भएको देखायो युट्युबमा, मोबाइलमा देखाएपछि त अब चाहिँ म चाहिँ भने हो त्यस्तो चाहिँ म चाहिँ गर्दिनँ है बाबु, सानसानो मेरो छोराकै उमेरको रहेछ त्यो डक्टर, म मेरो अम्लो चाहिँ काट्दिनँ, अब तपाईँ जे भन्नुहुन्छ, अब मैले म प्रभु पाएको व्यक्ति हो, म हातेर हिँडेको रहेछु भनेर गएँ फर्केर। अनि उसले काम्रो लान आमा भनेर यसरी काम्रो बाँधेर दियो, अनि आइसले सेक्नु, त्यो आइसले सेकेर पनि केही हुन्छ भने, कति सेक्यो जति सेक्यो पनि भएन। अनि पछि त अब आफै प्रभुसँग धेरै उपवास बसेँ, प्रार्थना गरेँ। अनि त्यहाँबाट एक दिन चाहिँ गुरुबाले शनिबारकै सेवामा ठ्याक्कै गुरुबाले कसैको यहाँ दाहिने हातको बुढाउलीमा समस्या रहेछ, प्रभुले निको पार्दै हुनुहुन्छ भनेर ठ्याक्कै उहाँले भन्नुभयो। त्यही भनेपछि मेरै हो भनेर चाहिँ मलाई चाहिँ धेरै उत्साह जस्तो लाग्यो क्या। अनि ठ्याक्कै त्यसो भनेपछि त ए उत्र बाटोतिर यसो गर्दै जाँदा पनि मलाई त्यो भयो सबै आफै यस्तो गर्ने भयो क्या। अनि आफै आयो अनि प्रभु धन्यवाद भन्दै बाटोमा अनि खुसी हुँदै गए, खुसी हुँदै गयो। अनि मम्मी तपाईँको त ठिक भएछ नि, अनि भनौँ बुहारीहरूले मेरो ठिक भयो, आज नै ठिक भयो, प्रभुले मलाई निको पार्नुभयो, गुरुबारले ठ्याक्कै मेरो बारेमा अगमानी बोल्नु भएको थियो भनेर। अनि कति मान्छेहरू पनि यस्तो पीडा होला, मलाई मैले पनि धेरै पीडा भोगेँ, अनि म पनि आँटेर प्रभुलाई आफैले बोकेको प्रभुलाई नसम्झेर खालि डक्टरलाई खालि हस्पिटलमा हिँडेँ म पनि धेरै भौतारिएर। तर तपाईँहरू चाहिँ त्यसरी नआतिनु, विश्वासीहरू पनि नआतिनु, अविश्वासीहरूले पनि धेरै पीडा पाएको छ, दुःख पाएको छ भने यसो प्रभुलाई चाहिँ खोज्नु, यसो प्रभुलाई यो वचन यो गवाई सुनेर तपाईँहरूले पनि विश्वास गर्नु, निको भएर जान्छ, प्रभुमा जीवन छ, मुक्ति छ, अनन्त अनन्त जीवन पनि पायो, चङ्गाबिन पायो, प्रभुलाई धन्यवाद। मेरो गवाई चाहिँ यति नै छ, जीवन गवाई, प्रभुलाई धन्यवाद, जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार, जुम मार्फत कक्षा सञ्चालन हुने,
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 98032484, 98032484 र 98031226786, 98031226786
1: र 98139141, 98139141।
3: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खास कुरा हुँदैछ? के भयो भन त?
6: केही होइन मिस,
5: मैले सुनिसकेँ।

0: हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
3: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
2: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
3: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
2: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
2: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
3: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
9: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
10: 3 दिन भयो।
9: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
10: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
9: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
10: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
11: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
9: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
1: र 98-18-25-12-40 98-18-25-12

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईलाई पवित्र आत्माको अझ बढी आवश्यकता छ। पहिलो भाग जयमसी आज शुक्रबार जुलाई 24 तारीक साउन 8 गते। आजको बाइबल लेखण्ड यहुन्नाको पुस्तक 14 अध्यायको 26 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। सल्लाहकार अर्थात पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ। यसले भन्नुभयो सल्लाहकार अर्थात पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। जब तपाईँले महत्वपूर्ण निर्णय लिनुपर्छ तपाईँलाई बुद्धि र प्रकाशको आत्मा चाहिन्छ। यो कुरा तपाईँले एफिसीको पुस्तक 1 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। जब तपाईँ कठिन परिस्थितिमा हुनुहुन्छ र के भन्ने बारे अनिश्चित हुनुहुन्छ त्यसै बेला जे तिमीहरूलाई दिइन्छ त्यही बोल, किनकि बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुनेछ। यो कुरा तपाईँले मर्कुसको पुस्तक 13 अध्यायको 11 पदमा हेर्न सक्नुहुन्छ। जब तपाईँलाई प्रेम गर्न कठिन लाग्छ पवित्र आत्माको फल प्रेम हो। यो कुरा तपाईँले गलातीको पुस्तक 5 अध्यायको 22 पदमा हेर्न सक्नुहुन्छ। आत्माको प्रत्येक फलको बारेमा पनि त्यही कुरा लागू हुन्छ। के तपाईँलाई लतमाथि विजय प्राप्त गर्न आवश्यक छ? पवित्र आत्माको फल आत्मा स्वयं हो। अवश्य पनि त्यो एक विरोधाभास हो, किनभने यो तपाईँबाट आउँदैन, यो आत्माले नै यसको सृजना गर्नुहुन्छ। त्यसैले यो वास्तवमा आत्मा स्वयं वा नियन्त्रण हो। तपाईँलाई अझ बढी चाहिने कुरा पवित्र आत्मा हुनुहुन्छ। अनि महत्वपूर्ण कुरा, परमेश्वरका आत्माले तपाईँलाई भर्न मात्र चाहनुहुन्न, उहाँ तपाईँलाई तन्काउन र तपाईँको क्षमता बढाउन पनि चाहनुहुन्छ। यदि तपाईँलाई आज तपाईँको जीवन अस्तव्यस्त छ जस्तो लाग्छ भने परमेश्वरका आत्मा परिभ्रमण गरिरहनु भएको छ। जसरी उहाँले सृष्टिको शुरूआतमा अन्धकारबाट ज्योति, अस्तव्यस्तताबाट सुव्यवस्था अनि शून्यताबाट सुन्दरता सृजना गर्नुभएको थियो। यो कुरा तपाईँले उत्पत्तिको पुस्तक 1 अध्यायको 1-3 पदसम्म हेर्न सक्नुहुन्छ। तपाईसँग जुनसुकै प्रश्न भए तापनि पवित्र आत्मा त्यसको जवाफ हुनुहुन्छ। तपाईँले जुनसुकै समस्याको सामना गर्नु परे तापनि पवित्र आत्मा त्यसको समाधान हुनुहुन्छ। तपाईँलाई उहाँको धेरै आवश्यकता छ, त्यसै कारण तपाईँले सकेसम्म आफूलाई उहाँ कहाँ समर्पण गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीहा।
5: कोरस नम्बर 102।

0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी। बिहानी
2: जय मसी। नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि म तपाईँहरूको बीचमा केही कुराकानी गर्नको निम्ति आइसकेकी छु र तपाईँहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने म आशा पनि राख्दछु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ धन्यवादीपन हाम्रो जीवनमा कति धेरै महत्वपूर्ण कुरा छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। सुरुमै म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरूलाई थाहा छ धन्यवादीपन पनि परमेश्वरबाट आउने एउटा उपहार अथवा गड गिफ्ट नै हो। कतिपटक हामीले चाहिँ म जबरजस्ती धन्यवादी पना देखाएको अथवा म चाहिँ धन्यवादी बनेको नत्र भने त ऊ चाहिँ यस्तो थियो त्यस्तो थियो भन्ने कुराहरू गर्छौँ, तर परमेश्वरले अरू जसरी गिफ्टहरू हामीलाई दिनुभएको छ धन्यवादी बन्नको निम्ति पनि गिफ्ट दिनुभएको छ, तर हामीले यसलाई चाहिँ सही प्रकारले प्रयोग गरेका छौँ कि छैनौँ, यसलाई बुझेका छौँ कि छैनौँ। धन्यवादी बन्नुपर्छ म जस्तो सुकै परिस्थितिमा पनि, यो पनि परमेश्वरबाट आएको कुरा हो भनेर हामीले बुझेका छौँ कि छैनौँ, अथवा यो चाहिँ मैले आफै कमाएको कुरा हो, धन्यवादी हुनको निम्ति मैले आफै अभ्यास गरेको मेहनत गरेको भन्ने कुरा लिइरहेका छौँ। मेहनत पनि गर्नुपर्छ किनकि वचन परमेश्वरको क्रियाशील छ नि त, त्यो कारणले गर्दा तपाईँ र मैले व्यवहारमा पनि देखाउनु पर्छ। त्यसको साथसाथै हामीले यो कुरालाई बुझ्नुपर्छ कि गिफ्टहरू मध्येको एउटा धन्यवादीपना पनि हो भन्ने कुरालाई यदि हामी बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई धारणा गर्नतिर लाग्छ भने गिफ्ट हामीलाई कति धेरै मनपर्छ, हामी त्यसबाट सजिनुपर्छ। यो चाहिँ आत्मिकै गिफ्ट हो परमेश्वर दिनुभएको र एकदमै मिठो गिफ्ट पनि, एकदमै सुन्दर गिफ्ट पनि हो। यसलाई सही प्रकारले प्रयोग गर्नुभयो भने तपाईँ एकदमै राम्रो देखिनुहुन्छ, राम्री देखिनुहुन्छ होइन। त्यो कारणले गर्दा तपाईँहरूले अरू थोकलाई चाहिँ गिफ्टको रूपमा लिनुभएको छ, तर धन्यवादीपनलाई लिनुभएको छ कि छैन यो समय तपाईँहरूले विचार गर्नुहोस् भनेर भन्न पनि चाहन्छु। र एफिसीको पुस्तक 2:8-10 हामी हेर्नेछौँ। यहाँनिर यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसहरूले घमण्ड गर्नेछ भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा धन्यवादी हुनुहुन्छ तपाईँ, एकदम कस्तो राम्रो तपाईँको यो बोली वचनले, तपाईँ जे कुरामा पनि एकदमै ज्ञानी हुनुहुन्छ, कस्तो आनन्द लाग्छ भनेर तपाईँलाई कसैले एउटा प्रतिक्रिया दिँदै हुनुहुन्छ भने चाहिँ यो तपाईँले पाउनु भएको परमेश्वरबाट गिफ्ट हो, उपहार हो। यसलाई अझै बढी प्रयोग गर्नुहोस्, अझै बढी क्रियाशील हुन दिनुहोस्, किनकि परमेश्वरको वचन अथवा परमेश्वरको गिफ्ट यत्तिकै रहँदैन, यो चाहिँ क्रियाशील हुनुपर्छ, यसले काम गर्नुपर्छ, काम गर्न दिनुपर्छ। तपाईँको जीवनमा पनि यो धन्यवादीपनाको गिफ्ट अलरेडी भएको कारणले गर्दा तपाईँले यसलाई प्रयोग गर्न सिक्नुहोस् होइन। यो सबैमा छ, तर कतिपटक चाहिँ कतिजनाले यसलाई सही प्रकारले प्रयोग गर्नुहुन्न अथवा प्रयोगै गर्नुहुन्न, चिन्नुहुन्न। धन्यवादीपन भनेको कमाउने कुरा हो अथवा यो चाहिँ मेहनत गर्ने कुरा हो भन्छौँ, तर परमेश्वरले दिनुभएको उपहार हो यो। त्यो कारणले गर्दा उपहारलाई तपाईँले लिनु भएको छ कि छैन, यसलाई प्रयोग गर्नु भएको छ कि छैन, यो बाटो सजिनु भएको छ कि छैन, जसलाई देखेर अरूहरू एकदमै आनन्दित हुनुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। र यसलाई तपाईँले प्रयोग गर्नुभयो भने तपाईँहरू एकदमै राम्री, एकदमै राम्रो बन्न सक्नुहुन्छ। तपाईँले बाहिरी श्रृङ्गार त थुप्रै गर्नुहुन्छ होला, गिफ्टहरू होइन, तपाईँले त्योबाट सजिनु पनि हुन्छ होला, तर गिफ्ट भन्ने कुरा एकदमै प्रिसियस कुरा हो, एकदम विशेष कुरा हो। कोहीबाट सानो मात्रै गिफ्ट पाइयो भने आफूले किनेका कति धेरै कुराहरूभन्दा विशेष लाग्छ होइन, कसैले दिनुभएको कुरा, त्यो त मैले गिफ्ट पाएको हो नि, अरूलाई दिनु हुँदैन, अथवा अरूलाई पनि सही प्रकारले प्रयोग गर्न दिनुपर्छ है, यो त जोगाएर राख है, यो चाहिँ मैले पाएको गिफ्ट हो भनेर हामी भन्ने गर्छौँ होइन। एकदम विशेष रूपमा त्यसको जतन हामी गर्ने गर्छौँ। त्यसरी परमेश्वरबाट पाएको धन्यवादीपनाबाट पनि तपाईँ आफै पनि सजिनुपर्छ, अरूलाई पनि त्यसबाट सजिनको निम्ति सल्लाह सुझाव दिनुपर्छ, अथवा तपाईँको जीवनबाट तपाईँ सजिनु भएको देखेर अरू पनि आनन्दित हुनुपर्छ भन्ने चाहिँ आज म तपाईँहरूलाई दिन चाहन्छु। घमण्ड गर्ने कुरा छैन, किनकि तपाईँ र मैले यो चाहिँ रुपियाँ पैसाले किनेको कुरा होइन, यो परमेश्वरले दिनुभएको एउटा गिफ्ट हो, यसलाई प्रयोग गरौँ, यसबाट परमेश्वरको महिमा गरौँ, भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।
0: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

गुड्निज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन किमरेजोका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। प्रिय श्रोता, यो कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा कुराकानी गर्नु हाम्रो यस कार्यक्रममा एउटा यीको विषयवस्तुहरूलाई समावेश गर्ने गर्दछौ। र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नै तपाईँलाई प्रार्थनामा अगाडि बढ्नुपर्छ भनेर उत्साह दिनु र प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्दै तपाईँलाई प्रार्थनामा अग्रसर भइराख्नको लागि निरन्तर तपाईँको आत्मिक जीवनमा प्रार्थनाको जीवनमा ऊर्जा थप्नु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको माझमा अबको करिब आधी घण्टा तपाईँसँग प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्दै अनि तपाईँको प्रार्थनाको यस समयलाई, यो बिहानलाई प्रार्थनामय बनाउनको लागि आइसकेका छौं। तसर्थ अब भने आउनुहोस् हामी मिलेर आजको यो बिहानमा एकसाथ हामी प्रार्थनामा सहकारी गरौं। श्रोता, यदि तपाईँसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले तपाईँको निम्ति प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले त्यसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-03-44-646। हजुर, 98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। हजुर, यदि तपाईँ फेसबुक अथवा वाट्सएप मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर हामीसँग तपाईँले आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुनेछ। आदरणीय श्रोता, भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस्।

र म भनी अब प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। तादृश श्रोता, हामीले यदि प्रार्थनाको विषयमा कुराकानी गर्ने हो भनेदेखि आज हामी देख्ने गर्छौं संसार दिन प्रतिदिन भत्कँदैछ, बिग्रदैछ र नासिँदैछ, जसमा हामी आफै पनि अछुतो छैनौ र हाम्रा आफन्तहरू, हाम्रा मानिसहरू झन् धेरै, कति धेरै आफन्तहरू अछुतो हुनुहुन्छ होला। आज जुन कुरालाई एउटा शर्म र बेइज्जतीको विषयलाई लिएर आफूमा एउटा आत्मग्लानी महसुस गर्दै पश्चाताप गर्नुपर्ने थियो, तर मान्छे त्यसैलाई आफ्नो एउटा गौरव र अभिमानको कारण बनाइरहेका छन्। आदरणीय श्रोता, जसको परिणाम स्वरूप हामीलाई थाहा छ संसारमा दिन प्रतिदिन अशान्ति, पीड़ा र खराब परिस्थितिहरू बढ्दै बढ्दै गइरहेको छ। मानिसहरू आफ्नो स्वार्थ सिद्धिको लागि सबै कामहरू, असल खराब सम्पूर्ण कामहरू गरिरहेका छन्। मानिस जातिमा दया, करूणा, प्रेम र सद्भाव जस्ता कुराहरू हराउँदै गइरहेका छन्। अनि यसरी यस्ता प्रकारका कुराहरू हराउँदै गएको कारण आज संसारमा यस्तो संस्कार बसेको छ कि जे गर्नुपर्छ त्यो मेरो लागि हुनुपर्छ, मैले गर्नुपर्छ, मेरो, म र मलाई भन्ने प्रकारका विचारधाराहरू हावी भएको कारण अब सृष्टिकर्ता परमेश्वरको क्रोध यस संसारमाथि परिरहेको छ। श्रोता, के तपाईँले महसुस गर्नुभएको छ? आज हामी देख्ने गर्छौं परमेश्वर कतिसम्म क्रोधित हुनुहुन्छ भन्ने कुराको चिन्हहरू र संकेतहरू हाम्रो संसारको वातावरणले भनौं, पर्यावरणीय कुराहरूदेखि लिएर प्राकृतिक विपत्तिहरूदेखि लिएर सबै कुराहरूबाट छर्लङ्ग देखिरहेको छ। श्रोता, हामी एउटा कुरा जहिले पनि के याद राख्नुपर्छ भने जब जब मानिस भ्रष्ट हुँदै जान्छ त्यसको प्रत्यक्ष असर चाहिँ सम्पूर्ण आत्मिक र भौतिक जीवनमा पर्दछ भन्ने कुरा चाहिँ स्पष्ट हुनुपर्दछ। प्रिय श्रोता, हाम्रो पिता पुर्खाको पालामा हामीले नसुनेका, नदेखेका रोगहरू, बिमारीहरू यस संसारमा आजको हाम्रो पुस्तामा हामीले देख्दै, सुन्दै र भोग्दै आइरहेका छौं। र यसको अर्थ हामीले के बुझ्न पर्यो भने, हुन त कतिजना विज्ञहरूले फेरि यसो पनि भन्छन्, यो सबै चाहिँ पर्यावरणीय सन्तुलन बिग्रिएको कारण यो भएको भनेर भन्दै गर्दा पनि पर्यावरण सन्तुलन के एउटा सामान्य मानिसले बिगार्न सक्छ र? पक्कै पनि सक्दैन, तबसम्म जबसम्म त्यसमा सृष्टिकर्ता परमेश्वरको इच्छा हावी हुँदैन। जब सृष्टिकर्ता परमेश्वरले मानिस जातिलाई चेतावनी दिन चाहनुहुन्छ तब उहाँले आफ्नो शक्तिशाली हात फैलाएर पर्यावरणलाई बिगार्ने वा त्यो गर्नुहुन्न। तर उहाँले के गर्नुहुन्छ? तिनै मानिसहरूलाई कारण बनाएर, माध्यम बनाएर उहाँले ती कामहरू गर्नुहुन्छ। आदरणीय श्रोता, त्यही कारणले गर्दा आज सामान्य रूपमा बाहिरबाट हेर्दा संसारको पर्यावरणीय चक्र मानिसको कारणले बिग्रिएको हो भनेर हेर्दै गर्दा त्यसको पछाडि
सृष्टिकर्ता परमेश्वरको पनि हात भएको हामी थाहा गर्न सक्दछौ। त्यसको पछाडिको कारण के हो भन्दा मानिस जातिमा निहित पाप र अधर्म नै हो। मानिस जातिले उहाँप्रति गरेको अनाज्ञाकारिता नै हो र यहाँ त्यही क्रममा हामीले आमोस 7-8 अध्यायतिर हामीले हेर्ने भनेदेखि एउटा घटना हामी थाहा गर्न सक्दछौ कि यरोबाम राजाको पालामा इसरायलमा कस्ता किसिमका पाप र अधर्महरू थिए भन्ने कुरा उल्लेख गरेर लेखिएको छ। आमोस 8 अध्यायको 1 पददेखि म केही खण्डहरू पढिदिन्छु जसले इसरायलमा कस्ता प्रकारका अधर्म थियो आमोसको अगमवक्ताको पालामा भन्ने कुराहरू हामी देख्न सक्छौ। लेखिएको छ, परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो, पाकेको फलले भरिएको एउटा डाल हो। उहाँले मलाई सोध्नुभयो, आमोस तँ के देख्छस्? मैले जवाफ दिएँ, पाकेको फलले भरिएको एउटा डाल हो। तब परमप्रभुले मलाई भन्नुभयो, मेरो प्रजा इसरायलको लागि समय पूरा भएको छ र म अब तिनीहरूलाई छाड्ने छैन। परमप्रभु परमेश्वर भन्नुहुन्छ, त्यस दिन मन्दिरका गीतहरू रुवावासीमा परिणत हुनेछन् र लासहरू चारैतिर फालिनेछन्। चुपलाग हे कंगालीहरूलाई खुट्टाले कुल्चनेहरू र देशका गरीबहरूलाई हटाउनेहरू हो, सुन तिमीहरू जसले भन्छौ औँसी कहिले बित्छ र हामी अन्न बेच्न सकौं अनि सबात कहिले समाप्त हुन्छ र हामी गहुँ बेच्न सकौं, माना सानो र ढक गरूङको बनाएर झुटो तराजु चलाएर ठग्न सकौंला, गरीबलाई रूपियाँ पैसामा र दरिद्रलाई एक जोर जुत्तामा किन्न सकौंला, कसिङ्गर सहित गहुँ बेच्न सकौंला। याकुबको गर्भमा परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, म तिनीहरूले गरेका कुनै पनि कामलाई कहिल्यै बिर्सने छैन। आदरणीय श्रोता, यो 6 पदसम्मको खण्डलाई हेर्ने हो भनेदेखि इसरायलमा आमोस अगमवक्ताको समयमा कस्तो प्रकारको अधर्महरू रहेछ भन्ने कुरा यहाँ देख्न सक्छौ। त्यहाँ कालाबजारी हुने गरेको रहेछ, त्यहाँ पाखण्डवाद हुने गरेको रहेछ र हुन त त्यहाँ यरोबामले एउटा काम के गरे भन्दाखेरि त्यहाँ चाहिँ उनले परमप्रभुको नाउँमा बेरसेवामा एउटा बाछाको मूर्ति खड़ा गरेका थिए, त्यसै पनि त्यहाँ एउटा पाप शुरूआत भएको थियो र यतिखेर इसरायल दुईटा राज्यमा बाँडिएको थियो, इसरायल र यहुदा। यहुदाका मानिसहरूले यरुसलेममा भएको परमप्रभुको मन्दिरमा आराधना गर्ने गर्दथे भने उत्तरी राज्य इसरायलले चाहिँ सामरिया जसको राजधानी थियो, दानको बेथेलमा स्थापना गरिएको बाछाको मूर्तिमाथि आराधना गर्ने गर्थे र त्यसैलाई आफ्नो ईश्वर बनाएर पुज्ने गर्थे, जुन तिनीहरूको निम्ति अपराध थियो, जसको कारणले गर्दा तिनीहरूको असल र खराबलाई जान्न सक्ने छुट्याउन सक्ने विवेक अन्धा भएको थियो र उनीहरूले आफूले आफूलाई एउटा स्वार्थको बाटोतिर डोर्याएका थिए। यो अधर्म उनीहरूमाथि थियो र अब हामीले आमोस 7 अध्यायमा हेर्ने हो भने अब परमप्रभु परमेश्वरले आमोस अगमवक्तालाई इसरायली जो 10 कुलका थिए तिनीहरूमाथि ल्याउन आँट्नुभएको न्याय र दण्डलाई देखाउँदै हुनुहुन्छ र म एक पददेखि पढिदिन्छु। लेखिएको छ, परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो, राजाको हिस्साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदै गर्दा उहाँले सलहको बथान तयार गरिराख्नु भएको थियो। जब तिनीहरूले भूमिको बाली नाली सखाप पारे
तब मैले भने, हे परमप्रभु परमेश्वर, क्षमा गर्नुहोस्, याकुब कसरी बाँच्न सक्छ? किनकि तिनी त साह्रै साना छन्। यस कुरामा परमप्रभु नरम हुनुभयो र यसो भन्नु हुने छैन भनी भन्नुभयो। फेरि परमप्रभु परमेश्वरले मलाई देखाउनुभयो, आगोद्वारा न्याय गर्न परमप्रभुले परमेश्वरले ठहराउनुभयो। त्यस आगोले महासागरलाई सुकाएर जमिनलाई पनि भस्म पार्यो। तब मैले चिच्चाएर भने, हे परमप्रभु परमेश्वर, बिन्ती छ, थाम्नुहोस्, याकुब कसरी खडा रहन सक्छ? किनकि तिनी त साना छन्। यस कुरामा परमप्रभु नरम हुनुभयो र भन्नुभयो, यसो हुने छैन। उहाँले मलाई फेरि यही देखाउनुभयो, साउल लाएर ठिक बनाएको भित्तानेर आफ्नो हातमा साउल लिएर परमप्रभु उभिरहनु भएको रहेछ। परमप्रभुले मलाई भन्नुभयो, आमोस, त के देख्दैछस्? मैले जवाफ दिएँ, एउटा साहुल। तब परमप्रभुले भन्नुभयो, हेर, म मेरो प्रजा इसरायलको बीचमा एउटा साहुल लगाइरहेछु, म तिनीहरूलाई अब बाँकी राख्ने छैन। आदरणीय श्रोता, यहाँ हामी देख्छौ नौ पदमा, इसाकका अग्ला अग्ला ठाउँहरू सर्वनाश गरिनेछ र इसरायलका पवित्र स्थानहरू भग्नावशेष हुनेछ। म तरबार लिएर यरोबामको घरानाको विरूद्धमा खडा हुनेछु। श्रोता, यो इसरायलीहरूको निम्ति, उनीहरूको अधर्मको निम्ति ठहराइएको एउटा न्याय थियो। र हामी देख्छौ परमेश्वरले दुईवटा ठूला ठूला न्यायहरू ल्याउनको लागि उहाँले अगाडि नै आमोसलाई एउटा दर्शनमा देखाउनुभयो। र अब इसरायलमा जो यहुदीहरूको उत्तरी राज्य थियो, त्यहाँ के हुनेछ भनेर बताउनु हुँदा उनले परमप्रभु परमेश्वरमा त्यति कठोर न्याय नल्याउनको लागि अन्तर्विन्ती गरेको हामी पाउँछौ। र परमेश्वरले अनि आफ्नो मन नरम बनाएर बदल्नु भएको हामी देख्न सक्छौ। आदरणीय श्रोता, यद्यपि सृष्टिकर्ता परमेश्वरबाट आउन लागेको न्यायलाई आमोसले घोषणा गरे, तर उल्टो आमोसलाई के भने, तिमी यहुदामा जाऊ, त्यही रोटी खाऊ र त्यही अगमबाणी गर, तर हाम्रो देशमा अगमबाणी नगर, किनभने यो महाराजाको सहर हो। यो उनीहरूको घमण्डीपन थियो, हटीपन थियो। आफ्नो पिता पुर्खाका परमेश्वर यहोवालाई भुलेर उनीहरूले जुन प्रकारका कुकर्महरू गरिरहेका थिए, त्यसमा उनीहरूले शर्म गरेर आफैलाई नम्र पारेर परमेश्वरको उपस्थितिमा पश्चाताप गर्नुको सट्टामा बरु अब अगमवक्तालाई देशै छोडेर सहरै छोडेर जाऊ भन्ने यस्तो प्रकारका कामहरू गरिरहेको हामी देख्न सक्छौ। श्रोता, जसले उनीहरूमाथि आउन लागेको सर्वनाशलाई प्रार्थना गरेर थमौती गरिदिए, फेरि पनि उनीहरू आफ्नो खराब चालबाट पछि नहटेको कारण अब तेस्रो पटकको साहुलको न्याय चाहिँ पक्का उनीहरूमाथि आउनेवाला छ। त्यो के थियो भने, उनीहरू अब असुरीहरूद्वारा बन्धक बनाएर असुर देशमा लगिनेवाला थियो र सामरियामा इसरायलीहरू होइन तर गैर इसरायलीहरू आएर त्यहाँ बसोबास गर्नेवाला थिए र त्यो देशलाई अरू जातिहरूले कब्जा गर्नेवाला थिए। यो थियो परमेश्वरको न्याय। आदरणीय श्रोता, फेरि पनि हामी देख्छौ आमोसले के भन्दछन्। आमोसले भन्दछन्, म साँच्चै अगमवक्ता थिइन र म अगमवक्ताको छोरा पनि होइन, म एउटा भेडा गोठालो हुँ भनेर भनेर उनले आफ्नो बोलावट इसरायलीहरूलाई चेतावनी दिनको लागि भएको हो भनेर उनले आफ्नो बोलावट र सायद परमेश्वरको सत्यता पनि उनले त्यहाँ उजागर गरेको हामी देख्न सक्छौ। प्रेसवता, यसबाट हामीले के देख्न सक्छौ? आजको संसारमा तपाईँ र म प्रति परमेश्वरले के दायित्व दिनुभएको छ? आमोसलाई इसरायलीहरूको बीचमा जे दायित्व दिनुभएको थियो,
त्यही दायित्व आज तपाईँ र मलाई सुम्पिएको छ। आमोसले इसरायलमाथि आउँदै गरेको विपत्तिलाई देखेर अन्तर्विन्ती गरी प्रार्थना गरे र परमेश्वरको जुन न्याय ल्याउने दृढ इच्छा थियो त्यसलाई नै परिवर्तन गरिदिए र आज तपाईँ र मैले पनि देखिरहेका छौं। अब संसारको भविष्य कता जाँदैछ सायद अरू व्यक्तिलाई थाहा छैन होला जसले बाइबल राम्रोसँग अध्ययन गर्नुहुन्छ र बाइबलका वचनमाथि विश्वास राख्नुहुन्छ र अझै खास भनौं भने ख्रिष्ट येशूमाथि विश्वास गर्नुहुन्छ। उहाँहरूको निम्ति अब संसारमा आउनेवाला भविष्यको बारेमा केही कुरा पनि लुकेको छैन, स्पष्ट रूपमा सिसा झैं प्रष्ट भएको छ। संसार कता जाँदैछ र अब संसार के हुन आँटेको छ, कस्ता प्रकारका न्यायहरू आउन आँटेको छ। आदरणीय श्रोता, यो कुराहरू मानिसहरूको बीचमा घोषणा गर्नु मात्रै होइन, अब सुनाइएका वचनहरू मानिसहरूको हृदयमा पसुन् र उनीहरूले विश्वास गरून् र परमेश्वरप्रति डर मानुन् र आफ्ना पापहरूबाट पश्चाताप गरून् भन्ने उद्देश्यको साथ हामीले मानिसहरूको निम्ति अन्तर्विन्ती प्रार्थना पनि गर्नुपर्दछ। जसरी मोसाले इसरायलीहरूको निम्ति गरे, जसरी आमोसले पनि त्यसै गरी आफ्नो समयमा प्रार्थना गरे, ठिक त्यसै गरी हामीले पनि अन्तर्विन्ती गर्नुपर्छ। नेहेमियाले आफ्ना जात भाइहरूका निम्ति गरे, दानियलले पनि आफ्ना देश र जात भाइहरूका निम्ति प्रार्थना गरे, त्यसै गरी हामीले पनि हाम्रा मानिस र हाम्रा देशको लागि हामीले पनि प्रार्थना गर्नुपर्छ। यो पटक चाहिँ हामीले फरक प्रार्थना गर्नुपर्छ। आमोसले भने, परमेश्वर आफ्नो न्यायबाट मन बदल्नुहोस्। मोसाले पनि त्यसै भने, दानियलले पनि त्यसै भने र निहेमियाले पनि भने, अब इसरायलीहरूलाई उनीहरूको पापको कारण दण्ड नदिनुहोस्, आफ्नो मन बदल्नुहोस् र नरम हुनुहोस्। तर हामीले त्यसो भन्ने होइन, किनभने परमेश्वरले जे गर्न आँट्नु भएको छ त्यो सृष्टिको अगाडिदेखि नै तय गर्नुभएको कुरा हो। त्यसकारण हामीले प्रार्थना गरेर उहाँको न्याय गर्ने जो अभिप्राय छ, योजना छ, त्यसलाई बदल्न सक्दैनौ। तर अब हामी मानिसहरूलाई परमेश्वरले दिनुभएको चेतावनीलाई जो हामी प्रचार गर्छौं सुनेर उनीहरूले त्यो कुरालाई बुझेर पश्चाताप गरून् र आउन लागेको न्यायदेखि आफूले आफूलाई बचाउन सकुन् भन्ने उद्देश्यलाई साथ उनीहरूको हृदयको ढोका खुल्न सकेको होस् भनेर नै हामीले प्रार्थना गर्नुपर्दछ। आदरणीय श्रोता, हामीले पहिलो पत्रुस दुई अध्यायको पाँच पदमा हेर्ने भने उहाँले तपाईँ र मलाई एउटा पुजारीको रूपमा स्थापित गर्नुभएको छ। त्यो पुजारी जो मन्दिरमा सेवा गर्ने होइन, तर कहाँ आफ्नै घरको कोठामा प्रार्थनाको वेदी अगाडि बसेर मानिसहरूको निम्ति प्रार्थना गर्ने, त्यस्तो प्रकारको एउटा उहाँले त्यो एउटा त्यो हामीलाई जिम्मेवारी दिनुभएको छ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि अब हाम्रो दायित्व के हो, हामीले उहाँको अगाडि प्रार्थना गर्ने। लेखेको छ, तिमीहरू पनि येशू ख्रिस्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पुजारी गिरीतको निम्ति जीवित पत्थर झैं आत्मिक घर बन्दै जाओ। अर्थात त्यो पुजारी गिरी जो जीवित पत्थर झैं परमेश्वरमा एउटा अगाडि बढ्दै जाने कुरा, प्रार्थना गर्दै जाने कुरा यहाँ देख्दछौ। पुजारीले जहिले पनि आफ्ना मानिसहरूको निम्ति अन्तर्विन्ती चढ़ाउने गर्दथे र आज नयाँ करारमा हामीलाई सिधै ख्रिष्टको उपस्थितिमा हामीलाई परमेश्वरको अगाडि गई मानिसहरूको निम्ति अन्तर्विन्ती गर्ने जिम्मेवारी दिनुभएको छ। पहिलो पत्रुस दुई अध्यायको नौ पदमा लेखिएको छ, तिमीहरू राजकीय पुजारीगिरी र पवित्र जाति हौ भनेर भनिएको छ। यसको अर्थ अब हाम्रो जिम्मेवारी सृष्टिकर्ता परमेश्वरसँग ती मानिसहरू जो
परमेश्वरको न्यायको कटघरामा उभिसकेका छन् उनीहरूको निम्ति हामीले पश्चाताप गर्ने हृदय दिनुहोस् भनेर प्रार्थना गर्नु हो। श्रोता, यति भन्दै अब भने आजको कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्तिगीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तोता जोनाथन गिरी, प्रविधिमा हुनुहुन्छ सुजन घिमरेज्यू। र भने यतिखेर तपाईँ श्रोताहरूको माझमा तपाईँले निम्तिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। र यतिखेर मेरो हातमा एकजना श्रोताको प्रार्थनाको अनुरोध परेको छ र उहाँ हुनुहुन्छ उत्तम शिवाकोटीज्यू। र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, आज मेरो काठमाडौँबाट दार्जीलिङतर्फको यात्रा छ र सुरक्षा यात्रा सुरक्षित भएको होस् र भोलि विश्रामको दिनको सेवकाई पनि आशिषमय हो भएको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। तपाईँ श्रोता आउनुहोस्, हामी उहाँको निम्ति हामी केही समय प्रार्थना गरौं। सर्वशक्तिमान जीवित अनि दयालु परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाई राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। पिता, हामी प्रार्थना गर्दछौ विशेष गरी प्रभु जो तपाईँको छोरा उत्तम सेवाकोटी ज्यूले राख्नुभएको विन्तीहरूको निम्ति। प्रभु, उहाँ आज काठमाडौँबाट धादिङतर्फ सेवाकाईमा जाँदै हुनुहुन्छ। प्रभु, तपाईँ परमेश्वरले उहाँको यात्रामा सुरक्षा दिनुभएको होस् र उहाँले प्रयोग गर्ने सबै सवारी साधनहरूमा तपाईँको सुरक्षा, तपाईँको स्वर्गदूतको पहरा त्यहाँ रहन सकेको होस्। प्रभु, तपाईँले बाटोघाटोमा पनि उहाँलाई सुरक्षा दिनुभएको होस् हामी प्रार्थना गर्दछौ। प्रभु, प्रार्थना गर्छौ उहाँले जोरको विषय राख्नुभएको छ भोलिको विश्राम दिनको सेवाकै पनि आशिषमय भएको होस्। प्रभु, भोलि उहाँले जुन मण्डलीमा गएर सेवकाई गर्नुहुन्छ र उहाँको सबै सेवकाईहरूमा तपाईँ परमेश्वर रहनुभएको होस्। भोलि नयाँ मानिसहरू आएर तपाईँलाई चिन्न सक्नुभएको होस् र भने जसले तपाईँलाई अगाडि नै विश्वास गर्नुभएको छ उहाँहरूले भोलिको वचनबाट आफ्नो जीवन परिवर्तन गर्ने एउटा दिन बन्न सकेको होस् र तपाईँको पवित्र आत्माको उपस्थिति र संगति र सहभागिता प्रभु भोलि सम्पूर्ण विश्वासीहरूसँग पूर्ण रूपले रहन सकेको होस् र जसलाई सबैले थाहा गर्न सक्नुभएको होस् हामी प्रार्थना गर्छौं। साथै यही आशिष र यही अनुग्रह भोलि नेपालभर हुने सम्पूर्ण सेवकाईहरूमा, सम्पूर्ण मण्डलीहरूमा हुन सकेको होस् हामी विन्ती गर्छौ। प्रभु, तपाईँ परमेश्वरले हाम्रो विन्तीलाई सुनेर काम गर्नुहुने परमेश्वर हुनुहुन्छ र हामी विश्वास गर्छौं तपाईँ परमेश्वरले हाम्रो यस प्रकारको प्रार्थनालाई सुनेर तपाईँले जवाब दिनुहुनेछ। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ। माग्छौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रिस्टको नाउँमा, आमेन। हस्त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रमलाई सुनेर साथ दिनुभएको यहाँहरूलाई हामी धन्यवाद दिँदै परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ भन्न चाहन्छौं। र अब भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमरेज्यूका साथ प्रस्तोता जोनाथन गिरी विदा चाहन्छौ र तबसम्म हामी पुनः अर्को कार्यक्रममा भेट्नेछौ र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस्। अवस्था जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जयमसी अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता कस्तो हुनुहुन्छ? हामी आशा गर्छौ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाका लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। तपाईँसँग पनि प्रार्थना गर्नुपर्ने कुनै विषय भए र कार्यक्रम प्रति तपाईँको सुझाव सल्लाह प्रतिक्रिया भए अवश्य हामीलाई लेख्नुहोस्। हामी तपाईँका ती प्रार्थनाका विषयहरूलाई हाम्रो नियमित प्रार्थनामा समेट्नेछौ। श्रोता, हामी यस्तो संसारमा, यस्तो सिकाइमा, यस्तो कल्चर अथवा यस्तो पृष्ठभूमिमा हुर्केका छौँ कि जहाँ एउटा होइन हजारौं ईश्वरहरू छन् भन्ने मान्यताबाट हामी हिँडिराखेका छौँ। तर आज पास्टर विनय भण्डारीज्यू तपाईँ समक्ष एउटा अर्थपूर्ण वचन ल्याएर आउँदै हुनुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ, ईश्वर एउटै मात्र हुनुहुन्छ, एउटै मात्र हुनुहुन्छ, स्वर्गमा जाने एउटै मात्र बाटो छ, स्वर्गमा त्यो ईश्वर चाहिँ एउटै मात्र हुनुहुन्छ भनेर उहाँले भन्दै हुनुहुन्छ। त्यो कसरी सम्भव छ? आउनुहोस्, उहाँकै मुखारविन्दबाट आजको यो शीर्षकमा रहस्यमय वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: हेलो हेलो हेलो हेलो हेलो, सबैलाई जय मिस्त्री, नमस्कार। कस्तो हुनुहुन्छ? आज तपाईँको टेलिभिजन स्क्रिन, रेडियो सेटमा आउन पाउँदा हामी धेरै खुसी भएका छौं। र यो वर्ड एन्ड लाइफ चर्चले उत्पादन गरेको वर्ड एन्ड लाइफ टेलिभिजन र रेडियो कार्यक्रम हो। तपाईँ सबैलाई स्वागत स्वागत स्वागत गर्न चाहदछु। आज म देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र ईश्वर हुनुहुन्छ भन्ने विषयमा तपाईँलाई वचन ल्याउन गइरहेको छु। किनभने हामी यस्तो कल्चरमा जिउँदैछौ जहाँ यो कल्चरले भन्दछ कि त्यहाँ हजारौं ईश्वर हुनुहुँदछ अनि त्यो हजारौं बाटोबाट त्यो ईश्वरकोमा पुर्याउँदछ। तर जब हामी बाइबलको सत्यतालाई केलाएर हेर्दछौ, यसले त्यो विचारधारासँग बाजेको कुरो हामी पाउँदछौ। अनि यो चाहिँ परमेश्वरको वचनको सत्यता हो कि त्यहाँ एक मात्र ईश्वर परमेश्वर हुनुहुँदछ। जब हामी पहिलो तिमोथी 2 अध्यायमा पौलले उहाँको चेला तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा रहस्यको कुरो पौल प्रेरितले बताउँदछन्। म तपाईँलाई पहिलो तिमोथी 2 अध्यायको 3 र 4 पद पढ्न चाहन्छु। यहाँ बाइबल यसरी भन्दछ है, हाम्रो मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहण योग्य छ। 4ले यसरी भन्दछ, सबै मानिसहरूले मुक्ति पाउन्, आत्माको मुक्ति पाउन्, पापबाट क्षमा पाउन्, परमेश्वरको सन्तान हुन पाउन्, परमेश्वरको घर परिवारको सदस्य हुन पाउन्। भनिकिन बाइबलले के भन्दछ यहाँ, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने उहाँको इच्छा छ। हेर्नुहोस् है, हरेक मानिसले नै मुक्ति पाउन्, परमेश्वरको सन्तान हुन्, परमेश्वरको उद्धार भित्र प्रवेश गरे हुन्, मानिसहरू परमेश्वरमा बाँचुन् भन्ने परमेश्वरको इच्छाको बारेमा पौलले तिमोथीलाई लेख्दैछन्। अनि यहाँ बाइबलले के भन्दछ भने, जब पनि हामी उहाँको मुक्तिलाई प्राप्त गर्छौ तब बाइबलले के भन्दछ भने नि, हामी सत्यताको ज्ञान भित्र प्रवेश गर्दछौ। अनि यो सत्यताको ज्ञान भित्र प्रवेश गर्नका लागिलाई तपाईँ र म चाहिँ नि यीशुद्वारा उद्धार पाइन पर्दछ। हेर्नुहोस् है, कुनै पनि व्यक्ति इक्जाम भएको छैन, स्वर्गीय मुनि कुनै पनि व्यक्ति छुटेको छैन, त्यो स्वर्गीय मुनि परमेश्वरको मुक्ति नपाउन् भन्नका लागिलाई। किनभने हामीले अहिले पढेको 4 पदमा बाबा पौलले के भन्दैछ, सबै मानिसहरूले मुक्ति पाउन्। हेर्नुहोस् है, त्यो तपाईँ हुनुहुन्छ, कुनै पनि राष्ट्रमा बसेको मानिस होस्, सबैले आत्माको मोक्ष, पापबाटको मुक्ति परमेश्वरबाट आउने उद्धारलाई पाउन भन्ने परमेश्वरको इच्छा छ। तर त्यो मुक्ति पाउनका लागि परमेश्वरले बाटो पनि तयार पार्नु भएको छ, अनि त्यो बाटोको नाम हो येशु ख्रिस्ट। जब पहिलो तिमोथी 2:5 पढ्दछौ, पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा एउटा सत्यतालाई प्रस्तुत गरेको पाउँदछौ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा मध्यस्थता, हेर्नुहोस् है, मिडिएटर मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस ख्रिस्ट येशु। पौलले नि पौलले यहाँ यो पदको हाइलाइटमा एउटा कुरोलाई फ्ल्यास गरेको कुरो पाउँदछौ हामी, कि त्यहाँ एउटै मात्रै परमेश्वर हुनुहुन्छ, हजारौं परमेश्वर हुनुहुन्न त्यहाँ, हजारौं ईश्वर हुनुहुन्न त्यहाँ। बाइबलले हामीलाई यो कुरोलाई घोषणा गर्दछ, देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। जिउँदै गरेको संसारमा एउटा विचारधारा उम्लिँदै आएको छ, प्रिभेलिङ हुँदैछ, त्यसै के हो भने नि हरेकले आफ्नो तरिकाले मानो, किनभने पुर्याउने एउटै ईश्वरकोमा हो। तर बाइबलले कस्तो मजाले भन्दछ प्रिय, कि देयर इज ओन्ली वान गॉड, त्यहाँ एक मात्र परमेश्वर हुनुहुँदछ। तर त्यो परमेश्वरकोमा पुग्नका लागि फेरि मध्यस्थता चाहिँ, मिडिएटर चाहिँ नि हजारौं छैन। यही पदमा पौलले के भन्दैछ भने, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बीचमा, परमेश्वर र यो पृथ्वीको बीचमा नि मध्यस्थ, ब्रिज, त्यो पुल चाहिँ बाइबलले के भनेको छ, मध्यस्थ पनि एउटै हुनुहुँदछ, अनि त्यो मध्यस्थको नाम चाहिँ नि येशु ख्रिस्ट भनिकन बाइबलले बताउँदछ। हेर्नुहोस् है, यहाँ बाइबलले मजाले के कुरा बताउँदैछ भने नि, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। आज मलाई थाहा छैन तपाईँ त्यो परमेश्वरलाई चिन्न भएको छ कि छैन, तर बाइबलले साह्रो मजाको कुरो बताउँदछ प्रिय। जब हामी व्यवस्था 6:4 पढ्दछौ, परमेश्वरको वचनले नै इजरायलीहरूलाई यसरी घोषणा गर्नुहुँदछ, हे इजरायली सुन, परम प्रभु हाम्रा परमेश्वर एउटै परम प्रभु हुनुहुँदछ। तपाईँले बाइबलमा प्रकाशित वाक्यदेखि हो उत्पत्तिदेखि प्रकाशित वाक्यसम्म तपाईँले सत्यतालाई हेर्नुभयो भने, बाइबल हल्लाउनै नसक्ने अनसेकेबल ट्रुथमा स्ट्यान्ड भएको छ, कि त्यो चाहिँ हो कि हरेक व्यक्तिले जान्न पर्ने कि त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ। यु क्यान आर्ग्यू, तपाईँ आर्ग्यू गर्न सक्नु, वाद विवाद गर्न सक्नुहुँदछ, तर बाइबल स्ट्यान्ड इन द सोलिड ग्राउन्ड द्याट देयर इज ओन्ली वान गॉड, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुँदछ भनिकन बाइबलले नि यो सत्यतालाई उद्घोष गरेको छ। फेरि यसाया 45:5 परमेश्वरको वचनले यसरी भन्दछ, म परम प्रभु हुँ अनि म बाहेक अरू कोही छैन। हेर्नुहोस् है, बाइबलले भनेको यो मैले भनेको होइन प्रिया, द गॉड इज डिफेन्डिङ द ट्रुथ, देयर इज ओन्ली वन गॉड, परमेश्वरको वचनले भन्दछ कि त्यहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, अनि म बाहेक अरू कोही छैन, म बाहेक अरू कोही परमेश्वर छैन। हेर्नुहोस् है, बाइबलले के भनेको छ, देयर इज नो अदर गॉड एक्सेप्ट मी, बाइबलको परमेश्वर छैन तपाई र मैले जान्न पर्ने एक मात्र ईश्वर हुनुहुँदछ। फेरि म पहिलो तिमोथी 2:5 आउन चाहदछु, पौलले पहिलो सत्यतालाई उद्घोष गर्दै गर्दा यो पदमा पहिलो सत्यता चाहिँ के रहेछ, त्यहाँ एउटै मात्र परमेश्वर हुनुहुन्छ। अब त्यही पदको खण्डमा नि अब त्यो परमेश्वर कहाँ पुग्नका लागि, इन अर्डर टु रिच द्याट ओन्ली गॉड, देयर इज ओन्ली वान मिडिएटर, एउटै मात्र मध्यस्थ छ प्रिया, त्यो एउटै मात्र मध्यस्थको कुरो नि पौलले तिमोथीलाई लेख्दै गरेको पत्रमा परमेश्वर र मानिसको बीचमा, परमेश्वर र मानिसको बीचमा मध्यस्थता एउटै मात्रै छ. देयर इज ओन्ली वान मिडिएटर एन्ड हिज नेम इज जीसस. कम ऑन मण्डली, त्यो एउटै मात्र परमेश्वर हुनुहुन्छ अनि एउटै मात्र मध्यस्थ हुनुहुँदछ जोद्वारा हामी त्यो एउटै मात्र परमेश्वर कहाँ पुग्न सक्दछौ. मलाई थाहा छैन तपाईँले यो सत्यता सुन्दै गर्दाखेरि यो सत्यतालाई ग्रहण गर्नुभयो कि भएन, तर मैले आजभन्दा धेरै वर्ष अगाडि परमेश्वर एउटै हुनुहुन्छ भने त्यो परमेश्वर कहाँ पुग्नका लागिलाई हो बाटो कतिवटा छ, बाइबलले भन्दछ एउटा छ, तरिका कतिवटा छ एउटा छ, हो त्यो परमेश्वर कहाँ पुग्नका लागिलाई उपाय कतिवटा छ एउटै मात्रै छ, मध्यस्थ कति कति हो कतिजना हुनुहुँदछ एउटै मात्रै हुनुहुँदछ अनि त्यो एउटै मात्रै मध्यस्थको नाम हो खमन मण्डली यीशु ख्रीष्ट. आमेन, हालेलुया, कम ऑन हालेलुया. तपाईँ धेरै पटक नि मान्छे एउटै मात्र परमेश्वर हुनुहुन्छ भन्ने कन्सेप्टलाई विश्वास गर्छ, त्यो धारणालाई विश्वास गर्छ, तर त्यो परमेश्वर कहाँ जानका लागिलाई एउटै मात्र मध्यस्थ हुनुहुन्छ भन्ने कुरोलाई चाहिँ नि पत्याउन मान्दैन. तर बाइबलले प्रेरित पौलले नि बाइबलमा त्यो एकैजना मध्यस्थको नाम यीशु हो भनिकन उद्घोष गरिएको छ. त्यो यीशुद्वारा मात्रै पिता कहाँ जान सकिँदछ, त्यो यीशुद्वारा मात्रै पापको क्षमा पाइन सकिँदछ, त्यो यीशुद्वारा हुन्छ भन्ने कन्सेप्टलाई विश्वास गर्छ, त्यो धारणालाई विश्वास गर्छ, तर त्यो परमेश्वर कहाँ जानका लागि एउटै मात्र मध्यस्थ हुनुहुन्छ भन्ने कुरोलाई चाहिँ नि

0: जीवनको पुस्तकमा लेखिनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँले नि ओ श्रापबाट छुटकारा पाउनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ परमेश्वरको सन्तान बनिनुहुनेछ, त्यो यीशुद्वारा मात्रै तपाईँ नयाँ सृष्टि हुनुहुनेछ, त्यो यीशुद्वारा मात्रै नि तपाईँ परमेश्वर कहाँ पुग्नुहुन्छ भनिकन बाइबलले उद्घोष गरेको छ।
1: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
3: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार, विज्ञापन हो।
7: जय मसी, मेरो नाम पुना थापा, म कलङ्की बस्छु। गुड न्युज एफएम चाहिँ मैले निरन्तर निरन्तर मैले सुनिरहन्छु। गुड न्युजमा चाहिँ धेरै असल वचनहरू ल्याउनुहुन्छ, गुरुबाहरूले म्याडमहरूले वचन दिनुहुन्छ। मलाई चाहिँ मेरै लागिरहेछ क्यारे यो वचन भन्ने मलाई नि लाग्छ। म धेरै आशिषमा भएको छु। बिहान 6 बजेदेखि अनि बेलुका 10 बजेसम्म गुड न्युजमा वचन अनि गीतहरूले नि मान्छेलाई धेरै आशिषमा भइँदो रहेछ। गुड न्युज चाहिँ सुन्छु, मलाई त धेरै आशिषमा भइराखेको छु। मैले यस्तो सुन्न पाउनु मेरो प्रभुलाई धन्यवाद भन्छु म, अनि सबै कुराको लागि धन्यवाद दिन्छु म्याडमहरूलाई अनि गुरुबाहरूलाई नि। म उहाँलाई म आशिषमा बोल्छु। गुड न्युज सुनेर म धेरै आशिष भएको छु। गुड न्युज चाहिँ ध्यान दिएर सुनिरहनु होला हजुरहरूले नि।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आज हामीले पवित्र शास्त्र बाइबलबाट यसायाको पुस्तकलाई तपाईँ श्रोताहरूको माझमा ल्याउने कोसिस गरिरहेका छौ। र आजको हाम्रो अध्याय रहेको छ 43 र पदहरू रहेका छन् 1 र 2। यी पदहरूमा यसरी लेखिएको छ, श्रोता मित्र, म तपाईँको लागि पाठ गरिदिनेछु, यसलाई स्वीकार्नुहोस्। तिमीहरूलाई सृष्टि गर्नुहुने परमेश्वर भन्नुहुन्छ, नडरा, किनकि मैले तलाई मोल तिरेर छुट्याएको छु। मैले तलाई तेरो नाउँ काडेर बोलाएको छु, त मेरै होस्। त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। त नदीबाट भएर जाँदा तिमीले तलाई डुबाउने छैनन्। त आगोबाट हिँडेर जाँदा त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन। मानिसहरू परमेश्वरलाई जान्न खोज्छन्, यो कुरा राम्रो कुरा हो। कसैले परमेश्वरको खोजी गर्छ भने यसलाई राम्रै भन्नुपर्छ। मानिसले परमेश्वरलाई खोज्नुपर्छ, चिन्नुपर्छ। तर के तपाईँलाई थाहा छ परमेश्वरले तपाईँलाई चिन्नुहुन्छ भन्ने कुरा? तपाईँको नाउँ उहाँलाई थाहा छ। उहाँले तपाईँलाई नाउँ काडेर बोलाउन सक्नुहुन्छ। तपाईँको जीवनको बारेमा एक एकवटा कुरा उहाँले जान्नुहुन्छ। उहाँ तपाईँका र मेरा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँको र मेरो सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। त्यही कारणले नै उहाँले हाम्रो बारेमा सबै कुरा जान्नु भएको हो। उहाँले तपाईँलाई र मलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा तपाईँ र मलाई यसो भन्नुभएको छ, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकोले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिलाई तेरो जीवनको सट्टामा दिनेछु। लडरा, किनकि म तसित छु। यसैया 43 अध्यायको 4 र 5 पदमा हामीले पढ्न सक्छौ। तपाईँ र मेरो जीवनको बारेमा परमेश्वरको इच्छा कस्तो छ, श्रोता मित्र? यो कुरा हामीले थाहा पाउनुपर्छ। सुन्नुहोस्, म तपाईँलाई बताउँछु, तपाईँ र मैले एक आनन्दित र खुसीको जीवन जिउन सकौं भनी परमेश्वरले इच्छा गर्नुहुन्छ। उहाँले हामीलाई दुःख र कष्टले भरिएको जीवन जिउन यस संसारमा पठाउनु भएको होइन। प्रभु येशु, जो मानिसको रूप धारण गरी संसारमा आउनु भएको परमेश्वर हुनुहुन्छ, उहाँले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भनी संसारमा आए। सुसमाचार युहन्ना 10 अध्यायको 10 पदमा तपाईँले पढ्न सक्नुहुन्छ। हामीलाई पापदेखि छुटकारा दिनको निम्ति हाम्रो सट्टामा बलिदान हुन येशु यस संसारमा आउनुभयो। आजभन्दा 2000 वर्ष अघि उहाँले हाम्रो निम्ति आफ्नो प्राण एक बलिको रूपमा अर्पण गर्नुभयो। हामी जन्मेदेखि पापी थियौं। हाम्रा प्रथम बुबा र आमा आदम र हब्बाबाट हामीले उत्तराधिकारको रूपमा पापलाई प्राप्त गर्यौं। यो सारा संसारका मानिसहरूले यो पाप प्राप्त गरेका छन्। कोही पनि पाप रहित छैन। सबैजना पापको स्वभाव बोकेर संसारमा जन्मन्छन्। पापले गर्दा मानिस परमेश्वरदेखि अलग हुन्छ। श्रोता मित्र, आत्मिक रूपमा मरेको अवस्थामा मानिस जन्मिएको हुन्छ। आफ्नो पापदेखि बस्न मानिसले केही पनि गर्न सक्दैन। यसकारण उहाँ हामीलाई पापको बन्धन र पापको दण्डदेखि छुटकारा दिन येशु संसारमा आउनुभयो। उहाँले छुटकारा दिनुभएको कुरामा विश्वास गरेपछि हामीले के गर्नुपर्छ त? उहाँमा विश्वास गरी पाप रहित जीवन जिउनुपर्छ। दुष्ट कार्य र विचारहरू त्याग्नुपर्छ। जसरी प्रभु येशुले एक निष्पाप र निष्कोट जीवन जिउनुभयो, उहाँमा विश्वास गर्नेहरूले पनि त्यस्तै किसिमको जीवन जिउने प्रयत्न गर्नु पर्दछ। हामी पापलाई घृणा गर्ने व्यक्ति बन्नु पर्दछ। परमेश्वरले हामीलाई अरू कुन कुरादेखि छुटकारा दिनुहुन्छ त? उहाँले हामीलाई डरदेखि छुटकारा दिनुहुन्छ। मानिसलाई विभिन्न कुराहरूको डर लाग्छ, होइन र मित्र? सायद तपाईँ पनि कुनै न कुनै डरमा हुनुहुन्छ होला यति बेला। मेरो जीवन कस्तो होला? मेरो भविष्य कस्तो होला? म रोगबाट निको हुला या नहुला? परीक्षामा म पास हुला कि नहुला? यस्तो किसिमका थुप्रै डरमा हामी जिइरहेका हुन्छौ। कतिलाई त झन् भूत प्रेतको डर लाग्छ, कतिलाई मानिसहरूसँग डर लाग्छ,
कोही कोही हुन्छन् जो एक्लै बस्न डराउँछन्, अँध्यारोसँग डराउँछन्। तपाईँले यस्ता मानिसहरू निश्चय देख्नु भएको छ होला। परमेश्वरले यस्ता डरहरूबाट मानिसलाई छुटकारा दिनुहुन्छ। प्रभु येशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको साथमा परमेश्वर हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, न डरा किनकि म तेरो साथमा छु। परमेश्वरले हामीलाई भूत प्रेतको शक्तिबाट पनि छुटकारा दिनुहुन्छ। हो श्रोता मित्र, प्रभु येशुमा विश्वास गर्ने मानिसहरूलाई भूत प्रेतले केही पनि गर्न सक्दैन। बरु विश्वासीहरूले प्रभु येशुको नाउँमा भूतहरूलाई लखेट्न सक्छन्, किनकि प्रभु येशुले विश्वासीहरूलाई यो अधिकार दिनुभएको छ। विगतमा धेरैजना मानिसहरूलाई भूत प्रेतले सताएको थियो। भूत प्रेतको बन्धनमा तिनीहरू परेका थिए। विश्वासीहरूले तिनीहरूका निम्ति प्रार्थना गरे, तिनीहरूले छुटकारा पाए। आज तिनीहरू पनि विश्वासी बनेका छन्। प्रभु येशूमा विश्वास गर्ने जीवन धर्म परिवर्तन गरेको जीवन होइन मित्र, तर छुटकारा पाएको जीवन हो। त्यो जीवन जिउँदा हर किसिमको दुष्टता, खराबी र घृणित कुराहरू त्यागेर जिउनु पर्छ। संसारको सिद्धान्त र भूत प्रेतले नै मानिसलाई गलत कार्यहरू गर्न प्रोत्साहन गर्दछ। भूत प्रेतले मानिसको जीवनलाई समस्या र कष्टमा पार्दछ, तर प्रभु येशूमा विश्वास गर्ने मानिसहरू तीबाट स्वतन्त्र भएर जिउन सक्छन्। प्रभु येशू यही उद्देश्य लिएर संसारमा आउनु भएको हो। जीवित र सत्य परमेश्वरका निम्ति कुनै पनि बन्धन र पासो फुकाल्न कठिन छैन। सबै कुरामाथि उहाँको अधिकार छ। जीवित परमेश्वरले सबै कुरालाई बसमा पार्न सक्नुहुन्छ। यही परमेश्वरले तपाईँलाई पनि संसारमा एक अर्थपूर्ण जीवन दिन चाहनुहुन्छ। हाम्रो निम्ति धेरैवटा यस्ता कुराहरू छन् जुन हामी गर्न सक्दैनौ, तर परमेश्वरले त सबै कुरा गर्न सक्नुहुन्छ। पापीको पाप क्षमा गरेर उसलाई धर्मी बनाउने शक्ति र अधिकार केवल जीवित र सत्य परमेश्वरसित छ। यही परमेश्वरलाई तपाईँले चिन्नुपर्छ। यही परमेश्वरलाई मानिसहरूले जान्नुपर्छ र चिन्नुपर्छ। याद गर्नुहोस्, परमेश्वरलाई हामी विश्वासद्वारा पाउन सक्छौ। धर्म कर्म गरेर हामीले उहाँलाई पाउन सक्दैनौ। मानिसहरूले बनाएको रीतिथिहरू पालन गरेर पनि हाम्रो पाप क्षमा हुँदैन, न त हामीले परमेश्वरलाई प्राप्त गर्न सक्छौ। मानिसको यही असहाय अवस्थालाई बुझेर परमेश्वर संसारमा आउनुभयो। उहाँलाई हामी आँखाले देख्न सक्दैनौ मित्र, तर उहाँ हाम्रो हृदयमा बास गर्नुहुन्छ। मानिसको हातले बनाएका भवनहरूमा परमेश्वर बास गर्नुहुन्न। तपाईँ र मेरो जीवनलाई, हाम्रा हृदयलाई उहाँ आफ्नो वासस्थान बनाउन चाहनुहुन्छ। के तपाईँ आफ्नो हृदयमा उहाँलाई बास गर्न दिन चाहनुहुन्छ? येशु प्रभुले भन्नुभएको छ, हेर म ढोकामा उभिएर घचघच्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म त्यस कहाँ भित्र पस्नेछु। प्रकाश 3:20 हामीले पढ्न सक्छौ। उहाँलाई जीवनमा आउनका निम्ति विश्वास सहित हाम्रो हृदयको ढोका खोल्नुपर्छ। जब उहाँ हाम्रो हृदयमा आउनुहुन्छ मित्र, तब उहाँले तपाईँलाई सबै कुराबाट छुटकारा दिन थाल्नुहुन्छ। तपाईँ व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा बास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भने पवित्र शास्त्र बाइबलले बताएको छ। एउटा मुख्य कुरा यो हुनेछ कि तपाईँको जीवनका सबै कुरा नयाँ हुनेछन्। एउटा नयाँ जीवन परमेश्वरले तपाईँलाई दिनुहुनेछ। के तपाईँ अहिले नै यो जीवन पाउन परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? ढिलो नगर्नुहोस् मित्र, सही समयमा लिएको व्यक्तिगत रूपले त्यो छुटकाराको अनुभव गर्न सक्नुहुन्छ। परमेश्वरलाई जीवनमा बास गर्न दिएपछि अरू पनि धेरैवटा कुराहरू हुनेछन् भने पवित्र शास्त्र बाइबल

धन्य बनाउनेछ। त्यसकारण आज नै उहाँमा विश्वास गर्नुहोस् र नयाँ जीवन पाउनुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

ए नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यसरी रेडियो कार्यक्रम मार्फत भेट्न पाउँदा, स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। हामीलाई शरीरमा चोट लाग्छ, शरीरको चोट निको हुन्छ, तर हृदयमा लागेको चोट निको हुन धेरै समय लाग्छ। यो चोटले जीवनभरि पछ्याइरहन्छ, दुखाइरहन्छ, रुवाइरहन्छ। हृदयको चोटबाट निको हुनुको निम्ति हामी के गर्न सक्छौ? के कसैले यस विषयमा हामीलाई सहायता गर्न सक्छ? यही महत्वपूर्ण प्रश्नको उत्तर लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। सायद कहिले काहीँ तपाईँ देश विदेशतिर लाग्नुहुन्छ र तपाईँले मन पराएको यो कार्यक्रम तपाईँबाट छुट्न जान्छ, तर हामीसित एउटा उपाय छ। त्यो यो हो कि तपाईँले इन्टरनेट मार्फत www.aynepal.com मा आत्मिक यात्रा कार्यक्रम सुन्न सक्नुहुनेछ। म आशा गर्छु यसद्वारा तपाईँलाई प्रशस्त आशिष मिल्नेछ। आउनुहोस् सधैँ उझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो

हामीलाई विभिन्न कारणले हृदयमा चोट लाग्छ। विशेष गरी त कसैले अपमान गर्दा, बहिष्कार गर्दा, कुनै घटनाको कारण आघात लाग्दा, आफ्नोहरूबाट प्रेम नपाउँदा, हेलित हेपित हुनुपर्दा, आफ्नो आशा निराशामा परिणत हुँदा हामीलाई हृदयमा चोट लाग्छ। कुनै बेला सानो चोट लाग्छ, तर कुनै बेला त जीवनभरि खाटो बस्ने चोट लाग्छ जुन भुल्न नै सकिँदैन। हामीलाई कुनै न कुनै बेला यस्तो चोट लाग्छ, अरूको व्यवहारद्वारा हामीलाई चोट लाग्छ। हामी पनि कुनै बेला जानी जानी, कुनै बेला अन्जानमा अरूको हृदयमा चोट पुर्याउँछौ। हामी अरूहरूसित कसरी र कस्तो व्यवहार गर्छौं त्यस कुरामा होसियार रहनुपर्छ। बाइबलमा एउटो केटोको बारेमा दृष्टान्त भनिएको छ। त्यो निकै धनी बुवाको छोरो थियो। घरभरि नोकर चाकर थिए, त्यसको एउटा दाई पनि थियो। त्यो घरमा कुनै कुराको कमी थिएन। दुई छोरा मात्र भएको कारण बुवा आमाले तिनलाई खुबै प्यारले पालेका थिए। छोराहरूले प्रशस्त खाना र लाउन पाएका थिए। सुखी जीवन थियो। एक दिन कान्छो छोराको मती बिग्रियो। त्यसले विचार गर्यो, यो घरमा बस्न त झ्याउ लागिसक्यो, कस्तो बोर हुन्छ, यस्तो प्रकारले मेरो जीवन बिताउन सक्दिन। म बुवालाई मेरो अंश माग्छु र घर छोडेर टाढै कता गएर मौज मजामा जीवन बिताउँछु। त्यो एक दिन आफ्नो बुवाको छेउमा गएर भन्यो, बुवा, तपाईँलाई एउटा कुरा भन्नु पर्यो भनेको। म कतै टाढा देशमा गएर आफ्नो जीवन स्वतन्त्र रूपले जिउनु पर्यो भनी सोचेको छु। तपाईँको सम्पत्तिबाट मैले पाउने अंश मलाई दिनुहोस्। यो कुरा सुनेर बुवा चाहिँ छक्क परे। छोरालाई सम्झाउने प्रयास गरे, बुझाउने र फकाउने प्रयास गरे, तर त्यो केटो पटक्कै मानेन। त्यसले घर छोडेर जाने पक्का निर्णय गरेको थियो। आफ्नो सम्पत्ति बोकेर त्यो टाढा देशमा गयो। यो कुराले त्यसका बुवाको हृदयमा चोट लाग्यो। त्यो केटोको निम्ति घर छोडेर जाने कुरा साधारणै थियो होला, तर त्यसका बुवालाई त्यो कुराले ठूलो चोट पार्यो। आमाबुवाको मन छोराछोरीमाथि, छोराछोरीहरूको मन ढुङ्गा मुढामाथि भन्ने उक्ति सुन्नुभएकै छ होला। त्यो केटोले त्यसै गर्यो। आज पनि कतिजना छोराछोरीले आफ्नो व्यवहार, आफ्नो बोली वचनद्वारा आफ्ना आमाबुवाको मनमा चोट पुर्याउँदैछन्। परमेश्वरको वचन बाइबलले भन्दछ, हे छोराछोरी हो, आफ्ना आमाबुवाको आज्ञा पालन गर। आमाबुवाको आज्ञा पालन गर्नु भनेको उनीहरूले भनेका कुरा मान्नु मात्र होइन, तर उनीहरूलाई आदर गर्नु पनि हो। उनीहरूलाई चोट नलाग्ने कार्य गर्नु हो। उनीहरूको अघि मात्र सोझो जीवन जिउने होइन, तर सधैँ नै सोझो र सुचरित्रको जीवन जिउनु हो। परमेश्वरले छोराछोरीहरूलाई आमा बुवाको अधीनमा बस्ने आज्ञा दिनुभएको छ। कति मानिसले आफ्नी वृद्ध आमा बुवालाई तिरस्कार गर्दछन्। कतिले त आमा बुवालाई वृद्ध अवस्थामा घरबाट निकालेका कुरा पनि सुनिन्छ। एकपल्ट मैले पूर्व नेपालको एउटा शहरमा दिनको चर्को घाममा सड़कमा हिँडिरहेकी एउटी वृद्ध आमालाई भेटे। उनको हातमा सानो एउटा टोकरी थियो र उनले भिक्षा मागिरहेकी थिइन्, पैसा मागिरहेकी थिइन्। मैले वृद्ध नेपाली आमा बुवाले त्यसरी भिक्षा मागेको कहिले पनि देखेको थिइन। मैले सोधपूछ गर्दा थाहा पाएँ, उनलाई केही दिन अघि मात्र उनका छोरा बुहारीले घरबाट निकालिदिएका रहेछन्। केही दिनदेखि तिनी सड़कमा बस्दै आएकी रहेछन्। उनी भन्थे, छोरोलाई दुःखले हुर्काए, बढाए, बिहेदान गरिदिए, पसिना बगाएर सानो भए पनि एउटा घर बनाए, तर मलाई छोराले त्यही घरबाटै निकालिदियो। तिनको आँखाभरि आँसु थियो जसरी उनले यी कुराहरू मलाई भनिरहेकी थिइन्। तिनको हृदयमा चोट लागेको थियो। हामीले आफ्ना आमा बुवासँग यस्तो पशु व्यवहार गर्नु हुँदैन। आमा बुवाको मनमा चोट पार्ने काम गर्नु हुँदैन। हृदयको चोटले सधैँ पिरोल्छ। बाइबलमा हितोपदेशको वचनले भन्दछ, 18:14, मानिसको आत्माले त्यसलाई बिमारी अवस्थामा सहारा दिन्छ, तर आत्मामा चोट लागेको छ भने कसले त्यसलाई निको तुल्याउन सक्छ। कोही कोही आफ्नो प्रियजनको मृत्युको कारण गहिरो शोकमा परेका हुन्छन्। यस्ता घटनाहरू अचानक घट्दछन्। भनिन्छ नि, दुःख र विपत्ति सूचना दिएर आउँदैन, होइन त, अचानक आउँछ, विनाश गरेर जान्छ।
यस्तो घटनाबाट बच्न सधैँ सजिलो हुँदैन, तर पनि हाम्रो जीवन भनेको यस्तै हो। जीवनमा चाहे जे नै परिआए पनि हामी जिउनै पर्छ। महान कथाकार प्रेमचन्द्रले भनेका छन्, विपत्ति भन्दा ठूलो शिक्षा दिने कुनै विद्यालय आजसम्म खुलेको छैन। कति अचम्मको कुरा होइन त? प्रभु येशूमा विश्वास गर्नेहरूको जीवनमा पनि यस्ता दुःखका घटनाहरू आउँछन्, विपत्तिका घटनाहरू। येशूका विश्वासीहरूले पनि जीवनमा दुःख र कष्टको सामना गर्नुपर्छ। तर प्रश्न गर्नुहुन्छ होला तपाईँले, त्यसो भए येशूमा विश्वास गरेको के फाइदा भयो त? सुन्नुहोस्, म तपाईँलाई बताउँछु। सबै कुरामा फाइदा मात्रै खोजेर तपाईँ ठूलो व्यापारी नबन्नुहोस्। प्रभु येशूले त्यस्तो अवस्थामा विश्वासीलाई सहायता गर्नुहुन्छ, त्यस्तो परिस्थितिको सामना गर्ने शक्ति र बुद्धि दिनुहुन्छ। यस्तो बेला परमेश्वरको वचन बाइबल पढ्दा पनि सल्लाह र साहस पाइन्छ। येशूमा विश्वास नगर्नेहरूले यस्तो कुरा पाउँदैनन्। हृदयमा चोट लाग्नदेखि परमेश्वरले बचाउनुहुन्छ। परमेश्वरको वचनले भन्दछ फिलिप्पी 4:6-7 खण्डमा, तिमीहरू केही कुरामा चिन्तित नहौ, तर सबै कुरामा धन्यवाद साथ प्रार्थना र अर्ज बिन्दीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्, र परमेश्वरको शान्तिले जो सारा समाजलाई माथ गर्छ तिमीहरूका हृदय र तिमीहरूको विचारलाई येशूमा रक्षा गर्नेछ। हाम्रो समाजमा यस्ता मानिसहरू पनि छन् जो कुनै नोकरी जागिर नपाएको कारण हृदयमा चोट बोकेर हिँड्छन्। तर मलाई यस्तो लाग्छ कि मानिसले हिम्मत गर्यो भने जे पनि गरेर जीवन गुजारा गर्न सकिन्छ। आफूले चाहेको नोकरी वा जागिर पाएनौ भने पनि के त, अरू पनि त थुप्रै कुराहरू छन् जो हामी गर्न सक्छौ। नोकरी नपाएको कारण मनमा चोट बोकेर हिँड्नु सायद मूर्खता हुन्छ। हामी आँटिलो भएर जीवनमा जिउने जस्तो सुखी परिस्थितिको सामना गर्न पनि तयार हुनुपर्छ। कोही हुन्छन् जो असफलताको कारण हृदयमा चोट बोकेर जिउँछन्। याद गर्नुहोस्, कसैले भनेका छन्, जीवनमा असफलता भनेको सफलताको खुड्किलो हो। पढाइमा असफलता, प्रेममा असफलता, व्यापारमा असफलता, यस्ता कुराहरूले कसै कसैको जीवनलाई ओह्रालो लैजान्छ। तर हामीले याद गर्नुपर्छ कि जीवनमा तलमाथि उतार चढाव, घाम छाया, सुख दुःख त सधैँ नै भइरहन्छ। यी त जीवनका भागहरू हुन् भन्ने कुरा मनमा लियौं भने हामी हृदयमा चोट लाग्नबाट बच्न सक्छौ। मानिसलाई यौन दुर्व्यवहार, अङ्गभङ्ग भएको कारण, समस्याहरूको फन्दामा परेको कारण, भेदभावको कारण पनि हृदयमा चोट लाग्छ। यदि तपाईँ यस्ता कारण कुनै पनि अरू कारणले गर्दा हृदयमा चोट बोकेर हिँडिरहनु भएको छ भने परमेश्वरसित तपाईँको चोटको उपचार छ। येशू संसारमा किन आउनुभयो? तपाईँहरू मलाई सुख र आनन्दको जीवन दिनको निम्ति नै आउनु भएको हो। तपाईँ त्यो चिन्ता फिक्रीबाट बाहिर निस्कन सक्नुहुन्छ। बाइबलले भन्छ हितोपदेश 27:9, तेल र अत्तरले मानिसको मनलाई खुशी तुल्याउँछ, तर फिक्रीले त मानिसको हृदयलाई कष्ट दिन्छ। हामीले पनि अरूलाई चोट पुर्याउने कार्य नगरौं। बाइबलले भन्छ कसैले तिम्रो खराबी गर्यो भनेर तिमीले पनि उसको खराबी नगर। जुन कुरा सबै मानिसहरूको अघि आदरणीय छ त्यसमा ध्यान देऊ। हुन सक्छ भने सक्तोभर सबै मानिसहरूसँग मेलमिलापमा बस, बदला नलेऊ, तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनकि परमेश्वर भन्नुहुन्छ बदला लिने काम मेरो हो, म बदला लिनेछु, खराबीलाई भलाइले जित। हामी आफ्नो हृदयको चोट परमेश्वरमा राखौं, ती भुल्ने शक्ति परमेश्वरबाट मागौं, अनि हाम्रो जीवनमा कसैलाई चोट नपुर्याउने बाचा गरौं। अघि हेरौं, अघि बढौं, पछाडिका पाइलाका डामहरू छोडौं, परमेश्वरमा सफलताको निशानातिर अघि बढौं। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई बिदाई दिइसकेको छ। मैले तपाईँसित कुराकानी गरिरहेको छु कि तपाईँ र मेरो हृदयका चोटहरूको जुन पीड़ा छ, यी पीड़ा
परमेश्वरले मेटाउन सक्नुहुन्छ, किनभने उहाँ यही उद्देश्य लिएर यो धरतीमा आउनुभयो। यदि तपाईँ यस विषयमा अझै धेरै जान्न चाहनुहुन्छ भने म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै ठिक यही समय यसै रेडियो स्टेशनमा भोलि पनि तपाईँलाई हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो जीवनमा परमेश्वरको वचन लागू गर्नुहोस्। जेमुसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 82 यहाँहरूलाई स्वागत छ। आज म तपाईँलाई केही सुझाव दिन चाहन्छु जसले तपाईँको हृदय र जीवनमा गतिशील सकारात्मक परिवर्तन ल्याउन सक्छ। यसमा बाइबल धर्मशास्त्रबाट सिक्न र तपाईँको व्यक्तिगत जीवनमा लागू गर्न आक्रामक दृष्टिकोण अप्नाउनु समावेश छ। तर कुनै एक पद मात्र होइन, म ती विशिष्ट खण्डहरूको बारेमा कुरा गर्दैछु जस्तै तपाईँले सामना गरिरहनु भएको अवरोधहरू पार गर्न प्रत्यक्ष रूपमा मद्दत गर्नेछ। यसले तपाईँलाई बुद्धि र निर्देशन प्रदान गर्नेछ। यसले तपाईँको व्यक्तिगत जीवनमा ठूलो छुटकारा प्रदान गर्नको लागि बाइबलबाट जान्न आवश्यक पर्ने विशेष कुराहरूलाई सम्बोधन गर्नेछ। वचन संग्रहको पुस्तक 119:105 पदमा यसरी देखिएको छ, तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यो परमेश्वरबाट तपाईँलाई दिइएको प्रतिज्ञा हो। परमेश्वरको वचनले तपाईँको जीवनको लागि तपाईँले लिइराख्नु भएको बाटोमा मार्गदर्शन गर्न बत्ती प्रदान गर्नेछ। यद्यपि त्यो तपाईँको जीवनमा प्रकट हुनको लागि र यो वास्तविक बन्नको लागि तपाईँले परमेश्वरको बुद्धि प्राप्त गर्न आक्रामक रूपमा प्रयास गर्नुपर्नेछ। केवल कुनै बुद्धिका वचन मात्र होइन, तर तपाईँको परिस्थितिमा काम गर्ने विशिष्ट बुद्धि लागू गर्नुपर्छ। दोस्रो कोरिन्थीको पुस्तक 2:15 पदमा यसरी लेखिएको छ, शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमर्दुर प्रयत्न गर। प्रिय श्रोता, धेरै उत्साही क्रिश्चियनहरूले एक वर्षमा सम्पूर्ण बाइबल उत्पत्तिदेखि प्रकाशसम्म पढ्ने लक्ष्य राख्छन्। म त्यो इच्छालाई निरुत्साहित गर्न चाहन्न। यद्यपि म तपाईँको लागि महत्वपूर्ण धर्मशास्त्रका विशेष क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने इच्छालाई बढ़ावा दिन चाहन्छु। यसले तपाईँलाई एक क्रिश्चियनको रूपमा तपाईँको व्यक्तिगत विकासमा मदत गर्नेछ। याकूबको पुस्तक 1:22 पद, तर वचन पालना गर्ने हौ र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। बाइबलको ज्ञान मात्र हुनु र त्यसलाई प्रयोग नगर्नाले तपाईँको जीवनमा वास्तवमा धेरै फाइदाहरू हुने छैन। परमेश्वरले तपाईँलाई आनन्द लिन चाहनु भएको आशिषहरू प्राप्त गर्न धर्मशास्त्रको प्रयोग आवश्यक छ। त्यसकारण यो अत्यन्तै महत्वपूर्ण छ। केवल बाइबलबाट ज्ञान प्राप्त गरेर पढ्नु मात्र होइन, तर तपाईँले यस क्षणमा तपाईँको जीवनमा भएका आवश्यकताहरूमा लागू हुने धर्मशास्त्रका ती क्षेत्रहरू खोजी गर्नु पनि आवश्यक छ। तपाईँले ती विशेष खण्डहरूमा आफ्नो ध्यान दिन चाहनुहुन्छ जसले तपाईँको व्यक्तिगत आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ। यसलाई उदाहरणको लागि कल्पना गर्नुहोस् कि तपाईँ हाल हृदय विदारक अनुभव गर्दै हुनुहुन्छ, किनभने तपाईँले आफ्नो जीवन बिताउनुभएका व्यक्तिले तपाईँलाई धोका दिएको छ। यो हृदय विदारक तपाईँलाई ठूलो निराशा र डिप्रेसन निम्त्याउँछ। तपाईँ यसको बारेमा के गर्न जाँदै हुनुहुन्छ? संसारको सृष्टिको वर्णन गर्दै उत्पत्ति 1:2 पढ्नाले तपाईँलाई यस अवस्थामा सम्भवतः मदत गर्दैन। तपाईँलाई अझै धेरै मदत गर्ने कुरा भनेको टुटेको हृदयलाई पार गर्न मदत गर्ने बाइबलका पदहरू वा निराशाको बारेमा बाइबलका पदहरू वा निराशा हुँदा प्रोत्साहन दिने बाइबलका कथाहरू अनलाइन खोजी गर्नु हो। यसरी अनलाइन खोजी गर्दा तपाईँले यस्ता बाइबलका पदहरू पाउनुहुनेछ। इसैयाको पुस्तक 41:10 पद, यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। फिलिपीको पुस्तक 4:13 पद, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। प्रिय श्रोता, अब तपाईँले के गर्नुहुन्छ त्यो अत्यन्तै महत्वपूर्ण छ। यी पदहरू कण्ठ गर्न समय निकाल्नुहोस्। तिनीहरूलाई बारम्बार ठूलो स्वरमा स्वीकार गर्नुहोस्। त्यसो गर्दा तपाईँको दिमागले यो सत्यको बारेमा आफूलाई विश्वस्त पार्नेछ र तपाईँको जीवन परिवर्तन हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।
2: जनसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारी तपाई र मेरा आफ्नै कार्यक्रम प्रत्येक हप्ता केही नयाँ कुराहरू तपाईहरू सामु राख्ने गर्छु। आज पनि यस्तै जानकारीको साथ म उपस्थित भइसकेको छु, तर कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने आज म तपाईँलाई फुटबल सम्बन्धी केही रोचक जानकारी दिन चाहन्छु, किनभने हिजो भर्खरै वर्ल्ड कप सिद्धिएको अवस्था पनि छ र फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो। विश्वभर करिब 4 अरब भन्दा बढी मानिस यस खेलमा रुचि राख्छन्। फिफाले आयोजना गर्ने फिफा वर्ल्ड कप प्रत्येक 4 वर्षमा हुन्छ र यो विश्वकै सबैभन्दा धेरै हेरिने खेल प्रतियोगिता मध्ये एक हो र फुटबलको आधुनिक नियमहरू सन् 1863 द फुटबल एसोसिएसनद्वारा इङ्ल्याण्डमा व्यवस्थित गरिएको थियो। एउटा आधिकारिक फुटबल खेलमा प्रत्येक टोलीमा 11 जना खेलाड़ी हुन्छन्, जसमा 1 जना गोलरक्षक अथवा किपर पनि हुन्छन्। रेफ्रीले पहेलो कार्ड चेतावनीको लागि र रातो कार्ड खेलबाट निष्कासनको लागि प्रयोग गर्ने गर्छन्। सामान्यत फुटबल खेल 90 मिनट हुने गर्छ, यो बीचमा हाफ पनि हुने गर्छ र फुटबलमा सबैभन्दा छिटो गोल केही सेकेन्डमै भएको रेकर्डहरू पनि छन्। केही प्रतियोगितामा खेल शुरू भएको 2-3 सेकेन्डमै गोल भएको कयौं त्यस्ता घटनाहरू छन्। त्यसैले विश्वभर सबैभन्दा धेरै खेलिने र हेरिने खेल फुटबल नै हो। नेपालमा पनि फुटबल अत्यन्त लोकप्रिय छ। अल नेपाल फुटबल एसोसिएसन एन्फाले राष्ट्रिय फुटबल गतिविधिहरू सञ्चालन गर्छ। पहिलो फिफा वर्ल्ड कप सन् 1930 आयोजना गरिएको थियो। फिफामा 200 भन्दा बढी सदस्यहरू छन्, जुन धेरै अन्तर्राष्ट्रिय संस्था भन्दा पनि बढी हो र पेले एकमात्र खेलाड़ी हुन् जसले 3 पटक विश्वकप जितेका थिए। फुटबल खेलाड़ीले बललाई प्रहार गर्दा बलको गति 100 किमी/घण्टा भन्दा बढी पुग्न सक्छ र गोल पोस्टको चौडाई 7.32 मिटर, उचाइ 2.44 मिटर हुन्छ। व्यावसायिक खेलाड़ीहरूले प्रयोग गर्ने फुटबल जुत्तालाई स्टड भएको बुट भनिन्छ, जसले मैदानमा राम्रो पकड दिन्छ र क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाड़ी मध्ये एक हुन् र मैले तपाईँलाई केही फुटबलको केही रोचक जानकारी दिए। अहिलेलाई पनि यो संगीतको साथ

ब्राजिलले सबैभन्दा धेरै पटक विश्वकप जितेको छ र हामी देख्न सक्छौँ इतिहासमा धेरै नै जस्तो मेसी होइन धेरै नै उनीहरू विश्व अथवा विश्वकप 2022 विश्व विजेता थिए, धेरै पटक विश्वकै उत्कृष्ट खेलाडीको सम्मान प्राप्त गरेका थिए मेसी र रोनाल्डोले। अनि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल खेलाडीहरूमध्ये हामी धेरै राष्ट्रिय तथा क्लबमा रेकर्ड बनाएका कयौं होइन खेलाडीहरू देख्न सक्छौ। फुटबलमा खेलाडीले खेलभरि औसत 9-12 किलोमिटरसम्म दौडिन सक्छ। एउटा आधिकारिक फुटबलको तौल 410-450 ग्राम हुन्छ र खेलमा रेफ्रीले सामान्यतः पहेँलो र रातो कार्ड प्रयोग गरेर अनुशासन कायम गर्छन् र विश्वभर फुटबल हेर्ने दर्शकको संख्या अरबौंमा पुग्छ र धेरै प्रसिद्ध फुटबलहरूको आफ्नो बाल्यकाल साधारण परिवारबाट शुरू गरेका कड़ा मेहनतको साथ विश्व स्तरमा सफलता हासिल गरेका कयौं त्यस्ता घटनाहरू छन् र अल नेपाल फुटबल एसोसिएसन अथवा एन्फाले नेपालको फुटबल सञ्चालन गर्छ र नेपालले दक्षिण एसियाली स्तरमा धेरै प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ र केही महत्वपूर्ण कुरा फुटबलको जानकारी मैले तपाईँलाई दिएको छु कार्यक्रम रोचक जानकारीमा। अहिलेलाई भने यो गीतको साथ दिन चाहन्छु।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मस्ती। नमस्कार।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: आदि हुरीमा येशु ख्रिस्ट, नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा एउटा विशेष सम्झनाका साथमा आएकी छु र यो सम्झनामा सायद तपाईँ पनि पर्नुहुन्छ होला। विशेष गरी यदि तपाईँले धेरै वर्ष पहिले जोनी चलचित्र हेर्नुभएको थियो भने त्यो सन 1979 को कुरा हो जब बिल्ली ग्राम एसोसिएशनले मेरो आत्मजीवनी जोनी पुस्तकमा आधारित एउटा चलचित्र निर्माण गरेको थियो जसमा मैले आफ्नै भूमिका आफैले निभाएकी थिए। सन् 1979 यो देशैभरिका सिनेमा हलहरूमा देखाइएको थियो र त्यसपछि अक्सर चर्चहरू र युवा समूहहरूमा प्रदर्शन गरियो। अब मैले आफ्नै भूमिका आफैले निभाउने कुरामा फर्कदा तपाईँले अनुमान गरे झैं त्यो अलि अप्ठ्यारो खालको थियो। मेरो मतलब म पहिलो पटक पक्षघात हुँदा मैले भोगेका सबै उतार चढ़ावहरू क्यामेराको अगाडि फेरि दोहोराइरहेकी थिए। अनि यो एउटा चलचित्र भएकाले यसमा एउटा स्क्रिप्ट अर्थात लिखित कथा पनि थियो, त्यो फेरि अलि बढ़ी अप्ठ्यारो लाग्ने कुरा थियो। तर त्यस चलचित्रमा एउटा यस्तो संवाद थियो जुन पक्कै पनि स्क्रिप्टमा लेखिएको थिएन, किनभने चलचित्र बन्ने सोच आउनुभन्दा धेरै अघि नै मैले त्यो कुरा बारम्बार भन्दै आएकी थिए। त्यो संवाद चलचित्रको अन्तिम केही दृश्यहरूमा आउँछ। म भियतनाम युद्धमा गम्भीर रूपमा घाइते भएका एक भूतपूर्व सैनिकसँग कुरा गरिरहेकी थिए। उनले आफ्ना अपाङ्गताका बावजुद म कसरी बाइबलको परमेश्वरमाथि वास्तवमै भरोसा गर्न सक्छु भनेर बुझ्न संघर्ष गरिरहेका थिए। चलचित्रमा मैले उनको आँखामा सिधै हेरेर भनेकी थिए, म येशूलाई नचिनी आफ्नै खुट्टामा उभिनुभन्दा उहाँलाई चिनेर यस व्हील चेयरमा बस्न बढ़ी रुचाउँछु। मलाई विश्वास गर्नुहोस्, कुनै चलचित्रमा वा वास्तविक जीवनमा योभन्दा बढ़ी सत्य शब्द कहिले बोलिएको थिएन। अनि अहिले दशकको पछि पनि म त्यही कुरा भन्न सक्छु, तर अब मेरो पक्षघातसँगै क्यान्सर र दीर्घकालीन पीड़ा विरूद्धको मेरो लड़ाई पनि थपिएको छ। मलाई विश्वास गर्नुहोस्, जब म भन्छु कि जीवन चुनौतीहरूले भरिएको छ, यो साँच्चै नै त्यस्तै छ। तैपनि म दृढ़ताका साथ भन्न सक्छु, म येशूलाई नचिनी आफ्नै खुट्टामा उभिनुभन्दा उहाँलाई चिनेर यस व्हील चेयरमा बस्न बढ़ी रुचाउँछु। र यो एकदमै सत्य हो। मैले जुन आनन्द, आशा र शान्ति अनुभव गरिरहेकी छु त्यो मेरो कष्टको बावजुद होइन, बरू येशूसँगको मेरो निकटताको कारणले हो। अर्थात् जुन संयोगवश मुख्य रूपमा मेरो पक्षघातकै कारणले सम्भव भएको हो। येशूसँगको मेरो सामिप्यता हिँड्ने र दौड़िने खुट्टाहरू हुनुभन्दा धेरै गुणा बढ़ी सन्तोषजनक र पूर्ण छ। कुनै पनि समयमा म रोकिएर आफैलाई सोध्न सक्छु, के म आफ्नै खुट्टामा उभिन, दौड़न र उफ्रिन, स्किङ गर्न र टेनिस खेल्न चाहन्छु? के म आफ्ना हातहरू चल्ने, स्पर्श महसुस गर्ने र थोकहरू समात्न सक्ने भएको चाहन्छु? के म आत्मनिर्भर हुन, आफै नुहाउन, आफ्नै लागि खाना पकाउन र अरू सबै कुरा गर्न चाहन्छु? तर यी सबै कुराका सट्टामा ख्रिस्टमा भएको मेरो जीवन गुमाउन चाहन्छु त? कति पनि चाहन्न, कदापि चाहन्न। ख्रिस्ट बिनाको जीवनको सोचाइले मात्र पनि मेरो आङ सिरिङ्ग हुन्छ। त्यसैले म येशूलाई नै रोज्छु, म येशूलाई नै लिन्छु, म जतिसुकै हिँड्न पाउनु भन्दा येशूलाई नै रोज्नेछु। अनि रोमी 11 अध्यायको 36 पदले यसलाई सबैभन्दा राम्ररी वर्णन गर्दछ, किनकि सबै थोक वहाँबाट, वहाँद्वारा र वहाँकी निम्ति हुन्, वहाँलाई नै सदा सर्वदा महिमा होस्। मित्र, सबै थोक, चाहे हिँड्न पाउनुहोस् वा हिँड्न नपाउनु, चल्न पाउनुहोस् वा चल्न नपाउनु, आफ्ना हातले थोकहरू समात्न पाउनुहोस् वा समात्न नपाउनु, सबै कुराको अन्त्य ख्रिस्टमा नै हुन्छ। रोमी 11 को 36 पदले भने जस्तै सबै थोक वहाँकै निम्ति, वहाँद्वारा र वहाँको लागि हुन्, किनकि जीवनमा आफ्ना हातहरू चलाउन पाउनुभन्दा धेरै महत्वपूर्ण कुराहरू छन्। जीवनमा दौड़न र हिँड्न पाउनुभन्दा धेरै महत्वपूर्ण कुराहरू छन्। र म आशा गर्छु कि तपाईँका सीमितताहरू जस्तो सुकै किन नहुन्, तपाईँको जीवनमा जुन सुकै कुराको अभाव किन नहोस्, तपाई पनि यही कुरा भन्न सक्नुहुन्छ। म आशा गर्छु कि तपाई ख्रिस्टलाई चिन्न पाउने विशेषाधिकारको सट्टामा आफ्ना कठिनाईहरू नहुनुभन्दा बरू ती कठिनाईहरू सहँदै ख्रिस्टलाई चिन्न बढी रुचाउनुहुन्छ। उहाँ तपाईँको जीवनमा त्यति धेरै महत्वपूर्ण, त्यति आवश्यक र त्यति जरूरी बन्नु भएको होस्। भनाइ नै छ नि, म एक्लै शान्त पानीमा बस्नुभन्दा ख्रिस्टसँगै आँधीहुरीमा पर्न बढी रुचाउँछु। र म आशा गर्छु कि आज तपाईँ पनि यही भन्न सक्नु भएको होस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो?
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
4: याकुब दाजु,
3: विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?

0: सब त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सब खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
1: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्ञान का कुरा,
9: जीवन का कुरा,
8: सफलता का कुरा,
9: अनि दर्शन का कुरा। कार्यक्रम
8: ज्ञान दर्पण।
0: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
15: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
16: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
15: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
16: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
15: ए हो र बाबु?
16: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
15: ए
16: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
15: हस् हस् बाबु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड फ्राइडेमा। आदरणीय श्रोता, कार्यक्रम गुड फ्राइडे लिएर आज प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार तपाईँले 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम सुन्दै आइरहनु भएको छ र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईँ हाम्रो जीवनमा भएका आशिषहरू गवाईहरू चाहिँ बाँड्ने गर्दछौ र आज तपाईँले यो बिहानी आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ। यो दिनको शुरूआत हामी आशिषमय कुराहरूबाट नै गर्नेछौं। तपाईँको जीवनमा भएका कुनै पनि त्यस्तो असल कुराहरू, जो आशिषका कुराहरू जसले तपाईँलाई एकदमै आशिषित महसुस गराइरहेको छ, ती कुराहरू चाहिँ बाँड्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं र पम्फा रोकाज्यूले कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ र फोन गर्नुहोला 01 47 70 754 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98 23 44 6 46 98 23 44 6 46 र कार्यक्रम गुड फ्राइडे मार्फत हामी हाम्रो जीवनमा भएका आशिषहरू कार्यक्रम मार्फत बाँड्नेछौ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ। यो गीत पछि उपस्थित हुने नै छौं।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम गुड फ्राइडे तपाईँ सुन्दै हुनुहुन्छ र बाइबलमा हामीले असल शुक्रबारको विषयमा हेरेको छौं। असल शुक्रबार किन असल शुक्रबार चाहिँ हो भन्ने कुराहरूको विषयमा पनि हामीले विशेष गरिकन ख्रिष्ट पुनरुत्थानको समयहरूमा धेरै यो विषयहरूलाई हेर्ने गर्दछौं। तर हरेक समय नै हामीले यो कुराहरूको मनन गर्नुपर्दछ कि शुक्रबारको दिन चाहिँ अवश्य पनि येशु ख्रिष्ट चाहिँ उहाँले एउटा कठिन यात्रा गर्नुभएको दिन रहेको छ र आइतबारको दिन उहाँले मृत्युमाथि विजय हासिल गर्नुभएको दिन रहेको छ र सबै कुराहरूलाई सम्झिँदै गर्दाखेरि चाहिँ तपाईँ हामी कति धेरै प्रेम गरिएका मानिसहरू हौं भन्ने कुरालाई नै हामीलाई झल्काउने कामहरू गर्दछ बाइबलको शब्द शब्दले, बाइबलमा उद्धृत गरिएका वचनहरूले, त्यहाँ भएका हरेक शब्दहरूले चाहिँ येशु ख्रिष्टको प्रेम, परमेश्वर पिताको प्रेम तपाईँ हाम्रो जीवनमा कति धेरै छ भन्ने कुराको वर्णन नै गर्दछ। हामी कतिचोटि प्रेम पत्रका कुराहरू गर्दछौं, वचन साँच्चै नै तपाईँ हाम्रो लागि प्रेम पत्र हो, जो चाहिँ परमेश्वरबाटको एउटा सुन्दर प्रेम पत्र। यो प्रेम पत्रमा तपाईँ हामीलाई कति धेरै उहाँले प्रेम गर्नुहुन्छ, हाम्रो लागि उहाँले कहाँसम्मको महान त्याग र बलिदान गर्नुभएको छ, कतिसम्मको उहाँले होइन कार्यहरू हाम्रो लागि गर्नुभएको छ अनि हाम्रो लागि असल कुराहरू तयार गर्नुभएको छ। हामी कति धेरै प्रेम गरेका मानिसहरू, यति मात्र होइन उहाँले त तपाईँ हामीलाई आमाको गर्भमा रचिनुभन्दा अगाडिदेखि नै जान्नुहुन्थ्यो र जब हामी आमाको गर्भमा बनिँदै थियौं होइन हाम्रा हरेक कुराहरू, हाम्रा हरेक अंग प्रत्यङ्गहरूलाई उहाँले एकदमै उहाँले बनाउनुभयो, उहाँले निहाल्नुभयो, उहाँले हेर्नुभयो, हाम्रो भविष्यलाई सम्म पनि देख्नुहुने परमेश्वर। आज तपाईँ हामीले यति सुन्दर परमेश्वरलाई पाएको छौं र उहाँको प्रेम पत्र स्वरूप उहाँको वचनलाई आज हामीले पाएको छौं। यसकारण तपाईँ हामी अति नै प्रेम गरिएका र आशिषित व्यक्तिहरू हौं। अहिलेको परिस्थिति अवस्थाले सायद तपाईँलाई कतिचोटि त्यो महसुस गर्न दिइरहेको छैन होला कि म चाहिँ आशिषित व्यक्ति होइन, म प्रेम गरिएको व्यक्ति होइन, मेरो परिस्थिति यस्तो छ, मेरो अवस्था यस्तो छ, म कसरी प्रेम गरिएको व्यक्ति हुन सक्छु भन्ने प्रकारको प्रश्नहरू तपाईँको मनमा आइरहेका छन् भने पनि म तपाईँलाई यही उत्साह दिन चाहन्छु, परमेश्वर पिताले तपाईँलाई प्रेम गर्नुहुन्छ अनि उहाँले आफ्नो एकलौटे पुत्र येशु ख्रिष्टलाई यो संसारमा चाहिँ 2000 वर्ष अगाडि नै पठाइसक्नुभयो ताकि हामी बाँच्छौं, हामी त्यो डरलाग्दो नरक कुण्डमा जानु नपरोस्, हाम्रो लागि असल ठाउँहरू तयार गर्नको लागि यो संसार पछि जीवनपछिको जीवनमा प्रवेश गर्दाखेरि हामी अनन्त आनन्दमा रहनको लागि उहाँले हाम्रो लागि ढोकाहरू खोल्नु भएको छ र संसारमा नै रहँदाखेरि पनि हामी शान्ति आनन्द उत्साहमा रहन सकेका हौं भनेर चाहिँ उहाँले आफ्नो पुत्रलाई दिनुभएको छ। हाम्रो पापहरूलाई उहाँले लिनुभएको छ, हाम्रो अधर्महरूलाई लिनुभएको छ, हाम्रो निराशा निरुत्साहलाई उहाँले लिनुभएको छ अनि साँच्चै नै शुक्रबारको दिन उहाँ कल्भरी क्रुसमा जानुभयो येशु ख्रिष्ट 2000 वर्ष अगाडि र उहाँले आफ्नो प्राण त्याग्नुभयो, हाम्रो सबै बोझहरूलाई बोकेर क्रुसमा जानुभयो र त्यति मात्र होइन उहाँले विजय पनि हासिल गर्नुभएको छ, उहाँ मृत्युमाथि पुनरुत्थान हुनुभएको छ। हाम्रो परमेश्वर प्रभु येशू ख्रिष्ट महान हुनुहुन्छ, जीवित हुनुहुन्छ, हामीलाई प्रेम गर्नुहुन्छ, यही कुरा हामी झकझकाइरहेको छौं तपाईँलाई र तपाईँले पनि आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ र कार्यक्रममा साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ दिन चाहन्छु, समयमा गीतपछि उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
0: जयमसी साराजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदमै ठिक ठाक, प्रभुको अङ्कले हजुरहरूको प्रार्थनाले एकदमै
0: आनन्दित छु। आमेन, हामी पनि एकदमै आरामै छौँ। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ। र साराजी, आज कार्यक्रम गुड फ्राइडेबाट तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: आशिष भन्नाले म आफै मैले छुटकारा पाएको क्या, एकदम ठुलो उपाएर छुटकारा पाएको म एउटा आशिष भन्न चाहन्छु नि।
0: हुन्छ हुन्छ हजुर।
1: मलाई चाहिँ एकदमै एलर्जी भएको धेरै दिन भएको थियो, धेरै दिनै भयो क्या, अनि मेरो अब सबैजनाले क्यान्सर हुन्छ भनेर जानु भएको थियो। मलाई चाहिँ त्यो उसमा चाहिँ छैन नै थियो कि, त्यस्तो त्यो हुनुपर्ने नै, अनि प्रभुलाई धेरै धन्यवाद भएको होस्। मैले बुटेसँग पनि प्रार्थना गरेँ, पछि त धेरै रोएर अनि वचन दाबी गरेर मैले प्रार्थना गर्दाखेरि अनि बुटेसबाट पनि गरेको भयो, धेरै धेरै धन्यवाद। अनि अहिले मलाई दुई दिनदेखि एलर्जी भएको निको भएछ, मैले धेरै धन्यवाद दिन चाहन्छु प्रभुलाई।
0: आमेन आमेन आमेन। र प्रार्थनामा शक्ति छ साराजी, होइन त?
1: त्यही त, मान्छेले अब त्यो त क्यान्सर हुन्छ भनेको हो, मलाई आफ्नै विश्वासी जनहरूमा पनि त्यति विश्वास नै हुनेछ, धन्यवाद भएको हो। मलाई केही पनि हुँदैन प्रभु, यदि तपाईँले तपाईँले निको पार्न सक्नुहुन्छ, तपाईँ त क्यान्सरको दबाई नै हुन्छ भनेदेखि तपाईँको क्यान्सर मलाई निको पार्न सक्नुहुन्छ भनेर प्रार्थना गरेँ। अनि पनि दिन मैले निको भएको छैन, एउटा बटन पर्न यो गलती 2:19 म पढ्ने छु, त्यो कति हुन्छ? किनकि परमेश्वरको निम्ति जिउ दिन सकौँ भनेर व्यवस्थाको व्यवस्थाद्वारा त्यसको लिखित म मरेको छु र मरेको छु, म ख्रिस्टसँगै क्रुसमा टाँगेको छु। अब उपरान्त तर ती शिशु ममा जिउनुहुन्छ, जुन जीवनमा जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रको पुत्रमा विश्वास गरेर जिउनेछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो मेरो निम्ति उहाँलाई अर्पण गर्नुभयो। आमेन
0: आमेन आमेन।
1: मेरो निम्ति अब सक्ने म चाहिँ जिउँछु, उहाँकै निम्ति जिउँछु, अनि मर्छु त उहाँकै निम्ति मर्छु है। जस्तो सुकै पनि परिस्थितिमा अहिले वचनहरू जब मैले त्यो बुधबारको बुधबारको वचन बाँड्नुहुन्छ एकजना दाइले, उहाँले बाँडेको कारणले मैले धेरै वचनहरू सिक्न पाएको छु। प्रभुलाई धेरै धन्यवाद भएको होस्, किनभने बिना विश्वास परमेश्वरलाई प्रसन्न गर्न सक्दैन, अनि परमेश्वरको चित्त परमेश्वरको दिल चाहिँ नदुखाऊ भनेर म सबैजनालाई भन्छु, मेरो छोरीलाई पनि त्यही भन्छु, उहाँलाई चाहिँ दिल दुख्ने काम चाहिँ कसैले पनि नगर्नु होला। प्रभु प्रभु भन्ने स्वर्ग जाँदैन, उहाँको पिताको इच्छा खोज्नेले मात्रै, उहाँको राज्यको खोजीले गर्नेले मात्रै स्वर्गको मा प्रवेश गर्ने रहेछ भनेर यो वचनले भनेको छ, मैले भनेको होइन म्याम। त्यसै कारण म चाहिँ भन्न चाहन्छु, मेरो आशिष यही नै हो सबैलाई। धन्यवाद बुटेस परिवारलाई म धन्यवाद दिन्छु, मेरो मण्डली परिवारलाई पनि, सबैलाई जति पनि फोन गर्नुहुन्छ उहाँहरूलाई पनि मेरो लागि प्रार्थना गरिदिनु भएको छ, त्यसको निम्ति म धन्यवाद दिन चाहन्छु म्याम।
0: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद आफ्नो आशिषमा कुरा बाँड्नु भएको लागि, र म विश्वास गर्दछु धेरैजनालाई तपाईँले बाँड्नुभएको आशिषबाट नयाँ उत्साह प्राप्त भएको छ, र प्रभुले तपाईँलाई पनि धेरै आशिष दिनुभएको साराजी। अहिलेलाई चाहिँ छुटौँ हामी, जयमसी।
1: धन्यवाद जयमसी।
0: हजुर, हाम्रो सारा तामाङजी हुनुहुन्थ्यो, र कसरी उहाँ चंगाई हुनुभयो र परमेश्वरको वचनबाट उहाँले यस्तो घोषणा गरेर जानुभएको छ कि अब जिउने चाहिँ म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, र ख्रिस्टले नै सबै कुराहरू गर्नुहुन्छ, उहाँलाई चंगाई दिनुहुने परमेश्वरमाथि उहाँको भरोसा आशिष स्वरूप उहाँले बाँडेर जानुभएको छ। र तपाईँले पनि यसरी नै आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ, एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ। र फोन गर्दै गर्नुहोला, यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि हामी राख्न चाहन्छौं।

स्नेहिनी मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड फ्राइडे तपाईँ सुन्दै हुनुहुन्छ र जसरी शुक्रबारको दिन हामीले एकदमै असल शुक्रबार भन्ने गर्दछौं र हामीले असल शुक्रबारलाई हेरे जस्तै गरिकन हाम्रो जीवन नै साँच्चै नै भन्ने पनि यीशु ख्रीष्टको कारणले गर्दा असल भएको छ, आशिषित भएको छ, आनन्दित भएको छ, हामीले नयाँ आशा प्राप्त गरेको छ। यसकारण त जस्तो सुकै अवस्था परिस्थितिमा पनि हामी एकदमै आनन्दित भएर जीवनलाई अगाडि बढ़ाउन सक्दछौं कारण परम प्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र कार्यक्रम मार्फत तपाईँले आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी रिचार्ज कार्ड पनि प्रदान गर्छौं कार्यक्रमको अन्तिममा र हाम्रो पम्फा रोकाजीले कार्यक्रममा चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। अर्को एउटा मिठो गीतको साथ फेरि पनि हामी तपाईँलाई समय दिन चाहन्छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ र तपाईँको जीवनमा भएका आशिषहरू हामी कार्यक्रम मार्फत बाँडिरहेको छौं र तपाईँले पनि आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ। कुनै त्यस्तो क्षणहरू छ जुन क्षणहरूलाई सम्झिएर तपाईँ एकदमै आशिषित महसुस गरिरहनु भएको छ भने ती कुराहरूलाई पनि तपाईँले कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ, बाँड्न सक्नुहुनेछ, एकले अर्कालाई तपाईँले उत्साह दिन सक्नुहुनेछ र यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाउने गर्दछौ र तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले आफ्नो आशिषहरू बाँडेर हामीलाई साथ दिन सक्नुहुनेछ र मिठा मिठा गीत संगीतको साथहरू दिइरहेको छ भने कोही श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु।
1: हेलो जमिसी पुनमजी।
0: जय मसी सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म एकदम सन्चै छु पुनमजी, तपाईँलाई?
0: हजुर हामी पनि एकदमै आरामै छौँ र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: हजुर धन्यवाद। विशेष गरी चाहिँ म आशिष बाँड्न चाहन्छु अनि मेरो यो गुड न्युज एफएम सुनिरहेको रेडियो के पुनमजी अनि रेडियो अस्ति हाई भोल्टेज बत्ती आगो भएर बिग्रिएको थियो अनि बनाउने ठाउँ पनि हतपत अगाडि थिएन अनि पछि त बनाउनु गयो अनि गुड न्युज एफएम सुनिँदा र नसुनिँदा सुनेको के एउटा त्यो एकदम गाह्रो हुन्छ नि नसुन्न पाउँदा एकदम प्रभुलाई धन्यवाद पुनमजी। अनि जब गुड न्युज एक्सप्लेन चाहिँ एक्सप्लेन मेरो एकदम अब बिहान 6 बजीदेखि होइन 10 बजीसम्म आफ्नै घरमा काम भएको कारणले सुन्न पाएको छौँ अनि प्रभुको वचन चाहिँ अरूभन्दा पनि तपाईँहरूको प्रोग्रामबाट नै सुरु भएको कार्यक्रमहरू सुन्न एउटा मौका नै पाउँछ अनि त्यसको निम्ति एकदम ब्लेस भएको छु पनि धेरै कुराहरू सिक्ने मौका पाउँछ। प्रभुसँग नजिकको एउटा माध्यम गीत म्युजिक पनि मेरो लागि छ अनि हिजो अस्ति भर्खर बनाएर ल्यायो
0: हुन्छ एकदमै प्रभुलाई धन्यवाद र तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ सुशीलजी, जुन प्रकारको माया र प्रार्थना गुड न्युज एफएम प्रति तपाईँहरूले दिइरहनु भएको छ, प्रभुलाई अझै धेरै आशिष दिनुभएको होस् र हामी पनि आशिषित भएको छौँ। र हुन्छ अझै केही कुरा राख्न चाहनुहुन्छ सुशीलजी? हुन्छ धेरै धेरै धन्यवाद हामीलाई छुट्टो हामी हजुर सुशील मगैयाजी हुनुहुन्थ्यो र उहाँ कति धेरै आशिषित हुनुभएको छ गुड न्युज एफएम रेडियो सुनेर भन्ने कुराहरूलाई बाँडेर जानुभएको छ। पोलल्यान्डमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो बहिनी, जय मसी बहिनी।
0: जय मसी पुनाजी, आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर आरामै छु।
0: हजुर र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ यो समयमा?
2: हुन्छ म नि यसो कर्कालो खान मन लाग्यो असाध्यै अनि भन्नाले त्यहाँ धन्यवाद प्रभुलाई है विशेष गरी कता बोल्छु है कर्कालो खान मन लागेन र अनि परमेश्वरलाई धन्यवाद हजुरले समय दिइसके छ अनि हजुरहरूलाई धन्यवाद अनि म बाहिर गर्थेँ कि पसलतिर गर्थेँ यो ठाउँमा भनेको छ तर्कली नै नपाइने अनि कर्कालो पनि पाइन्छ कि भनेर गएको पाइनँ अनि म भर भर भित्र आएँ कोठाभित्र अस्ति नै त्यसै भयो फोन लाउँछु भन्नु भन्दै अनि लाग्दै लागेन त दिन अनि त्यसै भयो ए मोबाइल चार्जमा थियो भरबु जानु बोलाम अनि मोबाइल चार्जमा थियो मरि गयो चार्ज नभएर सबै गयो चार्ज अनि त्यत्तिकै न फोन आउँछ न के आउँछ त्यत्तिकै अनि पछि अनि लागेन फोन त बेला नि ठिकै छ गर्न पाइनँ अनि अहिले चाहिँ धन्यवाद छ परमेश्वरलाई विशेष गरी है म चाहिँ आशिषमा भएको कस म आशिषमा भएको छु मलाई हजुरहरूको आवाजहरू मात्रै मैले सुन्न पाएँ म यति आभारी भएको छु म धेरै खुसी छु यस्तो आवाजहरू सुनेर पनि म चाहिँ एकदम धन्यवाद दिन्छु प्रभुलाई है मैले यति आनन्द भएको छ मेरो मनमा अनि विशेष गरी मलाई भन भन मलाई प्रकाश पार्यो पार्नुभयो प्रभुले यो वचनबाट है छ नि एउटा अचम्मै यही हप्ताभन्दा हप्ताकै हो यो अलि अगाडि नि छ होला अनि शुक्रबार त अगाडि पनि गएँ मेरो मोबाइल चार्ज गर्दा गर्दै नै त्यस्तै भएको थियो अनि मैले चाहिँ कसरी आशिषमा भएँ भने मलाई परमेश्वरले मलाई त म त दुःख मान्दिनँ, म धेरै खुसी छु प्रभुमा, म मेरो प्रभु नै खुसी हुनुहुन्छ मसँग है. मलाई यो भजन सङ्ग्रहको 23 वचन छ नि, मलाई धेरै घचघचा यो वचनले, धेरै देखाउनु भयो प्रभुले, धेरै प्रकाश पार्नुभयो. अनि बिहान पनि मैले यो वचन फेरि यो वचनलाई हेरेँ अनि मैले परमेश्वरसँग कुरा गरेँ अनि हजुरसँग कुरा गरेँ कि मान्छेसँग कुरा गरेँ मैले कुरा गरेँ, म कति आनन्द भएको, मलाई कति आनन्द भएको म भित्र. मलाई साँच्चै नै यहाँनिर भनेको छ के यो 23 नै हो है, माथिबाट म नखोलम. अनि यो 4 आएर के भन्नुभएको छ भने हामी पल पलमा हामी विश्वासी सबै चाहिँ एउटा मृत्युको पासोमा हामी पुगिरहेको हुँदो रहेछौँ के, हामी पुगिरहेकै हुन्छौँ मृत्युको मृत्यु भने छ नि. अनि मृत्युको अन्धकारमा घटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ, तपाईँको लठ्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ. मलाई यो वचन धेरै प्रकाश पार्नुभयो, मलाई प्रकाश पार्नुभयो यो हप्ता पनि, मलाई यो वचन देखा देखै. अनि किनभने साँच्चै नै मलाई नै थाहा भएको कुरा के मृत्युको पासोमा पुगे हो कि हामी, म चाहिँ म होइन, हामी सबै विश्वासी चाहिँ सबैलाई त्यस्तै बाटोमा हामी त्यस्तै ठाउँमा हुन्छौँ. तर को छ त जे सुकै जस्तै मृत्युको अवस्थामा पासोमा पुगे पनि तर हामी त परमेश्वरलाई प्रार्थना नचढाइ त मन्दा उहाँ हस्पिटलको बेडमा त हामी जाँदै रहन्छौँ जाँदैनौँ के है, हस्पिटलको बेडमा हामी जाँदै जाँदैनौँ. अनि त्यो कारणले गर्दा किनभने मलाई नै गाह्रो छ के यहाँ है, मलाई नै गाह्रो छ. म ऊ पल्लो घर सानो कोठा हुने हेरीमा मैले प्रार्थना मैले जानी बसिरहेँ यही एरियामा मात्रै 4-5 घरमा. अनि म प्रार्थना गर्थेँ अनि मलाई किन आज मलाई जस्तो चाहिएको त्यस्तै मलाई जुट्यो है. अनि किनभने यहाँनिर सबैजना यो घर परिवार यो कम्पाउन्ड भूत आत्मा सैतन आत्मा झुल डराएर थरथर भएको रहेछन् के यहाँ है, थरथरै भएको रहेछन्. त्यहाँ चाहिँ मेरो घर बेटीको छोरा र छोरी पनि परमेश्वरदेखि को डराए त उनीहरूले चिने छैनन्, अनि सैतनदेखि दुष्टदेखि अनि त्यस्तो काली लाउँदो भएर कालिएर डराएर मामाहरू गएर बस्नुभयो है. अनि त्यो कारणले गर्दा मलाई यहाँ किन ल्याउनु भएको प्रभुले, मैले भन्थेँ कि हजुरहरूसँग पहिला नि मैले मलाई त साँच्चै नै मलाई त ऊ मरे मुर्दरको च्यानमा लगेर राखे पनि मलाई कुनै डर छैन, मलाई म त बस्न सक्छु त्यहाँ, म बस्नै सक्छु भनेर मैले बोलेकै हो कि पहिला पनि है, मैले बोलेकै हो. त्यो कारणले गर्दा यहाँनिर आज यो चाहिँ ठाउँमा म आएर बसिया छु, म अलिकति भन्नै मन लाग्यो मैले पाएको आशिषहरू. अनि यहाँ कुनामा पानी पलाहा, ऊ किचनतिर नि पानी झ्याप्पै पलाहा, मलाई आनन्दै छ है. अनि त्यो कारणले गर्दा किनभने म अति नै खुसी छु म यहाँ, त्यो कारणले गरे पनि मलाई कुनै डर छैन, मलाई म त बस्न सक्छु त्यहाँ, म बस्नै सक्छु भनेर मैले बोलेकै हो कि पहिला पनि है, मैले बोलेकै हो. त्यो कारणले गर्दा

राजाको दुईको 19 वचनले मैले के गरेँ भने त्यो वचन म धेरै व्याख्या गर्न सक्दिनँ, अनि मैले चाहिँ त्यो वचन अनुसार मैले पानी र थोरै नुन अनि एक चिम्टी नुन अलिकति तेल चाहिँ राखेर मलाई मन घोरे भए शक्ति आएर मैले त्यो काम गरेँ के है गरेँ, मेरो झ्यालमा छर्किएँ, बत्तलमा पल पारेर अनि झ्यालमा छर्किएँ अनि कोठातिर छर्किन्छु बेलुका अनि त्यहाँ किनभने त्यो त मैले परमेश्वरमा लाई मैले पाएर मैले परमेश्वरलाई पो मैले परमेश्वरको प्रेमलाई पो मैले देखेको छु है अनि त्यहाँ किनभने यो कोठाडी एकपल्ट गुटुटुट मान्छे पनि गयो अनि झ्यालबाट मैले बिथाडबाट हेरेको अनि देखेँ मैले अनि मलाई चाहिँ डर छैन पटक्कै, मलाई कति आनन्द छ कति आनन्द, मलाई जतिले मलाई भनौँ न एउटा कुरा दोष लाउलान् या नराम्रो भन्लान् या जेसुकै म त परमेश्वरको अगाडि चम्किएको छु के एउटा कुरा है म यति भन्छु, मलाई किन म भित्र यहाँ खुसी भएर बस्नु भएको छ भन्ने मलाई लाग्छ अनि मलाई डर रात पनि भएन अनि यहाँनिर एउटा छिसिक्कै होइन डङ डाउँदा डुङडुङ गरेर यहाँ दर्शाउने र ऊ गर्ने भन्थे कराउँथ्यो भन्थे कुकुर र बिराला अहिले कहाँ गयो कि छैन अनि त्यो कारणले गर्दा म भन्छु अनि यहाँनिर अनि त्यो पानी त्यसरी अभिषेक गरेर मैले छर्किएँ मलाई त हे प्रभु ठुलो गेट फलामको गेटभित्र बसिया त हुन्छ मलाई त भित्र है त्यो कारणले गर्दा अनि यो वचनले भनेको छ कि यही वचनले देखायो मलाई किनभने मृत्युको अन्धकारमा घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन अनि त्यो यो भयो है किनभने यहाँनिर परमेश्वरले यो चमत्कारको शक्तिशाली काम मलाई बाँधेर राख्नु भएको छ मेरो आत्मामा, म ढल्किन्छु उहाँलाई सम्झिएर प्रार्थना गरेर म अनि म धेरै मागी प्रार्थना मागिरहे माग्छु म मलाई गाह्रो परेको बेला म नमागे कहाँ जाने त है अनि कहाँ जानु छ र अनि मण्डलीबाट प्रार्थना गरिदिइरहनु भएको छ हजुरहरूले त्यहाँबाट मलाई सम्झिनु भएको छ म विश्वासको घोषणा गर्छु अनि त्यो कारणले गर्दा किनभने मलाई चाहिँ अच्छा म पनि त कति 18-19 वर्ष त भइसक्यो हो म पनि विश्वास गरेको है अनि भइसक्यो अनि मैले त हुन त गर्न मैले गइसकेँ होइन तर होइन म पनि परमेश्वर म भित्र हुनुहुन्छ नि किन किन प्रार्थना किन प्रार्थना भनौँ न त्यसरी म सानो एउटा कमजोरी म आत्मा गरेर म भित्र तपाईँ हुनुहुन्छ नि म प्रार्थना गर्छु नि अरूको लागि पनि भन्छु मेरो आत्माले के है अनि त्यो कारणले गर्दा हिजो मलाई घुँडा दुखेर यस्तो अवधान भएन तर म याम्फाबाट तल झर्न नि मलाई गाह्रै छ यहाँ खसी बजार जान नि मलाई गाह्रै छ तर म किन शनिबार मात्रै जामला सहजमा होइन मलाई अलिकति यो पैताल भन्दा माथि चाहिँ चर्किन्छ के धेरै चर्किन्छ अनि त्यो कारणले गर्दा अनि ठिकै छ सक्याइदिन जामला अनि यहाँनिर यो वचनले मलाई मृत्युको अन्धकारमा घटी भएर जानु पर्यो नि म कुनै खतर कस्तो भने जुन चाहिँ मेरो जुन म अपरेसन गरेँ कति टाउको घाँटी अनि कोखामा तिन ठाउँमा त्यो कारणले गर्दा के मलाई चाहिँ मृत्युकै मुखमा पुगे पनि मलाई अनि एउटा गीतैले दियो नि त मलाई फेरि के नानी म भागी भागी लुकी लुकी हिँडेको व्यक्ति थिएँ कि है म भागी भागी लुकी लुकी हिँडेको व्यक्ति हो अनि वचन भन्नाले मलाई चाहिँ त्यो दिनमा मलाई किन अनि परमेश्वरले भन्नुभएको छ के अरे त्यो एउटा गीतमा भागी भागी हिँडे लुकी लुकी हिँडे भनेर है अनि भन भन सबैले भनेर भनेको छ अनि त्यो कारणले गर्दा म अलिकति अनि भने अनि त्यो वचन आएर पछि त्यो भजन गीत आएर हेरेर पल्टाउने हेरीमा त्यही शब्द शब्द मैले पाएँ कि त्यहाँनिर म त लुकी लुकी हिँडे भागी भागी हिँडे मेरो प्रभु देवुन मलाई त्यो गीत चाहिँ हस्पिटलमा बस्दा पनि मलाई पर र म भित्र दिनुभयो दुईठा लवरले बाँधेर कपाल बाँधेर लय बेडमा अनि मलाई त त्यो गीत पनि दिएको देखि छ त म भागी भागी हिँडेको थिएँ आज त्यत्रो ठुलो अपरेसन घाँटीमा गरेँ है मैले एउटा प्लेट मैले खानु परेन क्या अनि त्यो कारणले गर्दा अनि इतिहासको तिन्द्र 2:32 त्यहाँ 6 त नभनौँ अनि त्यहाँनिर भन्नुभएको छ परमेश्वरले अनि म राति उठेर हिँड्दाखेरिमा किनभने मलाई चाहिँ त्यो वचन घर म भित्र अनि यताउति फर्केँ भने 1 लाग्छ हेर्दा र फर्किँदा बाटो कहिले कट्ने अनि त्यो कारणले गर्दा यिनीहरूसँग त शारीरिक शक्ति छ
हामीसँग त

0: कहाँ त हामीसँग त सामर्थ्यको पर्ने उनीसँग शारीरिकको शक्ति छ, हामीसँग त सामर्थ्यको परमेश्वर हुनुहुन्छ अरे के वचनले नै मलाई आज यो मृत्युको अन्धकारमा आए घटिएर त्यो वचनले मैले अति नै देखियो के
1: एकदमै हामी पनि आशिषित भयौँ, प्रभुले अझै धेरै आशिष दिनुभएको छ हाम्रो पुनाजीलाई र पुनाजी अहिलेलाई चाहिँ हामी छुटौँ है त। हस् धन्यवाद। जय मसीह। र पुनाजी हुनुहुन्थ्यो, उहाँ कसरी आशिषित हुनुभयो भन्ने कुराहरू उहाँले धेरैवटा कुराहरूलाई समेटेर भन्नुभएको छ र हामी विश्वास गर्दछौ कि परमेश्वरले अझै आशिषमय काम पुनाजीको जीवनमा गर्नुहुनेछ र हामी पनि आशिषित भएको छौ। र अब चाहिँ हामी तपाईँको फोन कल दिन असमर्थ छौँ, एउटा गीतको साथ दिन चाहन्छु म र भन्दै थिएँ तर कोही श्रोता हुनुहुन्छ म उहाँलाई पर्खाइरहन चाहन्न। आजको कार्यक्रमको अन्तिम कलर उहाँलाई स्वागत गरौं। हेलो, हजुर, जय
2: मसीह।
1: सङ्गीताजी र तपाईँले आफ्नो हजुर छोटो मिठो आफ्नो आशिष राखिदिनुहोस् न है यो समयमा।
2: कति भने 12 मिनट बोल्नु भयो होइन के, धेरैजनाले भाग लिइरहनु भएको छ, बोल्न त पर्छ नि,
1: सबै
2: बोलिदिनु होला। मेरो साथीहरू मित्रहरू कतिले धन्यवाद दिन पाए होला, धेरै
1: धन्यवाद। हजुर हुन्छ, एकदम धन्यवाद तपाईँको प्रतिक्रियाको लागि सङ्गीताजी। हुन्छ, तपाईँले छोटो मिठो राखिदिनुहोस् न ल, हामी अन्तिमतिर छौँ।
2: हुन्छ, 12-13 मिनट बोल्दा त अलिक गाह्रो पर्यो, तपाईँले भाग लिइराखेको छ नि कतिजनाले। अनि मैले चाहिँ के भन्छु भने मेरो परमेश्वरलाई धन्यवाद, अनि सबभन्दा तपाईँलाई धन्यवाद, मेरो गुड न्युज आफ्नो परिवारलाई धन्यवाद है है, माया गर्ने हुने अनि यो सङ्गतिहरू सुनिरहन पाइन्छ रेडियो खोलेपछि, परमेश्वरको भजन कोरसहरू सबै कुरो सुन्न पाएको छ, धन्यवाद। अनि म चाहिँ छोटो वचनले के भन्छु भने अब वचन त मलाई धेरै जस्तो त्यही आउँछ, नडराऊ यसै 43:3 पद त्यही भन्छु, नडराऊ भन्नुभएको छ, पानीबाट भएर जाँदा म त्यहाँ हुन्थ्यो, आगोबाट भएर जाँदा म त्यहाँ हुन्थ्यो, नदीले डुबन्थेन आगोले भन्छ। साँच्चै नै हामीलाई आगोबाट भएर जाँदा नि पानीबाट भएर जाँदा नि हाम्रो परमेश्वरले त कस्तो साथ दिनुहुन्छ है हामी, किनभने परमेश्वरलाई धेरै धन्यवाद, म खुसी छु, आनन्द छु, मेरो जसमनी मण्डलीको परिवार देखेर मेरो गुडनी जाफा परिवारलाई धेरै धन्यवाद दिन जान्छु। सब जतिजनाले भन्नुहुन्छ प्रभुले आशीर्वाद दिनुभएको होस्। अनि म आशिषी भएको थिएँ कि, म हरेक कुरामा डराउँदा डराएर हिँड्थ्यो, अहिले डराउनु परेन, हरेक कुरामा म साक्षी छु के, म साक्षीसँग बोल्न सक्छु जहाँ गए पनि,
1: धन्यवाद। जयमसी सङ्गीता रिमालजी हुनुहुन्थ्यो र कार्यक्रमको अन्तिममा उहाँले आफ्नो आशिष बाँडेर जानुभएको छ र एउटा गीतको साथ दिन चाहन्छौ हामी, गीतपछि उपस्थित हुनुहुनेछ।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र आज हामीलाई फोन गर्नुहुने श्रोताबाट एकजनाको नाम चाहिँ हामीले लकी ड्रबाट लिएर आएको छौं, जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि फोन गरेर साथ दिनुहुने र आफ्नो आशिष बाँड्नुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ सारा तामाङ। र साराजी, तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात आफ्नो फोन नम्बर हाम्रो प्राविधिक मित्रलाई पुनः टिपाइदिनुहुनको लागि अनुरोध गर्न चाहन्छौ। र कार्यक्रममा चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो पम्फा रोकाज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। र सम्पूर्ण श्रोता जो जतिले हामीलाई फोन गरेर कार्यक्रम सुनेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको 3 दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
3: र 9813-9141-47, 9813-9141-47।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225444
8: र 40225742।
11: खै जन्म दर्ता दिनुहोस् त। जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: पहिला कसैले भनेनन्?
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
18: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
17: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
18: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
17: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
18: थप जानकारीका लागि
17: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
18: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म तपाईँ सुन्दै आइरहनु भएको छ र हामी विभिन्न युवाहरूसँग सम्बन्धित कुराहरू राख्छौं, युवाहरूसँगको कुराकानीहरू पनि राख्दै आइरहेको छौं भने आजको श्रृंखलामा गत हप्ताको श्रृंखलामा जसरी हामीले तपाईँलाई काडोको उद्देश्य नामक पुस्तकबाट केही कुराहरू राखेको थियो, आज पनि यही पुस्तकबाट म तपाईँलाई साथ दिन गइरहेको छु। यस पुस्तकको लेखक हुनुहुन्छ रमेश गजमेरज्यू र हाम्रो जीवनमा कुनै न कुनै समयमा कुनै न कुनै परिस्थितिहरूमा हामीले अनुभव गरेको काँडोहरू र त्यसको उद्देश्य हाम्रो जीवनमा के हुने रहेछ त परमेश्वरले ती काँडोबाट भएर होइन हाम्रो जीवनलाई अगाडि बढ़नको निम्ति उहाँले अनुमति दिनुहुँदाखेरि चाहिँ त्यसमा उहाँको के उद्देश्य हुने रहेछ त र यो काँडो भन्ने कुरा के हो होइन हाम्रो जीवनमा जो दिइएको हुँदछ र ती कुराहरूलाई हामीले कसरी लिनुपर्छ यी विविध कुराहरू चाहिँ यो पुस्तिकामा उल्लेख गरिएको छ अथवा भनौँ उद्धृत गरिएको छ र एकदमै सुन्दर तरिकाले चाहिँ उहाँले लेखकले यस पुस्तकमा चाहिँ यस विषयमा समेट्नु भएको छ, समावेश गर्नुभएको छ। विषयवस्तु एकदमै उत्तम छ, जुन कुराहरू तपाईँ हामीले बेला बेलामा आफूले आफैलाई सुन्न, आफूले आफूलाई झकझकाउन आवश्यक छ र मेरो जीवनमा यो कुरा भएन, त्यो कुरा भएन, यो कुरा भयो, यस्तो भयो, त्यस्तो भयो भनेर गनगन गरेर समय बिताउनु भन्दा पनि त्यो परिस्थितिको उद्देश्य चाहिँ परमेश्वरमा रहेर के रहेछ त होइन र परमेश्वरले त्यो परिस्थितिबाट हाम्रो जीवनमा चाहिँ कस्तो खालको काम गर्न गइरहनु भएको छ त भन्ने कुरालाई चाहिँ हामीले हेर्न आवश्यक छ र आज म तपाईँलाई यही पुस्तिकाबाट साथ दिन गइरहेको छु र अगाडि बढ्नुभन्दा विषयवस्तुलाई अगाडि बढ़ाउनु भन्दा पनि पहिला कार्यक्रमलाई चाहिँ एउटा गीतबाट शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छ।

गर्नलाई अयोग्य भए तापनि प्रेमको साटो न्याय गर्नेहरूको भिडमा यसो तपाईँ न्याय गर्नलाई योग्य हुनुहुन्थ्यो, तर पनि तपाईँले मलाई प्रेम देखाउनुभयो अनि भन्नुभयो तिनीहरू कहाँ गए, के कसैले तिमीलाई दण्ड दिएन, म पनि तिमीलाई दण्ड दिन्न।

निकै नै अर्थपूर्ण गीतपछि पुनः स्वागत गर्न चाहन्छु र मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु आज काँडोको उद्देश्य नामक पुस्तक जसलाई चाहिँ रमेश खजुमरज्यूले लेख्नु भएको छ यस पुस्तकबाट नै केही कुराहरू तपाईँको निम्ति उद्धृत गरिएका कुराहरू जस्ताको तस्तै यहाँहरू समक्ष पाठ गरेर सुनाउन गइरहेको छु र म यो पुस्तकबाट चाहिँ तपाईँले आशिष पाउनु भएको होस् भन्ने नै एकदमै चाहन्छु कारण हामी कुनै न कुनै कुराहरूबाट निश्चय पनि भएर गइरहेको छौं र प्रभु जान्नुहुन्छ र प्रभुले ती अवस्था परिस्थितिहरूबाट तपाईँ हामीलाई उठाउन स्वतन्त्र बनाउन र आशिषित पनि बनाउन गइरहनु भएको छ यस्तै विषयवस्तुहरूलाई यस पुस्तकमा पनि समावेश गरिएको छ र पुस्तकमा यसरी चाहिँ लेखिएको छ हामी पतित संसारमा जिरहेका छौं यसकारण जीवन सहज पटक्कै पनि छैन हाम्रो जीवनमा अनेक किसिमका उतार चढ़ावहरू आइ नै रहन्छन् सबैले दुःख अभाव रोग शोक भोक र समस्याको सामना गर्नुपर्ने नै हुन्छ तर कहिलेकाहीँ यी कुराहरू भयानक आँधीबेरी चाहिँ आउँछन् संघर्षबाट उम्केर चयनको सास फेर्न पनि नपाउँदै कतिपटक अर्को नयाँ चुनौती अपरझट आइहाल्छ अब त सबै कुरा ठिक होला भन्ने अपेक्षाका साथ सुन्दर भविष्यको कल्पना माझी रहँदा अचानक हामीलाई तर्साउने विपत्ति आइलाग्छन् तपाईँले पनि पक्कै यस्तो अनुभव गर्नुभएको होला जीवनमा विभिन्न अवस्थाहरूमा विपत आउँछन् रोगको विपत अभावको विपत पेसा व्यवसायहरूमा नोक्सानीको विपत जस्ता कुराहरू र हामीले चाहना गरेका कुराहरू सपनाहरू पूरा भएका हुँदैनन् आमा बुबाले सोचेको अनुसार छोरा छोरीहरूले प्रगति गरिदिँदैनन् वैवाहिक जीवनकै कुरा गर्नुपर्दा धेरै पटक परमेश्वरको वचनको विपरीत गइराखेको हुन्छ यसले गर्दा हामी भित्रभित्रै आर्तनाद गरिरहेका हुन्छौं कतिपटक हाम्रो शरीरमा दुष्ट आत्माले आक्रमण गर्दछ कतिपटक हामीले आशा नै नगरेको समयमा हाम्रो जीवनमा शरीरमा परिवारमा र मण्डलीमा विपत आउँछ धेरै पटक हामी आर्थिक चुनौतीहरू भएर जान्छौं अनि हाम्रो जीवनमा विपत आउँदा आर्थिक अभावको कारण समयमै हामी ती कष्ट विपदहरूलाई उचित तरिकाले सामना गर्न सक्दैनौ त्यस्तो बेलामा प्राय सबैजना अतालिन्छन् चिन्तित हुन्छन् ती समयहरूमा सबैले आफ्नो जीवनमा आउने समस्याहरूसँग संघर्ष गर्न आफूले सकेको पहुँचले भ्याएसम्मको बल प्रयोग गरेकै हुन्छन् यस्तो अवस्थामा संसारमा सबैजनालाई कुनै न कुनै समय अवश्य पनि उहाँहरूले महसुस गरेको कुराहरू पाउनु नै हुन्छ सायद आज तपाईँ आफै पनि त्यस्तै किसिमको रोग बिमार संकष्ट भएर जाँदै हुनुहुन्छ होला अथवा तिनलाई सामना गर्नको लागि तयारी गर्दै हुनुहुन्छ होला यस्तो संकष्ट हाम्रो जीवनको जुनै पनि क्षेत्रमा आउन सक्छ घरायसी सम्बन्धमा पारिवारिक जीवनमा वैवाहिक सम्बन्धमा व्यापार व्यवसायमा स्वास्थ्यको क्षेत्रमा रोजगारीको क्षेत्रमा सेवकाईको क्षेत्रमा अध्ययनको क्षेत्रमा मानव जीवनमा कष्ट आउनु स्वाभाविक नै हो तर ती कष्टहरूमध्ये रोग बिमार दुर्बलताहरूको शिकार हुनु झन कठिन र दुःखलाग्दो कुरा हो पश्चिमी संस्कृतिहरूमा प्राय जीवनमा आउने रोग बिमार र कष्टलाई धेरै नराम्रो रूपमा हेरिन्छ अधिकांश पश्चिमी इसाईहरूले पनि मानव जीवनमा रोग बिमार आउनु चाहिँ असल कुरा होइन भन्ने धारणा राख्छन् उनीहरूको विचारमा परमेश्वरमा विश्वास गरेपछि हाम्रो जीवनमा कुनै पनि समस्या रोग बिमार आदि आउनु हुँदैन तर वास्तविकता सधैँ एउटै हुँदैन यसकारण जीवनमा समस्याहरू आउँदा उनीहरू निराश दुखित हुन्छन् केही समय अगाडिको कुरा हो एकजना विश्वासी बहिनीले मलाई भन्नुभयो म मेरो जीवनलाई घृणा गर्छु मैले येशु ख्रिष्टलाई विश्वास गरेको 7 वर्ष भइसक्यो तर पनि मेरो जीवन दुःखमा बितिरहेको छ म निको हुन सकिरहेकै छैन त्यो बहिनी जस्तै आज धेरैजनाले ख्रिष्ट येशुमाथि विश्वास गरेपछि पनि विभिन्न कारणले गर्दा आफ्नो जीवनलाई घृणा गरिरहेका छन् परमेश्वरप्रति गनगन गरिरहेका छन् परमेश्वरबाट मण्डलीको संगतिबाट तर्केर गइरहेका छन् र आशिष रहित जीवन बिताइरहेका छन् यदि तपाईँले सही जनालाई जीवनको परिभाषा सोध्नुभयो भने तपाईँले अवश्य नै भिन्दा भिन्दै उत्तर प्राप्त गर्नुहुनेछ किनभने हरेक मानिसको भोगाई उसले त्यो भोगाईलाई हेर्ने दृष्टिकोण अनि त्यसको आधारमा जीवनलाई बुझ्ने तरिका फरक हुन्छ कसैले जीवन काँडा हो भन्छन् कसैले जीवन फूल हो भन्छन् कसैले जीवन काँडा बीचको फूल हो भन्छन् अनि कसैले के भन्छन् मानिसले आफ्नो भोगाई अनुसार जीवनलाई विश्लेषण गर्नु ठिकै पनि होला तर वास्तवमा जीवन भनेको के हो त काँडा कि फूल
एउटा सुन्दर फूल केही समय फुल्छ तर त्यो सधैँभरि रहिरहन सक्दैन। अलिपछि ओइलिएर झर्छ र माटोमा मिल्छ। त्यस्तै मानिस पनि जन्मन्छ, केही समयको लागि यस पृथ्वीमा रहन्छ र अन्त्यमा ऊ यस संसारबाट विदा हुन्छ। जन्म र मृत्युको बीचमा उसको जीवनमा असल रमाइला कुरा र अप्ठ्यारा परिस्थितिहरू सबै हुन्छन्। ती अप्ठ्यारा परिस्थितिहरूलाई नै बाइबलमा जीवनको काँडो पनि सम्बोधन गरिएको छ। र यस्तै प्रकारको अर्थपूर्ण कुरा राख्दै जानेछु। यो समयमा एउटा अर्थपूर्ण गीतको साथमा फेरि पनि दिन चाहन्छु।

हजुर, निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज तपाईँको निम्ति काँडोको उद्देश्य नामक पुस्तकबाट केही कुराहरू राखिरहेको छु र यहाँ यसरी उद्धृत गरिएको छ। काँडो भन्ने शब्दले चाहिँ शारीरिक पीड़ा, कष्ट, अपमान, कमजोरी, भेदभाव, भौतिक कुरा गुमाउनु वा मृत्युलाई जनाउँछ। यसको अर्थ कठोर विपत्ति, तनाव वा छोटो, अझ यसलाई थेग्नै नसकिने स्थिति हुनु, पीड़ामाथि अझ दबाव थपिनु र असह्य स्थिति हुनु भनेर पनि परिभाषित गर्न सकिन्छ। म जीवनको काँडोलाई एउटा असह्य बिरामीपन वा दरिद्रता जस्तो शारीरिक कठिनाई भन्न पनि रुचाउँछु। परमेश्वरलाई विश्वास गर्नेहरू प्राय सबैको जीवनमा उहाँले यस्तो खालको एउटा न एउटा काँडो अर्थात कष्ट आउने अनुमति दिनुहुन्छ। प्राय धेरैलाई शरीरको कुनै न कुनै अङ्गमा समस्या होला अनि त्यो समस्या हुने व्यक्तिलाई आफूलाई मात्र त्यस्तो भएको होला भन्ने लाग्न सक्छ। तर विश्वव्यापी सत्यता यो हो कि संसारभर सबै मानिसहरूको जीवनमा कुनै न कुनै काँडो समस्या हुन्छ नै। याकुबको 2-4 आपत विपतहरू आउँदा तिनमा रमाउनुपर्छ भनेर याकुबले भनेका होइनन्, तर जब आपत विपत आउँछन् तिनलाई पूरा आनन्दको विषय सम्झन भनेका हुन्। काँडोको आफैमा धेरै महत्व हुँदैन, तर त्यसलाई हामी के बनाउँछौ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। हामीले काँडोलाई व्यवस्था गरेर अर्थविहीन बनाउनु हुँदैन, बरु त्यसलाई हाम्रो विश्वासको खातिर र हामीलाई आपत विपदद्वारा पनि एकदमै आफ्नै स्वरूपमा होइन परिवर्तन गर्नुहुने परमेश्वरको खातिर आनन्द उत्पन्न गर्ने थोक बनाउनुपर्छ।

तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ। आज तपाईँको लागि भनेर काँडोको उद्देश्य नामक पुस्तकबाट केही कुराहरू राखिरहेको छु र यही कुरालाई म निरन्तर अगाडि पनि बढ़ाउन चाहन्छु। यहाँ यसरी उद्धृत गरिएको छ, यसै विषयमा बाइबलका केही प्रतिनिधि पात्रहरूको चाहिँ उदाहरणलाई हेरौं। मोसा बोल्न सक्दैनथे, तर पनि उनले आफ्नो त्यो काँडोको कारण परमेश्वरसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर पाए। लियाका आँखा धमिला थिए र राम्ररी देख्न सक्दिनथिन्, तरै पनि काँडोको कारण उनको वंशबाट नै ख्रिस्ट येशूको जन्म भयो। याकूब जीवनको अन्त्यतिर लंगडो भए, तरै पनि उनको जीवनभरि परमेश्वर साथमा हुनुभयो। गिदोन, उनी एक डरपोक थिए, तर पनि परमेश्वरले उनलाई शक्तिशाली बनाउनु भयो। पावल, शारीरिक रूपले दुर्बल थिए, तर पनि प्रभुले आफ्नो शक्ति उनको दुर्बलतामा प्रकट गर्नुभयो। तपाईँको जीवनमा भएको कमजोरी दुर्बलताको बावजूद पनि तपाईँले परमेश्वरको राज्यको लागि आफैलाई बलिदान गर्न सक्नुहुनेछ। परमेश्वरले हाम्रो जीवनका सबै काँडाहरूलाई प्रयोग गर्न सक्नुहुन्छ, कष्टलाई पनि प्रयोग गर्न सक्नुहुन्छ, अनि त्यसबाट अहिले र अनन्त दुवैको निम्ति आफ्नो अभिप्राय पूरा गर्नुहुन्छ। हिब्रूको पुस्तकमा उहाँले हाम्रो मुक्तिको कर्ता येशूलाई कष्टद्वारा सिद्ध तुलाउनु भयो भन्ने उल्लेख गरिएको छ। ख्रिष्टको कष्टद्वारा नै हामीहरू निको भयौं, उहाँको मृत्युद्वारा नै हामीले नयाँ जीवन प्राप्त गरेका हौं, अनि उहाँले हाम्रो पाप बोक्नु भएको कारण नै हामीले परमेश्वरको धार्मिकतालाई सित्तैमा प्राप्त गरेका हौं। कार दुर्घटना भएको केही वर्षपछि मेरो जीवनमा सबै कुरा सामान्य भइसकेको थियो, तर फेरि अचानक पेटको समस्या आइपर्यो। मलाई पेटको समस्याले लगभग 6 महिनासम्म सतायो। अब त शारीरिक दुखाइ मात्र होइन, मानसिक तनाव पनि शुरू हुन थाल्यो। शुरूमा दुखाइ सामान्य नै होला जस्तो लागेको थियो, तर पछि समस्या झन जटिल हुँदै गयो। विभिन्न डाक्टर कहाँ पुगे, नेपालबाट आयुर्वेदिक घरेलु औषधि मगाएर सेवन गरे, तर कुनै उपायले काम गरेन। एक रात संगतिबाट म मेरो परिवारसँग घर फर्किँदै गर्दा साह्रै पीड़ा हुने गरी पेट दुख्न थाल्यो। मलाई असह्य भयो। मैले त त्यति बेला प्रभु अब म सक्दिन, मलाई उठाउनुहोस् भनेर प्रार्थना समेत गरे। त्यसै रात मैले एउटा सुन्दर सपना देखे। सपनामा एउटा मनोरम ठाउँ मैले देखे, अनि एउटा आवाजले मलाई यसो भनिरहेको सुने, मैले तलाई देखाए चाहिँ अब तैले पनि अरूलाई देखाउनु पर्छ। त्यो सपना देखेको 2-3 दिनसम्म पनि मन मस्तिष्कमा झझल्की नै रहेको थियो र एउटै कुरा आइरह्यो, अनि मैले नजिकैका मण्डलीका पास्टर अगुवाहरूसँग परामर्श गरे। तब मलाई मेरो जीवनमा परमेश्वरको अझ महान योजना छ भन्ने कुराको अनुभूति भयो। पेट दुखाईको समस्या समाधान गर्न मैले अनेक औषधि सेवन गरे, थुप्रै रकम पनि खर्च गरे, तर अन्तमा प्रभुको समयमा नै निको भए। मैले आफ्नो जीवनमा प्रभुको शक्तिलाई यस्तै अप्ठ्यारा परिस्थितिहरूमा नजिकबाट देख्न सकेको छु।

प्रियहरू, तपाईँको जीवनमा पनि कुनै न कुनै समस्या पक्कै होला, तर प्रभुले तपाईँलाई कदापि एक्लै छोड्नु भएको छैन। जब जब जीवनमा कठिन अवस्थाहरूमा चाहिँ सृजना हुन शुरू गर्दछन्, हामीलाई होइन, परमेश्वरले मलाई वास्ता नै गर्नुहुन्न कि क्या हो, मलाई यति गाह्रो हुँदा पनि परमेश्वरले देख्नुहुन्न कि क्या हो, कि मेरो जीवन सधैँ यस्तै नै हुने हो भन्ने जस्ता प्रश्नहरू आउँछन्। कतिपटक हाम्रो पारिवारिक जीवनमा अभाव, कष्ट, अस्वस्थता यति साह्रो बलियो भएर आउँछ कि हामीलाई परमेश्वरको कामप्रति नै शंका लाग्न थाल्दछ। चारैतिरबाट समस्याहरू यति साह्रो डरलाग्दो भएर आउँदछन् कि हामीलाई लाग्छ परमेश्वरको दृष्टिबाट मेरो बाटो, जीवन, परिवार, दैनिक आवश्यकताको कुरा लुकेको छ। यस्तो कुराहरू जीवनमा नहोस् भनेर हामीले चाहना गर्छौं, तर हामीले बारम्बार यी कुराहरूको सामना गर्नुपर्छ। वास्तवमा परमेश्वर सधैँ तपाईँको साथमा हुनुहुन्छ। उहाँले आफ्नो शक्ति तपाईँको दुर्बलतामा प्रकट गर्न चाहनुहुन्छ। तपाईँले उहाँलाई चिन्न सक्नु भएको होस् भनेर उहाँले तपाईँलाई आफ्नो जीवन, आफ्नो जीवित वचन दिनुभयो। स्पष्ट रूपमा उहाँ तपाईँले यो जानेको चाहनुहुन्छ कि उहाँसँग सबै दुःखको समाधान छ। तपाई परमेश्वरको नजरमा सुन्दर र बहुमूल्य हुनुहुन्छ। संसारका सबै हीराहरू भन्दा बढी मूल्यवान हुनुहुन्छ तपाई र म। हामी शारीरिक रूपले दुर्बल भए तापनि जो हुन खोजेका थियौं, जो हुनुपर्ने हो, त्यसको लागि पूर्ण रूपमा उपयुक्त छौं। अझै पनि अझ राम्रो मान्छे बन्ने र ठूला सपना देखेर आफ्नो सिमाना फैलाउने हाम्रो लक्ष्य सधैँ हुनुपर्छ। म तपाईँलाई यो भन्न सक्छु कि तपाईँको परिस्थिति, भौतिक, मानसिक अवस्था जस्तो सुकै किन नहोस्, तपाईँका एक मुठी सास, तपाईँमा एक मुठी सास रहँदासम्म पनि तपाईँको निम्ति अकल्पनीय सम्भावनाहरू हुन्छन्।

र निश्चय पनि हाम्रो जीवनमा विभिन्न अवस्था परिस्थितिहरूबाट भएर हामी जानुपर्छ, यो चाहिँ एकदमै दुर्लभ सत्य पनि हो र पुस्तकमा नै अघि कतिवटा ठाउँहरूमा बताइएको थियो कि कसरी हामीलाई लाग्छ प्रभुलाई हामीले पायौं र पनि म किन यो दुःखबाट भएर गइरहेको छु अथवा यस्तो प्रकारको संघर्षबाट भएर म किन गइरहेको छु, प्रभुले मेरो प्रार्थना सुन्नु भएको छैन कि क्या हो, अथवा मैले प्रभुलाई चिन्नु चाहिँ मेरो लागि गलत निर्णय पो हो कि क्या हो भन्ने जस्तो प्रकारका शंका होइन सोच विचारहरू चाहिँ तपाईँ हामीमा कतिचोटि आउने गर्दछ अनि यो कुराहरू चाहिँ निश्चय पनि परमेश्वरबाट होइन यस्तो प्रकारको सोच विचारहरू चाहिँ कतिचोटि हामीलाई झुक्याउने कुराहरूबाट आउँदछ है र प्रभुलाई पाउनु जस्तो सुन्दर निर्णय यो संसारमा सायद हामीले अहिलेको समयसम्म नै पनि हामीलाई लाग्न सक्छ कि मैले यो निर्णयले बेस्ट गरेँ भन्ने लाग्छ होला, तर बेस्ट अफ द बेस्ट निर्णय चाहिँ हामीले परमेश्वरलाई चिन्ने कुरामा लिएको छौं। यो चाहिँ हाम्रो लागि सबैभन्दा एकदमै सुन्दर निर्णय हो कि हामीले प्रभुलाई म पाउँछु अब म उहाँलाई चाहिँ चिन्छु उहाँलाई मेरो जीवनमा स्वीकार्छु भनेर गरिएको त्यो क्षण होइन हाम्रो लागि एकदमै महत्वपूर्ण छ र संसारमा रहँदाखेरि चाहिँ तिमीहरूलाई संकष्ट हुन्छ तर ढाडस गर मैले संसारलाई जितेको छु भन्नुहुने परमेश्वर चाहिँ आज तपाईँ हामीसँग हुनुहुन्छ। यसकारण हाम्रो गन्तव्य निश्चय पनि यो संसार हाम्रो अन्तिम गन्तव्य होइन र यहाँ हामी केही समयको लागि प्रवासीहरू हौं, हामी प्रवासीको रूपमा संसारमा छौं र जबसम्म हामी यहाँ रहन्छौ हामीले सबै कुरालाई अनुभव गर्नुपर्छ। कहिलेकाहीँ सुखलाई अनुभव गर्छौं, कहिलेकाहीँ दुःखलाई पनि, कहिलेकाहीँ मिलन हुन्छ, कहिलेकाहीँ बिछोड़का कुराहरू हुन्छन्, कहिलेकाहीँ शोक पर्न आउँछ, कहिलेकाहीँ हर्षका कुराहरूलाई पनि हामीले पाउँछौं होइन र सबै कुराहरूको तालमेल चाहिँ मिलाएर हामीले जीवनलाई अगाडि बढ़ाउँदै गर्दाखेरि पनि केही कुराहरू चाहिँ हाम्रो जीवनमा यस्तो काँडो बनेर आइदिन्छ अनि हामीलाई लाग्छ कि ल सकियो अब सकियो र सायद यो प्रकारको कुराहरू अनुभव गर्ने चाहिँ म मात्र छु होला, अरूलाई त सबैलाई राम्रै छ तर सायद दुखी चाहिँ म मात्रै होला, सायद बिचरा चाहिँ म मात्रै होला भनेर चाहिँ सोचहरू पनि आउँछ। यसकारण यो पुस्तकमा आज तपाईँको निम्ति मैले जे जति कुराहरू राखेको छु ती कुराहरूबाट म विश्वास गर्छु कि परमेश्वर तपाईँसँग हुनुहुन्छ भन्ने कुरालाई तपाईँले अझै गहिरो रूपमा महसुस गर्नुभएको छ भने चाहिँ हामीले महसुस गरेका छौं कि प्रभु हाम्रो साथमा हुनुहुन्छ। यसै कारण त आजको दिनसम्म पनि हामी यसरी उत्साहित हर्षित छौं, सफल छौं, आनन्दित छौं, निश्चय हामी सुस्वास्थ्य पनि छौं, निश्चय पनि हामी विजयी छौं र परिस्थितिहरूमाथि हामी लड्दै पढ्दै उड्दै सामना गर्दै प्रभुको हात समातेको कारणले गर्दाखेरि उहाँको सामर्थ्यमा हामी अगाडि बढ़ी नै रहेको छौं। हामी आज हामी जहाँ छौं परमेश्वरको अनुग्रहको कारणले नै छौं र पनि कतिवटा कुराहरू जब हाम्रो जीवनमा आउँदछन् ती कुराहरूलाई चाहिँ प्रभुको हातमा राखेर प्रभुमाथि भरोसा गरेर चाहिँ अगाडि बढ्नुपर्छ है भन्ने एउटा उत्साह चाहिँ आज तपाईँको निम्ति हामीले राख्ने प्रयास गरेको छौं। चाहे तपाईँ टिनेजमा हुनुहोस्, चाहे तपाईँ युवा अवस्थामा हुनुहोस्, चाहे तपाईँ जुनसुकै उमेरसम्मका किनारमा हुनुहोस्, तर पनि जुनसुकै चुनौतीहरूले तपाईँलाई यी दिनहरूमा निराश बनाइरहेका छन्, तपाईँलाई एकदम निरुत्साहित गरिरहेको छ र यो चाहिँ मेरो जीवनको सबैभन्दा नराम्रो अनुभव हो, यो चाहिँ मेरो जीवनको अहिलेसम्मको सबैभन्दा नराम्रो कुरा हो जो मसँग भयो होइन अथवा मलाई भयो भनेर तपाईँ सायद जिरहनु भएको छ निराशामा भने तपाईँको लागि यही उत्साह छ कि प्रभु तपाईँको साथमा हुनुहुन्छ र तपाईँको जीवनको उद्देश्य एकदमै महत्वपूर्ण छ। यहाँ संसारमा भएको हरेक व्यक्तिहरू कोही पनि उद्देश्य बिनाको छैनन्, परमेश्वरले हरेक व्यक्तिको लागि उद्देश्य राख्नु भएको छ, योजना राख्नु भएको छ र त्यसमा तपाईँ पनि पर्नुहुन्छ, त्यसमा हामी सबैजना पर्छौं र अहिलेको परिस्थितिलाई होइन तर परमेश्वरलाई हेर्नुहोस् र जीवनको उद्देश्य के हो भन्ने कुरा चाहिँ परमेश्वरमा खोज्नुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ, तपाईँलाई मलमपट्टि लगाउन, छुटकारा दिन, स्वतन्त्रता दिन, निको पार्न, बचाउन, आशिषित बनाउन, सफल बनाउन, तपाईँको प्रार्थनाको उत्तरहरू दिन र तपाईँसँग हुनको लागि परमेश्वर एकदमै उत्साहित हुनुहुन्छ। प्रभु उत्साहित हुनुहुन्छ कि मेरो छोराछोरीहरूले चाहिँ होइन कतिखेर मलाई खोज्छन् र म उनीहरूको सामुन्य आफूलाई उपस्थित गरौं। उहाँ उपस्थित हुनुहुन्छ तर पनि हामीले पनि त खोज्नुपर्छ होइन, हाम्रो तर्फबाट गर्नुपर्ने कर्तव्य निभाएर प्रभुमाथि भरोसा राखेर अगाडि बढ़ौं। बाँकी काम बाँकी कुराहरूमा प्रभुले हामीलाई साँच्चै नै सफलता दिनुहुनेछ र साँच्चै नै उहाँले उठाउनुहुनेछ। यो कार्य चाहिँ कसैले पनि गर्दैन सिवाय परमेश्वर। परमेश्वर हामीलाई अति नै प्रेम गर्नुहुन्छ र तपाईँको जीवनमा तपाईँलाई लागिरहेको यो चाहिँ मेरो जीवनको काँडो हो भन्ने लाग्छ भने प्रभुलाई धन्यवाद दिनुहोस्, त्यो कुराको लागि प्रभुलाई धन्यवाद दिनुहोस्, रमाउनुहोस्, कारण परमेश्वरले तपाईँ हाम्रो लागि उचित उद्देश्य राख्नु भएको छ र उहाँले एकदमै असल कुराहरू तपाईँ हाम्रो लागि राख्नु भएको छ भन्ने उत्साह दिन चाहन्छु र अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ भने कार्यक्रमको अन्तिमतिरमा आइसकेकी छु र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु र म विश्वास गर्छु आज जुन कुराहरू तपाईँको निम्ति हामीले राखेको छौं तपाईँ आशिषित हुनु भएको छ र प्रभु तपाईँको साथमा हुनुहुन्छ पनि भन्न चाहन्छौ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज क्लबबाट यो समय प्राविधिक मित्र सुजनजी र म पुनम हामी विदा हुन्छौं। जय मसीह। नमस्कार। Thank you.

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम पिताको इच्छा हरेक आइतबार साँझ 8 बजेदेखि 8:30 बजेसम्म पास्टर साजन न्यौपानेज्यूको साथमा सुन्न नभुल्नुहोला।
2: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनी जस्मा 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडनी जस्मा 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध सङ्गीत।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वश्रोतामा भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र विशेष गरिकन तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्कनेछु र गीत संगीत यस्ता गीत संगीत छन् जुन गीत संगीत सुनेर हामी एकदमै आशिष महसुस गर्छौं। होइन, त्यो आत्मिक गीतहरू आज तपाईँ सुन्न सक्नुहुन्छ र अरूलाई पनि सुनाउन सक्नुहुनेछ र यसको निम्ति त तपाईँले हामीलाई फोन गरेर साथ दिनुपर्ने हुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646। हजुर, र हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्नेछ आज कार्यक्रम अनुरोध संगीतमा यो अर्थपूर्ण संगीतबाट।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ कार्यक्रम अनुरोध संगीतमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी अमराम सर।
0: जय मसी संगीताजी, आरामै हुनुहुन्छ?
1: आरामै भन्नु पर्यो, एकदमै।
0: खाना खानु भयो?
1: हजुर हजुर, जस्तो परमेश्वरले राख्नु भएको, परमेश्वरको छोरा छोरीले बोल्न पाउँदा सुन्न पाउँदा खान पाउँदा।
0: हजुर, अनि आज कुन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: म परमेश्वरलाई धन्यवाद, अनि के अरे अपराधको
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: सबभन्दा पहिला
0: धन्यवाद,
1: अनि सुजन सरलाई, अनि सन्ध्यालाई नि हो, त्यहाँ सन्ध्या छोरीलाई, अनि पुनमलाई, त्यहाँ जति पनि हुनुहुन्छ उहाँलाई, अनि हाम्रो दुनिजालाई, सबैलाई। भएपछि अब कोहीले नाम लिने कोहीले नलिने भन्दा एकमुष्टमा मेरो नाम पनि लिनुभएको छ, पहिला धन्यवाद। एकमुष्टमा
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, तपाईँले भने के कुरा बुझेन?
1: पुनमले भोलि बिहान मलाई भेट्नु भन्नु भनेको कि, अहिले अब बोल्न पाएन। अनि
0: हजुर हजुर, हुन्छ, पक्कै पनि हाम्रो सन्ध्याजीले यो खबर सुनाइदिनुहुनेछ, र अहिलेलाई हामी छुटौँ है त। उहाँ हुनु त संगीता रिमालजी, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो, र अहिलेलाई भने उहाँको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो
1: हेलो
2: हेलो
1: हजुर, जय नमस्ते हजुर। पुनाजी आरामै हुनुहुन्छ?
2: म आरामै छु हजुर। हजुरको स्वर भाका दिल्ली म आशिषमा भएर रमाएर बस्न पाएको छु।
1: हजुर
2: है, बोल्ने कोही छैन, हानी यस्तै रहेछ, यही पाछु बोल्ने एक दुई शब्द बढी हुन्छ होला, क्षमा माग्छु।
1: हजुर हुन्छ, ल भन्नुहोस् यतिखेर कुन गीतको कसको निम्ति?
2: मैले गीत भनिसकेको छु है सन्ध्या नानीलाई।
1: हजुर हजुर,
2: अनि यस्तै दिक्कै लाला सुन्ने एकदमै राम्रो आशिषको गीत मैले यो पनि भेट्टाएँ। म आशिषमा छु, अनि एकैचोटि कहाँ जाने ठाउँ रहेछ र कहाँ गएर बोल्ने र हामी ठाउँ बोल्ने ठाउँ यही एउटा गुड्ने हो जाने ठाउँ बुवाको घर रहेछ माथि मेरो, आउनु न। अनि धन्यवाद हुन्छ हजुर, ल जयमसी।
1: धन्यवाद जयमसी। वहाँ हुन्थ्यो पुना थापाजी, र अहिलेलाई पुना थापाजीको रोजाईमा रहेको अर्थपूर्ण संगीतको साथ यतिखेर।

0: अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम अनुरोध संगीत। हामी तपाईँकै रजाईमा रहेका तपाईँलाई मनपर्ने गीत संगीत नै कार्यक्रममा पस्कनेछौ। कोही हुनुहुन्छ देखेर फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी
0: साराजी। धेरै टाढा हुनुभयो नि आज भोलि?
1: म त टाढा भएकै छैन हजुर।
0: तर हजुरको आवाज नसुनेको धेरै धेरै दिन भयो।
1: होइन, मैले अब दिइरहेको छु, अब भ्याएको बेलामा
0: हजुर पक्कै पनि तपाईँले मेरो कार्यक्रममा फोन नगरेर होला, आवाज नसुनेको
1: हजुरको कार्यक्रममा गर्ने होला त्यही हो।
0: हजुर ठिक छ ठिक छ। यतिखेर कुन गीत कसको निम्ति राखौँ?
1: मैले त भजन चाहिँ छानिसकेको छु त्यहाँ,
0: हजुर,
1: अनि त्यो चाहिँ सबैलाई सुनाउन चाहन्छु, जति पनि देश विदेशबाट सुनिरहनु भएको छ, जहाँ पनि हाम्रो पुरा होल मण्डली परिवारलाई पनि म सुनाउन चाहन्छु, अनि जतिजनाले सुनिरहनु भएको छ, हाम्रो साथी भाइ देश विदेश अनि बाहिरबाट जतिले सुन्नु भएको छ सब
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हस्
0: धन्यवाद। जयमसी सारा तामाङजी हुनुहुन्थ्यो, चाबेलबाट हामीसँग जोडिनु भएको थियो र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत पस्किरहेको छौ कार्यक्रमहरू संगीतमा। अहिलेलाई भने साराजीको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ यतिखेर।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा, र कार्यक्रम अनुरोध संगीत तपाईँदेखेर सुन्दै हुनुहुन्छ, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। हजुर, 9800244646। अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, तिर्खा लाग्दा पानी दियो, भोका लाग्दा रोटी। यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि मैले कार्यक्रममा राखे, तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र कार्यक्रम अनुरोध संगीत तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत पस्कने एकमात्र कार्यक्रम अनुरोध संगीत।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
1: हेलो
2: हेलो, जयमासी।
1: जयमासी, कस्तो छ हरिबोल बुढा थुकीजी?
2: ठिकै छ हजुरको प्रार्थना परमेश्वरको अनुग्रहले ठिकै छु।
1: कुन गीत कसको निम्ति यतिखेर?
2: स्तुतिको एके भन्ने गीत संगीता रिमाल, पम्फा गोपाली अनि हजुर अनि टेक्निसियन बहिनी अनि नैना थापा, अर्जुन प्रधान, पुनम म्याम, ज्ञानु म्याम, चन्द्रमाया मगर अनि गोविन्द आचार्य, सावित्री खड्का अनि त्यसै गरी सुमन राई, यशु भक्त गौतम, लक्ष्मी बोहरा, केशबहादुर गदाल, दिल कुमार, रेखा शर्मा, पुनम म्याम अनि त्यसै गरी पावल थापा, पावल तुमी राई, यशु भक्त गौतम भनिहाले उहाँहरू लगायत सबैलाई जो अहिले श्रोता हुनुहुन्छ यो गुड न्युज सुनिराख्ने उहाँहरू सबैलाई सुनाउन चाहन्छु यो गीत।
1: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
2: हस् त, जय मसी।
0: जय मसी। उहाँ हुनुहुन्थ्यो हरिबोल बुढा थुकीजी। तपाई यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध संगीत। तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत हामीले पस्किरहेका छौं। अहिलेलाई भने हरिबोल बुढा थुकीजीको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ

0: यो अर्थपूर्ण भजनपछि भने यतिखेर फोन लाइनमा कोही मित्र आएको जानकारी प्राविधिक मित्र सन्ध्याजीले मलाई दिइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसीह।
0: जय मसीह हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: तीन नम्बर जजलपा
0: विद्याजी अमिता महाजन जी, दुई नम्बर बहिनी होइन त?
1: हजुर
0: हजुर, ल भन्नुहोस् कुन गीत कसको निम्ति राखौ?
1: ए साइला दाई, गीत चाहिँ सुन्न चाहन्छु म, किनभने यसमा चाहिँ कति हाम्रो मण्डलीमै कति पास्टर डिकनहरूले नै बाइबल नबोकिकन मोबाइल मात्रै हेर्ने बानी छ। यो बाइबल मण्डली आउँदा बाइबल बोकेर आउन सकेको होस् भनेर चाहिँ उहाँलाई सुझावको लागि। ए साइला दाई,
0: ए साइला दाई, बाइबल खोइ
1: सुन्न चाहन्छु। बाइबल खोइ आउँदा तपाईँको बाइबल खोइ, यो सबै विश्वासी जनहरूलाई सुनाउन चाहन्छु। म भन्दा अगाडि जतिजनाले बोल्नुभयो अनि सुनिराख्नु भएको श्रोताहरूलाई अनि गुड न्युज एफएम टिमलाई सर मिसहरू सबैजनालाई मलाई चिन्नुहुने दाजुभाइ दिदी बहिनीहरू सबैजनालाई सुनाउन चाहन्छु ए टु जेड।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, हामीलाई साथ दिनुभयो, खुसी लाग्यो अमिताजी। अहिलेलाई छुटौं।
1: हुन्छ, धन्यवाद। जय मसीह।
0: जय मसीह। अमिता महर्जनजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने, अब भने उहाँको रोजाइमा रहेको यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: आदरणीय श्रोता भने कोही मित्र अन्तिम कलर हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानीमा जोडिन चाहन्छु। हेलो जनसे हजुर, कहाँबाट? दिदी बहिनीको आवाज सेम भएको कारण मलाई छुटाउन गाह्रो हुन्छ। तपाईँले एक नम्बर दुई नम्बर भनिदिनुहुन्छ त्यो चाहिँ खुसी लाग्छ। पहिला नम्बर विद्या श्रेष्ठ जी, के छ हजुरको हाल खबर?
1: हजुर भाइलाई पनि किन गाह्रो भएको होला?
0: होइन, अब बुढो हुँदै गएपछि गाह्रो हुन्छ नि हजुरभाइलाई। ल हजुर भन्नुहोस्, कुन गीत कसको निम्ति?
1: मेरो देशलाई बचाओ प्रभु भनेको,
0: मेरो देशलाई सम्हाल प्रभु। हजुर यो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुरलाई, गुणीजन परिवार सबैलाई, अनि मलाई चिन्ने नचिन्ने

0: गर्ने अनि फोन गर्ने नगर्ने सबैलाई सुनाउन चाहन्छु, कसैलाई पनि नछुटाइकन हुनसक्छ भने यो गाउनु भएकोलाई अनि रचनाका संगीतका सबैलाई सुनाउन चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। विद्या श्रेष्ठजी अभि विद्याजी को रोजाईमा रहेको अर्थपूर्ण संगीत छोड़े मैले पनि कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ। जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईलाई धेरै धेरै धन्यवाद। फोन गरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ। र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
3: र 9818252040 9818252040

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामान नभेटेर बेपत्ता
4: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वाल छँदैछ नि।
3: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
6: र फोन नम्बर 01513010 छ। 01513010 छ।
5: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
7: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत परमेश्वरको वचनहरूबाट हामी तपाईँलाई उत्साह दिन्छौं, सँगसँगै मीठा मीठा गीत संगीतको साथ पनि दिनेछौ। र यो समयमा म एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं र सफलताका लागि तीनवटा बाइबलीय नियमहरूको विषयमा हामी अब हेर्नेछौं। योशूको पुस्तक एक अध्यायको आठ पदले भन्दछ, तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। परमेश्वरले योशूलाई यसो भन्नुभयो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होशियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। परमेश्वरले सफलतालाई हासिल गर्नको लागि साथै मापन गर्नको लागि पनि सरल कुराको रूपमा विचार गर्नुहुन्छ। यदि हामी वास्तवमै अर्थपूर्ण कुरामा सफल बन्ने हो भने हामीले धर्मशास्त्रमा पाइने जीवनको लागि निर्देशनहरू पछ्याउनुपर्छ। त्यसैकारण यहाँ सफलताको लागि चाहिँ तीनवटा बाइबलीय नियमहरू छन्। पहिलो भनेको चाहिँ यसलाई खोज्नुहोस्, हेर्नुहोस्, पढ्नुहोस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, अर्को शब्दमा चाहिँ यो बिना घर बाहिर नजाओ। सफलताको लागि परमेश्वरको वचनको अध्ययन तपाईँको जीवनको निरन्तर भाग बन्नुपर्छ। यो तपाईँको लागि एक आमूल परिवर्तन बन्न सक्छ। सन् 2017 चाहिँ चर्च अफ इंग्ल्याण्डद्वारा गरिएको एक सर्वेक्षणमा आफूलाई क्रिश्चियन भन्ने 55% मानिसहरूले कहिल्यै बाइबल पढ्दैनन्, 29% कहिल्यै प्रार्थना गर्दैनन् अनि 33% कहिल्यै चर्च जाँदैनन्। ब्रिटेनमा 6% वयस्कहरूले मात्रै उनीहरू चाहिँ क्रिश्चियन मत अनुसार जिउँछन् भनी बताए। तपाईँ बिरामी भएपछि डाक्टर कहाँ गएको र तपाईँलाई स्वस्थ बनाउन सक्ने औषधि उपचार सिफारिश गरिदिएको कल्पना गर्नुहोस्। तर तपाईँले हप्तामा एकपटक मात्र वा आफूलाई मन लाग्दा मात्रै औषधि लिनुहुन्छ वा कहिल्यै औषधि लिनुहुन्न, के तपाईँ निको हुनु भएन भने डाक्टरलाई दोष दिनुहुन्छ? तर हामी मध्ये कतिपयले परमेश्वरसँग यसै गर्छौं, हे प्रभु मलाई यो किन भयो, म यो कुरा बुझ्दिन, के तपाईँ औषधिले काम गर्दैन भन्नुहुन्छ? यदि औषधि नै लिनु भएन भने त्यसो भन्न मिल्दैन र मेरा प्रजा ज्ञानको कमीले गर्दा चाहिँ नष्ट भएका छन् भनेर हामीले होशे 4:6 पनि पाउँदछौ। त्यसकारण तपाईँको लागि चाहिँ उत्साह यही नै छ कि परमेश्वरको वचनमा जानुहोस् र यसलाई आफूभित्र राख्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी सफलताका लागि चाहिँ तीनवटा बाइबलीय नियमहरू मानेछौ र म तपाईँलाई अझै अगाडि लिएर जान चाहन्छु यस विषयमा केही कुराहरू राख्न चाहन्छु। यो सुएको आठले भन्छ त्यसमाथि तैले दिनरात ध्यान गर्नु। दोस्रो कुरा भनेको चाहिँ वचनलाई चाहिँ आफूभित्र राख्नु अथवा भित्र चाहिँ राख्नु चाहिँ एकदमै महत्वपूर्ण रहेको छ र यहाँ वचनले भन्दछ कि ध्यान गर्नु। ध्यान शब्दको अर्थ चाहिँ विचार गर्नु, चिन्तन गर्नु वा ध्यानपूर्वक जाँच गर्नु भन्ने हुन्छ। त्यसकारण धर्मशास्त्र पढेर मात्रै नछोड्नुहोस्, त्यसलाई पूर्ण रूपमा तपाईँले आफूभित्र नै तपाईँले ग्रहण गर्नुहोस् र भनौ पचाउनु पनि होस् त्यसलाई। जब पच्छ त्यसबाट पाउने पोषक तत्वहरू चाहिँ शरीरले हासिल गर्छ भने यसरी नै आत्मिक रूपमा पनि तपाईँले आफूभित्र राख्नुहोस्, खानुहोस् वचनलाई र यस्तो प्रार्थना गर्नुहोस्। भजन संग्रह 119:18 भन्ने जस्तै नै मेरो आँखा खोलिदिनुहोस् र म तपाईँको व्यवस्थाका उदयका कुराहरू देख्न सकु। तपाईँले धर्मशास्त्रको कुनै खण्ड दर्जन पटक पढ्न सक्नुहुन्छ अनि अचानक पहिले नदेखिएको केही कुरा देख्नुहुन्छ। मुख्य कुरा तपाईँको मनलाई चाहिँ परमेश्वरको दृष्टिकोणबाट कुनै पनि कुरालाई हेर्न तालिम दिनु हो। मार्क ट्वेनले भने अनुसार कुनै पनि व्यक्तिको जीवनको दुईवटा उत्तम दिन भनेको ऊ जन्मिएको दिन र ऊ किन जन्मिएको रहेछ भन्ने पत्ता लगाएका दिन हुन्। अनि त्यो कुरा तपाईँलाई बताउन सक्ने एक मात्र व्यक्ति तपाईँको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। तेस्रो भनेको त्यो वचन अनुसार जिउनुहोस्। यहोशुएको आठले भन्छ त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। हो, बाइबल अध्ययन गर्नुहोस्, बाइबलमा मनन गर्नुहोस् र बाइबल याद समेत गर्नुहोस्। तर यदि तपाईँ जीवनमा सफलता पाउन चाहनुहुन्छ भने तपाईँले बाइबलको वचनहरू चाहिँ पालन गर्नुपर्छ। तपाईँले सत्यलाई कार्यमा बदल्नुपर्छ। परमेश्वर बाहेक अरू कसैले पनि तपाईँलाई सफलताको प्रत्याभूति दिन सक्दैन र त्यो प्रत्याभूति उहाँको वचन पढ्ने, मनन गर्ने र पालन गर्ने कुरामा प्रतिबद्ध भएर मात्रै पाइन्छ। मूल्य र महत्व उद्देश्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। नचल्ने कार बेकार छ, नलेख्ने कलमको काम छैन। त्यसै गरी यदि तपाईँ जे बन्नु आवश्यक छ सो बन्न चाहनुहुन्छ भने तपाईँले जीवनमा आफ्नो उद्देश्य पत्ता लगाउनु र त्यसलाई पूरा गर्नु आवश्यक छ। मृत्युमा तपाईँको ख्याति र सम्पत्तिको अर्थ हुनेछैन। अनन्त महत्वको कुरा चाहिँ यो प्रश्नको जवाफ हुनेछ कि मैले परमेश्वरको उपस्थितिमा र उहाँको उद्देश्यको लागि मेरो जीवन जिए। सीएस लुइसले यसरी भनेका छन्, जोसँग परमेश्वर र सबै कुरा छ उसँग परमेश्वर मात्रै भएको व्यक्तिसँग भन्दा बढ़ी केही पनि हुँदैन।

निगरानी बैठक तपाईको निम्ति राख्यौ र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ हामी वचनहरूबाट हेरिरहेको छौं। आफ्नो क्षमताको बारेमा यथार्थवादी हुनुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न चाहन्छु। रोमी 12:3 भन्दछ, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्। परमेश्वरले मोसालाई भन्नुभयो, प्रस्थान 3:10 इस्रायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। तर आहा, कस्तो अवसर भन्न छोडेर मोसाले यस्तो जवाफ दिए हामीले प्रस्थान 3:11 पाउँदछौ, फारो कहाँ गएर इजरायलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र? फारोका धर्म सन्तानको रूपमा मोसाको पालन पोषणले त्यो कामको लागि उनलाई तयार पारेको थियो, तर अहिले उनी एकजना मिश्रीलाई मारेर निर्वासित जीवन बिताइरहेका थिए। मोसाको हिचकिचाहटको बारेमा आलोचना गर्न सजिलो छ, तर मार्क रबर्ट्सले यस्तो टिप्पणी गरेका छन्, बुद्धिमान अगुवाहरूमा चाहिँ यस्तो हिचकिचाहट हुन्छ जुन व्यक्तिगत विनम्रताबाट र अगुवापनको जिम्मेवारीलाई गम्भीर रूपमा लिनुबाट आउँछ। आखिर परमेश्वरले मोसाले हिचकिचाहट गर्नेछन् भन्ने कुरा पूर्ण रूपमा जानेरै चुन्नुभयो। परमेश्वरले धेरै आत्मविश्वासी अरू कसैलाई पनि चुन्न सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन। यदि मोसाले कुनै समस्या छैन परमेश्वर, म तपाईँकै मानिस हुँ, मैले फारोको दरबारमा वर्षौंको अनुभव प्राप्त गरेको छु भनी प्रत्युत्तर दिएका भए यो दृश्य कति फरक हुन्थ्यो होला। विचार गर्नुहोस् त, के यस्तो प्रचुर मात्रामा आत्मविश्वास भएको व्यक्ति यो कामको लागि उपयुक्त हुन्थ्यो होला त? मलाई शंका छ। यदि अगुवा बन्ने हाम्रो अनिच्छा, हाम्रो सीमितताहरूको यथार्थपरक बुझाइ र ठूलो जिम्मेवारीको वास्तविक पहिचानबाट आउँछ भने यसले हामीलाई अगुवाको रूपमा स्वस्थ आत्मविश्वास राख्न सक्षम बनाउँछ। मोसाका क्षमता र उपलब्धिहरूको सूची बनाउनुको सट्टा परमेश्वरले मात्र यसो भन्नुभयो कि म तेरो साथमा हुनेछु। अर्को शब्दमा भन्नुपर्दा, मलाई थाहा छ तिमीले एक्लै यो काम गर्न सक्दैनौ, तर म तिमीसँग रहनेछु र त्यो कुरा चाहिँ महत्वपूर्ण छ। पाउलले यस्तो लेखेका छन् रोमी 12:3, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। तपाईँले कति जान्नु भएको छ वा कति मानिसहरू तपाईँको पछि लाग्छन् भन्ने कुरा महत्वपूर्ण छैन। अगुवापनको कसी भनेको त परमेश्वरको शक्तिमा काम गर्नु हो, तपाईँको आफ्नै शक्तिमा होइन। 1 कोरिन्थी 4:20 भन्छ, परमेश्वरको राज्य कुरामा होइन तर शक्तिमा हुन्छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनबाट हामी तपाईँको लागि केही उत्साहका कुरा राखिरहेको छौं र उत्तम कुरा मात्रै स्वीकार गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रहको पुस्तक 33:3 भन्दछ, निपुणता साथ वाद्यहरू बजाओ। निपुणता साथ वाद्यहरू बजाउनुको अर्थ चाहिँ तपाईँलाई परमेश्वरले दिनुभएको दान वरदानको सन्दर्भमा राम्ररी काम गर्नु र उत्कृष्टताको लागि प्रयत्न गर्नु हो। एक लेखकले यस्तो लेखेका छन्, 99% प्रतिबद्धता र 100%को प्रतिबद्धताको बीचमा उल्लेखनीय भिन्नता छ। 100%मा तपाईँले आफ्नो समस्याहरूलाई तिनको अन्त्यसम्म लगेर समाधान पाउनुहुन्छ। 99%मा तपाईँले अझै पनि कम प्रतिरोधको बाटो अर्थात सजिलो बाटो पत्ता लगाउन सक्नुहुन्छ। हामी यस्तो संस्कृतिमा जिउँछौ जहाँ उत्कृष्टतामा एक अपवाद बनेको छ, तर परमेश्वरको वचनले भन्दछ रोमी 12:2 आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ, तपाईँ मूल्य तिर्न तयार हुनु पर्दछ। र त्यो चाहिँ मूल्य के हो भन्दाखेरि 1 कोरिन्थी 9:25 भन्दछ, खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ, तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं। मानिसहरूले तपाईँको चरित्रलाई, तपाईँको आदर्शको उचाई, तपाईँको दयाको चौड़ाई, तपाईँको दृढ़ताको गहिराई र तपाईँको निरन्तरताको लम्बाईद्वारा मापन गर्नेछन्। हरेक कार्यलाई कसरी अझै राम्ररी गर्न सकिन्छ भन्ने सोचका साथ गर्नुहोस्। यदि तपाईँ अंक वा हिसाब किताबमा अब्बल हुनुहुन्छ भने लेखापालको क्षेत्रमा उत्कृष्ट बन्नुहोस्। यदि तपाईँ कुशल संचारकर्ता हुनुहुन्छ भने तपाईँले थाहा पाउनु भएको मध्ये सबैभन्दा उत्कृष्ट शिक्षक बन्नुहोस्। यदि तपाईँ अरूलाई प्रेरणा दिन सक्ने दर्शनधारी व्यक्ति हुनुहुन्छ भने उत्कृष्ट अगुवा बन्नुहोस्। र एल विश्वविद्यालयका एक पूर्व अध्यक्षले बताएका छन् कि ह्याम्लेट कुनै समितिले लेख्न सक्ने थिएन वा मोनालिजा कुनै क्लबले चित्र बनाउन सक्ने थिएन वा नयाँ करार बाइबल सम्मेलनद्वारा रचना गर्न सकिने थिएन। सृजनशील विचारहरू चाहिँ सामान्यतया व्यक्तिहरूबाट आउँछन्, समूहबाट होइन। अनि जीवनको बारेमा एक महान कुरा भनिएको छ, भनेको चाहिँ यदि तपाईँले उत्तम भन्दा तल्लो कुरा ग्रहण गर्न इन्कार गर्नुभयो भने तपाईँले प्राय त्यो कुरा प्राप्त गर्नुहुन्छ।

निकै नै सुमधुर गीत तपाईँको लागि हामीले राख्यौं र यो संक्रामक छ भन्ने शीर्षकमा चाहिँ केही कुराहरू म तपाईँको लागि राख्न गइरहेको छु। पहिलो कोरिन्थीको पुस्तक 15 अध्यायको 33 पदले भन्दछ, खराब संगतले राम्रो चरित्रलाई भ्रष्ट बनाउँछ। रुगाखोकी र फ्लू भाइरस मात्र संक्रामक हुँदैन, मनोवृत्ति पनि संक्रामक हुन्छ। खराब संगतले राम्रो चरित्रलाई भ्रष्ट बनाउँछ। शोधकर्ताहरूले चाहिँ यसलाई भावनात्मक संक्रमण भन्छन्। यसले जीवनको हरेक पक्षलाई चाहिँ त्यसरी नै असर गर्छ जसरी एउटा कुहिएको आलुले बोराको सबै आलुलाई कुहाउँछ। सम्बन्धहरूको बारेमा एकजना विशेषज्ञ भन्छन्, एक नकारात्मक कर्मचारीले सम्पूर्ण टोली नै प्रदूषित बनाउन सक्छ र कामको वातावरण नै विषाक्त बनाउन सक्छ। एकजना नकारात्मक अगुवाले आफ्नो समूहको कामलाई दुःखदायी बनाइदिन सक्छ। नकारात्मक मनोदशा भएको एकजना कर्मचारीले कयौं ग्राहकहरूलाई भट्काउन सक्छ। गुनासो गर्ने काम क्यान्सर झैं सम्पूर्ण संस्थाभरि नै फैलन सक्छ र ठूलो दक्षता र सम्भाव्यता भएका समूहहरूको आत्मबल र कार्य सम्पादन नै नष्ट गरिदिन सक्छ। तपाईँ आफ्नो संस्कृतिको सृजना मात्र हुनुहुन्न, तपाईँले आफ्नो विचार विश्वास र कार्यहरूद्वारा प्रत्येक दिन संस्कृतिलाई पनि प्रभाव पार्दै हुनुहुन्छ। तपाईँ नकारात्मक वा सकारात्मक रूपमा संक्रामक हुन सक्नुहुन्छ। तपाईँले रोगको कीटाणु बनेर आफ्नो संगठनको प्रतिरक्षा प्रणालीमा आक्रमण गर्न सक्नुहुनेछ वा भिटामिन सी बनेर संगठनलाई बलियो बनाउन सक्नुहुन्छ। तपाईँको भावनाहरूले तपाईँको वरिपरिको संसारलाई प्रभाव पार्छन्। पावल भन्छन्, तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग, आफ्नो भित्री वर्तावरणमा नयाँ हो। कसरी परमेश्वरसँग तपाईँलाई एउटा फरक व्यक्ति बनाइदिनु हुन र तपाईँको नकारात्मक मनोविज्ञानलाई परिवर्तन गरी हरेक दिन तपाईँले भेट्नुहुने मानिसहरूलाई सकारात्मक रूपमा प्रभाव पार्ने व्यक्ति बनाइदिनु हुन विन्ती गरेर साथै तपाईँले गर्ने संगतका बारेमा पनि होशियार हुनुहोस्। तपाईँलाई अनुभवबाटै थाहा हुन्छ कि कस्ता मानिसहरूले तपाईँलाई तल तान्छन् र तपाईँको शक्ति नष्ट गरिदिन्छन्। तिनीहरूको लागि प्रार्थना गर्नुहोस् तर तपाईँले उनीहरूको संगतमा बिताउने समय कम गर्नुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र यो संक्रामक छ भन्ने शीर्षकमा नै म अझै तपाईँको लागि केही कुरा राख्न गइरहेको छु। हित उपदेश 27:9 पदले भन्दछ, पानीमा अनुहार प्रतिविम्बित भए चाहिँ मानिसको हृदयमा मानिस प्रतिविम्बित हुन्छ। तपाईँ कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँले छनौट गर्नुभएको मित्रहरूमा झल्कन्छ। त्यसकारण यदि तपाईँको जीवन अनुत्पादनशील र एकदमै जमेको जस्तो छ भने तपाईँको वरिपरि रहेका मानिसहरूलाई हेर्नुहोस्। असल वा खराब जे होस्, मित्रताले तपाईँ कता जाँदै हुनुहुन्छ भन्ने कुरा संकेत गर्दछ। बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ भनेर हितोपदेश 13:20 पदले भन्दछ। दुखी सोचले त्यस्तै संगत खोज्छ, त्यसकारण नकारात्मक विचार राख्ने मानिसहरूदेखि टाढै रहनुहोस्। तपाईंलाई तल तान्ने मानिसहरूको कुरा सुन्दै जीवन बिताउनु भन्दा एक्लै यात्रा गर्नु असल हुन्छ। जब तपाईँ सही मानिससँग सहमतिमा आउनुहुन्छ तब तपाईँले दुई गुणा भन्दा बढ़ी उपलब्धि हासिल गर्न सक्नुहुन्छ। र लेखक जोन म्यासनले चाहिँ यसो लेखेका छन्, तपाईँले कतिपय मानिसहरूसँग जति कम संगत गर्नुहुन्छ तपाईँको जीवन त्यति नै राम्रो हुनेछ। सही मित्र र संगतले तपाईँभित्रको मौलिकतालाई बाहिर ल्याउँदछ। मैले कस्तो प्रकारको मानिसहरूको बारेमा कुरा गर्दैछु तपाईँलाई थाहा छ। त्यस्तो मानिसहरूको संगत गरेपछि तपाईँले आफैलाई कम आलोचनापूर्ण, विश्वासले भरिएको र भविष्यको लागि दर्शन भएको, जब तपाईँ सही मानिससँग सहमतिमा आउनुहुन्छ तब तपाईँले दुई गुणा भन्दा बढ़ी उपलब्धि हासिल गर्न सक्नुहुन्छ। र लेखक जोन म्यासनले चाहिँ यसो लेखेका छन्, तपाईँले कतिपय

अपरिचित व्यक्तिहरूलाई प्रयोग गरेर तपाईँलाई बाधा दिँदैन वा रोक्दैन। तपाईँको मित्रहरूले कि त तपाईँको सपनालाई मार्नेछन् कि त फैलाउनेछन्। तपाई परमेश्वरमा वृद्धि हुँदै जानुहुँदा तपाईँका संगतमा रहने मानिसहरू पनि परिवर्तन हुनेछन्। कतिपय मित्रहरूले तपाईँ अघि बढ़ेको चाहँदैनन्, तिनीहरूले तपाईँ जहाँ हुनुहुन्छ त्यही रहेको चाहन्छन्। तर एडविन लुई कोलले टिप्पणी गरे चाहिँ जब तपाईँले अरू कसैलाई तपाईँको संसार सृजना गर्न दिनुहुन्छ तिनीहरूले सधैँ त्यसलाई अति सानो बनाउनेछन्। सबैलाई तपाईँको जीवनमा प्रभाव पार्ने अधिकार छैन। तपाईँलाई सहयोग गर्नको लागि परमेश्वरले तपाईँको सम्पर्कमा ल्याउनु भएकोहरूलाई आदर गर्नुहोस्। परमेश्वरले मानिसहरूको माध्यमद्वारा मानिसहरूको वास्ता राख्नुहुन्छ अनि त्यो व्यक्ति बुद्धिमान हो जसले आफ्नो जीवनलाई सही मित्रहरूद्वारा बलियो बनाउँछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राखेर श्रोता आवश्यक भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँ समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841867602 9841867602
6: र 9818251240 9818251240

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: सुन्नु न बजे कोटा
4: सामान नभेटेर बेपत्ता
3: होइन सामान चाहिँ के चारो ल्याएको
4: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि
4: कहाँ छ यो
3: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै
5: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
6: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
6: र फोन नम्बर 01513010 छ 01513010 छ
5: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
4: ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर
6: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38

0: जयमिश्री तथा नमस्कार, म हुँ गायक दल खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा। आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म ब्राह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। यसको निम्ति त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा मैले बताउँछु भनि नै रहेको छु। कहिलेकाहीँ कस्तो हुन्छ भने मलाई मनपर्ने कुरा तपाईँलाई मन नपर्ला र तपाईँलाई मनपर्ने कुरा मलाई मन नपर्ला, तर यो पैसा भन्ने कुरा चाहिँ सबैलाई मनपर्छ क्या। तर पैसा अनि हेल्थ एकदमै स्वास्थ्य पनि एकदमै महत्वपूर्ण कुरा छ, होइन? कुनै कुरा अति भयो भने चाहिँ खती पनि हुन्छ क्या। जस्तो कुनै पनि कुरा अति हुँदा के हुन्छ त, आज म तपाईँलाई यो कुरा बताउन चाहन्छु। कुनै पनि कुरा अति हुनु भनेको खती हुनु हो, खती हुनु भनेको बेफाइदा हुनु हो, होइन? जस्तो तपाईँ धेरै खानुहुन्छ क्या, तपाईँ धेरै खानु भनेको भुँडी बाहिर रोगभित्र, होइन? यो कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हामी धेरै खान्छौँ तर यसले के गर्ने रहेछ, धेरै खानु चाहिँ भुँडी बाहिर अथवा रोगभित्र। अहिले धेरै त्यस्ता कुराहरू हामी देख्न सक्छौँ, धेरै मान्छेहरू रोगी भइरहेको अवस्था छ, मान्छेलाई यो त्यो होइन त्यो एक प्रकारको समस्या मानिसमा भइरहेको अवस्था छ। तर अति भने खती हुन्छ भनेको पनि यही हो। र दोस्रो कुरा, हामी धेरै सुत्छौँ, धेरै सुते के हुन्छ थाहा छ, अल्छीपन बढ्छ, सपना घट्छ, होइन? सुतिरहने बानी, तपाईँ दिउँसो सुत्ने बानी छैन भने तपाईँ दिउँसो नसुत्नुहोस्, तर सुत्ने बानी गर्नु भने अर्को दिन पनि त्यस्तै हुन्छ, अर्को दिन पनि निद्रा लाग्छ, अर्को दिन पनि निद्रा लाग्छ, अनि तपाईँ के हुन्छ, राति पनि सुत्ने दिउँसो पनि सुत्ने, के हुन्छ त्यसले गर्दा अल्छीपन बढ्छ र तपाईँको सपना हुन्छ क्या, यो गर्छु त्यो गर्छु, होइन? ती सपनाहरू बिस्तारी मर्दै जान्छ। त्यो भएर तपाईँ र म धेरै सुत्ने काम पनि गर्नु हुँदैन। सुत्नको लागि राति छौँ, काम गर्नको लागि दिउँसो, होइन? यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँ धेरै रिसाएकै हुन्छ थाहा छ, तपाईँको सम्बन्ध टुट्छ, शान्ति गुम्छ। धेरै रिसाउने मान्छेसँग धेरै मनमुटाप हुन्छ मान्छेको, होइन? सम्बन्धहरू टुट्छन्, होइन? शान्ति हुँदैन, सबैजना उनीसँग रिसाउँछन्। त्यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र धेरै मोबाइल चलाए के हुन्छ थाहा छ, आँखा खराब हुन्छ, निन्द्रा बर्बाद हुन्छ। त्यो त तपाईँ र मलाई थाहा छ। कतिको हेर्नुहोस्, मोबाइल तपाईँ जतिखेर पनि हेर्ने मान्छे हो भने तपाईँले तपाईँको आँखा कमजोर भइसकेको हुन्छ, धमिलो देख्न थाल्नुहुन्छ। मोबाइल हेरेर फरक कुरा हेर्नु भने त धमिलो देख्नुहुन्छ। त्यो के हो, मोबाइल धेरै हेर्नुको बेफाइदा। अनि तपाईँको निन्द्रा पनि बर्बाद हुन्छ। हेर्नुहोस्, मोबाइल हेर्ने बानी भएपछि, होइन, अब 10 बजी सुत्छु भनेको मान्छे मोबाइल लिएर हेर्नुभयो 1 बजिसकेको हुन्छ, अनि बिहान तपाईँ उठ्न सक्नुहुन्न, होइन? अनि के हुन्छ, तपाईँ समयमा अफिस पुग्नुपर्ने हुन्छ, तपाईँको निन्द्रा पुग्दैन, अफिसमा गएर पनि तपाईँ के हो, निधाउने नै हो। अनि के हुन्छ, तपाईँको राम्रो छाप हुँदैन, अथवा स्कुलमा पनि बच्चाहरू अबेरसम्म सुत्यो भने, होइन, उनीहरू स्कुलमै निधाइरहेको हुन्छन्। धेरै तनाव लियो भने दिमाग थाक्छ, शरीर सुक्छ। त्यो भएर तपाईँ र मैले धेरै तनाव पनि लिनु हुँदैन। कुनै पनि कुरा अति भयो भने खति हुन्छ भनेर भनिरहेको छु मैले, होइन? अति भयो भने खति हुन्छ, होइन? दिमाग थाक्छ, शरीर सुक्छ धेरै तनाव लिएमा। धेरै देखावटी गरेमा इज्जत कम, मजाक धेरै हुन्छ, होइन? देखावटी हामीले गर्नै हुँदैन, हामी नाटक बढी गर्छौँ, होइन? त्यो भएर यसले चाहिँ के हुन्छ, तपाईँको इज्जत कम हुन्छ। धेरै भरोसा गरे धोका पक्का पाइन्छ। हामी मान्छेमा त्यति भरोसा गर्छौँ, तर मान्छेले तपाईँलाई यसरी धोका दिन्छ नि, कहिले उठ्न नसक्ने गरी धोका दिन्छ मान्छेले। त्यो भएर तपाईँ र म कुनै पनि कुरामा अति गर्नु हुँदैन, अति गर्नाले खति हुन्छ। धेरै लोभ गरे के हुन्छ, सुख चैन खत्तम हुन्छ, समस्या सुरु हुन्छ। लोभले त नि पाप जन्माउँछन्, लोभ लागे, लोभ भइसकेपछि त हो सबै कुराहरू घट्ने, होइन? अब मान्छेले कति राम्रो तरिकाले एउटा इस्टाब्लिस भइरहेको हुन्छ, सबै कुरा पुगिरहेको हुन्छ, लोभमा फसेर उसले के गरिदिन्छ, सित्यो, होइन? त्यो भएर धेर लोभ गर्नाले पनि के हुन्छ भने तपाईँले निकै मेहनत गरेर कमाएको इच्छोत छ नि, त्यो एकैछिनमा खरानीमा बदलिन्छ। त्यो भएर
तपाईँ र म कुनै पनि कुरामा अति गर्नुपर्ने हुँदैन। धेरै बोल्नु भने गल्ती धेरै, अनि धेरै बोल्ने मान्छेले गल्ती धेरै गर्छ अनि मजाक भन्छ। अनि त्यो भएर तपाईँ र म कुनै पनि कुरा गर्दाखेरि सोचेर गर्दा अति राम्रो हुन्छ। मलाई मनपर्छ, मलाई मनपर्छ भन्दाखेरि होइन, कतिचोटि त्यसले पनि हाम्रो जीवनमा बेफाइदा गरिरहेको हुँदो रहेछ र हुन्छ पनि, त्यो तपाईँ र मलाई थाहा छ। अब अहिले कुरा गरौँ न, हामी सुगर, हामी धेरै चिनी मन पराउने कति मानिसहरू पनि हुनुहुन्छ, तर अब सुगर धेर खाएमा हामी सुगर रोगी भन्छौँ। त्यो भएर मान्छेले सुगर खाने डराइरहेको अवस्था छ। खाना धेर खान्छौँ, खाना धेर खाए अब बानी हाम्रो कस्तो हुन्छ भने बिहान पनि भात, बेलुका पनि भात, होइन, तर एक टाइम भात खाँदा चाहिँ धेरै राम्रो हो स्वास्थ्यको लागि। तर हामी बिहान पनि टन्नमा खाना खान्छौँ, बेलुका पनि टन्नमा खाना खान्छौँ, सुत्छौँ, अनि के हुन्छ, पेट ठुलो होइन ठुलो हुन्छ अनि रोगभित्र हुन्छ, रोग जन्माउँछ। हामी सुत्नुभन्दा अगाडि 3-4 घन्टा अगाडि खाना खाँदा राम्रो, तर हामी खाना खान्छौँ, घुत्रुक्क सुत्छौँ, त्यसले रोग जन्माउँछ, होइन। त्यो भएर तपाईँ र म कुनै पनि कुरा अति नै मन परेका कुराहरूबाट अलिकति टाढा रहनु पनि पर्छ। एउटाले भन्दै हुनुहुन्थ्यो, तपाईँ पेट घटेको चाहनुहुन्छ भने कुनै पनि कुरा नथप्नुहोस्, खाना मन लाग्दा लाग्दै छोडिदिनुहोस् भनेर भन्दै हुनुहुन्थ्यो, तर हामी छोड्न सक्दैनौँ अनि यही कुराले पनि हामीलाई गाह्रो हुन्छ। जे कुरा मलाई मनपर्छ त्यो कुराले हाम्रो जीवनमा समस्या पनि ल्याउँछ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू मैले राखेँ र हाम्रो जीवनमा जुन अभ्यास भन्ने कुराहरू हुन्छ नि, कुनै पनि कुरामा तपाईँ सफल बन्न चाहनुहुन्छ भने अथवा अरूभन्दा अब्बल बन्न चाहनुहुन्छ भने त्यो विषयमा तपाईँ एकदमै खुरुन्दार लाग्नुपर्छ होइन। हामी सबै कुरामा अब्बल हुँदैनौँ, तपाईँ प्रत्येक मानिस एक एकवटा कुरामा अब्बल हुन सक्छ होइन। जस्तो मसँग भएको कुरा अर्कोसँग नहुन सक्छ, तपाईँसँग भएको कुरा मसँग नहुन सक्छ, त्यो भएर हामीसँग जे छ त्यो कुरालाई चाहिँ 100% हामीले अध्ययन गरेर अझै धेरै विस्तृत जानकारी लिएर अघि बढ्यौँ भने त्यो चाहिँ एकदमै राम्रो कुरा लाग्छ मलाई होइन। तपाईँ र मलाई पनि कुनै सब्जेक्ट एकदम मनपर्छ क्या, कुनै पनि क्षेत्र मनपर्छ होइन, कुनै पनि समय आयो भने यो बारेमा बोल्छु भन्ने मन लाग्छ। तर यसरी बोल्नुहोस्, मान्छेले यसरी थाहा गरून्, यो मान्छेसँग यो क्षेत्रको नलेज चाहिँ अति रहेछ भन्ने तरिकाले हामीले काम गर्नुपर्छ क्या कुनै पनि क्षेत्रमा काम गर्दाखेरि होइन। जस्तो नपढिकन अथवा अध्ययन नगरिकन हामी अरूलाई प्रभाव पार्न सक्दैनौँ क्या, अध्ययनशील मानिसहरूले नै संसारलाई प्रभाव पार्छन् नि। एउटा भनाइ पनि छ नि, परिश्रमले नै तपाईँलाई पहिचान दिन्छ क्या, परिश्रमले पहिचान दिन्छ। त्यो भएर तपाईँ परिश्रमै गर्नुहुन्न, तर सबैले तपाईँ के छान्नुहुन्छ, मलाई चाहिँ मान्छेले यो ठान्दै हुन्थ्यो, त्यो हुँदैन। जस आज जसरी एकजना व्यक्तित्वसँग भेट्ने एउटा मैले मौका पाएँ, उहाँ नेपालको चर्चित हास्य कलाकार मदन कृष्ण श्रेष्ठजी हुनुहुन्थ्यो। आज उहाँसँग जस भेट्ने एउटा मौका मैले पाएँ, तर नेपालको वरिष्ठ मान्छेहरू, सम्मानित मान्छेहरू त्यहाँ हुनुहुन्थ्यो, तर उहाँसँग फोटो खिच्नेको भिड यति थियो म छक्क परेन। भनेपछि उहाँले एउटा क्षेत्रलाई यति खुरुन्दार लाग्नु भने त्यो खुरुन्दारले नै हो उहाँलाई पहिचान दिएको, उहाँसँग फोटो खिच्नेको लाइन थियो। त्यो भएर तपाईँ र म पनि कुनै पनि क्षेत्रमा लाग्यौँ भने खुरुन्दार लाग्नुपर्छ। एउटा भनाइ छ नि, समुद्रमा हाम नफाल्नु अरे, समुद्रमा हाम फालिसकेपछि समुद्रको गहिरामा भएको त्यो हिरालाई लिएर हामी आउन सक्यौँ भने मात्रै हामी सफल हुन्छौँ। त्यो भएर तपाईँ र म कुनै पनि क्षेत्रमा, तपाईँ कुनै पनि क्षेत्रमा अब्बल हुनुहोस्, म पनि कुनै पनि क्षेत्रमा अब्बल हुन्छु, किनभने परेको घण्टामा त्यो सब्जेक्टमा तपाईँ 5 घण्टा बोल्न सक्नुहोस्, म पनि बोल्न सकौँ हो, त्यसरी हामीले अध्ययनशील हुनु चाहिँ आवश्यक छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए याकुब दाजु कता हो हतार हतार गर्दै
6: कहाँ हुनुहुने नानी आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर
5: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली मोबाइल 9850109625 9850109625 र 9862424210 9862424210
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
10: फोन नम्बर 4022544 4022544
8: र 4022572 4022572
11: पैसा र हात हतियार बिना नै नासरतका यसुले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो स्कूलको बागपटुता बिना नै उहाँले जीवन बारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन् प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
12: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्ना बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
13: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही आफूलाई मनपर्ने कुरा र कुनै कुरा अति भयो भने खति हुन्छ भन्ने कुरा नै आज मैले तपाईँको निम्ति राखेको छु। अब जस्तो

धेरै खाइमाईले असर गर्छ भन्ने कुरा कतिचोटि हामी महसुस गर्दैनौँ। विभिन्न प्रकारका रोगहरू होइन आइरहेको कुराहरू पनि हामी देख्न सक्छौँ। यस्तै महत्वपूर्ण कुराहरू कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमाझ सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। हामीले विगतका दिनहरूमा यहुन्नाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी यहुन्ना सुसमाचारी यहुन्नाको पुस्तक 21 अध्यायको 15 देखि हामी 25 सम्म हेर्नेछौ। यो यहुन्ना सुसमाचार्य पुस्तकको अन्तिम खण्ड अन्तिम अध्याय रहनेछ। हामी सरसर्ती पाठ गर्नेछौ र त्यसमा लेखिएका वचनको खण्डहरूलाई हामी एकदम गहिरो ढंगले हेर्नेछौ। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। शुरूमा यहाँ शीर्षकमा लेखिएको छ, येशूले पत्रुसलाई पुनस्थापित गर्नुभएको। हामीले थाहा छ योभन्दा अगाडिका घटनाहरू बाइबलमा धेरै फरक घटनाहरू हामी देख्दछौ कि येशु प्रभु पुनरुत्थान हुनु भइसकेपछि उहाँका चेलाहरूको उहाँ देखा पर्नु भएको र यहुन्नाको पुस्तकको कुरा गर्ने हो भने उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको, त्यसपछि अन्य लुकेर बसेका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको, त्यसपछि लगत्तै चेलाहरू चाहिँ पत्रुस लगायत केही उनका साथीहरू चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ उनीहरूले कुनै पनि माछा नपाएको अवस्थामा जब येशु उनीहरूको बीचमा उपस्थित हुनुहुन्छ, त्यसपछि थुप्रो उदाहरणहरू त्यहाँनिर थुप्रो परिवर्तनहरू आएको हामी देख्दछौ। अनि त्यसपछिको घटना हो यो, यहाँ चाहिँ पत्रुससँग येशुले बातचित गर्नुभएको कुराहरूलाई चाहिँ यस अध्यायमा व्याख्या गरिएको छ। पत्रुस चाहिँ एकदमै चञ्चल स्वभावको, उसले आफूभित्र जे कुरा छ त्यो झट्टै परमेश्वर कहाँ येशु कहाँ जाहेर गर्नको लागि एकदमै तत्पर रहने। त्योभन्दा अगाडि हामीले पत्रुस र येशुको संवाद हामीले हेर्ने हो भने येशुले पत्रुसलाई सोध्नुहुन्थ्यो, पत्रुस तिमीले मलाई प्रेम गर्छौ, अनि जसरी पत्रुसले येशुलाई भन्थे प्रभु म साँच्ची नै तपाईँलाई धेरै नै प्रेम गर्छु, होइन, अनि तीन पटकसम्म येशुले पत्रुसलाई सोध्नुभयो तिमीले मलाई प्रेम गर्छौ, साँच्चीकै पत्रुसले भने म तपाईँलाई धेरै प्रेम गर्छु। तर त्यही कुरा जब येशु प्रभु गिरफ्तार हुनुभयो त्यसपछि उहाँलाई पत्रुसले 3 पटक इन्कार गरेको छ। जुन कुरा येशुले पहिले भन्नुभएको थियो, भाले बाँच्नुभन्दा पहिले नै तिमीले मलाई 3 पटक इन्कार गर्नेछौ, सोही कुरा वास्तविक रूपमा पूरा भयो। अब पत्रुस जब ढुङ्गामा माछा मारिरहेको थियो र त्यति बेलामा चाहिँ येशु पत्रुस र उनका साथी कहाँ देखा पर्नुहुन्छ, त्यसपछि पत्रुस ढुङ्गाबाट हाम फालेर येशुलाई भेट्न लाउँदछन्। त्यसपछिको संवाद यहाँ लेखिएको छ, म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि हामी वचनमा फेरि गहिरो ढंगले अध्ययन गर्नेछौ। जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईलाई प्रेम गर्दछु भनी तपाईलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाओ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन् त्यसको संकेत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। पत्रुसले पछि फर्किएर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्किएर प्रभु तपाईलाई पक्राइदिने को हो भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, प्रभु यिनको चाहिँ के हुने? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग। यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। यी तीनै चेलाहरू हुन् जसले यी कुराका विषयमा गवाही दिँदैछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौ कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै कामहरू गर्नुभयो, ती मध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएको पुस्तकहरू संसारैभरि पनि हटाउने थिएनन्। प्रियहरू, हामीले अहिले सुसमाचारीय पुस्तक यहुन्नाको 21 अध्यायको 15 पददेखि 25 पदसम्म हामीले पाठ गर्यौं। यहाँ एउटा रोमाञ्चक घटना घटेको छ। एउटा चेलाहरूसँग येशू प्रभु बातचित गर्दै हुनुहुन्छ। येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि आफ्ना चेलाहरू कहाँ उहाँ बेला बखत यसरी उपस्थित हुनुहुन्थ्यो अनि आफ्ना चेलाहरूलाई उहाँले विभिन्न तौरबाट सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तयार गर्दै हुनुहुन्थ्यो कि परमेश्वरको त्यो राज्य, परमेश्वरको त्यो सुसमाचार उहाँका चेलाहरूले अब सारा संसारभरि फैलाउनु पर्दथ्यो। त्यो जिम्मेवारी उहाँका चेलाहरूलाई प्रभुले दिनुभएको थियो अनि उहाँले आफ्ना चेलाहरूलाई त्यसको लागि तालिम दिइरहनु भएको थियो। यहाँ सिमोन पत्रुसलाई चाहिँ येशू प्रभुले तीन पटकसम्म सोध्नु भएको छ कि तिमी मलाई प्रेम गर्दछौ, अनि पत्रुसले पनि तीन पटक येशूलाई जवाफ दिएका छन् कि मैले प्रभु तपाईलाई प्रेम गर्दछु, ती तपाई जान्नुहुन्छ। हो, वास्तवमा प्रभुले हामीलाई उहाँका चेलाहरूलाई अझै बनाऊ विश्वासी तपाईँ हामी जसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, परमेश्वरले यो कुरा उहाँको वचन मार्फत तपाईँ र मलाई पनि सोधिरहनु भएको छ, के तपाईँले येशूलाई प्रेम गर्नुहुन्छ? प्रभुले भन्नुभएको छ सिमोन पत्रुसलाई पहिलो पटक कि तिमीले मलाई प्रेम गर्दछौ। सिमोन पत्रुसले जवाब दिन्छन्, म प्रेम गर्छु प्रभु, अनि प्रभुले भन्नुभएको छ, मेरा पाठाहरूलाई खुवाऊ। अब यहाँनिर हामीले के देख्दछौ भने सिमोन पत्रुस अब एउटा चाहिँ भगौटे डरपोक होइन, ऊ सबैबाट त्रसित भएर भाग्ने एउटा चाहिँ त्यो एउटा व्यक्ति होइन, तर अब ऊ एउटा चाहिँ परमेश्वरको त्यो शक्ति प्राप्त गरिसकेपछि येशू प्रभुले उनलाई निर्देशन दिइसकेपछि अब पवित्र आत्माको उसको जीवनमा आगमन भइसकेपछि ऊ अब निडर भएर एउटा चाहिँ सेवक भएर एउटा अगुवा भएर ऊ जिउनु पर्दछ। अब उसको जीवन चाहिँ परिवर्तन भएको छ। अब उसले चाहिँ एउटा हौसलाका साथमा मानिसहरूको बीचमा त्यो सुसन्देश, स्वर्गको सन्देश मानिसहरूको बीचमा फैलाउनु पर्ने त्यो दायित्व प्रभु येशू ख्रीष्टले पत्रुसलाई दिनुभएको छ। त्यसकारण प्रभुले भन्नुहुन्छ, मेरा पाठाहरूलाई खुवाऊ। यसको वास्तविक अर्थ के हुन्छ भने तिमीले अब एउटा अगुवाको जीवन निर्वाह गर्नु पर्दछ। यो एउटा महत्वपूर्ण जिम्मेवारी प्रभु येशूले सिमोन पत्रुसलाई दिनुभएको छ। विगतमा जे भयो जस्तो भयो, तर अब उपरान्त उसले चाहिँ आफ्नो जीवन परमेश्वरको कामको लागि समर्पण गर्नुपर्नेछ भनेर प्रभु येशूले सिमोन पत्रुसलाई त्यो सिकाउँदै हुनुहुन्छ, त्यो जिम्मेवारी दिँदै हुनुहुन्छ। उहाँले दोस्रो पटक फेरि सोध्नु हुँदाखेरि सिमोन पत्रुसले त्यही जवाफ दिन्छन् कि प्रभु तपाईँले मलाई जान्नुहुन्छ, म तपाईँलाई कति प्रेम गर्छु भनेर। अनि प्रभु येशूले फेरि सिमोन पत्रुसलाई भन्नुहुन्छ कि मेरा भेडाहरूको हेरचाह गर। येशू प्रभुले सिमोन पत्रुसलाई एउटा जिम्मेवारी दिनुभएको छ कि अब सिमोन पत्रुस पहिलेको जस्तो एउटा कायरताको जीवन होइन, तर अब उनी एउटा चाहिँ अगुवाको जीवन, एउटा परमेश्वरको सुसन्देश बोकेर मानिसहरूको बीचमा उभिने एउटा निडर अगुवाको जीवन जिउनुपर्छ भन्ने त्यो जिम्मेवारी प्रभुले सिमोन पत्रुसलाई दिनुभएको छ। अनि त्यो एउटा जिम्मेवारीमा उहाँले भन्नुभएको छ, मेरा भेडाहरूको हेरचाह गर। पक्कै पनि प्रभु येशूको भेडा बनेको चाहिँ पक्कै पनि उहाँले विश्वासीहरूको कुरा गर्नुभएको छ यहाँ, जो साँच्चीकै निर्दोष छन्, जसलाई परमेश्वरको त्यो जीवित वचनको खाँचो छ, परमेश्वरको त्यो स्वर्गको सन्देश मानिसहरूलाई पुर्याउनु आवश्यक छ। ती कुराहरू प्रभु येशूले आफ्नो चेलाहरू मार्फत उपस्थित भएका त्यहाँनिर भौतिक रूपमा प्रभुसँग बातचित गर्ने प्रभुसँग रहेका उहाँका 12 जना चेलाहरू मध्ये उहाँका चेलाहरूलाई परमेश्वरले यो आज्ञा गर्नु हुँदैछ कि तिमीहरू अब सारा संसारमा जानुपर्छ, सुसमाचार बोकेर, त्यो शाश्वत सन्देश बोकेर मानिसहरूको बीचमा प्रभुको त्यो मुक्तिको सन्देश बोकेर जानुपर्छ। यति मात्र होइन, एउटा अगुवाको जिम्मेवारी के रहन्छ भन्ने कुरा पनि परमेश्वरले उहाँका चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ कि सबैभन्दा पहिले पाठाहरूलाई खुवाउने कुरा, त्यो भनेको हामीले भौतिक रूपमा खुवाउने कुरा गरेको होइन, तर यो आत्मिकी रूपमा मानिसहरू मरेका छन्, आत्मिकी रूपमा मानिस तिर्खाएका छन्, परमेश्वरबाट टाढा भागेका छन्, परमेश्वरको त्यो राज्यको सुसमाचार उनीहरूले पाएका छैनन्, अब उनीहरू तिर्खाएकाहरूलाई भोकाएकाहरूलाई खुवाउने कुरा, त्यो जिम्मेवारी, त्यो स्वर्गको सन्देश खुवाउनु हो। त्यसपछि उहाँको भेडाहरूको हेरचाह गर्ने कुरा, त्यो एउटा महत्वपूर्ण कुरा हो। एउटा अगुवा भइसकेपछि, एउटा लिडर भइसकेपछि, एउटा पास्टरी सेवाकायमा अझ अगाडि बढेको त्यस्तो कुनै व्यक्ति आफ्ना विश्वासीहरूको हेरचाह गर्नु पर्दछ। पत्रुसलाई फेरि सोध्नुहुन्छ कि पत्रुस तिमीले मलाई प्रेम गर्छौ? अब यति बेला पत्रुस निराश हुन्छन् अनि भन्दछन्, प्रभु तपाईँले सबै जान्नुहुन्छ। यति बेला पत्रुसले त्यो पहिले उसले गरेको कुराको पनि उसले सम्झना गर्दछ, जति बेला परमेश्वरले भन्नुभएको थियो कि तिमी मलाई प्रेम गर्छौ, पत्रुसले भनेको थियो म तपाईँलाई प्रेम गर्छु प्रभु, अरू चेलाहरूभन्दा म तपाईँलाई धेरै प्रेम गर्छु, तर येशूले भन्नुभएको थियो तिमीले मलाई 3 पटकसम्म भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई इन्कार गर्नेछौ, अनि त्यो कुरा वास्तविक रूपमा भएको पनि थियो। अनि पत्रुसले यति बेला रियलाइज गर्छ, त्यो कुरालाई चाहिँ मनन गर्छ, दुखित हुन्छ, साँच्चीकै प्रभुले 3 पटकसम्म मलाई फेरि किन यो सोध्नु भएको हो भनेर। धेरै पटक विश्वासी जीवनमा परमेश्वरको वचनले, उहाँका कतिपय वचनहरूले हामीलाई प्रश्न गर्दछ प्रियहरू, कि तपाईँले येशूलाई साँचो प्रेम गर्नुभएको छ, के येशूलाई तपाईँले आफ्नो पहिलो प्रेमका रूपमा तपाईँले उहाँलाई राख्नु भएको छ, त्यो प्रेमको पहिलो स्थान तपाईँले परमेश्वरलाई दिनुभएको छ अथवा अन्य अरू कुरालाई दिनुभएको छ। त्यसकारण येशू प्रभुले आफ्ना प्रिय चेलाहरू मध्येका पत्रुसलाई पनि सोध्नुहुन्छ कि तिमीले मलाई प्रेम गर्छौ, एकचोटि होइन, दुईचोटि होइन, 3 पटकसम्म फेरि सोध्नुहुन्छ, किनभने प्रभुलाई जान्ने इच्छा थियो, उसको मन परिवर्तन भएको त्यो कुरा प्रभु येशूले पत्रुसको मन परिवर्तन भएको देख्न चाहनुहुन्थ्यो। अन्तिम पटकसम्म पत्रुसले भन्दछन् कि प्रभु तपाईँ सबै जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु, अनि येशूले फेरि भन्नुहुन्छ मेरा भेडाहरूलाई खुवाऊ। पत्रुसलाई यी सबै कुराहरू येशू प्रभुले बारम्बार भनिरहँदाखेरि उसलाई एउटा त्यो जिम्मेवारीको आभास हुन्छ, पक्कै पनि उसले आगामी दिनमा अब कस्तो जीवन जिउनु पर्ने हो, उसले प्रश्नसँग बुझ्दछ कि अब येशू प्रभुको त्यो सुसन्देश मैले मेरो काँधमा बोकेर मानिसहरूको बीचमा म प्रचार गर्न निस्किनुपर्छ, मानिसहरूलाई त्यो परमेश्वरको बारेमा साँचो एउटा सुसन्देश मानिसहरूको यहाँ पुर्याउनु पर्छ भनेर पत्रुसले त्यो कुरा निधो गर्दछन्। उनले बुझ्दछन् प्रभुले मलाई यो प्रश्न सोध्नुको पछाडिको कारण यो रहेछ भनेर। अनि येशू प्रभुले फेरि थपेर भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ त्यहाँ जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमी लगिनेछौ। यो पत्रुसको भावी जीवनको बारेमा, उसको यात्राको बारेमा, उसको बुढेसकालमा ऊ कस्तो अवस्थामा रहनेछ भन्ने कुराहरू पनि प्रभु येशूले अहिले नै पत्रुसलाई बताउँदै हुनुहुन्थ्यो। यी शब्दहरूले पत्रुसले परमेश्वरको महिमाको निम्ति भोग्नुपर्ने मृत्युको किसिमलाई बुझाउँदछ भन्ने कुरा प्रश्न हामी हेर्न सक्दछौ। पावल शहीद भएका समयतिर नै पत्रुस रोममा नोरोकको शासनकालमा क्रुसमा टाँगिएका थिए भनी परम्परागत विवरणहरूमा हामी उल्लेख गरेको पाउँदछौ। तिनको आफ्नो अनुरोधमा तिनलाई उदुमुन्त हुने गरी क्रुसमा टाँगिएको थियो किनकि तिनले आफ्नो प्रभुकै तरिकामा क्रुसमा टाँगिन आफू अयोग्य भएको अनुभूति गरेका थिए भनेर वचनमा लेखिएको छ। प्रियहरू, पत्रुस जसले प्रभुलाई तीन पटक इन्कार गरेका छन्, प्रभु सँगसँगै हिँडेका थिए, प्रभु सँगसँगै खाएका थिए, अझै प्रभुलाई पक्राउ गर्दाखेरि त उनले तरवार निकालेर सैनिकहरूको कान पनि काटिदिएका थिए, यति जोश भएको मान्छे, तर जब प्रभु क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो पत्रुसलाई सोधे शासकहरूले कि तिमीले यिनलाई चिन्दछौ, पत्रुसले एक पटक होइन, दुई पटक होइन, तीन पटक उनले इन्कार गरे। त्यो कुराहरू पछि उनले अनुभूत गर्छन्, त्यो कुराको महसुस गर्छन्। अनि यसले उनलाई तीन पटकसम्म प्रश्न गरिसकेपछि र उनलाई उनको जीवन अब के हुने हो वा उनले कुन जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने हो प्रभुले यहाँनिर बताइसकेपछि पत्रुसले थाहा पाउँदछन् कि अब मेरो जीवन कसरी म जिउनु पर्दछ। वास्तविक रूपमा प्रभु येशूको त्यो एउटा साँचो सन्देश मानिसहरूको बीचमा प्रचार गर्नको लागि उनीहरूलाई बाध्यता थिएन, उनीहरूलाई प्रभुले गर्नुपर्छ, यो तिमीहरूले नगरेसम्म अरू कसैले गर्दैन भनेर त्यो कुरा चाहिँ उनीहरूका चेलाहरूलाई प्रभु येशूले बाध्य बनाउनु भएको थिएन। तर जब उनीहरूले येशू प्रभु मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो अनि उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले थाहा पाए त्यसपछि उनीहरूमा थुप्रो बदलावहरू आयो, उनीहरू निकै परिवर्तन भए, उनीहरू निकै जोशीला भएर उनीहरू यरुसलेमबाट अन्य देशहरू हुँदै अन्य ठाउँहरूमा हुँदै विभिन्न मानिसहरूको बीचमा खतराहरू मोल्दै उनीहरू विभिन्न शासकहरूको डर नमानिकन सुसमाचार प्रचार गर्दै गए। फलस्वरूप आज तपाईँ र हामीले प्रभु येशूको त्यो एउटा साँचो सन्देश, सुसन्देश, एउटा मुक्तिको सन्देश हामीले सुन्न पाएका छौं। प्रभु येशूलाई विश्वास गर्नु भनेको संसारमा हामीले दुःख भोगे तापनि प्रियहरू हाम्रो मुक्ति र उद्धारको विषय हो। प्रभु येशूलाई विश्वास गर्नु भनेको उहाँलाई हामीले सम्पूर्ण हृदयले एउटा साँचो परमेश्वर भनी ठान्नु हो कि उहाँले हामीलाई हाम्रो पापहरू धोएर हाम्रा अधर्महरू क्षमा गरेर येशू प्रभुद्वारा हामीले मुक्ति र उद्धार पाउनेछौ भन्ने कुराको निश्चयता हो। संसारिक रूपमा उहाँका चेलाहरू दुःख र संकट भएर जानु पर्यो, तर पनि बाइबलमा लेखिएको छ उनीहरू स्वर्गमा परमेश्वरसँग पक्कै पनि निश्चयसँग उनीहरू स्वर्गमा परमेश्वरसँग रहनेछन्। त्यो अनन्तताको एउटा जीवनमा उनीहरू रहनेछन्, परमेश्वरसँग त्यो अनन्त जीवनमा उनीहरू रहनेछन्। स्वर्गको त्यो विलासिता जीवनमा उनीहरू सधैँभरि कहिले पनि नाश नहुने त्यो जीवनमा उनीहरू रहनेछन्। अनि जसले उहाँमाथि विश्वास गर्दछ संसारमा हामीले दुःख कष्ट संघर्ष भोगे तापनि हामी परमेश्वरसँग यो भौतिक पार्थिव शरीर मरेर गइसकेपछि हामी उहाँसँग सदा सर्वदा रहिरहनेछौ। एउटा अनन्तताको जीवनमा, एउटा स्वर्गको जीवनमा परमेश्वरसँग हामी खुशी साथ रहनेछौ। बाइबलको मूल सिद्धान्त, प्रभु येशूले दिनुभएको मूल शिक्षा यही हो कि उहाँमाथि विश्वास गर्यौं भने हामी मरे पनि हामी जीवित रहनेछौ। संसारमा हामी दुःख संकट अनि विभिन्न व्यवधानहरू, सतावटहरू, खेदहरू भएर जानु परे तापनि हाम्रो अन्तिम गन्तव्य भनेको स्वर्ग हो, जहाँ परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। प्रभुले यहाँ पछि हेर्नु पर्दाखेरि उहाँ दोस्रो पटक फेरि आउनुहुने कुरा गरिएको छ, अनि जब उहाँ दोस्रो पटक आउनुहुन्छ त्यसपछि उहाँले आफ्ना चेलाहरूको सारा दुःखहरू, सारा कष्टहरू, सारा संघर्षहरू, उनीहरूले भोगेका ती संघर्षहरूलाई प्रभु येशूले सधैँभरिका लागि मेटाइदिनुहुनेछ, अनि उहाँले हाम्रो आँखाबाट आँसु पुसिदिनुहुनेछ। त्यहाँ कहिले शोक हुने छैन, त्यहाँ कहिले पीड़ा हुने छैन, तर सधैँभरि हर्ष नै हर्ष परमेश्वरसँग हामी रहनेछौ। त्यसकारण आज यो वचन सुनिरहनुभएका प्रिय श्रोताहरू, बाइबलले कहिले पनि प्रभु येशूलाई विश्वास गरेपछि सम्पन्न सम्पन्न हुन्छ, सबै दुःख कष्टहरू, सबै कुराहरूबाट छुटकारा भएर संसारमा हाँसी खुशी एउटा रमाइलो जीवन जिउन पाइन्छ भन्ने कुरा ठोकुवाको साथमा कहीँ पनि बताएको छैन। येशूका चेलाहरूले जसरी दुःख कष्टहरू भोगे, हामीले पनि ती कष्टहरू, संकटहरू भोग्नु पर्दाखेरि पनि हामी निराश हुनु हुँदैन। हामी निराश भएर हामी निकै आकुल व्याकुल भएर ओहो अब हामीले विश्वास गरेको परमेश्वर त साँचो परमेश्वर हुनुहुँदैन रहेछ भन्ने जस्ता अविश्वासहरू हाम्रो हृदयमा उत्पन्न भयो भने हामीले साँचो रूपमा परमेश्वरलाई अझै बुझ्न बाँकी नै छ। साँच्चीकै जसरी यहाँनिर वचनमा भनिएको छ, येशूलाई प्रेम गर्ने चेलाले संकटहरू सामना गर्नुपर्दछ, दुःखहरूको सामना गर्नुपर्दछ, साँगुरो बाटो भएर हिँड्नु पर्दछ, सुसमाचारका खातिर आफ्नो प्राण पनि त्याग्नु पर्दछ। बाइबलमा धेरै घटनाहरू छन् र हाम्रो वास्तविक जीवनमा पनि हामीले हेर्नु पर्दाखेरि धेरै त्यस्ता घटनाहरू छन्। नेपालमा पनि कति मानिसहरूले सुसमाचारका खातिर आफ्नो प्राण अर्पण गरेका छन्। त्यसकारण परमेश्वरसँगको त्यो सम्बन्ध भनेको, त्यो यात्रा भनेको संसारमा मात्रै टुङ्गिने यात्रा होइन प्रियहरू, त्यो सधैँभरिलाई अनन्तताको यात्रा हो, त्यो परमेश्वरसँग रहिरहन पाउने एउटा स्वर्गको यात्रा हो। संसारबाट शुरू भएको त्यो यात्रा हामी स्वर्गमा परमेश्वरसँग रहने, उहाँसँग सदा सर्वदा रहन पाउने यात्रा हो। त्यसकारण आज म तपाईँलाई उत्साह दिन्छु, निराश नहुनुहोस्, हतोत्साहित नहुनुहोस्, परमेश्वरमा निरन्तर प्रार्थना गरिरहनुहोस्, परमेश्वरमा निरन्तर त्यो उहाँको सामिप्यतामा उहाँको सम्बन्धमा निर्माण हुँदै जानुहोस्। परमेश्वरले तपाईँ र म सबैजनालाई आशिष दिनुभएको होस्। आजको वचनले तपाईँको हृदयमा काम गरेको छ भन्ने म विश्वास गर्दछु। हवस् त, जीवनको वचन रेडियो कार्यक्रममा वचन सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि भेट्नेछौ। हवस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालोम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्त खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: एक भन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रियजनहरू यहाँहरू सबैजनालाई जय मसीह। आशा छ यहाँहरू सबैजना सन्चय हुनुहुन्छ, यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ परमेश्वरले शान्ति दिनुभएको होस्, सुरक्षा दिनुभएको होस् भन्दै आजको कार्यक्रम सुरु गर्न गइरहेका छौं। केही हप्ता पहिला मैले केही भाइ बहिनीहरूसँग बसेर कुरा गर्ने मौका पाएँ, उहाँहरूलाई भेट्ने मौका पाएँ अनि उहाँहरूले हाँसी ठट्यौली गर्दै भन्दै हुनुहुन्थ्यो, पास्टर बा हामी त नराम्रो भएको कारणले होला अहिलेसम्म विवाह हुन पनि सकेको छैन। उहाँहरूले हाँसी ठट्यौली गर्दै भन्नुभयो, तर उहाँहरूको निम्ति यो वास्तविक पीड़ा पनि थियो। त्यही विषयको सेरो फेरोमा रहेर परमेश्वरको वचनसँग सम्बन्धित केही कुराहरू आज हामी हेर्नेछौ। आशा छ यो छोटो वचनको सेवाद्वारा हाम्रा धेरै भाइ बहिनीको जीवनमा थप ऊर्जा मिल्नेछ र खुसी र उमङ्ग छाउनेछ। म धेरै काली छु तर सुन्दरी पनि छु, श्रेष्ठ गीत 1:5 पद। यो पदलाई हामीले हेर्छौं भने श्रेष्ठ गीतकी ती स्त्रीले घाममा धेरै समय परिश्रम गरेकी थिइन्, त्यसैले उनको छालाको रंग गाढा भएको थियो, तर पनि उनले आफ्नो सुन्दरता र गरिमा प्रति पूर्ण विश्वास राखेकी थिइन्। बाहिरी रूप रंगलाई आत्माधिक महत्व दिने यस्ता संसारमा परमेश्वरले हामीलाई सम्झाउनुहुन्छ, भन्नुहुन्छ कि प्रत्येक मानिस उहाँकै स्वरूपमा सृष्टि गरिएको हो, त्यसैले हरेक व्यक्ति सम्मान र आदरको योग्य छ। आमेन। परमेश्वरको वचनले हामीलाई यी कुराहरूद्वारा सान्त्वना दिनुहुन्छ, ढाडस दिनुहुन्छ। आज संसारका मापदण्डले होइन परमेश्वरको दृष्टिले आफूलाई र अरूलाई हेर्ने निर्णय गरौं। सांसारिक मापदण्डले हामीले हेर्छौं भने विभिन्न रूप रंगहरू हामीले देख्न सक्छौं, तर परमेश्वरको दृष्टिले हामीले आफूलाई अनि अरूलाई हेर्छौं भने आत्मिक रूप रंग हामीले थाहा पाउन सक्छौं, देख्न सक्छौं र बुझ्न सक्छौं। अब सांसारिक मापदण्डले मानिसको बाहिरी रूप हेर्छ, तर परमेश्वरले हृदय र उहाँको स्वरूप हेर्नुहुन्छ। परिश्रम र परिस्थितिले ल्याएको बाहिरी परिवर्तनले परमेश्वरले दिनुभएको हाम्रो वास्तविक मूल्य र सुन्दरतालाई घटाउन सक्दैन। यहाँनिर हामीले हेर्छौं भने परिश्रम र परिस्थितिले ल्याएको कति परिवर्तन, तर परमेश्वरले दिनुभएको हाम्रो वास्तविक मूल्य र सुन्दरतालाई घटाउनै सक्दैन, किनभने परमेश्वरबाट पाएको हरेक कुराहरू परमेश्वरको महिमाको योग्य छन् अनि एक अर्काको भलाइको निम्ति एक अर्काको हितको निम्ति समान छन्। ती कुराहरू हामीले पाउन सक्दछौ। हामीले दोस्रो कोरन्थी 13:5 हामीले हेर्छौं भने पावल प्रेरितले कोरन्थीहरूलाई उनीहरू चाहिँ परमेश्वर प्रतिको साँचो विश्वासमा भक्तिमा छन् कि छैनन् भनेर चाहिँ आफूलाई जाँच गर्नको निम्ति चाहिँ आग्रह गर्नुभएको कुराहरू त्यहाँनेरि हामीले पाउँदछौ। आउनुहोस् हामी पनि हरेक दिन आफ्नो आत्मिक विश्वासको र आत्मिक जीवनको जाँच गरौं र विश्वासमा दृढ भएर हिँड्ने प्रयास गरौं। जब हामी परमेश्वरको वचनलाई अध्ययन गर्छौं, परमेश्वरको वचनलाई मनन गर्छौं, परमेश्वरको वचन सुन्छौं भने चाहिँ हामी आत्मिक विश्वासमा दृढ भएर जिउनलाई परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ, किनभने परमेश्वरको वचन यस्तो महान छ कि हाम्रो जीवनमा भएका कमी कमजोरीहरू घटी कमीहरू उहाँले आफ्नो वचनद्वारा देखाउनुहुन्छ। जब हामीले हाम्रो जीवनमा भएका कमी कमजोरीहरू घटी कमीहरू परमेश्वरको अगाडि स्वीकार गर्छौं भने परमेश्वरले आफ्नो जनलाई फेरि नयाँ बनाउनुहुन्छ, ताजा बनाउनुहुन्छ अनि परमेश्वर प्रतिको विश्वास र भक्तिमा स्थिर भएर दृढ भएर जिउनलाई पनि उहाँले सहायता गर्नुहुन्छ। यसकारण हामी चाहिँ मानिसले के भन्ला, मानिसले के गर्ला भनेर मान्छेको कुराहरू सुन्ने होइन, मान्छेको पछि लाग्ने होइन, हामी चाहिँ परमेश्वरको वचनले हामीलाई के भन्दै हुनुहुन्छ, परमेश्वरको वचनले हामीलाई कुन मार्गमा डोर्याउँदै हुनुहुन्छ, अनि परमेश्वरको वचनले हामीलाई कसरी जिउन सहायता गर्दै हुनुहुन्छ, अनि परमेश्वरको वचनप्रति ध्यान दिएर अनि परमेश्वरप्रतिको विश्वासमा भक्तिमा इमान्दारीबाट अगाडि बढ्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। त्यो प्रयास चाहिँ हामीले दिन प्रतिदिन गर्नुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। हामीले पहिलो कुरान्ती 15:33 हेर्छौ भने त्यहाँनेरि हामीले पाउँदछौ, भ्रममा नपर, खराब संगतले हाम्रो चरित्रलाई नष्ट गर्दछ। अनि त्यहाँनेरि पावल प्रेरितले कुरन्थीहरूलाई भन्दै हुनुहुन्छ कि तिमीहरू चाहिँ भ्रममा नपर अनि खराब संगतले हाम्रो चरित्रलाई नष्ट पार्दछ भन्ने कुराहरू त्यहाँनेर पावल प्रेरितले भन्नुभएको छ। अनि खराब संगतले हाम्रो चरित्रलाई नष्ट पार्दछ, परमेश्वरप्रतिको विश्वास र भक्तिलाई टाढा पुर्याउँदछ, अनि खराब बाटोमा डोर्याउँदछ, अनि नाशमा पुर्याउँदछ, अनि कमजोर बनाउँदछ। किनभने गएको केही वर्ष पहिला मैले यस्तो भाइ बहिनीलाई भेटेको थिएँ, अनि पहिला चाहिँ उहाँहरू परमेश्वरप्रतिको विश्वासमा भक्तिमा एकदमै अटल हुनुहुन्थ्यो, इमानदारी हुनुहुन्थ्यो, अनि एकदमै अग्रस पनि हुनुहुन्थ्यो, मण्डलीको सेवामा एकदमै सक्रिय पनि हुनुहुन्थ्यो। जब उहाँहरू कलेज पढ्न सुरु गर्नुभयो अनि उहाँहरूले त्यही प्रकारको साथीहरूसँग संगत गर्दै जानुभयो, जसले गर्दा बिस्तारै उहाँहरू चर्च आउन पनि कम हुनुभयो अनि संगतिमा बस्न पनि कम हुनुभयो, अनि बिस्तारै उहाँहरू चाहिँ अनि परमेश्वरप्रतिको विश्वासमा भक्तिमा भन्दा पनि मानिसहरूको संगतमा लागेर चाहिँ अनि बिस्तारै बिस्तारै आफ्नो विश्वासलाई चाहिँ डुबाएको कुराहरू मैले देखेको थिएँ। हुँदाहुँदै पछि गएर ती भाइ बहिनीहरू यति गाह्रो अवस्थामा पुग्नुभयो संगतको कारणले गर्दाखेरि, अनि त्यो गाह्रो अवस्थामा मैले फेरि उहाँलाई भेटेँ अनि उहाँहरूले अनि त्यो समय चाहिँ अनि साँच्ची नै पश्चाताप गर्नुभयो, अनि जुन प्रकारले हामी प्रभुको सेवामा अगाडि बढ़िरहेका थियौं, परमेश्वरको विश्वासमा भक्तिमा हामी जिइरहेका थियौं, तर पछि गएर हामी परमेश्वरदेखि टाढा भयौं अनि जसले गर्दा हाम्रो पढाइ पनि बिग्रियो अनि हाम्रो काम पनि छुट्यो अनि प्रभुदेखि हामी टाढा पनि भयौं अनि सेवा संगतिदेखि टाढा पनि भयौं। अब चाहिँ हामी पश्चाताप गर्छौं अनि फेरि फर्केर हामी मण्डली आउँछौ पास्टर बा भनेर भन्दै हुनुहुन्थ्यो। अनि उहाँहरूको कुरा सुनेर मैले उहाँलाई प्रार्थना गरे, फेरि प्रभुमा आउनलाई उत्साह दिए, फलस्वरूप उहाँहरू प्रभुमा आउनुभयो अनि फेरि उहाँहरू प्रभुप्रतिको विश्वासमा भक्तिमा ताजा भएर नयाँ भएर अगाडि बढ्दै जानुभयो। पछि गएर उहाँहरूको जीवनमा यति धेरै आशिष परमेश्वरले दिनुभयो, यति अचम्म प्रकारले उहाँहरूलाई प्रभुले चलाउनु भयो, उहाँहरूको पढाइमा आशिष भयो, स्वास्थ्यमा आशिष भयो, उहाँहरूले गर्नुपर्ने कामहरूमा आशिष भयो, परिवारमा आशिष भयो, अनि त्यो आशिष मण्डलीमा पनि आयो, अनि उहाँहरू चाहिँ त्यो प्रकारले अगाडि बढ्दै जानुभएको कुराहरू मैले उहाँहरूको जीवनमा देखेँ। अनि पछि गएर ती भाइ बहिनीहरूको राम्रोसँगले विवाह पनि भयो अनि उहाँहरूको दाम्पत्य जीवन एकदमै आशिषमय भयो, परमेश्वरको महिमाको योग्यको भयो अनि मण्डलीमा पनि आशिष भयो। यसकारणले गर्दाखेरि खराब सङ्गतले चाहिँ हाम्रो चरित्रलाई एकदमै नष्ट गर्दछ, अनि पावलले तिमोथीलाई त्यही विषयमा चाहिँ शिक्षा दिएको कुराहरू हामीले पाउँदछौ। किनभने तिमोथी जवान थिए अनि पावलले आफ्नो वृद्ध अवस्थामा सेवाको जिम्मा चाहिँ तिमोथीलाई सुम्पिनु भएको थियो अनि तिमोथीलाई त्यही शिक्षाहरू दिनुभएको थियो। किनभने जवान बेलामा हामीले कोसँग संगत गर्दैछौ त्यो चाहिँ एकदमै विचार गर्नुपर्ने हुन्छ। हामीले असल साथीको संगत गर्यौं भने अनि हामीले असलै कुराहरू पाउन सक्छौ, अनि खराब संगतमा हामी लाग्यौं भने हामीले खराबै कुराहरू पाउन सक्छौ। यसकारणले गर्दाखेरि प्रभुको वचनले भन्नुहुन्छ, तिमीहरू चाहिँ असल कुराको देखासिकी गर, खराब कुरालाई इन्कार गर, अनि जहिले पनि हामी चाहिँ परमेश्वरको वचन अनुसार असल कुराको देखासिकी गर्ने प्रभुका जनहरू हामीहरू हुनुपर्दछ। पहिला हाम्रो एकजना भान्जी हुनुहुन्थ्यो अनि उहाँ पढाइमा एकदमै राम्रो हुनुहुन्थ्यो, अनि जब उहाँ कलेजमा पुग्नुभयो अनि कलेजमा पनि उहाँले चाहिँ राम्रो पढ्ने 5 साथीहरू बनाउनु भयो, अनि त्यो 5 साथीहरू यति मिल्ने अनि कलेजमा पनि सँगै बस्ने अनि खाजा खान पनि सँगै जाने अनि घरमा भेटघाट गर्दाखेरि पनि त्यो 5 साथीहरूको बीचमा उनीहरू भित्र मात्रै हुने, कहीँ घुम्न जानु पर्यो भने पनि त्यो पाँचजना साथीहरू, अनि उहाँहरू चाहिँ एक अर्काप्रति यति इमान्दारी अनि पढाइमा एकदमै राम्रो हुनुहुन्थ्यो, जसले गर्दाखेरि त्यो भान्जीलाई त्यो असल साथीको संगतले गर्दाखेरि अझै पढ्नलाई उत्साह मिल्यो, अझै पढ्ने मौकाहरू पायो कि त्यो पाँचजना साथीहरूलाई हामीले हेर्छौँ भने विभिन्न ठाउँमा उहाँहरू राम्रो ठाउँमा हुनुहुन्छ अनि असल संगतले असलै ठाउँमा पुर्याउँछ भन्ने कुराहरू मैले त्यो भान्जीको जीवनबाट पनि सिकेको छु अनि देखेको छु। यस कारणले गर्दाखेरि हामीले चाहिँ खराब संगत गर्ने होइन अनि असल साथीहरूको संगत गर्ने बानी पनि हामीले बसाल्नु पर्छ, किनभने खराब संगतले हाम्रो चरित्रलाई दिन प्रतिदिन नष्ट गरिरहेको हुन्छ। हामीले दिन प्रतिदिन कस्ता व्यक्तिहरूसँग संगत गर्दैछौ त्यो चाहिँ हामीले सोच्नुपर्छ। यदि हामीले खराब साथीहरूको संगतमा छौँ भने हामी त्यसबाट फर्किने कोसिस गर्नुपर्छ, किनभने जब हामी गलत बाटोबाट फर्केर परमप्रभु कहाँ आउँछौ अनि परमेश्वर यति प्रसन्न हुनुहुन्छ, यति खुसी हुनुहुन्छ, अनि फेरि हाम्रो पढाइमा अनि सेवाकाइमा अनि परिवारमा हामीले गर्नुपर्ने कामहरू सबै कुरामा उहाँले हामीलाई सहायता पनि गर्नुहुन्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अनि त्यति मात्र होइन, हामीले दिन प्रतिदिन कस्ता व्यक्तिहरूसँग संगत गर्दैछौ त्यो चाहिँ हामीले सोच्नुपर्ने हुन्छ, किनभने हामीले संगत गरेको सबै साथीहरूलाई परमेश्वरको ज्ञान नहुन पनि सक्छ। जब परमेश्वरको ज्ञान छैन अनि मानिसहरू चाहिँ परमेश्वरदेखि टाढा हुन्छन् अनि संसारकै कुराको पछि लाग्छन्, संसारी कुरामा उनीहरू रमाउँछन्, संसारी कुरामा उनीहरू खुसी हुन्छन्, किनभने संसारबाट पाएको कुरा चाहिँ केही समयको लागि मात्रै हो, क्षणभरको लागि मात्रै हो, अनन्त अनन्तसम्मको लागि संसारको कुनै पनि कुराले न त संसारको संगतले हामीलाई साथ दिन्छ, हामीलाई सदाको लागि अनन्त अनन्तसम्मको लागि साथ दिनुहुने चाहिँ परमप्रभु मात्रै हुनुहुन्छ। यस कारणले हामीले खराब संगतहरू छोड्नुपर्छ र परमेश्वरको साथमा रहेर हामी अगाडि बढ्नुपर्छ। जब हामी परमेश्वरसँगै भएर अगाडि बढ्छौँ उहाँद्वारा नै हाम्रो दिनदिनको जीवनमा हामीले आशिषको अनुभव गर्छौँ, किनभने उहाँलाई थाहा छ हामी कुन मार्गमा हिँड्नुपर्ने हो, हामी कुन प्रकारले जिउनुपर्ने हो अनि हाम्रो दिन प्रतिदिनको आवश्यकता के हो, यी सबै कुराहरू परमेश्वरलाई थाहा छ। त्यति मात्र होइन, अनि जवान भाइ बहिनीहरूको दिनदिनको जीवनमा सहायता गर्नुहुने, दिनदिनको जीवनमा विश्वासयोग्य हुनुहुने अनि जवान भाइ बहिनीलाई दिन प्रतिदिन चलाउनुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ, अनि हामी चाहिँ आफ्नो चाल अनुसारको चालमा चल्ने होइन, परमेश्वरको इच्छा र योजना अनुसारको चालमा चल्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ, किनभने सबैलाई परमेश्वरको ज्ञान हुन सक्दैन र परमेश्वरको ज्ञान नभएको कारणले गर्दा अनि धेरै मानिसहरू चाहिँ खराब कुराको पछि मात्र होइन अनि जवान भाइ बहिनीहरूको दिनदिनको जीवनमा सहायता गर्नुहुने, दिनदिनको जीवनमा विश्वासयोग्य हुनुहुने अनि जवान भाइ बहिनीलाई दिन प्रतिदिन चलाउनुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ।

गर्ने अनि असल कुराको पछि लाग्ने परमेश्वरका जनहरू हामीहरू हुनुपर्छ। तर हामी चाहिँ परमेश्वरको ज्ञानमा, चेतनामा, उहाँप्रतिको विश्वास र भक्तिमा जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौ। अनि मलाई सुन्नुहुने प्रिय प्रभुका जनहरू, आज हाम्रो देश लगायत विश्वमा चारैतिर हामीले हेर्छौ भने चाहिँ धेरै मानिसहरू चाहिँ असल कुराको भन्दा पनि खराब कुराको पछि लागेको कारणले गर्दाखेरि आफ्नो विश्वासको जहाजलाई गुमाएका छन्, नष्ट पारेका छन्। अनि परमेश्वर त्यो चाहनुहुन्न। अनि हामीले हाम्रो हृदयको विश्वास र भक्तिलाई दिन प्रतिदिन बलियो बनाउनको निम्ति हामी परमेश्वरको वचन अध्ययन गर्ने, अनि परमेश्वरको वचनबाट सिक्ने, अनि परमेश्वरको वचन अनुसारको जीवन जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। किनभने हामी दैनिक जीवनमा जिउनको निम्ति हामीलाई जसरी शारीरिक भोजनको आवश्यकता पर्छ, त्यसरी नै दिन प्रतिदिन आत्मामा जिउनको लागि पनि आत्मिक भोजनको आवश्यकता पर्छ। त्यो आत्मिक भोजन चाहिँ परमेश्वरको वचन हो। अनि परमेश्वरको वचन अनुसार जिउने प्रभुका जनहरूलाई परमेश्वरले कुनै पनि भलो थोकबाट वञ्चित गर्नुहुन्न। परमप्रभु यति महान परमेश्वर हुनुहुन्छ, अनि उहाँले आफ्नो वचनद्वारा आफ्ना भक्त जनहरूको निम्ति धेरै ठूला ठूला प्रतिज्ञाहरू गर्नुभएको छ। अनि परमेश्वरका वचनका प्रतिज्ञाहरू आज हामी हरेकको जीवनमा, हाम्रो परिवारमा, हाम्रो मण्डलीमा पूरा भएको प्रभु चाहनुहुन्छ। तर कतिचोटि हामी परमेश्वरको वचनको प्रतिज्ञालाई भुलि पठाउँछौ, अनि हामी आफ्नै चालमा चलिरहेका हुन्छौ, आफ्नै इच्छा अनुसारको जीवन जिइरहेका हुन्छौ, आफ्नै मार्गमा अगाडि बढ़िरहेका हुन्छौ, अनि हामी उहाँदेखि टाढा हुन्छौ। अनि प्रभुलाई चिनेर विश्वास गरे तापनि हामी संसारिक स्वभाव अनुसार, संसारिक चाल अनुसार जिउँछौ भनेदेखि हामीलाई देख्ने मानिसहरूले पनि भन्नेछन्, फलानु व्यक्ति सहजमा जान्छ अनि विश्वासी हुँ भनेर भन्छ, तर संसारिक चाल अनुसार चलिरहेको छ, अनि त्यहाँनेरि हाम्रो गवाई बिग्रिन्छ, अनि हामीलाई देखेर कुनै पनि मानिसहरू प्रभु येशु कहाँ आउनुहुन्न। यस कारणले गर्दाखेरि हामी जहाँ जान्छौ, हामी जे गर्छौ, हामी जहाँ छौ, अनि हाम्रो गवाई, हाम्रो साक्षी चाहिँ एकदमै महत्वपूर्ण छ। हामी जहाँ गए तापनि, हामीले जे गरे तापनि, हामी जुन ठाउँमा भए तापनि परमेश्वर प्रतिको विश्वासमा, भक्तिमा, अनि गवाई भएर, अनि साक्षी भएर हामी जिउँछौ भने चाहिँ हामीद्वारा पनि धेरै मानिसहरूले परमेश्वरलाई चिनेर विश्वास गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, विशेष गरी हाम्रो यो एकभन्दा दुई असल कार्यक्रम हामीले जुन उद्देश्यले सुरु गरेका छौं, अनि हामी प्रार्थना पनि गरिरहेका छौं, अनि यसको उद्देश्य चाहिँ आज धेरै जवान भाइ बहिनीहरूको जीवनमा परमेश्वरले असल जोडीहरू जुटाउनु भएको होस्, अनि त्यो उद्देश्यले हामीले यो कार्यक्रम सुरु गरेका छौं, अनि हामीले प्रार्थना पनि गरिरहेका छौं कि आज प्रभुलाई चिनेर विश्वास गर्नुभएका जवान भाइ बहिनीहरू संसारका ती खराब कुराहरूबाट, हानिकारक कुराहरूबाट, अनि व्यर्थका कुराहरूबाट फर्केर दिन प्रतिदिन परमेश्वरमा आज्ञाकारीबाट जिउनलाई परमेश्वरले सहायता गर्नुभएको होस्। किनभने जवान अवस्थामा अब भाइ बहिनीहरूको विवाह पनि हुनुपर्छ। कतिचोटि हामी विवाहको निम्ति असल भाइ, असल बहिनी रोज्ने अनि खोज्ने पाउने इच्छा त गर्छौ, तर हामी चाहिँ असल छौ कि छैनौ त्यो कुरा चाहिँ हामी बिर्सि पठाउँछौ। तर हामीले कुनै असल कुरा पाउने हो भनेदेखि त्योभन्दा पहिला हामी आफै नै असल हुनुपर्छ। हाम्रो चालचलन, हाम्रो बोलीचाली, हामीले गर्नुपर्ने काम धन्दाहरू, अनि परमेश्वर प्रतिको विश्वास, परमेश्वर माथिको भरोसा, अनि मण्डलीमा सेवाकाईका कुरा, यी सबै कुरामा हामी चाहिँ असल हुनुपर्छ। जब हामी परमेश्वर प्रतिको विश्वासमा, भक्तिमा, अनि परमेश्वरको सेवामा हामी दिन प्रतिदिन आज्ञाकारी भएर, असल भएर अगाडि बढ्छौं भनेदेखि परमेश्वरले हरेक जवान भाइ बहिनीको जीवनमा असलै कुराहरू जुटाउनुहुन्छ। असल भाइको लागि असल बहिनी जुटाउनुहुन्छ, असल बहिनीको लागि असल भाइ जुटाउनुहुन्छ। यो चाहिँ परमप्रभुबाट भएको हो भन्ने कुराहरू पनि हामीले परमेश्वरको वचनमा पाउँदछौ। यसकारण परमेश्वरको वचन अनुसारको आशिष पाउने हो भने चाहिँ, अनि परमेश्वरको वचन अनुसारको असल जोडी पाउने हो भने, रोज्ने हो भने, सबैभन्दा पहिला हामी असल जीवन जिउने प्रभुका जनहरू हुनुपर्छ। असल जीवन

0: जिउनु भनेको चाहिँ परमेश्वरमा भरोसा राख्नु हो, परमेश्वरमा आज्ञाकारी हुनु हो, अनि परमेश्वरको सेवामा अगाडि बढ्दै जानु हो। जब हामी त्यो प्रकारले अगाडि बढ्दै जान्छौँ भने हाम्रा विवाहको लागि उमेर पुगेका भाइ बहिनीहरूको निम्ति अनि विवाहको निम्ति प्रार्थना गरिराख्नुभएका भाइ बहिनीहरूको निम्ति परमेश्वरले विभिन्न प्रकारले अनि विभिन्न ठाउँहरूबाट विभिन्न प्रभुका दास दासीहरूबाट अनि असल जोडीहरू जुटाउन पक्कै पनि सहायता गर्नुहुनेछ। हाम्रो प्रार्थना पनि यही हो, हाम्रो यो कार्यक्रमको मेन उद्देश्य पनि यही नै हो कि एक भन्दा दुई असल हो अनि हाम्रो भाइ बहिनीहरूको निम्ति परमेश्वरले असल जोडीहरू जुटाउनु भएको होस्। हामी यही प्रार्थना गर्नेछौ। हाम्रो कार्यक्रमको उद्देश्यलाई हामी दिन प्रतिदिन अगाडि बढाइरहेका छौँ अनि प्रार्थना पनि गरिरहेका छौँ अनि यहाँनिर अब हामीले हेर्छौँ भने चाहिँ कतिचोटि हामी खराब संगतको कारणले गर्दाखेरि आफ्नो चरित्रलाई नाश गरिरहेका हुन्छौँ अनि त्यो खराब संगतहरूबाट हामी फर्किनुपर्छ अनि हामी बाहिरी शरीरमा जे जस्तो भए तापनि हाम्रो आत्मिक रूप चाहिँ परमेश्वरको वचन अनुसारको हुनुपर्छ, परमेश्वरको वचनले सजिएको हुनुपर्छ। जब हाम्रो आत्मिक रूप परमेश्वरको वचनले सजिएको छ भनेदेखि अनि बाहिरी सुन्दरता पनि परमेश्वरको वचन अनुसारै हुन्छ। यस कारणले गर्दाखेरि हामी बाहिरी सुन्दरता सजाउने भन्दाखेरि पनि भित्री आत्मिक सुन्दरता चाहिँ परमेश्वरको प्रेमले, परमेश्वरको वचनले, परमेश्वरको दयाले, परमेश्वरको सेवाले सजिएको हुनुपर्छ। जब हाम्रो आत्मिक सुन्दरता परमेश्वरको वचनले सजिएको हुन्छ अनि त्यो सुन्दरता चाहिँ बाहिर आउने हो, त्यही सुन्दरता मानिसले देख्नुहुन्। यसकारणले आत्मिक सुन्दरता जहिले पनि परमेश्वरको महिमाको योग्य हुन्छ अनि एक अर्काको भलाइको निम्ति पनि हुन्छ। यसकारणले धेरै भाइ बहिनीहरू बाहिरी सुन्दरता हेर्ने होइन, आत्मिक सुन्दरता हेरेर अनि परमेश्वरमा अगाडि बढ्ने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू पनि हामीले पाउँदछौँ। यसकारण यो वचनको छोटो सेवाद्वारा हाम्रा धेरै भाइ बहिनीहरूको जीवनमा ठूलो आशिष पुग्न सकेको होस्, थप ऊर्जा मिल्न सकेको होस्, धेरै भाइ बहिनीहरूको जीवनमा खुसी उमङ्ग छाउन सकेको होस् भन्दै यो कार्यक्रमबाट म बिदा हुन चाहन्छु। यहाँहरू सबैजनालाई फेरि पनि जयमसी।
1: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाई आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवनसाथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवनसाथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवनसाथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ पास्टर चित्र खड्काज्यू मोबाइल 9840485097 9841485097, र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अवश्य पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र द्वय विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाई आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ खुशी हुनुहोस्, रमाउनुहोस्। तपाईँको निम्ति मेरो प्रार्थना यही हुनेछ, तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँले पाउनुभएको खुशीको रहस्य अरूसँग पनि सेयर गर्नुहोस्। तपाईँले जीवन जिउनुको भिन्नै मजा अनुभव गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण, तपाईँको प्रार्थना, तपाईँको निरन्तर सुन्ने बानी अनि तपाईँले दिने उत्साहको कारणले निरन्तरता पाइरहेको छ यो कार्यक्रमले। यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। प्रिय श्रोता, आज पनि गहन विषय लिएर मिठा मिठा भक्ति संगीत सँगसँगै तपाईँ को रेडियो तरंगमा उपस्थित भइसकेको छु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीतको साथ दिन चाहन्छु एकैछिन।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा प्राविधिकद्वय सन्ध्या र विजयले मलाई साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, आज मैले तपाईँसँग कुराकानी गर्न लागेको विषय प्रतीक्षा रहेको छ। प्रतीक्षा भनेको चाहिँ कुनै वस्तु, व्यक्ति, घटना

हरेकलाई प्रतीक्षाको प्रतिफल दिन तयार हुनुहुन्छ। तर हामी तत्काल उत्तर खोज्दै तत्काल परिणाम हात लागोस् भन्दै हामी यता र उता गर्न थाल्ने बित्तिकै हामीले हाम्रो मार्ग भुलिसकेका हुन्छौं। ख्रीष्ट स्वयंले आफ्नो जीवनमा धेरै वर्ष आफूलाई कामकाजमा लगाएर बिताउनु भयो। तपाईँलाई थाहा छ, 30 वर्षसम्म त खासमा परमेश्वरको राज्यको सेवा काई पनि ख्रीष्टले गर्नुभएको हामीलाई थाहा छैन। तर 3 वर्षको अवधिमा जे जति गर्नुभयो त्यो एउटा पर्खाईको र एउटा तयारीको समय थियो। अर्को, जब लाजरसको मृत्यु भयो, लाजरसका आफन्तहरूले चाँडो ख्रीष्ट आइदिनु भए लाजरस निको हुन्थे भनेर प्रतीक्षा गरिरहेका थिए, तर उहाँले ढिलो गरिदिनु भयो। गेतसमनीको बगैँचामा ख्रीष्टले पिताको इच्छाको प्रतीक्षा गर्नुभयो र यी सबै कुराले के प्रष्ट पार्दछ भने प्रतीक्षा कमजोरी होइन, आज्ञाकारिताको चिन्ह हो। आज्ञाकारितामा प्रतीक्षा गहन हुन्छ। सबैभन्दा धेरै आक्रमण तपाईँलाई कतिखेर हुन्छ थाहा छ प्रेमित्र? जब तपाईँ प्रतीक्षामा हडबडाउनुहुन्छ, धैर्यता राख्नुहुन्न, तपाईँको जीवनमा जब प्रतीक्षाको प्रतिफल ढिलो हुन्छ, तपाईँको हृदयमा शंका, निराशा, अधैर्यता बढ्न थाल्दछ। त्यही समयमा हो तपाईँको हृदयमा आक्रमण हुने, त्यही समयमा हो तपाईँले कमजोर महसुस गर्ने। त्यसकारणले जब तपाईँ प्रतीक्षाको समयमा हुनुहुन्छ नि, परमेश्वरका हरेक वचनलाई समात्नुहोस्। परमेश्वरकै वचनमा तपाईँ सुत्ने उठ्ने गर्नुहोस्, उहाँकै वचनमा हिँड्ने डुल्ने गर्नुहोस्। तपाईँ चट्टानमा उभिएको महसुस गर्न थाल्नुहुन्छ। तपाईँ आफै भित्र एउटा यस्तो शक्ति प्रवाह भएको अनुभव गर्नुहुन्छ जहाँ अकाट्य परमेश्वरका प्रतिज्ञाले तपाईँलाई उत्साहित गर्दछ। अहिले साँच्चै भन्ने हो भने धेरै जसो विश्वासीहरूको हृदयमा एउटै मात्रै कुराको प्रतीक्षा हुनुपर्दछ। सबैभन्दा ठूलो प्रतीक्षा ख्रीष्टको दोस्रो आगमन कहिले हुन्छ, किनभने सम्पूर्ण विश्वासी संसारमा एउटै कुरामा दृढताका साथ आशा गरिरहेका छन्। खास ठूलो सफलतामा होइन, सफलता सामान्य रूपले मानिसका कर्म अनुसार मानिसलाई मिलिरहेकै हुन्छ, तर उहाँको पुनरागमन कस्तो हुन्छ यो एउटा रहस्यको विषय पनि हो, तर यो एउटा प्रतिज्ञाको विषय पनि हो भनेर हामीले भुल्नु हुँदैन। तपाईंलाई किन परमेश्वरले पर्ख भन्दै हुनुहुन्छ, के कहिले तपाईंले आत्मसात गरेर यो प्रश्न सोध्नु भएको छ प्रिय मित्र? मानिलिनुहोस् तपाईंले बेजोड प्रार्थना गर्नुभयो अनि उत्तरको अपेक्षा आज राख्नुभयो, अब आज उत्तर पाउनु भएन भने के निर्णय लिनुहुन्छ होला भोलिदेखि? खासमा तपाईँ उत्तरलाई खोज्दै हुनुहुन्छ कि उत्तर दिने परमेश्वरलाई खोज्दै हुनुहुन्छ? एकदमै महत्वपूर्ण कुरा फेरि म तपाईँलाई जोड दिएर भन्न चाहन्छु, खासमा तपाईँ कसलाई खोज्दै हुनुहुन्छ? पहिला तपाईँले प्रतीक्षा गरेका उत्तर या तपाईँलाई उत्तर दिने परमेश्वर? महत्वको आधारमा तपाईँले विचार गर्नुपर्ने हुन्छ प्रिय मित्र।

मैले अघि पनि भनिसकेको छु कि प्रतीक्षा भनेको केवल हात बाँधेर चुप लागेर बस्ने होइन, तर एउटा कुरा मनन गरिराख्नु पर्दछ कि मेरो जीवनका हरेक मिनटहरू, सेकेन्डहरू, हरेक दिनहरू, महिना, वर्षहरू परमेश्वरले नै निर्धारण गरेर मलाई सेपिङ गरिराख्नु भएको छ। त्यसमा म मेरो विश्वासलाई अंगीकार गर्छु र स्थिर रहने प्रयत्न गर्छु। यो संकल्प तपाईँ र ममा छ कि छैन? एकछिन तपाईँ सोच्दै गर्नुहोस्, म फेरि पनि तपाईँको लागि एउटा अर्को सुमधुर गीत एकैछिन राख्न चाहन्छु।

0: शालोम शालोम शालोम। अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खटिवडाको साथमा। आज भने मैले तपाईँसँग कुराकानी गरिरहेको छु प्रतीक्षा अर्थात पर्खाई कस्तो हुनुपर्छ, के का निम्ति हामी प्रतीक्षा गरिरहेका छौं, खासमा हामीले गरेका प्रतीक्षा गरिएका आशा गरिएका कुराहरू हामीलाई प्राप्ति भएका छन् छैनन्, हुँदा कस्तो हुन्छ नहुँदा के हुन्छ, म यिनै विषयमा चर्चा गरिरहेको छु। केही विश्व प्रसिद्ध व्यक्तिहरूले पर्खाईको बारेमा यस्तो भन्नुहुन्छ, सबैभन्दा शक्तिशाली दुई योद्धा समय र धैर्य हुन्। समय सँगसँगै धैर्यतामा जिउनु पर्दछ भने लियो टल्स्टय प्रसिद्ध रूसी लेखकले भन्नुहुन्छ। अर्का त्यस्तै शक्तिशाली लेखक राल्फ वाल्डो एमर्सन भन्नुहुन्छ, धैर्य र समयले बल वा क्रोधले गर्न नसक्ने धैर्य काम गर्न सक्छन्। भारतका महात्मा गान्धीले धैर्य गुमाउनु भनेको युद्ध हार्नु हो भनेर बताउनु भएको छ। धैर्यता नै प्रतीक्षाको अर्को प्रारूप हो, स्वरूप हो भन्ने कुरालाई जोड दिनुभएको छ भने हेलन केलरले भन्नुहुन्छ, धैर्य केवल पर्खने क्षमता होइन, पर्ख

जोयस मेयरले भन्नुहुन्छ, धैर्य भनेको पर्खने क्षमता मात्र होइन, प्रतीक्षाको समयमा पनि राम्रो व्यवहार कायम राख्ने क्षमता हो। त्यस्तै अर्का प्रसिद्ध व्यक्ति सीएस लोइसले भन्नुहुन्छ, कठिनाईहरूले अक्सर साधारण मानिसलाई असाधारण गन्तव्यको लागि तयार पार्छन्। कठिनाईहरूले, चुनौतीहरूले साधारण मानिसहरूलाई पनि असाधारण गन्तव्यका लागि तयार गर्दछन्। दबोराको उदाहरण हामी लिन सक्छौ पवित्र शास्त्र बाइबलबाट। सामान्य महिला जसले एउटा ठूलो नेतृत्व लिएर उत्साहका साथ विजय हासिल गर्नलाई लक्षित पाइला चालेको कथा हामी पढ्न पाउँछौ पवित्र शास्त्रमा। एडब्ल्यू ट्रोजर भन्नुहुन्छ, परमेश्वरले कसैलाई धेरै प्रयोग गर्नु अघि उहाँले प्राय लामो समयसम्म उसको प्रतीक्षा र तयारी गर्नुहुन्छ। चार्ल्स स्पर्जनले भन्नुहुन्छ, परमेश्वरको प्रतीक्षा गर्नेहरू कहिल्यै निराश हुँदैनन्, उहाँले सधैं आफ्नो समयमा उत्तर दिनुहुन्छ। अस्वाल्ड चेम्बर्सले भन्नुहुन्छ, परमेश्वरमा भरोसा राख्नुहोस् र धैर्यपूर्वक प्रतीक्षा गर्नुहोस्, उहाँले आफ्नो समयमा मार्ग खोल्नुहुन्छ। पवित्र शास्त्र यसैयाको पुस्तकमा, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले नयाँ बल पाउनेछन्, तिनीहरू चिल झैं माथि माथि माथि माथि पखेटा फैलाएर उड्नेछन्। यी सुन्दर भनाईहरूले तपाई र मलाई यही कुराको संकेत गर्दछ कि जो धैर्यताका साथ प्रतीक्षा गर्न जान्दछ नि, उसले सही समयमा ठूलो आशिष प्राप्त गर्न सक्छ भन्ने कुरा नै हो। किनकि परमेश्वरमा हतार भन्ने कुरा हुँदैन प्रेमित्र, उहाँ हतार गर्नुहुन्न, तर यो पनि होइन कि उहाँ ढिलो गर्नुहुन्छ, उहाँले ढिलो पनि गर्नुहुन्न। हो, प्रतीक्षाको समयमा परमेश्वर मौन जस्तो देखिनुहुन्छ, तर परमेश्वर कहिले पनि निष्क्रिय हुनुहुन्न, किनकि उहाँ कहिले ननिदाउने कहिले नउङ्ने परमेश्वर हुनुहुन्छ, पवित्र शास्त्रले दावी गर्दछ। आजको धैर्यता भोलिको विजयको जग हो, त्यसैले धैर्यतामा उभिन सक्नु पर्दछ। उत्तर ढिलो आउनुलाई तपाईँले अस्वीकृत भएको नठान्नुहोस्, त्यो त एउटा उत्तम समयलाई पर्खिने अवसरको रूपमा हामीले लिनुपर्दछ, किनकि यसले यही कुराको संकेत गर्दछ कि परमेश्वरले आफ्नो समयमा असल काम तपाईँ र मेरो निम्ति गर्दै हुनुहुन्छ। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले हाम्रो विश्वासको गहिराईलाई प्रकट गरिदिन्छ, जसले पर्खिन सिक्छ, परमेश्वरको सुन्दरता अनुभव गर्न सक्दछ, देख्न सक्दछ। पर्खाइले केवल इच्छा मात्र होइन प्रियमित्र, तपाईं र मलाई अन्तर आत्मादेखि नै हाम्रा चरित्र सहित बलियो र नयाँ तुल्याउँदछ। प्रतीक्षा गर्ने मानिसले घडी हेरिराख्दैन, उसले उप्रति गरेको भरोसामा, उप्रति गरिएको प्रतिज्ञामा खास गरिकन दृढताका साथ, संकल्पका साथ पर्खिरहेको हुन्छ। त्यसैले धैर्यपूर्वक गरिएको प्रतीक्षा कहिले पनि व्यर्थ जाँदैन र जाने छैन। प्रतीक्षा नै त्यस्तो कुरा हो जसले आशालाई जीवित राख्ने काम गर्दछ। यदि तपाईँले परमेश्वरले तपाईँलाई पर्खाइमा राख्नु भएको कुरा महसुस गरिराख्नु भएको छ भने तपाईँको निम्ति उत्तम प्रतिफल तयार गरिराख्नु भएको छ भन्ने कुरा तपाईँले कहिले पनि बिर्सनु हुँदैन प्रिय मित्रा।

बिउ रोप्ने र फल पाउने बीचको समय नै प्रतीक्षा हो। रोप्ने बित्तिकै कहाँ बोट बढेर फल फलाइहाल्छ त? जुन बिउ रोपिएको समय हुन्छ नि, त्यहीँबाट जीवन शुरूआत भइरहेको हुन्छ, पलाइरहेको हुन्छ, बढ़िरहेको हुन्छ। अनि त्यही बढ़ाईले के संकेत गरिरहेको हुन्छ भन्दा, जब यो पूर्ण रूपमा विकसित हुन्छ यसले मिठो फल दिन्छ। र यदि प्रतीक्षामा विश्वास नगुमाउनेहरू, जसले विश्वास गुमाउँदैनन् प्रतीक्षा गर्दा, अन्तत परमेश्वरको महिमासम्म पुग्न सक्दछन्, परमेश्वरको महिमालाई देख्न सक्दछन्। कृपा गरी हामीले यो बुझ्नु पर्दछ कि प्रिय श्रोता, प्रतीक्षा अन्धकारको अन्त्य चाहिँ होइन, त्यो त एउटा उज्यालो तर्फ विस्तारै विस्तारै लम्किने कदम हो, एउटा आवश्यक अध्याय हो। विश्वासका साथ तपाई अडिक रहेर आफ्नो प्रतीक्षामा अगाडि बढ़िरहनुहोस्, किनकि परमेश्वरको समय सधैं उत्तम हुन्छ र सिद्ध हुन्छ। मैले तपाईसँग यो कुराकानी गर्दै गर्दा तपाईको विचार मन कता कता, मैले पनि त यसरी नै प्रतीक्षा गरिरहेको छु नि, मैले पनि त पर्खिरहेको छु नि धैर्यताका साथ, तर खोइ त मेरो जीवनमा यदि यस्ता कुराहरू अहिले तपाईँको हृदयभित्र उब्जिरहेका छन् भने, तपाई यो कुरालाई स्पष्टसँग बुझ्नुहोस् प्रिय मित्र, तपाईँको धैर्यता कतै कतै हराइरहेको छ। अझ तपाईँले आफूलाई बलियो र धैर्यवान बनाएर पर्खिरहनु जरूरी छ भन्ने कुरालाई बिर्सनु हुँदैन। मैले अघि नै तपाईँलाई बताइसकेको छु, प्रतीक्षामा धैर्यताको खाँचो हुन्छ। जब धैर्यता हामीसँग रहँदैन अनि हाम्रो प्रतीक्षाको कुनै अर्थ पनि रहँदैन। होला तपाईँले अनुभव गरिराख्नु भएको होला, कतिपय प्रतीक्षाहरू प्रतीक्षा नै भइरहेका होलान्, तर पवित्र शास्त्रले भन्दछ हरेक कुराको समय छ। जन्मिने एउटा समय छ, मर्ने एउटा समय छ, छर्ने एउटा समय छ, बटुल्ने एउटा समय छ, उखल्ने एउटा समय छ, निर्माण गर्ने एउटा समय छ, अर्थात भनौ सबै कुराको लागि समय निर्धारित गरिएको छ। केवल बुझ्नुपर्ने यति नै हो कि मेरो समय कहिले आउँछ, मेरे बारी कब आएगा, एउटा सुन्दर भनाई। अब हामी यही कुरा भन्दै मेरो पालो कहिले आउँछ भन्दै जब हामी पर्खिन थाल्दछौं, यस एक न एक दिन तपाईँको पालो अवश्य आउँछ। मैले तपाईँलाई फेरि पनि जोड़ दिएर उत्साह यो दिन चाहन्छु कि प्रिय मित्र, विश्वासलाई हामीले बलियो बनाउनका लागि प्रतीक्षा गर्नु जरूरी छ, चरित्रलाई निर्माण गर्न प्रतीक्षा गर्नु जरूरी छ, परमेश्वरमाथि निर्भरता बढ़ाउनलाई प्रतीक्षा गर्नु जरूरी छ, र आशालाई जीवित राख्नु हामीले प्रतीक्षा गर्नु जरूरी छ। तपाई पनि हतोत्साही नभइकन आफ्नो प्रतीक्षामा दृढ रहनुहोस्। तपाईँको प्रतीक्षाको प्रतिफल कहिले पनि नमिठो हुँदैन भन्ने सन्देश नै आज म तपाईँसँग छोड्न चाहन्छु प्रिय श्रोता। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको छु, र यतिन्जेल मलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तपाईँले माया गरेर सुन्नु भएको छ र त म बोलिरहेको छु। विशेष गरी आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा, खुलदुली,
उत्पन्न भएको छ भने निसंकोच हामीलाई टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, पत्रचार गरेर कुराकानी गर्न सक्नुहुन्छ। नम्बर टिप्नुहोस् न, हाम्रो स्टुडियोको नम्बर 01477074। यदि तपाईँ व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपिराख्नुहोस् त, 98404043। दोहोऱ्याउँ, 98404043। अब भने प्राविधिकद्वय सन्ध्या विजय दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले अथक परिश्रम गरेर अन्तिम सम्मान कार्यक्रमलाई ल्याउनलाई सहायता गर्नुभएकोमा पुनः एकपटक तपाईँ र मेरो प्रतीक्षालाई परमेश्वरले पूरा गर्नुभएको छ। God bless you all. अब भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुन्न न बजे कोता
5: सामान नभेटेर बेपत्ता
4: होइन। सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रिस इलेक्ट्रो वाल छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ। 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छातामुनि पाइन्छ ठ्याक्कै पारेर।
8: गाउन भाडामा,
9: गाउन भाडामा,
8: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9141768602, 9141768602
7: र 9818251240, 9818251240।

0: गुड न्युज एफएम 105.1
1: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम सान

गुर्निज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा साना साना भाइ बहिनीहरूलाई जय मसी साथै न्यानो अभिवादन गर्न चाहन्छु। कार्यक्रम साना पाइला लिएर म सन्ध्या तपाईँहरूको बीचमा उपस्थित भइसकेकी छु र कार्यक्रम साना पाइलामा हामी विशेष गरी हाम्रा साना साना भाइ बहिनीहरूलाई परमेश्वरमा कसरी हुर्काउने र अभिभावकहरूको जिम्मेवारी साथै मण्डलीको जिम्मेवारी के हो भन्ने विषयमा चर्चा गर्ने गर्दछौ र हाम्रा साना साना भाइ बहिनीहरूसँगका रमाइला रमाइला कुराहरू पनि लिएर आउने गर्दछौ। र आज पनि कार्यक्रम साना पाइलामा मसँग हुनुहुन्छ एकदमै ब्युटिफुल स्विट गेस्ट। उहाँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत गर्नुभन्दा अगाडि यहाँहरूको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत।

0: यो मिठो गीतपछि यहाँहरू सम्पूर्णलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु र अब भने ढिलो नगरिकन हामीसँग रहनुभएको हाम्रो स्वीट गेस्टलाई कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु। यहाँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत छ।
1: थ्याङ्क यू। जयमासी, मेरो नाम रिजेश थापा मगर हो।
0: कति राम्रो नाम रहेछ रिजेश। रिजेशलाई एकदमै स्वागत गर्न चाहन्छु फेरि पनि कार्यक्रम साना पाइलामा। अनि रिजेश कति क्लासमा पढ्नुहुन्छ त?
1: म क्लास 2 पढ्छु।
0: ए, अनि रिजेशको फ्यामिलीमा को को हुनुहुन्छ?
1: मामु, बाबा, हजुरआमा, हजुरबुवा र भाइ र म।
0: ए हो, रिजेशलाई सबभन्दा धेरै के गर्नु मनपर्छ?
1: बोल्न मनपर्छ अनि अरू कहिले कहीँ डान्स गर्न मनपर्छ, त्यति हो।
0: हजुर डान्स पनि गर्नुहुन्छ चर्चमा स्कुलमा?
1: गर्छु।
0: कुन गीतमा डान्स गर्नुभएको थियो लास्ट टाइम बालसङ्गतिमा?
1: म अस्ति नै यो बालसङ्गतिमा म टेलिफोन टु जिजस र मेकिङ मेलोडी गरेको थियौँ।
0: ओ, त्यो गीतहरूमा डान्स गर्नुभएको थियो। ए, अनि हजुरलाई मनपर्ने भजन कुन हो त बालसङ्गतिमा अथवा कुनै आफूलाई?
1: मेरो मनपर्ने गीत 501।
0: ए, 501 को भजन मनपर्छ तपाईँलाई? ल, यो भजन अलिकति गाएर सुनाइदिनुहोस् न त।

0: वाव, कस्तो राम्रो भजन गाउनु भएको, एकदमै म त यस्तो ब्लेसिङ्स भए। अनि हजुर कतिको बालसङ्गति जानुहुन्छ?
1: म त जहिले जान्छु बालसङ्गति।
0: हो, कस्तो राम्रो। अनि बालसङ्गति चाहिँ किन जानुपर्छ होला हामी?
1: बालसङ्गति हामी प्रभुलाई आराधना गर्ने,
0: ए त्यसको लागि बालसङ्गति जानु पर्यो।
1: हजुर,
0: प्रभु यीशु को हुनुहुन्छ थाहा छ तपाईँलाई?
1: थाहा छ।
0: को भन्नुहुन्छ त?
1: प्रभु यीशु हाम्रो एकमात्र परम प्रभु परमेश्वर हुन्। परमेश्वर हाम्रो मुक्तिदाता र बेस्ट फ्रेन्ड हुन्।
0: यीशु ख्रीष्ट तपाईँको बेस्ट फ्रेन्ड पनि हुनुहुन्छ?
1: हुनुहुन्छ।
0: ओके, नाइस। अनि रिजेसलाई कतिको प्रार्थना गर्नु मनपर्छ त?
1: धेरै।
0: दिनमा कतिचोटि प्रार्थना गर्नुहुन्छ रिजेसले?
1: दुई।
0: दुईचोटि मात्रै?
1: बिहान र बेलुका।
0: ए,
1: अनि राति पनि?
0: तपाईँको घरमा डिभोसन हुन्छ कि हुँदैन?
1: हुन्छ।
0: कति बेला
1: हुन्छ? जहिले।
0: ए हो, डिभोसनमा को को बस्नुहुन्छ?
1: मेरो दादा, दिदी, हजुर आमा, हजुर बुबा, अनि बाबा, मामु, भाइ, अनि म।
0: अनि त्यसपछि हजुरलाई सबभन्दा मन पर्ने खानेकुरा के हो?
1: खानेकुरा दाल भात अनि तरकारी, मासु पनि।
0: ए हो, मासु पनि मनपर्छ। अनि खाना खानुभन्दा अगाडि प्रार्थना गर्नुहुन्छ कि हुँदैन रिजेसले?
1: कहिले काहीँ मात्रै।
0: ए हो, र सधैँ गर्नु पर्यो नि अबदेखि त?
1: हुन्छ।
0: ओके, नाइस। अनि रिजेसलाई हामीले किन प्रार्थना गर्नुपर्छ होला जस्तो लाग्छ त?
1: हामीले प्रभुलाई धन्यवाद दिने, उहाँले जे जे दिनुभएको लागि प्रार्थना गर्ने, अनि उहाँले असल बुवा आमा दिनुभएको छ जस्तै त्यस्तो।
0: ए, त्यसको लागि हामी धन्यवादी हुनको लागि प्रार्थना गर्नु पर्यो। नाइस। अनि कहिले काहीँ रिजेसलाई स्याड हुन्छ, अनि कहिले काहीँ चाहिँ बिरामी पनि हुन्छ होइन, त्यस्तो बेलामा चाहिँ प्रार्थना गर्ने गर्नु भएको छ कि छैन रिजेसले?
1: मेरो मामु बाबा अनि म हजुरआमा र हजुरबुवाले चाहिँ गर्नुहुन्छ।
0: ए, अब त तपाईँले पनि गर्नु पर्यो नि त उहाँहरूसँगै बसेर होइन त? अनि रिजेसको भाइ पनि हुनुहुन्छ होइन?
1: मसँग।
0: तपाईँको भाइको नाम चाहिँ के हो त?
1: इफ्राइम।
0: इफ्राइम, इफ्राइमको कति माया लाग्छ?
1: धेरै।
0: ए हो, अनि रिजेसले अब एज अ दिदी होइन, रिजेसले भाइलाई कसरी गाइड गरिरहनु भएको छ त प्रार्थना गर्ने कुराहरूमा, यस्तो बाइबलको स्टोरीहरू सुनाउने कसरी गरिरहनु भएको छ, गर्नु भएको छ कि छैन?
1: धेरै चाहिँ गरेको छैन, त्यही पनि थोरै मात्रै मान्छ भाइ।
0: ए, भाइ सानै छ नि त होइन?
1: त्यही भएर।
0: अनि तपाईँ त अब दिदी हो नि त, तपाईँ त भाइभन्दा ठुलो होइन, अनि तपाईँले आफ्नो भाइलाई कसरी परमेश्वरमा चाहिँ बढाउनलाई तपाईँलाई मनपर्छ?
1: भाइलाई बालसङ्गति लग्ने चाहिँ चाहन्थ्यो, त्यही पनि नमानेर मामुलाई भनेको थियो, त्यही पनि मान्दैन थियो, त्यही भएर पहिला त मान्थ्यो, अब त मान्दैन।
0: अब चाहिँ भाइको लागि धेरै प्रार्थना गर्नुपर्ने भएछ होइन त?
1: हजुर।
0: रिजेसलाई कतिको मनपर्छ भाइ बालसङ्गति गएको?
1: धेरै
0: धेरै मनपर्छ। अबदेखि चाहिँ रिजेसले भाइलाई पनि जसरी भए पनि प्रार्थना गरेर प्रभु यीशुको स्टोरीहरू सुनाएर होइन, जसरी भए पनि लानु चाहिँ हुन्छ।
1: हुन्छ।
0: नाइस, भेरी गुड। अनि हजुरको बेस्ट फ्रेन्डको नाम चाहिँ के हो?
1: मेरो बेस्ट फ्रेन्ड चाहिँ जारा।
0: जाराले परमेश्वरलाई चिन्नु भएको छ कि छैन?
1: छैन।
0: ए, अनि कहिले काहीँ रिजेसले यस्तो आफ्नो बेस्ट फ्रेन्डलाई प्रभु यीशुको बारेमा यस्तो कुराहरू सेयर गर्नु भएको छ कि छैन?
1: छ।
0: ए, अनि मलाई कस्तो लाग्छ अरे?
1: धेरै राम्रो।
0: अनि रिजेसले आफ्नो साथीहरूको लागि कतिको प्रार्थना गरिदिनुहुन्छ त?
1: धेरै धेरै, जहिले
0: जहिले गरिदिनुहुन्छ। त्यस अब सबै साथीहरूलाई चाहिँ प्रवेशको बारेमा हजुरले सुनाइरहनु भएको छ? भेरी गुड। अनि रिजेस त बालसङ्गति जानुहुन्छ होइन, हरेक शनिबार जानुहुन्छ नि त, अनि बालसङ्गतिमा एकदमै मनपर्ने टिचर चाहिँ को हो त?
1: मनपर्ने टिचर निर्जला म्याम।
0: निर्जला म्याम मनपर्छ? किन मनपर्छ निर्जला म्याम?
1: उहाँ काइन्ड, अनेस्ट, अनि हामीलाई बाइबल भजनहरू सिकाउनुहुन्छ, नयाँ नयाँ कुरा, त्यही भएर।
0: ओ, कस्तो राम्रो। ल, निर्जला म्यामले कार्यक्रम साना पाइला सुनिरहनु भएको छ भने रिजेसले चाहिँ एकदमै काइन्ड, अनेस्ट भन्नुभएको छ है आफ्नो टिचरलाई, एकदम खुसी लाग्यो यो कुरा सुनेर। अनि कस्तो कस्तो साथीहरू हुनुहुन्छ त चर्चमा तपाईँको?
1: राम्रो राम्रो आशिषित साथीहरू।
0: ए, भनेपछि बालसङ्गति गएर साथीहरूसँग बस्दा, सङ्गति गर्दा, टिचरहरूलाई भेट्दा, निर्जला म्यामलाई भेट्दा एकदमै खुसी लाग्छ?
1: हजुर।
0: नाइस। अनि रिजेसलाई सबभन्दा मन पर्ने बाइबलको भर्स चाहिँ कुन हो त?
1: उत्पत्ति 2:7।
0: ए, र त्यहाँ के लेखेको छ आउँछ भन्नु?
1: आउँछ।
0: ल, भनिदिनुहोस् न त।
1: तब परम प्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भए।
0: आमेन, कस्तो राम्रो. कसले सिकाउनु भयो हजुरलाई यो बाइबल वर्स?
1: मेरो चर्चको म्यामहरूले र मामु बाबा.
0: ओके, नाइस. कस्तो राम्रो. मानिस जातिलाई, तपाईँ र मलाई, हाम्रो फ्यामिलीलाई, हाम्रो साथीहरूलाई चाहिँ कसले बनाउनु भएको रहेछ त?
1: परम प्रभु परमेश्वर.
0: कसरी बनाउनु भएको रहेछ त?
1: माटोले.
0: माटोले मात्रै? अनि त्यसपछि?
1: अनि उहाँले फुकिदिनु भयो नाकमा सास.
0: ओके, नाइस. अनि रिजसलाई कति कुराहरू थाहा रहेछ बाइबलको, होइन? मलाई एकदमै खुसी लाग्यो. अनि बाइबलमा धेरै हिरोहरू हुनुहुन्छ नि, होइन? अनि सबभन्दा मनपर्ने बाइबलको हिरोहरू मध्ये चाहिँ कुन हो त?
1: मोसा.
0: ए, मोसा मनपर्छ हजुरलाई, किन भन्नु त?
1: मोसाले प्रभुले जे भनेको त्यही मान्नु भयो. एउटा हिमालमा देखेर दशाज्ञा भेटाए मोसाले, त्यही भएर परम प्रभुले उहाँलाई आशिष दिनुभयो त्यही भएर.
0: वाह. अनि रिजसलाई पनि मोसा जस्तै बन्न मन छ? अनि है, मोसा त सबैजनाको लिडर पनि बनाइदिनु भएको थियो नि परमेश्वरले ज्ञानी भएर.
1: हजुर.
0: रिजस कहिले क्लासमा बालसङ्गतिमा क्याप्टेन हुनु भएको छ कि छैन? हजुर. के अरे?
1: क्लास क्याप्टेन.
0: क्लास क्याप्टेन पनि हो. त्यही भएर हजुरलाई मोसा धेरै मन परेको. नाइ. हामी भनेपछि अहिले जति पनि साना पाइला सुनिरहनु भएको छ नि कार्यक्रमहरू, अनि त्यो साना पाइला सुनेर बसिरहनु भएका तपाईँ जस्ता साना साना साथीहरूलाई के भन्न चाहनुहुन्छ त?
1: प्रभुले साना साना नानी बाबुलाई धेरै धेरै आशिष दिनुभएको छ. उहाँले जे जे गरिदिनु भएको छ त्यसलाई धन्यवाद.
0: धन्यवाद दिनु पर्यो. अनि मुसा जस्तै हुनु पर्यो.
1: हजुर.
0: नाइ. सबै साथीहरूलाई तपाईँहरू पनि मुसा जस्तै हुनु है भन्न चाहनुहुन्छ?
1: छ.
0: ओके. अनि तपाईँलाई नयाँ करारहरू भन्न आउँछ बाइबलमा? आउँदैन त, त्यो पनि थाहा पाउनु पर्यो है. अनि रिजसलाई चाहिँ प्रभुले सिकाउनु भएको आज्ञाहरू थाहा छ कि छैन? दस आज्ञा थाहा
1: छ.
0: ल, हजुरलाई के दस आज्ञा थाहा छ सबै भनिदिनुहोस् न त, यहाँ हाम्रो साथीहरू सुनिरहनु भएको छ.
1: त्यही पनि मलाई कुनै कुनै मात्रै आउँछ.
0: ओके, कति आउँछ त्यति नै भनिदिनुहोस् न.
1: हुन्छ. म बाहेक अरू कुनै देवी देवता नमान्नु, आफ्नो नीति खुवाएर कुनै किसिमका मूर्ति नमनाउनु, सबा दिन प्राणी हुन्, अनि आफ्नो आमा बुवालाई आदर गर, अनि आफ्नो छिमेकीको झुटो गवाह नबोल्नु, छिमेकीको सामान चोरी नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, अनि आफ्नो प्रभुको नाम व्यर्थमा नलिनु. त्यति आउँछ.
0: ओके, थ्याङ्क यू सो मच. हजुरले परमेश्वरले सिकाउनु भएको आज्ञाहरू सुनाइदिनु भयो, मलाई एकदमै खुसी लाग्यो. एकदमै धन्यवाद. अनि रिजोइसले कतिको आमा बुवाको आदर गर्नुहुन्छ त?
1: धेरै.
0: कहिले काहीँ रिसाउनुहुन्छ कि हुँदैन घरमा?
1: थोरै,
0: अलिअलि मात्रै. किनकि हामी धेरै रिसाउनु हुँदैन है, किनकि परमेश्वरलाई मन पर्दैन नि त रिसाएर.
1: रिसायो भने प्रभु धेरै एङ्ग्री हुनुहुन्छ त्यही भएर.
0: ओके, त्यही भएर हामी सबैजनालाई माया गर्नुपर्छ नि त, होइन? आफ्नो वरिपरि छिमेकीहरूलाई नि प्रेम गरेर भन्नुभएको छ नि त प्रभुकाले. तपाईँले आफ्नो वरिपरि भएको साथीहरूलाई कतिको माया गर्नुहुन्छ?
1: धेरै.
0: यस्तो कुनै मोमेन्ट छ तपाईँले सम्झिनु भएको साथीहरूसँग केही कुराहरू सेयर गरेको?
1: छ.
0: भनिदिनुहोस् न त.
1: एकचोटि मेरो भाइ, म अनि मेरो एउटा साथी खेल्न गएको थियो मेरो दिदीसँग. खेल्दा जाँदा जाँदा मेरो भाइ एउटा पानीमा लडे थियो, निकाल्न आँटेको. त्यो पनि मेरो साथी पनि भित्र गयो, निकालेर निकालेर बेसमारी तानेर बल्ल बल्ल निक्ल्यो.
0: ए, भनेपछि तपाईँको भाइलाई चाहिँ पानीबाट निकाल्नलाई चाहिँ तपाईँको साथीले हेल्प गरिदिनु भयो?
1: होइन, एउटा सानो यो हिलोमा लडे थियो, अनि भाइलाई उठाएर घरमा लगेर त्यहाँ उयो ढुङ्गाले छाला निक्लेछ.
0: ए, अनि तपाईँले हेल्प गरिदिनु भयो?
1: अँ.
0: तपाईँको साथीले नै हेल्प गरिदिनु भयो? अनि तपाईँले साथीलाई के भन्नुभयो त उहाँले तपाईँलाई हेल्प गरिसकेपछि?
1: थ्याङ्क यू सो मच हेल्प गरेको बेला त्यही भएर.
0: ओके ओके, नाइस. भनेपछि प्रभुले पनि हाम्रो निम्ति कति कुराहरू गरिदिनु भएको छ नि त, होइन? हामीलाई बाबा मम्मी दिनुभएको छ, फ्रेन्ड्सहरू दिनुभएको छ, मिठो मिठो खानेकुराहरू हामीले खान पाइरहेको छौँ. ती सबै कुराको लागि हामीले परमेश्वरलाई के भन्नुपर्ने रहेछ त?
1: धन्यवाद.
0: भेरी नाइस, कस्तो राम्रो. अनि दश आज्ञामा अर्को एउटा आज्ञा पनि छ नि, झुटो नबोल्नु भनेर. रिजसले कहिले झुट बोल्नु भएको छ कि छैन?
1: कहिले काहीँ मात्रै.
0: ए, हो र? तर झुटो त बोल्नु मिल्दैन नि फेरि.
1: एकचोटि मात्रै झुटो बोलेको।
0: के झुटो बोल्नु भएको छ रिजोइसले?
1: मलाई औषधि खान मन पर्दैन थियो, अब चाहिँ मन परेथ्यो, नखाइकन सुतेको।
0: ए अनि मामुले औषधि खाइसक्नु भयो छोरी भन्दाखेरि तपाईँले चाहिँ मैले खाइसकेँ भनेर सुत्दैको? ए ल त औषधि त खानु पर्यो नि होइन बिरामी हुने बेलामा त। अबदेखि चाहिँ झुटो बोल्नु हुँदैन है रिजोइस, किनकि त्यो त ब्याड ह्याबिट हो नि त फेरि।
1: मलाई थाहा छ।
0: ए अब चाहिँ नबोल्नु ल।
1: हुन्छ।
0: कार्यक्रम साना पहिला हजुरले पहिला सुन्नु भएको थियो कि थिएन? ए कसको सुन्नु भएको थियो?
1: चर्चको उपासना दिदी।
0: ए अस्ति लास्ट फ्राइडेको सुन्नु भएको थियो?
1: हजुर।
0: अनि हजुरलाई कार्यक्रम हाम्रो साना पहिला कस्तो लाग्यो त?
1: धेरै राम्रो।
0: ए एकदमै धन्यवाद। अनि तपाईँले हाम्रो कार्यक्रममा आइदिनु भयो, तपाईँको मिठो मिठो गफ गाफ हामीलाई सुनाइदिनु भयो, हामी धेरै खुसी छौँ होइन। अब आउने दिनहरूमा पनि तपाईँ यसरी नै हाम्रो प्रोग्राममा आउँदै गर्नु होला है त।
1: हुन्छ।
0: तपाईँ विशेष गरी साना पाला कार्यक्रम जति पनि सुनिरहनु भएको छ नि, कति बाबा मम्मीहरू पनि सुनिरहनु भएको छ होइन, अनि कतिजना फ्यामिलीहरूले पनि अहिले सुनिरहनु भएको छ, अनि तपाईँ जस्तै साना साना साथीहरूले पनि सुनिरहनु भएको छ यो कार्यक्रम, सबैजना सुनिएर बसिरहनु भएको सम्पूर्ण साथीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ त?
1: सबैजनालाई प्रभुले धेरै आशिष दिनुभएको छ, तपाईँहरूले दशाज्ञा पनि पढ्नुहोस् होला, अनि चर्च जहिले आउनुहोस् होला, सधैँ प्रार्थना गर्ने अनि बाइबल स्टडी गर्नु होला।
0: ओके तपाईँलाई धेरै धेरै धन्यवाद आफ्नो सबै कुराहरू सेयर गरिदिनु भएको लागि। हामी कस्तो हुनुपर्छ रे रिजोइस, लास्टमा भनिदिनु त?
1: हामी चाहिँ प्रभुको यो आज्ञा पालन गर्ने छोरा छोरी भन्नुपर्छ।
0: ओके तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रममा आएर हाम्रो कार्यक्रमलाई असाध्यै आशिषमय बनाइदिनु भयो। रिजोइसलाई धेरै धेरै धन्यवाद। अनि रिजोइसलाई दिनको लागि मसँग एउटा सानो गिफ्ट छ, अनि यो गिफ्ट चाहिँ म रिजोइसलाई हाम्रो कार्यक्रम साना पालाको तर्फबाट है त।
1: थ्याङ्क यू।
0: ओके ल फेरि पनि यस्तै यस्तै मिठा मिठा कुराकानीहरू रिजोइससँग हाम्रो हुने नै छ। रिजोइस हाम्रो कार्यक्रममा आउनुभयो, धेरै धेरै धन्यवाद।
1: बाई।
0: ओके बाई बाई। कार्यक्रम साना पाइलामा आज हामीले तपाईँहरूको बीचमा असाध्यै मिठो र आशिषित कुराकानी राखेका छौँ रिजोइससँग। म आफै पनि धेरै आशिषित भएको छु र आशा गर्दछु तपाईँहरू पनि आशिषित हुनुभएको छ कार्यक्रम साना पाइलाबाट। यस्तै मिठा मिठा कुराकानीहरू गर्ने मन थियो तर समयले हामीलाई बिदा दिइसकेको छ। जो जतिले हाम्रो कार्यक्रम साना पाइला सुनेर हामीलाई साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र कार्यक्रम साना पाइलाप्रति तपाईँहरूको केही सल्लाह सुझाव र केही प्रतिक्रिया छन् भने तपाईँहरूले हामीलाई वाट्सएप साथै इमेल गर्न सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि विदा हुन चाहन्छु। जय मसीह। तपाईँहरूको समय आशिषमय रहोस्।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका पाँचवटा रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट पनि चाँडै प्रसारण हुने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, सुसमाचार सबैका लागि कार्यक्रम विशुद्ध सुसमाचारीय र ईश्वरीय अस्तित्वको बारेमा सबैलाई जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी ख्रिस्टी जीवनको विषयमा हेर्नेछौ। सामान्यतया नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने धेरै व्यक्तिहरू आफ्नो पुर्ख्यौली धर्म अर्थात परम्परादेखि मानिआएको धर्मलाई त्यागेर ख्रिस्टी धर्मलाई आत्मसात गरेको हामी पाउँदछौ। यसलाई सामान्यतया धर्म परिवर्तनको संज्ञा दिइन्छ, तर आज हामी जीवन परिवर्तनको बारेमा कुरा गर्नेछौ। अर्थात आजको वचनले ख्रिस्टीय धर्मलाई होइन तर ख्रिस्टको जीवनलाई पछ्याउने कुरा गर्दछ। आउनुहोस् श्रोता, ख्रिस्टीय जीवन भनेको के हो अनि ख्रिस्टियन जीवन किन आवश्यक छ आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो माझमा आदरणीय दाई जनक विशी उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैको लागि कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा म जनकको तर्फबाट न्यानो अभिवादन र जयमसी। मित्रहरू, आउनुहोस् यो वचन शुरूवात गर्नुभन्दा पहिला हामी यो गीतद्वारा परमेश्वरको महिमा गर्नेछौं।

मित्रहरू, आज म तपाईँहरूलाई क्रिस्चियन जीवन भनेको के हो भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु। वास्तवमा क्रिस्चियन जीवन भनेको के हो, अर्थात् एकजना व्यक्ति जब प्रभु येशु ख्रिस्टलाई आफ्नो जीवन दिन्छ, अर्थात् एकजना व्यक्ति जसले प्रभु येशु ख्रिस्टलाई स्वीकार गर्छ, त्यसपछि उसको जीवनमा आउनुपर्ने परिवर्तनहरू के हो। कतिपटक हामी क्रिस्चियन जीवनलाई क्रिस्चियन धर्मको रूपमा ज्यादा चर्चा गर्दछौं। उदाहरणको लागि, प्राय नेपालमा प्राय जसो विभिन्न धर्मबाट प्रभु येशु ख्रिस्टलाई जान्दछौ, चिन्दछौ, अर्थात् विश्वासमा आउँदछौ। त्यसपछि हामी के गर्छौ? उदाहरणका लागि भन्ने हो भने, म एक हिन्दू परिवारबाट आएको व्यक्ति हो। पहिला म मन्दिरमा पूजा गर्न जान्थे, तर अब म प्रभु येशु ख्रिस्टलाई विश्वास गरिसकेपछि मन्दिरमा जाँदिन, म चर्चमा परमेश्वरको आराधना गर्न जान्छु। पहिला हरेक मंगलबारमा मन्दिरमा जान्थे भने आज म हरेक शनिबार चर्चमा जान्छु। पहिला म व्रत बस्ने गर्थे, तर आज म व्रत भन्दिन, आज कहिले काहीँ म उपवास बस्दछु। के यसले मलाई क्रिस्चियन बनाउँदछ? पहिला म विभिन्न किसिमका चित्रणहरू कोरिएका मूर्तिहरू लगाउने गर्थे, अब म लगाउँदिन ती, म क्रुस झुन्डाउन मन पराउँछु। के यसले मलाई क्रिस्चियन बनाउँछ? पहिला हाम्रो गाउँ समाजमा सुत्दाखेरि सिरानीमा आँसी राख्यो भने भूतहरू आउँदैन, अर्थात् हामीलाई डराउने आत्मा आउँदैन भन्ने विश्वासमा हामी आँसी राख्ने गर्थ्यौं, हँसिया राख्ने गर्थ्यौं, ताकि ती डराउने आत्माहरू हामीदेखि टाढा भागुन्। तर अब उसो गर्दिन म, किनभने म क्रिस्चियन भएको छु नि। म अब आँसीको सट्टा, अर्थात् हँसियाको सट्टा बाइबल राख्ने गर्छु। परमेश्वरको वचनलाई हामी जादुको छडी झैं प्रयोग गर्छौ। के बाइबल सिरानीमा राखेर मलाई क्रिस्चियन बनाउँदछ? पहिला म, अर्थात् हिन्दू धर्म विश्वास गर्दाखेरि, म कतिपटक मन्दिरमा गएर दान दक्षिणा दिने गर्थे, मन्दिरमा म दान चढाउँदथे। अब उसो गर्दिन, म क्रिस्चियन भएको छु। अब म मण्डलीमा पैसा चढाउँछु, भेटी चढाउँछु। के यसले मलाई क्रिस्चियन बनाउँदछ? मित्रहरू, कतिपटक यी बाहिरी स्वरूपहरूले, बाहिरी चिन्हहरूले तपाईँ र म क्रिस्चियन भएको कुरा निर्धारण गर्छ भनी हामी भन्दछौ। एक किसिमले भन्ने हो भने, यी बाहिरी स्वरूप र फर्म्स, बाहिरी चिन्हहरूले मेरो क्रिस्चियन जीवनको परिचय दियोस् भन्ने हामी प्रयास गर्छौ। मानिसको जातै हो, उसले अरूहरूलाई देखाउनलाई, अर्थात् प्रभाव पार्नलाई कोसिस गर्छ, अर्थात् धर्म कर्म गर्न चाहन्छ, ताकि ती धर्म कर्महरू मानिसहरूको अगाडि प्रकट होन् र मलाई हेर्ने दृष्टिकोण फरक होस् भन्ने प्रवृत्तिको हुन्छ। र कतिपटक हामी प्रभु येशु ख्रिस्टलाई चिनिसकेपछि, येशु ख्रिस्टलाई जानिसकेपछि, यी थुप्रै फर्म्सहरू, चिन्हहरू जुन प्राय हामी गर्दछौ नि, त्यसलाई प्राथमिकता दिन्छौ र मेरो र हाम्रो क्रिस्चियन जीवनको परिचय दिन्छौ यसबाट, अर्थात् क्रिस्चियन धर्मको परिचय दिन्छौ। अब एकैछिन म तपाईँहरूलाई येशु ख्रिस्टतिर लग्न चाहन्छु, जो यस संसारमा जन्मिनु भयो, यस संसारमा जिउनु भयो, मानिसहरू सँगसँगै हुर्किनु भयो र आफ्नो जीवन मानिसको निम्ति क्रुसमा सडाउनु भयो। उहाँ येशु ख्रिस्टले तपाईँ र हाम्रो बीचमा दिन खोज्नु भएको चिज के हो? के धर्म, अर्थात् जीवन। तपाईँ र हाम्रो जीवनमा दुईटा छनौट हुन्छ। मानिसको जीवनमा भन्ने हो भने दुईटा छनौट हुन्छ, या त मानिसले धर्मलाई अपनाउन खोज्दछ, या त मानिसले आफ्नो जीवन अपनाउन खोज्दछ। र येशु ख्रिस्टले भन्न खोजेको कुरा स्पष्ट छ, उहाँ तपाईँ र हाम्रो बीचमा जीवन दिन आउनु भएको हो। यदि धर्म नै दिनु पर्दै थियो भने तपाईँ र हामीलाई अरू नयाँ धर्मको आवश्यक पर्ने थिएन मित्रहरू, तर तपाईँ र हामीलाई आज जीवनको आवश्यकता छ, त्यो जीवन जो यस संसारसम्म मात्र होइन, अनन्तसम्मको जीवन। र येशु ख्रिस्टले तपाईँ र हामीलाई छेडेको होइन, अनन्तको जीवन दिन आउनु भएको हो। धर्मले तपाईँ र हामीलाई केही छेडको आनन्द दिन सक्छ, केही छेडको शान्ति दिन सक्छ, तर येशु ख्रिस्टले अनन्तको जीवन, अनन्तको शान्ति दिन खोज्नु भएको हो र दिन चाहनुहुन्छ। र यही कुरालाई रोमीको किताबमा स्पष्ट गरेको छ। रोमीको किताब त्यसको 12:1-2 पद म फेरि यसलाई पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ,
परमेश्वरको दास पौलले यसरी भन्दछन्, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सकौ। यदि तपाईँले गहिरिएर यसलाई सुन्नुभयो भने, यदि यसलाई गहिरिएर पढ्नुभयो भने, यहाँ एउटा कुरा तपाईँले पाउनुहुन्छ, पूर्ण रूपले परिवर्तित हो भन्ने कुरा। तपाईँ र हाम्रो जीवनमा परमेश्वरले ल्याउन खोज्नु भएको परिवर्तन पूर्ण रूपको परिवर्तन हो, र त्यो जीवन जुन उहाँले दिन खोज्नु भएको हो त्यो परिवर्तित जीवन दिन खोज्नु भएको हो मित्रहरू। तर तपाईँ र हामी कतिपटक क्रिस्टियन अर्थात येशु ख्रीष्टलाई चिनिसके पनि हामी धार्मिक रूपमा येशु ख्रीष्टलाई चिन्दछौ, एउटा धर्मको रूपमा येशु ख्रीष्टलाई सीमित राख्दछौ जुन उहाँले कहिल्यै पनि चाहनु भएको थिएन, र उहाँले तपाईँ र हामीबाट त्यो परिवर्तित जीवनको अपेक्षा गर्नुहुँदछ। वचनमा लेखिएको छ, संसारको ढाँचामा नचल अर्थात पहिलाको जीवनमा होइन, पहिला हामीले गरेको कर्म जस्तो होइन, हामीले पूजेको कुनै चिज वा थोक जस्तो होइन, यो त भिन्न कुरा हो, यो त जीवन जिउनु पर्ने कुरा हो। तपाईँ र हामीले सुनेको वचन यदि हाम्रो जीवनमा हाम्रो व्यवहारमा यदि लागू हुँदैन भने हामी ख्रिस्टियन भएको कुनै पनि अर्थ ठहरिँदैन। प्रभु येशु ख्रीष्टको वचन तपाईँ र हाम्रो जीवनमा यदि हुँदैन भने हामी ख्रिस्टियन हुनुको कुनै पनि मतलब ठहरिँदैन। अर्थात एक किसिमले म यसरी पनि भन्न चाहन्छु, यदि ख्रिस्टको वचनमा हामी हिँड्दैनौ भने हामी ख्रिस्टियन हुनु भनेको एक किसिमले हामी कलंकित भइदिन्छौ। अलिकति कठोर लाग्छ होला, तर वास्तवमा हो, प्रभु येशु ख्रीष्टको वचन तपाईँ र हाम्रो जीवनबाट जल्नु पर्छ, बल्नु पर्छ, ताकि संसारले त्यो देखोस् येशु ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा। त्यसकारण मैले अघि पनि भने, मंगलबार मन्दिर गए जस्तो शनिबार चर्च गएको तरिका नहोस्, व्रत बसेको जस्तो उपवास बसेको नहोस्, दान दिएको जस्तो भेटी दिएको नहोस्, घाटीमा विभिन्न कुराहरू टंगाए जस्तो तपाईँ हाम्रो क्रुस नटङ्कियोस्, अर्थात क्रुस टंगाएको अर्थ त्यो नरहोस् भन्न खोजेको हो। तपाईँ र हाम्रो जीवन त्यो सिरानीमा हँसिया राखे जस्तो बाइबल राख्ने जीवन नहोस्, त्यस्तो क्रिस्चियन जीवन नहोस्। यदि तपाईँ र हाम्रो जीवन त्यस्तै खालका फर्म्समा चीजहरूमा यदि क्रिस्चियन जीवन अड्कियो भने तपाईँ र हामी पनि क्रिस्चियन धर्म अपनाउन आएका हुन्छौ मित्रहरू, जसले क्रिस्चियन जीवनसँग केही पनि मतलब राख्दैन। येशु ख्रीष्ट तपाईँ र हामीलाई जीवन दिन आउनु भएको हो, र त्यो जीवन उहाँले जिउनु भयो। पहिला 3.5 सालसम्म उहाँ यस संसारमा चेलाहरू सँगसँगै जिउनु भयो, र आज तपाईँ र हामीलाई उहाँले निमन्त्रणा गर्नुभएको छ, हे सबै थाकेका व्यक्तिहरू हो, थाकेका मानिसहरू हो, म कहाँ आओ, म तिमीलाई शान्ति दिन्छु, म तिमीलाई आनन्द दिन्छु। त्यो आनन्द र शान्ति संसारले दिएको जस्तो होइन, यो फरक छ। त्यो शान्ति कसैले चोरेर लाग्दैन, त्यो आनन्द कसैले खोसेर लाग्दैन, त्यो खुसी कसैले खोज्न सक्दैन मित्रहरू, त्यो जीवन कसैले चोर्न सक्दैन। त्यो हो क्रिस्चियन जीवन भनेको, जुन ख्रीष्टले जिउनु भयो र तपाईँ र हामी आज अनुसरण गर्छौ, र त्यो अनुसरण गर्ने भन्ने कुरा तपाईँ र हामी जिउनु पर्छ। अब दोस्रो भागतिर लग्न चाहन्छौ। पहिलो भागमा हेर्यौ क्रिस्चियन धर्म हो कि क्रिस्चियन जीवन हो। मलाई आशा छ तपाईँ बुझ्दै हुनुहुन्छ होला मित्रहरू। यदि तपाईँले यसलाई सुनिरहनु भएको छ भने यो दोस्रो भागमा तपाईँ आफूलाई ल्याउन सक्नुहुन्छ। म यो दोस्रो भाग क्रिस्चियन जीवन भनेको कस्तो जीवन रहेछ त एकैछिन तपाईँलाई रोमीको किताब त्यसको 12 अध्यायको अगाडिको भाग 9 पददेखि पढ्न चाहन्छु। यहाँ यसरी लेखेको छ, क्रिस्चियन जीवन कस्तो हो त? पौलुसले यसरी भन्नुहुन्छ, प्रेम कपट रहित होस्, निष्कपट होस्। क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, जुन कुरा खराब छ त्यसलाई घृणा गर। क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, जुन कुरा असल छ त्यसमा लागिरह। म अगाडि यसलाई फेरि लग्न चाहन्छु, भातृप्रेममा एक अर्कासँग प्रेम गर। क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, आफूलाई भन्दा अरूलाई बढी आदर गर। तपाईँ र हामी क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै रह, आफ्नो आशामा आनन्द गर, संकष्टमा धैर्य धारण गर,
नात्यौ भनेको अर्थात दुःख कष्ट र समस्या आउँदाखेरि हामी नात्यौ, किनभने मित्रहरू तपाईँ र हाम्रो जीवन कसैको जीवन हो, कसैले हाम्रो लागि चिन्ता गर्दैछ, कसैले हाम्रो लागि सोचिरहेको छ, येशु ख्रिस्ट तपाईँ र हाम्रो फिक्री गर्नुहुन्छ। यदि हामी साँच्चै येशु ख्रिस्टमा विश्वास गर्छौ र आफूलाई क्रिस्चियन भन्छौ भने वचनले यसरी भन्छ, नात्यौ संकटमा धैर्य धारण गर, प्रार्थनामा लागिरह, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख। एकजना क्रिस्चियनमा हुनुपर्ने कुरा, परिवर्तित जीवनको कुरा, तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा। क्रिस्चियन धर्ममा भनेको छैन मैले, यो धर्म कर्म असलै हुन्छ, सबै धर्मले धर्म कर्म गर्न सिकाउँछ, तर येशु ख्रिस्टले जीवन जिउन सिकाउनु भएको। मित्रहरू, यदि हामी येशु ख्रिस्टको जीवन जिउन सक्दैनौ भने, गर्दैनौ भने, अर्थात हामीलाई त्यो गर्न मन पर्दैन भने, हामी अझै पनि ख्रिस्टलाई जीवन दिइरहेका हुँदैनौ। तिमीहरूको खेदो गर्नेलाई आशीर्वाद दियो, नसराप, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो, नम्रहरूसँग संगत गर, घमण्डी अहंकारी नहो। म 17 पदलाई पढ्न चाहन्छु। क्रिस्चियन जीवन भनेको कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। मित्रहरू, क्रिस्चियन जीवन, मैले केही प्र्याक्टिकल कुराहरू तपाईँहरूको बीचमा राख्न चाहे। यदि तपाईँ अझै पनि गहिरो अध्ययन गर्न चाहनुहुन्छ भने रोमीको किताब पढ्नुहोस्। रोमीको किताबमा तपाईँले एकदेखि रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो, नम्रहरूसँग संगत गर, घमण्डी अहंकारी नहो। म 17 पदलाई पढ्न चाहन्छु। क्रिस्चियन जीवन भनेको

सैद्धान्तिक कुराहरू पाउनुहुन्छ, जुन एकदम गहिरो कुराहरू छ, चाखलाग्दो कुराहरू छ। त्यहाँ क्रिस्चियन जीवन भनेको के हो, कस्तो हो भन्ने कुरा सैद्धान्तिक तौरले वर्णन गरिएको छ। र यदि 12 अध्याय 13 अध्याय पढ्नुहुन्छ, अगाडि पढ्नुहुन्छ भने त्यहाँ व्यवहारिक पक्षमा जोड दिएको छ, अर्थात क्रिस्चियन जीवन भनेको के हो भन्ने कुरामा जोड दिएको छ। मित्रहरू, तपाईँ र हामी क्रिस्चियन धर्ममा होइन, क्रिस्चियन जीवनमा विश्वास गरेका छौँ। क्रिस्चियन धर्म यीशु ख्रीष्टले कहिल्यै चाहनु भएन, क्रिस्चियन जीवन चाहनुभयो, उहाँले परिवर्तित जीवन खोज्नु भएको हो। त्यसै कारण पौलुसले 12 अध्यायमा यसरी लेख्नुहुन्छ, फेरि एक पदमा मैले दोहोराए यसलाई, फेरि परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर अनि आफ्नो मनमा नयाँ भई परिवर्तित हौ। मानिसको जीवनमा, मानिसको शरीर, मानिसको आत्मा, मानिसमा तीन थोक हामी हेर्दछौ, प्राण, आत्मा र शरीर। र म एकैछिन तपाईँलाई यसरी पनि भन्न चाहन्छु, मानिसको हृदय, आत्मा र शरीर, यदि साँच्चै हामी परिवर्तन हुन चाहन्छौ भने हाम्रो हृदयको नवीकरण परमेश्वरले खोज्नु भएको छ। हाम्रो हृदयमा अर्थात हाम्रो सिंहासनमा कसले बास गरेको छ? मित्रहरू, बाहिरी स्वरूप त भिन्न भिन्न हुन्छन्। तपाईँ र हामीलाई बाहिरी थोक हामी थुप्रै गर्छौँ। हामीले दिने कुरा, हामीले बोल्ने कुरा, हामीले गर्ने कुरा, यी त मानिसले देख्ने कुरा हुन्। तर तपाईँ र हाम्रो हृदयमा या त तपाईँलाई थाहा हुन्छ या त परमेश्वरलाई थाहा हुन्छ, यो दुई पक्ष बाहेक अर्को पक्षलाई थाहा हुँदैन मित्रहरू। र परमेश्वरले तपाईँहरूको हृदय हेर्नुहुन्छ। मैले तपाईँको हृदय हेर्न सक्दिन। र त्यो हृदयमा, सिंहासनमा कसलाई राखेका छौ? परमेश्वर, जसले परिवर्तन ल्याउनुहुन्छ र त्यो हृदय परिवर्तन गर्नुहुन्छ। यदि हाम्रो हृदय साँच्चै परमेश्वरमा परिवर्तन भएको छ भने त्यहाँनिर हामी यी व्यवहारिक पक्षहरू, दोस्रो भागको कुराहरू देख्दछौ। एउटा उदाहरण तपाईँको बीचमा राख्न चाहन्छु, एकजना व्यक्तिको बारेमा तपाईँले सायद सुन्नु भएको होला, जोन वेस्ली, प्रख्यात प्रचारक। उनको जीवन, यद्यपि उनले शुरूआतका दिनहरूमा परमेश्वरलाई त्यति मन पराउन चाहेनन् किनभने हृदयमा परिवर्तन भएको थिएन। जब उनको हृदय परमेश्वरमा, अर्थात उहाँको हृदयमा परमेश्वरले बास गर्नुभयो, उहाँको परिवर्तन प्रकट भयो बाहिरी जीवनद्वारा। र उहाँले विभिन्न ठाउँमा गएर हजारौं मानिसको बीचमा उहाँले प्रभु येशु ख्रीष्टको वचन बाँड्नुभयो। आज हामी सुन्दछौँ कतिपटक मेथोडिस्ट चर्च भन्ने कुरा, जुन उहाँले शुरूआत गर्नुभयो। उहाँले रोड रोडमा गएर परमेश्वरको वचन बाँड्नुहुन्थ्यो, र किनभने उहाँको हृदयले उहाँलाई कहिल्यै बस्न दिँदैन थियो। मित्रहरू, यदि तपाईँ र हाम्रो हृदयमा साँचो रूपमा परिवर्तन भएको छ भने यी बाहिरी थोकहरू आफसे आप परिवर्तन हुन्छन्। यदि बाहिरी थोकहरू हामी परिवर्तन गर्न लाग्यौं र हाम्रो हृदयमा खालीपन छ भने त्यो हो एउटा धर्म कर्मको काम, र त्यो ठाउँ क्रिस्चियन धर्मले पनि लिन सक्छ जुन येशू ख्रीष्टले खोज्नु भएको होइन। हामी धर्मको प्रचार गर्दैनौ, यदि गर्छौं भने हामी जीवनको प्रचार गर्छौं, त्यो जीवन जुन ख्रिस्टबाट आउँदछ। त्यसकारण म कतिपटक भन्छु, हामी क्रिस्चियन धर्म परिवर्तन गर्दैनौ हामी, र चाहदैनौ पनि। तर यदि साँच्चै चाहन्छौ भने कसैको जीवनमा क्रिस्चियन जीवन भएको होस्, त्यो चरित्र क्रिस्चियन चरित्रको जीवन भएको होस् जुन उसको हृदय परिवर्तन भएर आउँदछ, र त्यो परिवर्तन कसैले रोकेर रोकिँदैन। त्यो परिवर्तन कोही शासन या शासकले रोकेर रोकिँदैन। रोमको शासकले यो किताब लेख्ने व्यक्ति पौलुसलाई रोक्न सकेन, के गर्नलाई? क्रिस्चियन धर्म मान्नलाई? होइन होइन मित्रहरू, क्रिस्चियन जीवन अपनाउनलाई। आज म तपाईँहरूको बीचमा यही रोमीको किताब 12 अध्याय राख्न चाहन्छु, यसलाई अध्ययन गर्नुहोस् तपाईँ। हाम्रो क्रिस्चियन जीवन तपाईँले सुनिरहनु भएको छ होला, यदि सुनिरहनु भएको छ भने ध्यान दिनुहोस्, तपाईँ र मेरो क्रिस्चियन जीवन के हामी यसलाई धर्मको रूपमा जिइरहेका छौ? के हाम्रो जीवनदेखि हामी क्रिस्चियन धर्मदेखि, क्रिस्चियन जीवनदेखि थाकिसकेका छौ? कति वचन पढ्ने पट्टा लाग्छ, भन्न लागिसकेका छौ भने याद गर्नुहोस्, हाम्रो हृदय अझै पनि खाली छ। हाम्रो हृदयमा येशु ख्रीष्ट बास गर्नुपर्ने हुन्छ, र जुन हृदयमा येशु ख्रीष्ट बास गर्नुहुन्छ त्यो हृदयको बाहिरी चिजहरू परिवर्तन आफसे आप हुन्छन्। हृदयको परिवर्तनले बाहिरी परिवर्तन ल्याउनु पर्छ। यो होइन कि बाहिरी परिवर्तनले हामीलाई क्रिस्चियन नबनुन्, तर हाम्रो हृदयको परिवर्तनले आउने परिवर्तनद्वारा मानिसले चिनुन् ज्योतिका सन्तान भनेर, किनभने त्यो ज्योति डाँडामा राखिएको ज्योति हो। परमेश्वरले तपाईँ र हामीलाई यो वचन बुझ्ने मन दिनुभएको होस्, शक्ति दिनुभएको होस्, पवित्र आत्माले

0: तपाईलाई सहायता गर्नुभएको होस्। म प्रार्थना गर्छु परमेश्वरले तपाईँ र हामीलाई क्रिस्चियन जीवन, व्यवहारिक जीवन, जुन वास्तवमा हाम्रो हृदय परिवर्तन भएर मात्र हुन्छ त्यो क्रिस्चियन जीवन जिउन सहायता गर्नुभएको होस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तपाईँहरू सबैलाई जय मसीह।
1: धन्यवाद दाई जनक विशीलाई। आजको वचन अति नै आशिषमय थियो। प्रिय श्रोता, आजको वचनमा भने जस्तै हामीले हाम्रो जीवनशैलीलाई ख्रिस्टीय जीवनमा परिवर्तित गर्नु आवश्यक छ। त्यसको लागि हामी आत्मिक रूपमा नयाँ हुनुपर्दछ, अर्थात हाम्रो मन ख्रिस्टको मन जस्तै हुनुपर्दछ। हाम्रो सोचाई ख्रिस्टको सोचमा आधारित हुनुपर्दछ, किनभने हामी ख्रिस्टियन भएका छौं। अर्थात यसलाई स्पष्ट रूपमा भन्ने हो भने ख्रिस्टको मार्गलाई पछ्याउनेहरूलाई नै ख्रिस्टियन भनिन्छ। त्यसैले श्रोता, यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने इसाई धर्मलाई होइन ख्रिस्टलाई ग्रहण गर्नुहोस्। वचनमा भने जस्तै हामी फेरि पनि यहाँहरूलाई भन्न चाहन्छौ, यदि तपाईँको जीवन ख्रिस्टको वचनमा आधारित छैन भने तपाईँ चर्च जाँदैमा तपाईँले मुक्ति पाउनुहुन्छ भन्ने होइन, तपाईँले ख्रिस्टियन धर्म मान्दैमा तपाईँले मुक्ति पाउनु भएको छ भन्ने होइन। त्यसैले श्रोता, तपाईँ साँचो ख्रिस्टियन बन्न चाहनुहुन्छ भने कुनै धर्मलाई होइन, कुनै विधि विधानलाई होइन, तर ख्रिस्टको जीवन अनुसरण गर्ने व्यक्ति बन्नुहोस्। उहाँको वचनमा भने जस्तै तपाईँ ख्रिस्टमा विश्वास गर्ने विश्वासी बन्नुहोस्। बाहिरी जीवनशैलीलाई होइन, आफ्नो हृदयलाई परिवर्तन गर्नुहोस्। त्यसपछि प्रत्येक दिन तपाईँको जीवनमा परिवर्तनहरू आउनेछन्। ख्रिस्टले भने जस्तै अनि मात्र तपाईँ ज्योतिको सन्तान र संसारको नुन बन्नुहुनेछ। तपाईँको जीवनद्वारा नै धेरै मानिसहरू ख्रिस्टलाई पछ्याउने व्यक्ति बन्नेछन्। तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहनुहुन्छ, केही सल्लाह सुझाव दिन चाहनुहुन्छ, वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580 37454, 98580 37454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो जीवनमा परमेश्वरको वचन लागू गर्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 82 यहाँहरूलाई स्वागत छ। आज म तपाईँलाई केही सुझाव दिन चाहन्छु जसले तपाईँको हृदय र जीवनमा गतिशील सकारात्मक परिवर्तन ल्याउन सक्छ। यसमा बाइबल धर्मशास्त्रबाट सिक्न र तपाईँको व्यक्तिगत जीवनमा लागू गर्न आक्रामक दृष्टिकोण अप्नाउनु समावेश छ। तर कुनै एक पद मात्र होइन, म ती विशिष्ट खण्डहरूको बारेमा कुरा गर्दैछु जस्तै तपाईँले सामना गरिरहनु भएको अवरोधहरू पार गर्न प्रत्यक्ष रूपमा मद्दत गर्नेछ। यसले तपाईँलाई बुद्धि र निर्देशन प्रदान गर्नेछ। यसले तपाईँको व्यक्तिगत जीवनमा ठूलो छुटकारा प्रदान गर्नको लागि बाइबलबाट जान्न आवश्यक पर्ने विशेष कुराहरूलाई सम्बोधन गर्नेछ। वचन संग्रहको पुस्तक 119:105 पदमा यसरी लेखिएको छ, तपाईँका वचन मेरा गोडाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। यो परमेश्वरबाट तपाईँलाई दिइएको प्रतिज्ञा हो। परमेश्वरको वचनले तपाईँको जीवनको लागि तपाईँले लिइराख्नु भएको बाटोमा मार्गदर्शन गर्न बत्ती प्रदान गर्नेछ। यद्यपि त्यो तपाईँको जीवनमा प्रकट हुनको लागि र यो वास्तविक बन्नको लागि तपाईँले परमेश्वरको बुद्धि प्राप्त गर्न आक्रामक रूपमा प्रयास गर्नुपर्नेछ। केवल कुनै बुद्धिका वचन मात्र होइन, तर तपाईँको परिस्थितिमा काम गर्ने विशिष्ट बुद्धि लागू गर्नुपर्छ। दोस्रो कोरिन्थीको पुस्तक 2:15 पदमा यसरी लेखिएको छ, शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुल्याउने भरमर्दुर प्रयत्न गर। प्रिय श्रोता, धेरै उत्साही क्रिश्चियनहरूले एक वर्षमा सम्पूर्ण बाइबल उत्पत्तिदेखि प्रकाशसम्म पढ्ने लक्ष्य राख्छन्। म त्यो इच्छालाई निरुत्साहित गर्न चाहन्न। यद्यपि म तपाईँको लागि महत्वपूर्ण धर्मशास्त्रका विशेष क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने इच्छालाई बढ़ावा दिन चाहन्छु। यसले तपाईँलाई एक क्रिश्चियनको रूपमा तपाईँको व्यक्तिगत विकासमा मद्दत गर्नेछ। याकूबको पुस्तक 1:22 पद, तर वचन पालना गर्ने हौ र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। बाइबलको ज्ञान मात्र हुनु र त्यसलाई प्रयोग नगर्नाले तपाईँको जीवनमा वास्तवमा धेरै फाइदाहरू हुने छैन। परमेश्वरले तपाईँलाई आनन्द लिन चाहनु भएको आशिषहरू प्राप्त गर्न धर्मशास्त्रको प्रयोग आवश्यक छ। त्यसकारण यो अत्यन्तै महत्वपूर्ण छ। केवल बाइबलबाट ज्ञान प्राप्त गरेर पढ्नु मात्र होइन, तर तपाईँले यस क्षणमा तपाईँको जीवनमा भएका आवश्यकताहरूमा लागू हुने धर्मशास्त्रका ती क्षेत्रहरू खोजी गर्नु पनि आवश्यक छ। तपाईँले ती विशेष खण्डहरूमा आफ्नो ध्यान दिन चाहनुहुन्छ जसले तपाईँको व्यक्तिगत आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ। यसलाई उदाहरणको लागि कल्पना गर्नुहोस् कि तपाईँ हाल हृदय विदारक अनुभव गर्दै हुनुहुन्छ, किनभने तपाईँले आफ्नो जीवन बिताउनुभएका व्यक्तिले तपाईँलाई धोका दिएको छ। यो हृदय विदारक तपाईँलाई ठूलो निराशा र डिप्रेसन निम्त्याउँछ। तपाईँ यसको बारेमा के गर्न जाँदै हुनुहुन्छ? संसारको सृष्टिको वर्णन गर्दै उत्पत्ति 1:2 पढ्नाले तपाईँलाई यस अवस्थामा सम्भवतः मद्दत गर्दैन। तपाईँलाई अझै धेरै मद्दत गर्ने कुरा भनेको टुटेको हृदयलाई पार गर्न मद्दत गर्ने बाइबलका पदहरू वा निराशाको बारेमा बाइबलका पदहरू वा निराशा हुँदा प्रोत्साहन दिने बाइबलका कथाहरू अनलाइन खोजी गर्नु हो। यसरी अनलाइन खोजी गर्दा तपाईँले यस्ता बाइबलका पदहरू पाउनुहुनेछ। इसयाको पुस्तक 41:10 पद, यसैले नडरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। फिलिपीको पुस्तक 4:13 पद, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। प्रिय श्रोता, अब तपाईँले के गर्नुहुन्छ त्यो अत्यन्तै महत्वपूर्ण छ। यी पदहरू कण्ठ गर्न समय निकाल्नुहोस्। तिनीहरूलाई बारम्बार ठूलो स्वरमा स्वीकार गर्नुहोस्। त्यसो गर्दा तपाईँको दिमागले यो सत्यको बारेमा आफूलाई विश्वस्त पार्नेछ र तपाईँको जीवन परिवर्तन हुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: ए बाबु, हजारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
9: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
8: अनि यी सबै कहाँ पाउने त दाई?
9: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
8: कार्यक्रम मुक्तिको मार्ग?
9: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
8: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
10: दाजु, कता हो हतार हतार गर्दै?
11: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
12: थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 96 625 र 98624482010 98624482010।
12: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
2: येशूले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा चाहिँ हामीले कठिन परिस्थितिमा पनि परमेश्वरले आफ्ना जनहरूको पुकार सुन्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले सिक्दैथ्यौं र आजको अध्ययनमा चाहिँ हामी के विशेष कुरा चाहिँ सिक्नेछौ त दाई?
2: आजको अध्ययन अत्यन्तै सुन्दर र प्रेरणादायक छ। आज हामी दुईवटा महत्वपूर्ण विषयहरू देख्नेछौ। पहिलो, परमेश्वरको लागि नयाँ गीत गाउने जीवन र दोस्रो, हरेक परिस्थितिमा परमेश्वरको प्रशंसा गर्ने जीवनको बारेमा हामी यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: दाई, नयाँ गीत भन्नाले नयाँ शब्द भएको गीत हो?
2: होइन भाइ, बाइबलले भनेको नयाँ गीत केवल नयाँ धुन वा शब्द होइन। जब परमेश्वरले हाम्रो जीवनमा नयाँ काम गर्नुहुन्छ, हाम्रो हृदयमा नयाँ धन्यवाद, नयाँ आनन्द र नयाँ आराधना जन्मिन्छ, त्यो नै नयाँ गीत हो। परिवर्तन भएको जीवन आफै परमेश्वरको निम्ति गाइने नयाँ गीत बन्छ।
1: त्यसो भए परिस्थिति राम्रो हुँदा मात्र होइन, कठिनाईमा पनि परमेश्वरको प्रशंसा गर्नुपर्छ भन्ने कुरा हो दाई?
2: एकदमै सत्य भाइ। दाऊदको जीवनलाई हेर्नुहोस्, उनले राजमहलमा मात्र होइन, गुफामा हुँदा पनि, शत्रुबाट भाग्दै गर्दा पनि, आँसुमा हुँदा पनि परमेश्वरको प्रशंसा गर्न भने छोडेनन्, किनकि उहाँको विश्वास परिस्थिति होइन परमेश्वरमा केन्द्रित थियो।
1: साँच्चै नै दाई, यो कुरा तपाईँले भन्दै गर्नु हुँदाखेरि मैले आफैले अनुभव गरेको कुरा चाहिँ यो कुरा चाहिँ हाम्रो जीवनमा पनि साँच्चै नै आवश्यक छ। कहिलेकाहीँ समस्या आउँदा हामी प्रार्थना नै गर्न छोडिदिन्छौ।
2: हो त भाइ, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वरलाई खोज्नेहरू अभावमा पर्दैनन्। उहाँले आवश्यक पर्ने सबै कुरा उचित समयमा प्रदान गर्नुहुन्छ। अझ अर्को सुन्दर सत्य के छ भने परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ। उहाँ टाढाको परमेश्वर होइन, हाम्रो पुकार सुनिदिने जीवित पिता हुनुहुन्छ। यी सबै कुराहरू मनमा राख्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आशा गर्दछु तपाईँ सबै वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्न गइरहनु भएको छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गर्नेछौ। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौं, स्तुति प्रशंसा गर्दछौ, किनकि प्रभु तपाईं यी सारा स्तुति प्रशंसाको योग्य प्रभु हुनुहुन्छ। तपाई महान प्रभु हुनुहुन्छ, तपाई अति नै भला, करुणामय, दयालु, कृपालु प्रभु हुनुहुन्छ। हाम्रो दुःखमा, संकष्टमा सधैँ उपलब्ध हुने प्रभु हुनुहुन्छ। प्यार प्रभु, म विशेष गरेर ती श्रोताहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो दुःखमा छन्, आँसुमा छन्, निराशमा छन्, बिमारमा छन्। प्रभु आफ्नो अनुग्रह तिनीहरू हरेकमाथि फैलाउनुहोस्, तिनीहरूका तमाम दुःख, संकष्ट, बिमारबाट तिनीहरूलाई स्वतन्त्र दिनुहोस्। उनीहरूका परिवारमा, उनीहरूको पारिवारिक जीवनमा, पेसामा आशिष दिनुहोस्। प्रभु यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि हामी हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 33 र 34 अध्यायबाट आरम्भ गर्नेछौ। यसको मुख्य विषय हो उद्धार पाएको मानिसबाट स्तुति र प्रशंसाको गीत। यहाँ परमेश्वरलाई सृष्टिकर्ताको रूपमा र पालनकर्ताको रूपमा आराधना स्तुति गरिएको छ। उहाँको ऐश्वर्य पूर्ण अद्वितीय अनुपम अनुग्रहको निम्ति स्तुति प्रशंसा गरिएको छ। अनि यस भजनको लेखकको नाम उल्लेख छैन। अनि भजनहरूका यो खण्डमा यो नै एक भजन हो जुन सम्भवत दाउदले नलेखेको हुन सक्छ। आउनुहोस् भजन संग्रह 33 अध्याय एक पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे धर्मात्मा हो परम प्रभुमा रमाऊ, सोझा मनकाहरूले स्तुति गर्न सुहाउँछ। हामी परमेश्वरको उपस्थितिमा हर्ष अनि आनन्दित गर्नुपर्दछ। यो प्रशंसा स्तुतिको सुन्दर भजन हो। यो यस्तो लाग्दछ मानो दाउदको भजन हो, होइन र? यो हुन सक्छ र सम्भव छ कि उसले नै यसको लेखे, यद्यपि हामीलाई विशेष गरेर निश्चित रूपमा यसको लेखक को हो भन्ने कुरा थाहा नभए पनि। अनि दुई पदमा भजनकार भन्छन्, वीणा बजाउँदै परमप्रभुमा धन्यवाद चढाऊ, दस्तारे सितार बजाउँदै उहाँको स्तुति गाऊ। अनि तीन पदमा भन्छन्, उहाँको निम्ति एउटा नयाँ भजन गाऊ, निपुण साथ ठूलो स्वरले बजाऊ। हामीले उहाँको निम्ति नयाँ गीत गाउनुपर्छ। त्यो नयाँ गीत के हो? धेरै भजनहरू ती नयाँ गीतहरूको बताउँछन् जुन भविष्यमा गाइनेछ। मलाई लाग्छ जब त्यो नयाँ गीत गाउने समय आउनेछ त्यहाँ नयाँ गायकहरू पनि हुनेछन्। हामी नयाँ शरीर पाउन गइरहेका छौं र मलाई लाग्छ, म सोच्दछु म पनि गाउनेछु। म आशा गर्दछु कि प्रभुले मलाई स्वर्गमा गाउने योग्य बनाउनु हुनेछ। प्रकाश 5 अध्याय 9 पदले भन्छ, अनि तिनीहरूले यसो भने एउटा नयाँ गीत गाए, तपाईं त्यो पुस्तक लिने र त्यसमा छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाईँ मारिनु भएको थियो र तपाईँले आफ्नै रगतले हरेक कुल भाषा मानिस र जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो। भजनकारले हामीलाई परमेश्वरको निम्ति स्तुति प्रशंसाको गीत गाउन प्रोत्साहित गर्दछन् किनभने उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। तर स्वर्गमा हामीले गाउने नयाँ गीत उहाँ हाम्रो उद्धारकर्ता हुनुभएकोले गर्दा गाउनेछौं। प्रकाश 14 अध्याय 3 पदमा हामी पढ्छौं, सिंहासनको अगाडि र ती चार जीवित जीवात र धर्मगुरूहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत जस्तै गाउँदा रहेछन्, औ पृथ्वीबाट किनिएका अर्थात 144,000 बाहेक कसैले त्यो गीत गाउन सक्दैनथ्यो। मित्र, नयाँ गीत भविष्यमा गाइनेछ। आगे 4 पदमा भन्दछन्, किनकि परमप्रभुको वचन पक्का छ र उहाँका सबै काम सत्यतामा हुन्छ। मित्र, परमेश्वरको वचनको र परमेश्वरको कामको यानि उहाँको रचनात्मक कामहरूको ध्यान दिनुहोस्। 6 पदमा भनिएको छ, परमप्रभुकै वचनले स्वर्गीय र उहाँकै मुखको सासले त्यहाँका तारागण भनिएका हुन्। मित्र, परमेश्वरको वचन शक्तिशाली छ। परमेश्वरले आफ्नो स्वरलाई सृष्टि गर्न प्रयोग गर्नुभयो, नष्ट गर्न होइन। उहाँले यो विश्वलाई उहाँको वचनद्वारा अस्तित्वमा ल्याउनुभयो। उहाँले भन्नुभयो उत्पत्ति 1:3 पदमा, उज्यालो होस् तब उज्यालो भइहाल्यो। ज्योतिमा शक्ति छ, विद्युत सम्बन्धी शक्ति र इलेक्ट्रोनिक शक्ति इत्यादि। के तपाईँ महसुस गर्नुहुन्छ कि ती सबै उहाँले बोल्नुहुँदा अस्तित्वमा आयो? परमेश्वर बोल्नुभयो र सबै सृष्टि गरिएका कुरा अस्तित्वमा आयो। वनस्पति, जीव जन्तु र मानिस उहाँको वचनद्वारा सृष्टि गरिएका हुन्। ओ, उहाँको वचनमा कस्तो शक्ति छ! मलाई थाहा छैन कि उहाँले यो कसरी गर्नुभयो, तर मलाई थाहा छ कि उहाँले यो गर्नुभयो, अनि त्यो नै महत्वपूर्ण कुरा हो। आगे 10 भनिएको छ, परमप्रभुले अन्य जातिहरूका सल्लाह रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसहरूका विचारलाई निष्फल तुल्याउनुहुन्छ। मित्र, संयुक्त राष्ट्र संघले यसैया 2:4 पदको कुरालाई आफ्नो मोटोको रूपमा चुने, जुनले भन्छ, तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर फाली र भाला चाहिँ हास्य बनाउनेछन्, एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउने छैनन्, तिनीहरूले अब उपरान्त युद्ध गर्ने छैनन्। अमित्र, तिनीहरूले आफ्नो मुटुको लागि गलत पदको प्रयोग गरे, किनभने मलाई यस्तो देखाइ परिरहेको छैन कि राष्ट्रले आफ्नो हतियारलाई त्यति धेरै पिटिरहेको छन्, तर आपसमा पिटापिट चाहिँ गरिरहेका छन्, तर तरवारहरूलाई पिटेर फाली बनाइरहेका छैनन्। त्यसको सट्टामा भजन 33:10 संयुक्त राष्ट्र संघको निम्ति लेखिएको छ। यहाँ भनिएको छ, परमप्रभुले अन्य जातिहरूको सल्लाह रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसहरूका विचारलाई निष्फल तुल्याउनुहुन्छ। यो चाहिँ उचित यथोचित पद हो। भूतकालको इतिहासलाई हेर्नुहोस्। संयुक्त राष्ट्र संघ आउन भन्दा पहिले लीग अफ नेशन्स, त्यो भन्दा पहिले हाग कन्फरेन्स अन पीस सबै व्यर्थमा आयो। के तपाईँ अर्को बारेमा जान्नुहुन्छ? म जान्दछु कि यो कुरा भन्ने काममा मलाई आलोचना गरिन सक्छ, तर संयुक्त राष्ट्र संघ पनि व्यर्थमा हुन गइरहेको छ, निष्फल हुनेछ, किनभने तिनीहरूले परमेश्वरलाई छोडे। 12 पदमा भनिएको छ, त्यो जाति धन्यको हो जसको परमेश्वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नो निज अधिकारको निम्ति उहाँले चुन्नु भएको छ। यो हरेक राष्ट्रको निम्ति बुझ्न आवश्यक छ। पद 13 भनिएको छ, परमप्रभुले स्वर्गबाट हेर्नुहुन्छ, उहाँले सबै मानिसका सन्तानलाई देख्नुहुन्छ, उहाँले संयुक्त राष्ट्र संघको देख्नुहुन्छ, उहाँले हरेक राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री वा उच्च अधिकारमा बस्ने अधिकारीहरूलाई देख्नुहुन्छ, उहाँले हरेक राजनीतिक पार्टीलाई देख्नुहुन्छ, उहाँले तपाईँ र मलाई देख्नुहुन्छ, कोही पनि उहाँको आँखाबाट उम्कन सक्दैनन्। 16 पदमा भनिएको छ, सेनाहरूका फौजबाट कोही राजा बस्न सक्दैन, शक्तिशाली पुरूषले आफ्नो ठूलो बलद्वारा छुटकारा पाउन सक्दैन। नेपोलियनले भने, परमेश्वर सबभन्दा महान शक्तिशाली बटालियनको सेना वाहिनीको पक्षमा हुनुहुन्छ, तर उसले आफू गलत हुने कुराको देखाएका थिए, किनभने वाटरलूको युद्धमा नेपोलियनसँग सबभन्दा विशाल शक्तिशाली सेना वाहिनी थियो, तर युद्ध हारे। मित्र, परमेश्वर त्यस पक्षमा हुनुहुन्न जससँग सबभन्दा ठूलो शक्तिशाली बल छ। आगे 18 पदमा भनिएको छ, हेर, परमप्रभुको दृष्टि उहाँसित डराउनेहरूमाथि र उहाँको करुणाको आशा गर्नेमाथि रहन्छ। ओ, यो कस्तो सुन्दर कुरा छ। अनि 21 पदमा भनिएको छ, किनकि उहाँमै हाम्रो हृदय रमाउनेछ, किनभने उहाँको पवित्र नाउँमा हामीले भरोसा राखेका छौं। जब हामी परमेश्वरको नाउँमा विश्वास र भरोसा गर्छौ, हाम्रा हृदयहरू रमाउनेछन्, किनकि हामी जान्दछौ कि उहाँ हामीसँग हरेक क्षेत्रमा हुनुहुन्छ। त्यसपछि 34 अध्यायतिर पनि लागौं। यो 34 अध्यायको मुख्य विषय हो छुटकाराको लागि स्तुति प्रशंसाको गीत। यो भजनसँग स्पष्टीकरण छ। तपाईलाई यादै होला कि राजा साउल दाउदको पीछा गरिरहेका थिए। यो जवान मानिस आफ्नो जीवन बचाउन भागिरहेका थिए र ओराड र गुफाहरू हुँदो छिपिरहेका थिए। उनी मृत सागरतिरको उजाड स्थानको क्षेत्रमा थिए र त्यस क्षेत्रमा अति नै कम मानिस बाँच्न जीवित रहन सक्छन्। दाउद त्यस उजाड स्थानमा बाँच्न र जीवित रहन त सके, तर उनी अति नै थकित भए र उसको विश्वास कमजोर भयो। उसले सोच्यो कि अब उसलाई मारिनेछ। त्यसकारण दाउद पश्चिमतिर फिलिस्तीहरूको मुलुकमा गए, जुन गात थियो। अनि फिलिस्तीका राजाले त्यस समयमा उसलाई ग्रहण गरे, तर उसका मानिसहरूले उसलाई विश्वास गरेनन्। पहिलो समुएल 21:11-12 पदमा भनिएको छ, आकिसका सेवकहरूले तिनलाई भने, निश्चय तिनको देशका राजा दाऊद यिनै नै हुन् जसको विषयमा नाच्दै तिनीहरूले यसो भनेर गाएका थिए, साउलले हजारौंलाई ध्वंस गरे, दाऊदले त लाखौं लाखलाई ध्वंस गरे। यी कुरा दाऊदले मनमा राखी छोडेका थिए औ तिनी गातका राजा आशिषसित साह्रै डराए। दाऊदले महसुस गरे कि ऊ त्यस शत्रुहरूको क्षेत्रमा खास खतरामा थिए, त्यसकारण उसले बौला जस्तै अभिनय गरे। राजालाई आफ्नो उपस्थितिमा पागल मानिसलाई देखेर घृणा उत्पन्न भयो र उसले तिनलाई पठाए, छोडिदिए। यसरी दाऊदको जीवन त्यस समयमा खतराबाट बच्यो। जब दाऊद त्यहाँबाट उम्किन त्यहाँबाट भागेर अर्को ठाउँ गए र उजाड स्थानमा पुनः छिपिन फर्किआए, म सोच्दछु कि ऊ ओरारको सुरक्षामा त्यहाँ ढल्किएर यो सोचिरहेका थिए, मैले परमेश्वरलाई विश्वास र भरोसा गर्नुपर्ने थियो। अहिले तपाईँ पहिलो समुएल 21:1 फर्किनुहुन्छ र रेकर्डको पढ्नुहुन्छ भने तपाईँले थाहा पाउनुहुनेछ कि गातको राजाको नाउँ आकिस थियो र कुनै बाइबलमा भजन 34 शीर्षकमा उसलाई अभिमेलेक भनिएको छ। अभिमेलेक राजघरानाको सामान्य उपाधि हो, जस्तो कि मिश्रमा फिरउन सामान्य राजघरानाको उपाधि थियो। जब हामी यो भजनको विचार गर्छौं, यसलाई दाऊदको अनुभवको प्रकाशमा सोचौं। 34:1 भनिएको छ, हर बखत म परम प्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। जब तपाईँ कष्टमा, समस्यामा, रोगमा, बिमारमा हुनुहुन्छ, के तपाईँ निरुत्साह र पराजितको महसुस गर्नुहुन्छ? दाऊदले यस्तो महसुस गरे। दाऊद निरन्तर भागिरहे एक ठाउँबाट अर्को ठाउँ, र यस्तो देखिन्थ्यो कि यस्तो यानि यसको कहिले पनि अब अन्त आउने छैन। उसले आफ्नो हिम्मत हारे र निरुत्साहित भए। उसले सोचे, कुनै दिन म मारिनेछु, तैपनि उनी भन्छन् म सम्पूर्ण समय हर बखत परमेश्वरलाई प्रशंसा गर्नेछु। मित्र, जब जीवनहरू हरेक क्षेत्रमा कुशल हुन्छ, हरेक कुरा ठिकठाक हुन्छ, त्यसबेला परमप्रभुलाई स्तुति प्रशंसा अति नै राम्ररी गर्दछु। तर जब जीवनमा समस्याहरू र कष्टहरू आउँछ, यो गर्न त्यति सजिलो हुँदैन। तैपनि दाऊदले भन्न सके, उहाँको प्रशंसा निरन्तर तिनको मुखमा हुनेछ। भन्छन्, हर बखत म परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। चाहे दुःखमा होस्, चाहे आँसुमा होस्, चाहे कष्टमा होस्, चाहे बिमारमा होस्, कुनै पनि अवस्थामा उहाँको स्तुति प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ भन्छन्। अनि दुई पदमा हामी देख्छौं, परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ, नम्रहरू यो सुनेर खुशी हुनेछन्। ओ, यो कति सुन्दर पद छ। भजनकार भन्छन्, परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ, अरू कुनै कुरामा होइन, मेरो ओहदामा, मेरो शिक्षामा, मेरो रूपमा, मेरो सुन्दरतामा, मेरो योग्यतामा होइन, तर परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ। अनि तीन पदमा भनिएको छ, मसँगै परमप्रभुको बढाई गर र हामी मिलेर उहाँको नाउँ उच्च पारौं। अमित्र, पहिलाका तीन पदहरू परमेश्वरलाई स्तुति प्रशंसाको भजन हो, तिनीहरू हालेलुया कोरसहरू हुन्। अहिले दाऊद आफ्नो स्तुतिको लागि कारण दिन्छन्। चार पदमा भन्छन्, मैले परमप्रभुको खोजी गरे र उहाँले मलाई जवाब दिनुभयो र मलाई अनि तीन पदमा भनिएको छ, म सँगै परमप्रभुको बढाई गर र हामी मिलेर उहाँको नाउँ उच्च पारौं।

छुटाउनु भयो। ओ कस्तो अद्भुत कुरा छ यहाँ। अनि पाँच र छ पदमा भनिएको छ, तिनीहरूले उहाँलाई हेरे र उज्जवल भए, औ तिनीहरूको अनुहार कहिले अध्ययारो हुने छैन। यस दुखी मानिसले पुकार गर्यो र परमप्रभुले सुन्नुभयो र त्यसलाई त्यसको सबै दुःखबाट बचाउनुभयो। परमेश्वरको छुटकाराको निम्ति दाउद कति धेरै धन्यवादी भइरहेका छन्। अनि मित्र, म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले उसलाई अगुवाई गर्नुभएको तरिकाको लागि। मलाई निश्चय छ कि तपाईँ पनि उहाँलाई धन्यवाद दिनुहुन्छ कि कसरी उहाँले दाउदलाई अगुवाई गर्नुभयो र छुटकारा दिनुभयो। अनि सायद यो अनुभव तपाईँको जीवनको निम्ति पनि सत्य होला। त्यसकारण हामी सधैँ नै परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। अनि सात पदमा भन्छन्, उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन् र तिनीहरूलाई छुटकारा दिन्छन्। भजनहरूमा खालि तीनपल्ट मात्र परमप्रभुको दूत शब्दको उल्लेख भएको छ। उहाँको भजन 34 अध्याय 7 पदमा र भजन 35 5 र 6 पदमा मात्र उल्लेख भएको छ। बस म यो विषयको बारेमा कुनै विवरण दिन छुइन, तर म विश्वास गर्छु कि परमप्रभुको दूत चाहिँ पुरानो नियममा प्रभु येशूको पूर्ण पूर्व प्रकटता हो। तपाईँ नयाँ नियममा परमप्रभुको दूतको देख्नुहुने छैन, किनभने प्रभु कति पनि दूत हुनुहुन्न तर एक मानिस हुनुहुन्छ। जब उहाँ पुरानो नियममा दूतको रूपमा प्रकट हुनुहुन्थ्यो, उहाँ प्रभु येशू ख्रिष्ट भन्दा अरू कोही हुनुहुन्नथ्यो। यस पदमा भजनकार हामीलाई भन्दछन्, सात पदमा, उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउनेछ र तिनीहरूलाई छुटकारा दिन्छन्। हेब्रू 13 अध्याय 5 पदमा प्रभु येशू भन्नुहुन्छ, म तिमीहरूलाई कहिले छोड्ने छैन न त्याग्ने नै छु। अनि मती 28 अध्यायको 20 पदमा प्रभु भन्नुहुन्छ, म सधैँ तिमीहरूसँग छु संसारको अन्तसम्म। अहिले दाउद निमन्त्रणको दिन्छन्, 8 पदमा, पारख गरेर हेर कि परमप्रभु कस्तो भला हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको हो। दाउद भन्छन्, यदि मैले भनेको सत्य कुरा विश्वास गर्दैनौ भने तिमीहरू आफैले चाख र हेर कि परमप्रभु कति भला हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्य वा खुशी हुन्। यस्तो अरू कुनै चिज छैन। दाउलाई धेरै समयदेखि साउलद्वारा खेदो पिछा गरिएका थिए। उनी ओडाडहरूमा गुफाहरूमा छिपिन्थे र बाहिर बाहिर पाखा पाखा हिँड्ने कडा मानिस बने थिए। उसले निम्न पदहरूमा उल्लेखित दृश्यको देखेका थिए। 10 पदमा भनिएको छ, जवान सिंहहरूलाई त हर्जा पर्दछ र भोकाउँछ, तर जसले परमप्रभुको खोजी गर्दछन् तिनीहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। दाउदले भोकाएका जवान सिंहहरूलाई, मतलब सिंहको सानो सानो बच्चाहरूलाई, केही कुरा खानुलाई यताउता भोजनको खोजीमा हिँडेको र आमाले शिकार दिएको देखे। अनि उसले यो पनि देखे कि परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। यदि सिंहनीले आफ्नो जवान बच्चा सिंहहरूलाई वास्ता र ख्याल गर्न सक्छन् भने परमेश्वरले तपाईँ र मलाई पनि वास्ता र ख्याल गर्न सक्नुहुनेछ। दाउले त्यो आफ्नो अनुभवद्वारा सिके। आफ्नो व्यक्तिगत जीवनमा परमेश्वरको ख्यालको वास्ताको अनुभव गरेथे। उसले जान्दथे कि यो वास्तविक थियो। अनि 13 पदमा भन्दछन्, तेरो जिब्रोलाई खरारीबाट र तेरो ओठलाई छलछामको बोलीबाट जोगा। अनि यो नै एक कुरा हो आज धेरै विश्वासीहरूले सिक्न आवश्यक छ र गम्भीरपूर्वक सोच्न आवश्यक छ। 15 पदमा भनिएको छ, परमप्रभुका नजर

0: परमात्मा तर्फ हुन्छन् र उहाँका कान तिनीहरूका पुकारा सुन्न खुला हुन्छन्। परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। यो तपाईँ र मैले आशा गरिरहेको उत्तर नहोला, किनभने कहिले कहीँ उहाँ हुँदैन भनेर प्रार्थनामा उत्तर दिनुहुन्छ। तर याद राख्नुहोस्, परमेश्वरले प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। अनि 16 पदमा भन्छन्, परम प्रभुको मुख खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेट्न तिनीहरूका विरूद्धमा हुन्छ। मैले एउटा अंग्रेजी ड्रामामा भावनात्मक अभिनयको देखेको छु। एकजना निज पापी जसले जीवनमा कहिले पनि प्रभुलाई चिनेको छैन, आफ्नो प्रिय पत्नीलाई र सानो बच्चालाई छोड्न चाहन्छ ताकि ऊ आफ्नो पापको जीवनमा जिउन सकुन्, मोज मजा गर्न सकुन्। यसरी ऊ टाढा अर्को ठाउँमा जान्छ, आफ्नो पत्नी र आफ्नो सानो बच्चालाई छोडेर। अनि एक दिन आफ्नो घरमा वापस फर्किआउँदा आफ्नो सानो छोरी सिकिस्त बिमारी पर्दछ र त्यस बेला तत्कालै आफ्नो घुँडा टेकेर परमेश्वरतिर प्रार्थना गर्छ। यस किसिमको कहानीले दर्शकहरूको मनलाई खुशी पार्दछ र तिनीहरूले प्रशंसा गर्दछन्। तर मित्र, यस्तो किसिमको कहानीले मलाई कति पनि फरक पार्दैन, कति पनि असर गर्दैन। तपाईँलाई थाहा छ किन? परमेश्वर भन्नुहुन्छ, त्यस्ताको प्रार्थनाको म सुन्ने छैन। त्यस्ता व्यक्तिसँग परमेश्वर कहाँ जाने र उद्धार बाहेक कुनै कुरा माग्ने, विन्ती गर्ने अधिकार छैन। अरू त के, तपाईँले क्षमाको लागि पनि विन्ती गर्न सक्नुहुन्न? उहाँले तपाईँको निम्ति क्षमा पनि छ। तपाईँले गर्नुपर्ने काम नै आफैलाई पापीको रूपमा पश्चाताप गर्नु हो र ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नु हो, अनि उहाँले आफसे आप तपाईँलाई क्षमा दिनुहुनेछ। प्रेरित 16:31 पदमा भनिएको छ, प्रभु येशु ख्रीष्टमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। अनि 18 पदमा भनिएको छ, टुटेका हृदय भएकाहरू सबैको नजिक परम प्रभु हुनुहुन्छ र पश्चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ। यदि कुनै व्यक्तिले दीनताको स्थान लिन इच्छुक छ भने र प्रभुका पापीको रूपमा आएर उहाँलाई विश्वास गरे र परमप्रभु उसको नजिकमा हुनुहुनेछ। अहिले यो आफ्नो छोरी बिरामी हुँदा प्रार्थना गर्ने पाखण्डी त्यस मानिसले आफ्नो पापको मान लिएर येशु ख्रीष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गरे, तब परमेश्वरले उसको बच्चाको निम्ति उसको प्रार्थनाको सुन्नुहुनेछ। परमप्रभु ती व्यक्तिहरूको नजिक हुनुहुन्छ जसका टुटेका हृदयहरू छन्। हा मित्र, 19 पदमा भनिएको छ, धर्मात्मालाई धेरै दुःख त हुन्छ तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ। कोही पनि कष्ट समस्याबाट वञ्चित छैन, चाहे तपाईँ जोसुकै हुनुहोस्। तर जब हामी परमेश्वरको सन्तान हौ, हामी परमेश्वरबाट उहाँको छुटकाराको आशा गर्न सक्छौ, उहाँको त्यो कृपाको आशा गर्न सक्छौ। ओ, उहाँ कति भला हुनुहुन्छ! उहाँलाई दाउले जस्तै हर वखत स्तुति प्रशंसा गरौं र धन्यको भनौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: दाई, आजको अध्ययनले म आशा गर्दछु र यो कुरा विश्वास गर्दछु कि हामी सबैजनाको हृदयलाई चाहिँ छोएको छ। हामीले आज बुझ्न पाएका छौं कि आराधना परिस्थिति हेरेर गरिने कुरा होइन, तर परमेश्वरको स्वभावलाई चिनेर गरिने कुरा चाहिँ रहेछ।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। आज हामीले सिक्यौं कि परमेश्वर नयाँ गीतका योग्य हुनुहुन्छ। उहाँले हाम्रो जीवनमा अनगिन्ती आशिषहरू दिनुहुन्छ, त्यसैले हाम्रो मुखमा सधैँ उहाँको प्रशंसा हुनुपर्छ।
1: र अर्को कुरा चाहिँ, परमेश्वरलाई खोज्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन। यसको अर्थ सबै इच्छा पूरा हुन्छ भन्ने होइन, तर उहाँले आवश्यक सबै कुराहरू चाहिँ दिनुहुन्छ।
2: आज हामीले यो पनि देख्यौं कि परमेश्वरले आफ्ना जनहरूको प्रार्थना सुन्नुहुन्छ। कहिलेकाहीँ उत्तर तुरन्त नआए पनि उहाँ मौन हुनुहुन्छ भन्ने होइन, उहाँले आफ्नो उत्तम समयमा आफ्नो उत्तम तरिकाले काम गर्नुहुन्छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97040 97 97 97 97 0420 97 97।
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाऊ यो आराधनाको गीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू, परमेश्वर येशु ख्रिस्टको नाममा जय मसीह। आजको विषय रहेको छ ठूलो विश्वास र नम्रता। आउनुहोस् एउटा प्रार्थनाद्वारा आजको पाठलाई शुरूआत गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौ यो समयको लागि जहाँ प्रभु हामी तपाईँका जनहरू तपाईँको पवित्र वचनबाट अध्ययन गर्नेछौ। हामीलाई बुझ्न तपाईँले सहयोग गर्नुहोस्। हाम्रो स्वर्गीय ज्ञान, बुद्धि, विवेक, समझ, शक्ति पठाउनुहोस् ताकि हामीले ती कुराहरू, विशेष गरी नम्रताको विषयमा जुन वचनमा लेखेको छ, यी कुराहरूलाई बुझ्न सकौं। येशूको नाम, आमेन। मित्रहरू, महान वा ठूलो विश्वासलाई बुझ्न र सम्झिनका लागि हामीले पवित्र वचनमा भएका विश्वासका पात्र र योद्धाहरूको जीवन कथा पढ्न सक्छौं। ठूलो विश्वासको लागि नम्रता नितान्त आवश्यक छ। जब हामी विश्वास साथ नम्र भएर काम गर्नेछौ, तब परमेश्वरले हामीलाई अत्यधिक रूपमा सेवाकारीमा सफलता दिँदै आफ्नो योजना मुताबिक सेवा कार्यमा प्रयोग गर्नुहुन्छ। लुका 18:8 लेखिएको छ, म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउनेछ? आउनुहोस् अब हेरौं विश्वास के हो। हिब्रू 11:1 अनुसार अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। शब्दकोश अनुसार विश्वासको अर्थ कुनै कुरालाई बिना प्रमाण मानिलिनु वा यकिन गरिलिनु वा कुनै थोक र व्यक्तिमा भर पर्नु। परमेश्वरमा विश्वास गरेको कारण हामी उहाँका वाचाका अधिकारी हुन पाउँछौ। विश्वास भनेको आशा वा अपेक्षा गर्नु होइन, आशा भनेको भविष्यमा कुनै कुरालाई पाउन चाहनु। विश्वासले कुरा यकिन गराउँछ कि वर्तमान समयमा नै भएका अदृश्य थोकहरूमाथि हाम्रो हक तथा अधिकार दर्शाउँछ। यसरी हामी परमेश्वरको वचनमा देखिएका कुराहरूलाई नै यकिन गरी बानी लिएर त्यसलाई प्राप्त गर्न सक्छौ। त्यसैले हिब्रू 11:6 लेखेको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। श्रोताहरू, धेरै मानिसहरू विश्वासमा रहन र विश्वास अनुसार जिउन छोड्छन् किनकि तिनीहरूले अरू सेवाहरूलाई विश्वासमा सन्तुलन नमिलाएको र विश्वासको दुरूपयोग गरेको देख्छ। धेरै व्यक्तिहरू साँचो रूपमा विश्वासलाई अगालेका हुँदैन र सम्झिँदैन र आफ्नो जीवनमा लागू पनि गर्दैन। विश्वासको कमीको कारण हामी परमेश्वरलाई सबै क्षेत्रमा प्रसन्न पार्न पनि असफल हुन्छ। योदा 3:3 लेखिएको छ, प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने। त्यसै गरी मर्कुस 11:12 लेखिएको छ, भोलिपल्ट उहाँहरू बेथानियामा आउनुहुँदा उहाँ भोकाउनु भयो अनि टाढामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो। तर त्यहाँ पुग्नु भएपछि उहाँले रूखमा पात बाहेक केही पाउनु भएन किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन। तब उहाँ त्यस रूखलाई भन्नुभयो, अब उसो कसरी पनि तँबाट फल नखाओस्। अनि यो भनेको उहाँका चेलाहरूले सुने। त्यसै गरी मर्कुस 11:20-26 लेखेको छ, बिहान त्यहाँबाट पहिलेकी बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई चरेबाट सुकेको देख्नु अनि पतुसलाई यो सम्झना आयो र तिनले उहाँलाई भने, रब्बी हेर्नुहोस्, तपाईँले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ। यसले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भनी विश्वास गरेर यस पहाडलाई उखेलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदे। तर क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछ। श्रोताहरू, अन्जीरको रूखलाई यसुले जरी समेत सुकेर जान श्राप दिनुभएको थियो। त्यो कुरा भन्ने बित्तिकै रूख तुरुन्तै त सुकेन। त्यसपछि उहाँका चेलाहरूले आफ्नो मनमा के सोचे होलान्। धेरै मानिसहरूले सोच्ने गर्दछन् कि यदि म विश्वासी भए भने मानिसहरू मेरो बारेमा के सोच्नेछ। मानिसहरू समस्यामा रहेर नै समस्याको समाधानका उपाय खोज्न चाहन्छ, तर समस्याको जडसम्म पुग्दैन। सहतमानी रहेर हामी समाधान गर्न थाल्यौं भने पूर्ण रूपमा समाधान गर्न सक्दैन र समस्या झेल्ने बानी पर्न थाल्छ। विश्वासको सिद्धान्तलाई सिकाउनका लागि येशूले समस्याको मूलमा नै प्रहार गर्नुभयो। अदृश्य कार्यमा हाम्रो विश्वासले कसरी कार्य गर्दछ भनी देखाउनका लागि येशूले अन्जीरको रूखलाई श्राप दिनुभएको थियो। 22 पदमा येशूले भन्नुभयो कि परमेश्वरमा विश्वास गर। नयाँ करारको मूल ग्रीक भाषामा लेखिएको छ कि परमेश्वरको विश्वास राख। विश्वास लिनु भनेको परमेश्वरको विश्वास हामीद्वारा काम गर्नु। यसरी हामीबाट परमेश्वरको सामर्थ्य सहज र सरल रूपमा बहन्छ। एफेसी 5:1 लेखेको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरको देखा सिकी गर्नेहरू हो। त्यसरी 2 कुरन्थी 5:7 लेखेको छ, किनकि हामी विश्वासद्वारा हिँड्छौ देखिने कुराको आधारमा होइन। श्रोताहरू, विश्वास अनुसार चलेको कारण हामी परमेश्वरको सामर्थ्यलाई अपनाउँछौ र कार्यरत हुन दिन्छौ। आत्मिक क्षेत्रको प्रभाव र अधिकार भौतिक क्षेत्रमा हुन्छ र विश्वासले आत्मिक क्षेत्रमा प्रभाव पार्दछ। यदि हामी परमेश्वरको वाचामा विश्वास गरेर पनि आफ्ना 5 इन्द्रियहरूको निर्देशनमा चल्यौं भने यी अन्तिम दिनहरूमा उहाँको सेवामा सफलता र जागृति ल्याउन तथा आशिषमय सेवकाई गर्न सक्ने सक्दैन। लुका 21:26 लेखिएको छ, संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछ किनकि आकाशका शक्तिहरू डगमगाउनेछ। यदि हामी विश्वास अनुसार चल्दैनौ भने हाम्रो वरपर भइरहेका नकारात्मक र संसारिक घटनाहरूतिर हाम्रो ध्यान जान्छ। यी नकारात्मक कुराहरूले हामीलाई भयभीत पार्दछ र दुष्ट आत्माको शक्तिलाई निष्क्रिय पार्न सक्दैन। यसरी हामी भटारिन्छौ र बहकेर अरू कुराहरूतिर आफ्नो ध्यान र मन लगाई परमेश्वरको अनुग्रहबाट वञ्चित हुन पुग्छौ। त्यसैले 2 तिमोथी 1:7 लेखेको छ, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ। श्रोताहरू, हामीले यसको शिक्षा र उदाहरण तथा वचनमा ध्यान लगायौं भने विश्वासमा चल्न मद्दत मिल्नेछ। यसले भन्नुहुन्छ कि हाम्रो समस्या वा पहाडलाई लापरवाही रूपमा लिने होइन तर त्यससँग सामना गर्नुपर्छ। हामीले समस्याहरूसँग जुझ्नुपर्छ। परमेश्वरमा विश्वास साथ हामीले ती पहाड जस्ता ठूला समस्याहरूलाई पन्छाउनु पर्छ। मर्कुस 11:23 लेखिएको छ, साँच्चै म तिमीलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भने विश्वास गरेर यस पहाडलाई उखेलिएर त समुद्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। रोचक कुरा यो छ कि हामीले आफ्नो मुखले जे भन्नेछौ त्यही भइजानेछ। यदि हामी विश्वास अनुसार चल्छौ भने आफ्नो मुखमा लगाम लगाउन आवश्यक छ। हामी थोरै बोल्नुपर्छ तर धेरै सुन्नुपर्छ। परमेश्वरले हामीलाई एउटै मुख र दुईवटा कान दिनुभएको छ। त्यसैले हितोपदेश 18:21 लेखेको छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। हामीले एकपटक बोल्नुभन्दा पहिले दुई पटक त्यसको नतिजाको बारेमा सोच्नुपर्छ। जुन कुरा मानिसहरूले मुखबाट उच्चारण गर्छन् तिनीहरूलाई त्यही कुरा पाइन्छ। आफ्नो ओठको फल हामीले खानुपर्छ। हामीले खराब बोल्यौं भने खराबै हुन्छ र असल तथा सकारात्मक कुरा बोल्यौं भने त्यस्तै हुन्छ। हामीले प्रार्थनामा प्रभुसँग जे मागेका छौ ती कुराहरू पाइसकेका छौं भनेर विश्वास गर्नुपर्छ। जुन समयमा हामी बोल्छौं वा प्रार्थना गर्छौं त्यसै बेलामा हामीले प्रभुबाट ती कुराहरू पाइसकेका छौ भनेर उहाँको नाउँमा दावी र घोषणा गर्दै निश्चित हुनुपर्छ। जब हामी कुनै समस्यामा हुन्छौ तब प्रार्थना गर्ने बित्तिकै परमेश्वरले हामीलाई आशिष दिनुभएको भने हामी फेरि त्यही समस्याको लागि विश्वास गर्न जरूरी छ। हामीमा भएको समस्या समाधान गर्नको लागि जब आफ्नै आँखा अगाडि हामीले ती समाधान भएको देख्दैनौ तब हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। परमेश्वरले गर्नुभएका वचन वाचाहरूलाई हामीले सम्झेर विश्वासमा रहिरह्यौं पनि चमत्कार गर्ने सामर्थ्य उहाँले प्रकट गर्नुहुन्छ। त्यसपछि आत्मिक र भौतिक क्षेत्रलाई उहाँले वचनद्वारा प्रभावित गर्नुहुन्छ। श्रोताहरू, मर्कुस 6:1-6 पदमा उल्लेख गरेको छ, त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनु भयो। उहाँका चेलाहरू उहाँको पछि लागे। साबत दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नु भयो। धेरैजना सुन्नेहरूले छक्क परेर भने, यस मानिसले सब कहाँबाट पायो? यिनलाई दिएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र? अनि तिनीहरू उहाँसँग चिडे। तब यीशुले तिनीहरूलाई भन्नुभयो, अगमक्तालाई आफ्नै देश र आफ्नो नातादारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन। र उहाँले त्यहाँ कुनै कुनै रोगीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्ने काम बाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नुभएन। तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो अनि उहाँ गाउँ गाउँमा शिक्षा दिँदै जानु। श्रोताहरू, येशूले आफ्नै शहरमा मानिसहरूको अविश्वासको कारण आश्चर्यकर्म गर्न सक्नुभयो, तर अरू सबै ठाउँमा जतिले विश्वास गरे सबैजना निको भए र पूर्ण चंगाई पाए। जब हामी अरूको आलोचना गर्छौं र हामीभित्र क्षमाशीलताको भावना छैन भने हाम्रो विश्वास आफ्नो खोलभन्दा बाहिर कहिले पनि आउन सक्दैन। यी नकारात्मक कुराहरूले परमेश्वरका आशिषहरूलाई हाम्रो जीवनमा आउनबाट रोक्छ। क्षमा नगर्नु र क्रोध र कटुता हाम्रो शरीरमा एक क्यान्सर र कुष्ठरोग जस्तै रहिरहने र फैलिजाने रोग समान हो। यसले हाम्रो शरीरमा विषको काम गरेर शरीरलाई कमजोर बनाई बिरामी बनाउँछ। यसकारण येशूले समस्यालाई त्यसको जडबाट नै समाधान गर्नुभयो। यसरी हाम्रो विश्वास बिना रोकावट स्वतन्त्र रूपमा कार्य गर्न सक्छ। अन्तत मित्रहरू, हाम्रो जीवनमा धेरै प्रकारका समस्याहरूको कारण हाम्रो विश्वासको मार्गमा बाधकको रूपमा खड़ा भएको छ। फलस्वरूप हाम्रो विश्वासले काम गर्न सक्दैन। हामीले नम्र भएर समस्यालाई समाधान गर्नुपर्छ। साँचो नम्रताको कारणले नै हामी पश्चाताप गर्दछौ र हामीभित्रको समस्याको जडबाट नै समाधान गर्न सक्छौ। आमेन। परमेश्वरले तपाईँ सम्पूर्णलाई धेरै भन्दा धेरै आशिष दिनुभएको होस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा हामीले सुसमाचारको पुस्तक युहन्नाबाट हेरेका थियौं र आज फेरि पनि तपाईहरूको बीचमा म सुसमाचारको पुस्तक युहन्नाबाट केही कुराहरू तपाईसँग गर्न गइरहेको छु। गएको दिनमा हामीले तीन अध्याय सिद्धिआएका थियौं, जहाँ हामीले माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ भन्ने विषयमा गएको दिनमा हामीले हेरेका थियौं। पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीको कुरा बोल्छ भन्ने विषयमा गएको दिनमा हामीले हेरेका थियौं। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ भन्ने विषयमा हामीले हेरेको थियौं। अनि उहाँले पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूलाई दिनुहुन्छ भनेर भन्दछ। जसले पुत्रमाथि विश्वास छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि गएको दिनमा हामीले हेरेका कुराहरू यी प्रकारका थिए, जुन तीन अध्यायको 31 लिएर 36 थिए। आज म तपाईँहरूको बीचमा चार अध्यायबाट केही कुराहरू गर्न गइरहेको छु। आजको वचनको शीर्षक छ एउटा जीवित पानीले जो हाम्रो प्राणलाई तृप्त बनाउँछन् भन्ने विषयमा म बोल्न गइरहेको छु। हरेक मानिसहरू उनीहरू तृषित छन् अनि संसारका कुनै कुराले पनि उनीहरूलाई तृप्त बनाउन सक्दैनन्। प्रिय मानिसहरूले आफ्नो तृष्णा रूपैयाँ पैसाबाट, सम्बन्धबाट, सफलताबाट, आनन्दका कुराहरूबाट र धार्मिक कुराहरूबाट, विभिन्न सम्पत्तिहरूबाट उनीहरूले पूर्ति गर्न चाहन्छन् तर उनीहरू हृदय महसुस हुन्छन्। प्रिय हाम्रो हृदय जो एउटा अस्थिर छन् अनि उनीहरूले ख्रिस्टमा मात्रै उनीहरूले विश्राम पाउँछन्। प्रिय जुन कुरा हामी योन्ना चार अध्यायले बताउन गइरहेको छ, योन्ना चार अध्याय यो चाहिँ एउटा सामरी स्त्रीको कथा मात्र नभएर हरेक पापीहरूको कथा हो जसले येशु ख्रिस्टलाई भेट्दछन्। येशु ख्रिस्टको उद्देश्य चाहिँ सामरियामा यात्रा गर्नु होइन तर एउटा स्त्रीलाई भेट्नु हो, जुन स्त्री ऊ बचाइन आवश्यक। अनि योन्ना चारको 14 भन्दछन्, अनि यो आजको पाठको मुख्य विषयवस्तु यहीसँग सम्बन्धित छ। जतिजनाले उहाँले दिएको पानी पिउँदछन् ऊ कहिले फेरि तिर्खाउँदैनन्, तर जुन पानीले उसलाई तृप्त बनाउँछन् अनि उसको जीवनबाट चाहिँ एउटा उम्लिएको पानी निक्लन्छन् त्यो अनन्तसम्म भन्ने विषयमा आज म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। पहिलो बुधामा हामी हेर्यौं प्रभु येशूले एउटा हराइरहेको मानिसलाई एउटा अद्वितीय प्रेमको कुराहरू प्रदान गर्नुहुन्छ। यहाँ हामी हेर्न सक्छौ जुन चारको 1-9 हामी हेर्न सक्छौ, योनाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्छ र बप्तिस्मा पनि दिँदै हुनुहुन्छ भन्ने फरिसीहरूले सुने। वास्तवमा येशू आफैले त होइन तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे। जब येशूले यो थाहा पाउनुभयो उहाँ यहुदिया छोडेर फेरि गालिलमा फर्कनुभयो। उहाँलाई सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिक पर्दथ्यो। त्यहाँ याकुबको इनार थियो। येशू यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह भएको थियो, एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आए। येशूले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनथे। मैले भर्खरै पढिदिएको खण्ड 4:1-9 हो। प्रिय यहाँ तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशू सामरियै भएर जानु पर्थ्यो भनेर भन्दछ। प्रभु येशूले एउटा अद्वितीय आवश्यकता देख्नुभयो, त्यो भूमिलाई देख्नु भएन। साधारण रूपमा यहुदीहरू सामरीको बाटो जाँदैनथे भन्ने कुरा बुझ्न सक्छौ। प्रिय उनीहरूले है बरु यर्दन नदी तरेर सामरीको छेउछेउ भएर उनीहरू पार गर्ने गर्दथे। त्यो एरियाभित्र, त्यो क्षेत्रभित्र प्रवेश गर्न चाहँदैनथे किनभने उनीहरूले सामरीहरूलाई एकदम घृणा गर्दथे। यहाँ हामी हेर्न सक्छौ यो प्रकारको घृणा
भन्ने कुरा 700 वर्षदेखि चलिआएको थियो। सामरीहरूलाई उनीहरूले के भन्दथे भने उनीहरू अर्ध यहुदीहरू हुन्, उनीहरूले धर्मको कुरालाई लिएर सम्झौता गरेका छन्, उनीहरू समाजबाट बहिष्कृत जाति भनेर उनीहरूलाई सम्बोधित गर्दथ्यो। तर पनि यीशु हामी हेर्ने हो भने त्यही बाटो भएर जान चाहनुहुन्छ। किन भन्दाखेरि, किनभने एउटा स्त्री थियो जो हराएको थियो, पर्खिरहेको थियो भन्न बुझ्न सक्छ प्रिय। यसो उहाँले हामीले हेर्ने हो भने छोटो बाटो अप्नाउनु भएको होइन, तर प्रभु येशूले चाहिँ परमेश्वर पिताको इच्छाको कुराहरूलाई पछ्याएको कुरा यो खण्डमा हामी देख्न सक्छौ। जसरी प्रभु येशूले परमेश्वरलाई खोज्नुभयो, त्यसरी जकरियाले पनि परमेश्वरलाई खोजेको देख्छौ, मत्तीले पनि देख्छौ, पत्रुसले पनि देख्छौ, मरियम मग्दलीले पनि देख्दछौ। अब प्रभु येशूले चाहिँ एउटा स्त्रीलाई, एउटा तोडिएको स्त्रीलाई हेर्दै हुनुहुन्छ, खोज्दै हुनुहुन्छ। लुका 19:10 भन्दछन्, मानिसको पुत्र चाहिँ हराएकाहरूलाई र बचाउनका निम्ति उहाँले खोज्दै हुनुहुन्छ र बचाउन चाहनुहुन्छ। प्रभु येशु ख्रीष्टले मानिसहरूलाई उनीहरूकै अवस्थामा भेटेको कुरा हामी हेर्न सक्छौ। जुन 6 भन्दछ, येशु ख्रीष्ट त्यस पश्चात उहाँ थाक्नुभयो त्यो यात्राहरूको कारणले गर्दा भनेर भन्दछ। उहाँ यो कुराले स्पष्ट के देखाउँदछन् भन्दाखेरि, प्रभु येशु चाहिँ यस पृथ्वीमा हुँदा उहाँ 100% मानिस अनि 100% उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाउँदछ। जसरी कति खण्डमा प्रभु येशु थाक्नु भएको, त्रिषित हुनु भएको, भोकाउनु भएको कुरा हामी हेर्न सक्छौ। हिब्रू 4:12 भन्दछ, उहाँले दुःख व्यक्त गर्नुभयो, अनि हामी हेर्न सक्छौ अरूहरूको कमजोरीको कुरालाई लिएर उहाँ याकुबको इनारमा बसिरहनु भएको थियो। विचार गर्नुहोस्, यहाँ स्त्री चाहिँ येशूलाई खोज्दै आएको होइन, तर येशूले चाहिँ त्यो स्त्रीलाई पर्खिरहनु भएको छ। धेरै मानिसहरूले के सोच्न गर्छन् भने, ओ मैले येशूलाई प्राप्त गरे, तर भन्नुपर्दा येशू ख्रीष्टले चाहिँ हामीलाई सुरुमा प्राप्त गरेका हुन्। येशु ख्रीष्टले धेरै त्यहाँ भएका अवरोधहरूलाई, बाधाहरूलाई तोड्नु भएको छ। त्यहाँ 3-4 प्रकारका बाधाका कुराहरू हामी हेर्न सक्छौँ यो खण्डमा। उहाँले त्यहाँनिर भएका एउटा जातीय भेदलाई, भेदभावका कुरालाई त्याग्नु भएको छ, तोड्नु भएको छ। प्रभु येशु यहुदी हुनुहुन्थ्यो, उहाँले सामरी स्त्रीसँग भेट्दै हुनुहुन्छ। एउटा लैङ्गिक कुराहरूलाई पनि तोड्नु भएको छ। यहुदी गुरुहरूले बिरलै गरेर सार्वजनिक ठाउँमा स्त्रीसँग बोल्ने गर्दथे, अनि अर्को नैतिकताको कुराहरूलाई पनि तोड्नु भएको छ। त्यो स्त्रीको इज्जत थिएन त्यो समाजमा, उसलाई पापी भनेर चिनिन्थ्यो। त्यो प्रकारको व्यक्तित्वको कुराहरूलाई पनि, त्यो प्रकारको विभेदको कुरालाई पनि तोड्नु भएको छ। अनि धार्मिक कुराको विषयमा हामीले हेर्दा प्रभु येशूले धार्मिक विभेदको कुरा पनि तोड्नु भएको छ। ऊ एउटा झुटा धर्मको प्रणाली अन्तर्गत पर्दथे है। जेसुकै होस्, प्रभु येशूले यी सम्पूर्ण होइन त्यो बार लागेको थियो, पर्खाल लागेको थियो, हरेक पर्खालहरू तोडेर यी कार्य गर्दै हुनुहुन्छ। स्त्रीलाई भेट्नुभएको हामी हेर्न सक्छौँ। प्रभु येशूको अनुग्रहले हामीले हेर्ने हो भने हरेक त्यस्ता प्रकारका बारहरू, पर्खालहरू तोड्ने काम गरेको तपाईँले देख्न सक्नुहुन्छ। आज हाम्रो मण्डलीले पनि कहिले पनि होइन जातीय कुरा गर्नु हुँदैन, विभिन्न हामी जातभातको कुरा गर्नुपर्ने पनि हुँदैन, विभिन्न राष्ट्रियताको कुरा पनि गर्नु हुँदैन प्रिय। विभिन्न प्रकारका हामीले चाहिँ सामाजिक होइन स्तरको कुरा पनि गर्नु हुँदैन, शिक्षाको कुरा पनि गर्नु हुँदैन, हाम्रो पृष्ठभूमिको पनि कुरा गर्दैन। आज ख्रिस्टमा हामी सबै एक समान छौ भन्ने कुरा बिर्सनु हुँदैन प्रिय। अनि यी सम्पूर्ण कुराहरू है मानिसहरूले हामीले हेर्ने हो भने यो कुराहरूलाई हटाउन पर्ने हुन्छन्। अनि यो कुराले गर्दा कतिचोटि सुसमाचारको लागि बाधा पनि हुने गर्दछ। त्यही भएर होसियार प्रिय है। अब यहाँ अर्को कुरा, प्रभु येशु ख्रीष्टले, परमेश्वरले चाहिँ प्राणलाई हेर्नुहुन्छ, मानिसको आत्मालाई हेर्नुहुन्छ, उनीहरू को हो भन्ने कुरा चाहिँ हेर्नुहुन्न भन्ने कुरा बुझ्न सक्छौ। अब म तपाईँलाई दोस्रो बुदातिर लान चाहन्छु। येशु ख्रीष्टले
त्यो रितो हृदय है उसको देखाइदिनुहुन्छ त्यो स्त्रीको, अनि जिउँदो पानी प्रदान गर्ने काम गर्नुहुन्छ, जुन चाहिँ 10 पददेखि 18 पदसम्म तपाईँले देख्न सक्नुहुन्छ। येशूले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिने कि भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँसित उगाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के त्यो हाम्रा पुर्खा याकुब भन्दा ठूलो हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई वस्तुले यही इनारको पानी पिए। येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भने, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न आइरहनु पर्दैन। येशूले त्यसलाई भन्नुभयो, जाओ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भने, मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भने तिमीले ठिकै भन्यौ, किनभने तिम्रा 5 जना पति भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो तिम्रो पति होइन, तिमीले यो साँचो भनेकी हौ। मैले भर्खरै पढिदिएको खण्ड 10 देखि 18 पद हुन्। येशू ख्रीष्टले यो पानीको विषयमा बात गर्न सुरु गर्नुभएको छ। यो स्त्रीले चाहिँ एउटा भौतिक पानीको विषयमा सोच्ने गर्छन्, तर प्रभु येशूले आत्मिक पानीको विषयमा कुरा गर्नुहुँदैछ। यो युन्नाको सुसमाचारमा यस्तै प्रकारका कुराहरू दोहोरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। निकोदमसले पनि एउटा शारीरिक जन्मको विषयमा कुरा गर्छन्, तर प्रभु येशूले चाहिँ आत्मिक जन्म को विषयमा कुरा गर्छन्। अनि यहाँ यो स्त्री पनि विचार गर्छ, आत्मिक शारीरिक पानीको विषयमा कुरा गरेको हामी हेर्न सक्छौँ। हरेक मानिसहरू आत्मिक तृष्णामा रहेका छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। प्रिय येशू ख्रीष्टले भन्नुहुन्छ, यदि तिमीले परमेश्वरको वरदान भएको भए, है यहाँ भन्छन्, यदि तिमीसँग परमेश्वरको वरदान भएको भए, अनि हामी हेर्न सक्छौँ त्यो स्त्री कोसँग बोलिरहेको छ भन्ने कुरा उसलाई थाहा छैन, जुन कुरा यहाँ हामी हेर्न सक्छौँ है। अनि मानिसहरू आज प्रभु येशूको विषयमा जान्दछ, तर व्यक्तिगत रूपमा येशूलाई चिन्दैनन्। प्रिय, हाम्रो सबैभन्दा गहिरो तृष्णा आत्मिक तृष्णा हो। प्रिय, उपदेशकको पुस्तकले भन्दछ 3:11 मानिसहरूको हृदयमा अनन्तको कुरा राखिदिएको छ भनेर भन्दछ। जुन अनन्तको कुराको कुरा तृप्त गर्नलाई परमेश्वरले मात्र त्यो तृप्त बनाउन सक्छन्। अनि हामी कुनै पनि संसारमा भएका कुराहरूले हाम्रो अनन्तको प्राणलाई तृप्त पार्न सक्दैनन्। प्रिय, उदाहरणको लागि रुपैयाँ पैसा, हाम्रो प्रतिष्ठा, धेरै रमाइलो कुराहरू, मनोरञ्जनका कुराहरू, सम्बन्धको कुराहरूले, यो चाहिँ क्षणिक मात्रै हुन् भन्ने कुरा हामी बुझ्न सक्छौँ। येशू ख्रीष्टले मात्रै हाम्रो अनन्तको कुराहरूलाई सन्तुष्ट तृप्त बनाउन सक्छन्। जीवित पानीको विषयमा हामी हेर्न सक्छौ, जुन जीवित पानी चाहिँ पवित्र आत्मा हुन्, जुन चाहिँ परमेश्वरले अनन्त जीवनसँग सम्बन्धित छ, उहाँले हामीलाई प्रदान गर्छु भनेर भन्नुहुन्छ। जिउँदो पानीको अर्थ चाहिँ परमेश्वर हाम्रो जीवनमा बहनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। प्रभु येशूले यसको विषयमा पछि गएर स्पष्ट भन्नुभएको छ, युन्नाको सुसमाचारको पुस्तक 7:37-39 जहाँ यसरी भन्दछन्, त्यो जिउँदो पानी चाहिँ पवित्र आत्मा हो जो विश्वास गर्नेहरूलाई दिइन्छ भनेर भन्दछ। विचार गर्नुहोस् प्रिय, संसारको पानीले फेरि हामीलाई तृषित बनाउँछ अनि फेरि पिउनुपर्छ, तर जिउँदो पानी जो हामीहरूको निम्ति चाहिँ एउटा मुहान जस्तै हो, त्यो मुहान जस्तै हो भने मुहान सुक्दैनन्। प्रिय, इसाई जगत चाहिँ अथवा इसाई यो चाहिँ एउटा हामीले हेर्ने हो भने पर्याप्त रूपमा प्राप्त गर्नु मात्र होइन अनुग्रहको कुराहरू जिउनको लागि मात्रै होइन, तर हामी भित्रबाट अनुग्रहको कुराहरू बही निस्कन आवश्यक छ। जसरी भजन संग्रह 23 भन्दछ, मेरो कचौरा भरिएर पोखिन्छ भनेर भन्दछ।
येशु ख्रीष्ट उहाँ प्रेमिलो हुनुहुन्छ जसले हाम्रो पापहरू कतिचोटि देखाइदिने काम गर्नुहुन्छ। येशु ख्रीष्टले त्यस स्त्रीलाई भन्दछन् गएर तिम्रो श्रीमानलाई बोलाओ भनेर भन्दछ। यहाँ अचानक रूपमा उनीहरूको वार्तालापको कुराहरू बदलिएका छन्। किन होला त? किनभने मुक्तिको कुराहरू एकदम आवश्यक थियो अनि मुक्तिको कुराहरू दिनभन्दा अगाडि कुरा गर्नभन्दा अगाडि पापको विषयमा बात गर्न पनि आवश्यक थियो। येशु ख्रीष्ट जान्नुहुन्थ्यो उसँग पाँचवटा पुरूषहरू विवाहहरू गरिसकेका थिए भनेर। अनि हामीले हेर्ने भने अहिले पनि त्यो स्त्री चाहिँ अर्कै पुरूषसँग बसिरहेका छन्। विचार गर्नुहोस्, प्रभु येशु त्यस स्त्रीप्रति दयालु हुनुभएको छ। उहाँले त्यो स्त्रीलाई सार्वजनिक रूपमा लाजमा पार्नुभएको छैन। उहाँले त्यो एउटा सत्य कुराहरू प्रेमिलो तरिकाले बताउनु भएको हामी हेर्न सक्छौ। जसरी एफिसीको पुस्तक 4:15 भन्दछ है, हामीले जहिले पनि सत्यताका कुराहरू प्रेम साथ बोल्नुपर्छ भनेर भन्दछ। यहाँ हामी हेर्ने हो भने त्यो स्त्रीको साँचो समस्या चाहिँ विवाह होइन भन्ने कुरा बुझ्न सक्छौ। त्यो स्त्रीले बारम्बार है आफ्नो सन्तुष्टिको लागि आफ्नो तृष्णा मेटाउने कुराहरूको चीजहरू खोजिरहेको थियो भने बुझ्न सक्छौ। एउटा सम्बन्धबाट अर्को सम्बन्धमा उसले आफ्नो जीवन बिताइरहेको थिए। पाँचवटा पुरूषले उसको रित्तोपनालाई पूर्ण गरेको थिएनन् भन्ने कुरा हामी बुझ्न सक्छौ। अनि यो छैटौं मानिसले पनि पूरा गरेको थिएन। आज धेरै मानिसहरू पनि यस्तै प्रकारको ढाँचामा जिउने गर्दछन्। यदि मसँग यो कुरा भयो भने ओ अर्को मेरो जागिर भयो भने सायद म सन्तुष्ट हुन्छु भनेर भन्ने गर्छन्। सायद मसँग अर्को सम्बन्ध भयो भने राम्रो हुन्थ्यो। सायद मेरो अर्को घर भइदिएको भए राम्रो हुन्थ्यो, म तृप्त हुन्थे। म मेरो सायद अझै मेरो बढोत्तरी भएको भए राम्रो हुन्थ्यो। मेरो अझै सम्पत्ति भएको भए राम्रो हुन्थ्यो। अनि पापले यस्तै सन्तुष्ट दिने कुराहरू प्रतिज्ञा गर्छन्। तर प्रभु येशूले रूपान्तरणको कुराहरू हाम्रो जीवनलाई अर्पण गर्छन्। आज तपाईँ जागिर भयो भने सायद म सन्तुष्ट हुन्छु भनेर भन्ने गर्छन्। सायद मसँग अर्को सम्बन्ध भयो भने राम्रो हुन्थ्यो। सायद मेरो अर्को घर भइदिएको भए राम्रो हुन्थ्यो, म तृप्त हुन्थ्यो।

मानव जातिको हृदयको रित्तोपना पूरा गर्नुहुन्छ, भर्ने काम गर्नुहुन्छ। अब म तपाईँलाई तेस्रो बुधतिर लाँदैछु जहाँ प्रभु येशूले साँचो आराधना र साँचो मसिहा को हुनुहुन्छ भनेर प्रकट गर्नुभएको छ। यहाँ भन्छन्, त्यस स्त्रीले उहाँलाई भनी, हजुर तपाईँ अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे, तपाईँहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरूसलेम हो। येशूले तिनलाई भन्नुभयो, ए नारी मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरूसलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्छौ सो जान्दैनौ, हामी जे आराधना गर्छौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ, तर बेला आइरहेछ, त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। त्यो स्त्रीले उहाँलाई भने, म जान्दछु कि मसीहा आउनुहुन्छ जसलाई ख्रिस्ट भनिन्छ, र जब उहाँ आउनुहुन्छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ। येशूले तिमीलाई भन्नुभयो, तिमीसँग बोल्ने म उही हुँ। भर्खर पढिदिएको खण्ड 19-26 थियो जहाँ यहाँ हामी हेर्न सक्छौ है, यो स्त्रीले है अचानक फेरि आराधनाको विषयमा प्रश्न गर्छन्। धेरै मानिसहरूले भन्छन् सायद स्त्रीले यो विषय बदलिएको हो, तर भन्नु पर्दाखेरि उसले अनुभूति गर्छन्, ओ मैले एउटा अगमवक्तासँग बात गर्दैछु। अब ऊ त्यो स्त्री हामी हेर्न सक्छौ, ओ ज म चाहिँ साँच्चै परमेश्वरको नजिक जान सक्छु साँचो रूपले भनेर उसले बुझ्दछन्। धर्मका कुराहरूले आज सम्बन्धका कुराहरूलाई साट्न सक्दैनन् प्रिय। कतिजना मानिसहरू विवाद गर्छन् यसको विषयमा है, हामी हेर्न हो भने यहाँ गेरिजिम डाँडाको विषयमा, यरुसलेमको डाँडाको विषयमा, तर प्रभु येशूले उत्तर यसरी दिनुहुन्छ, न त यो डाँडामा न त त्यो डाँडामा। साँचो आराधना चाहिँ अब हामीले हेर्ने हो भने कुनै पनि एउटा भूमिसँग, स्थानसँग, ठाउँसँग सम्बन्धित छैन, यो चाहिँ हाम्रो हृदयसँग सम्बन्धित छ है। अनि यो चाहिँ एउटा ठूलो जागरणका कुरा हो। आज मानिसहरूले प्रश्न गर्ने गर्छन्, तपाईँ कुन चाहिँ सम्प्रदायबाट हो, कुन चाहिँ मण्डलीबाट हो, कुन चाहिँ भवनबाट हो। तर प्रभु येशूले भन्नुहुन्छ, पिताले चाहिँ साँचो आराधकहरू खोजिरहनु भएको छ है। अनि आराधना चाहिँ यो चाहिँ आत्मा र सत्यतामा गरिनुपर्छ भन्ने कुरा जुन 23 बताउँछ। अनि यो चाहिँ एउटा महान शिक्षा हो आराधनाको विषयमा प्रिय, जुन चाहिँ आत्मामा, यसको अर्थ चाहिँ हाम्रो हृदयबाट गर्नुपर्छ, अनि चाहिँ पवित्र आत्माको अगुवाईबाट गर्नुपर्छ। तर यो चाहिँ खोक्रो प्रकारको रीतिरिवाजबाट नभएको होस्। सत्य यसको अर्थ चाहिँ के हो भने परमेश्वरको वचन अनुसार भनेर भन्दछ, क्रिस केन्द्रित भएर गर्नुपर्छ भनेर भन्दछ होइन। अनि साँचो आराधना चाहिँ, साँचो आराधना यो दुवै है एकदम महत्वपूर्ण छन् प्रिय। आत्मा होइन, सत्यता बिनाको आत्मा चाहिँ हामीले हेर्ने हो भने भावनात्मक मात्रै हुन्छन्, र आत्मा बिनाको सत्यता चाहिँ फेरि यो चाहिँ एउटा मृत धर्म जस्तै हुन्छन्। परमेश्वर दुवै कुरा माग गर्नुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, आराधना चाहिँ हामीले हेर्ने हो भने गाउनुभन्दा पनि धेरै ठूलो कुरा हो। रोमी 12:1 भन्दछ, त्यो आफ्नो शरीरलाई जिउँदो बलिदान स्वरूप अर्पण गर। हाम्रो दैनिक जीवन चाहिँ आराधनाको रूपमा होइन जिउन आवश्यक छ प्रिय। प्रभु येशूले स्पष्ट भन्नुहुन्छ, घोषणा गर्छ, उहाँ चाहिँ मसीहा हुनुहुन्छ, जुन 26 भन्छ, म तिमी जोसँग बोल्दैछ म उही हुँ। यहाँ हामीले हेर्ने हो भने प्रभु येशूले स्पष्ट रूपमा आफ्नो पहिचान बताउनुहुन्छ। अनि रोचक कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने, प्रभु येशूले खुल्लम खुल्ला सामरी स्त्रीसँग यो कुरा बताउनु भएको छ, तर उहाँले धार्मिक गुरुलाई यो कुरा बताउनु भएको थिएन। किन भन्दा, नम्र हृदयलाई परमेश्वर आफै प्रकाश हुन चाहनुहुन्छ, तर घमण्डी हृदयलाई उहाँले इन्कार गर्नुहुन्छ। याकुब 4:6 पनि भन्छन्, परमेश्वरले है घमण्डीहरूलाई इन्कार गर्नुहुन्छ र नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। येशु ख्रिस्ट अझै पनि त्यो हराइरहेका मानिसहरूलाई खोजिरहनु भएको छ। हामीले हेर्ने भने
उहाँ सबै कहाँ पुग्न सक्नुहुन्छ।

हरेक धार्मिक मानिसका, हरेक अनैतिक मानिसहरूका, हरेकले इन्कार गर्ने व्यक्तिहरूलाई, तोडिएकोहरू, प्रभु येशु हरेक पापीहरू कहाँ आउन चाहनुहुन्छ। ख्रिस्त येशुले हरेक मानिसहरूको गहिरो तृष्णा जुन प्राणमा हुन्छ, त्यो मानिसको आत्मामा हुन्छ, त्यसलाई पूरा सन्तुष्ट पार्न चाहनुहुन्छ। अनि हामीले हेर्ने हो भने हरेक मानिसहरू तृषित छन्। प्रभु येशुले मात्र त्यो अनन्त जीवन दिएर, अनन्त शान्ति दिएर हामीलाई त्यो सन्तुष्ट तृष्णा मेटाउन सक्नुहुन्छ। प्रभु येशुको इच्छा चाहिँ त्यो आराधकहरूलाई खोज्नु हो। अनि उहाँले चाहिँ खालि त्यो उहाँ मण्डली जाँदैमा हामीले राम्रो आराधक हुन्छ भन्ने छैन। साँचो आराधना चाहिँ हाम्रो हृदयबाट आउनुपर्छ, रूपान्तरित भएर आउनुपर्छ, अनि यो पवित्र आत्माबाट हुन्छन्। अनि प्रभु येशुको वचनमा को गहिराईमा जरा गाडिएर यो हुने गर्छन्। अनि निष्कर्षमा भन्नुपर्दा सामरी स्त्री ऊ एउटा रित्तो है एउटा सामान्य पानी दिन आएको थियो, तर उसले जिउँदो पानी दिएर गए। यो सामरी स्त्री रित्तो गाग्री लिएर आएको थिए, तर ऊ हृदयभरि परमेश्वरको कुरा जानेर गए। यो सामरी स्त्री चाहिँ एउटा लाजमा जिएको थिए, अब ऊ चाहिँ क्षमा पाएका व्यक्ति हुन्। यो सामरी स्त्री अब उसलाई बहिष्कृत एउटा स्त्री थिए, तर तपाईँले देख्न सक्नुहुन्छ पहिलो सुसमाचार गर्ने स्त्री भएकी छिन्। प्रभु येशूले हाम्रो जीवनलाई यस्तै प्रकारले रूपान्तरित गर्न सक्नुहुन्छ। यसको मतलब प्रभु येशू अझै पनि त्यस्ता मानिसहरू खोजिरहनु भएको छ। उहाँले मानिसहरूलाई पूरा प्रेम साथ उनीहरूको पापहरू देखाइदिन सक्नुहुन्छ। उहाँले अनि जिउँदो पानी जो अनन्त जीवनको लागि हो त्यो कुरा प्रदान गर्नुहुन्छ, र साँचो आराधनामा हाम्रो जीवनबाट निक्लेको होस् भनेर उहाँले बोलावट गर्नुहुन्छ। आज तपाईँ र मैले प्रश्न गर्नुपर्ने हुन्छ, प्रिय है, आज के मैले साँच्चै नै जिउँदो पानी प्राप्त गरेको छु? के अझै पनि मैले बाहिरी कुराहरूबाट आफ्नो प्राण सन्तुष्ट बनाउन खोजिरहेको छु? के यसलाई आज इमानदारपूर्वक हाम्रो पापहरू देखाइरहेको छौ? के साँच्चै नै हाम्रो आराधनाहरू चाहिँ पवित्र आत्मा र सत्यतामा जरा गाडिएको छ? अनि आज तपाईँ तृषित हुनुहुन्छ भने, आत्मिक रूपमा फिक्री गर्नुहुन्छ भने, पापको बोझमा हुनुहुन्छ भने, अनि आज तपाईँले त्यो सन्तुष्टको कुराहरू खोजिरहनु भएको छ भने येशू कहाँ आउनुहोस्। उहाँको निम्तो अझै पनि खुला छ। जतिजनाले उहाँको पानी पिउँछन् उनीहरू फेरि कहिले पनि तिर्खाउँदैनन्। अनि यो वचनबाट प्रभुले तपाईँलाई तृप्त बनाउनु भएको छ भन्ने म आशा गर्छु। प्रार्थना गरौँ। प्रभु धन्यवाद यो वचनलाई, प्रभु हाम्रो जीवनमा आशीर्वाद गर्नुहोस् येशूको नाउँमा, आमेन। र हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर 98421 34370, फेरि पनि भन्न चाहन्छु 98421 34370। हस्त धन्यवाद, फेरि भेटौला। जय मसीह।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: साथै आज प्रभुको वचन सुन्नलाई उपस्थित यहाँ सम्पूर्ण प्रभुका जनहरूलाई हार्दिक न्यानो अभिवादन अनि जय मसीह। आज चाहिँ प्रभु भोजको विधि भएकोले अनि आज हामी प्रभु भोजको विधिको स्थापना भन्ने बारेमा वचन सुन्नेछौँ। अनि यो प्रभु भोज चाहिँ येशु ख्रिस्टले निस्तार चाडको बदलीमा स्थापना गर्नुभएको हो। र लुका 22 अध्यायको 7 पदमा हामीले हेर्यौँ भने प्रभुको वचनले भन्दछ, अखमेरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार चाडको थुमा बलि चढाइनु पर्थ्यो। यहाँबाट चाहिँ प्रभु भोजको बारेको सन्दर्भ सुरु हुन्छ। अघि हामीले बीचमा पढ्यौं, तर यहाँ 7 पददेखि हेर्यौं भने प्रभु भोजको सन्दर्भ चाहिँ यहाँ छ। यो निस्तार चाड भन्ने चाड चाहिँ परमेश्वरले जब इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट निकाल्दै हुनुहुन्थ्यो, त्यो दिन चाहिँ उहाँले एउटा भेडाको थुमाको बलि चढाउने अनि रगत चाहिँ त्यो ढोकाको चौकस हुन्छ दुईतिर छाप लगाउने अनि त्यसको मासु चाहिँ पोलेर तितो साग र खमिर नहालेको, जसलाई अखिमिरी रोटी भन्छ होइन, अखमिरी रोटीसँग खाने चाहिँ उहाँले आज्ञा दिनुभयो। अनि परमेश्वरले यस चाडलाई चाहिँ निस्तारको चाड भनेर नाम दिनुभयो। परमेश्वर आफैले दिनुभएको नाम हो। यदि हामीले प्रस्थान 12 अध्यायको 11 पदमा पढ्यो भने त्यहाँ परमेश्वरले भन्नुभयो मसालाई, पटुका कसेर खुट्टामा जुत्ता लाएर हातमा लौरो लिएर र हतार हतार गरी तिमीहरूले त्यो खानु। यो परमप्रभुको निस्तार चाड हो। परमेश्वरले मसालाई भन्दै हुनुहुन्छ, उहाँ आफैले यो चाडको नाम चाहिँ निस्तार चाड हो भनेर नामकरण गर्नुभयो। अब यो अङ्ग्रेजी शब्द पास ओभरबाट चाहिँ ल्याइएको हो र निस्तार भनेको के शब्द हो अझै पनि मैले त्यो हेर्न बाँकी नै छ, अझै मैले राम्रोसँग बुझेको छैन कुन शब्द हो यो, किनभने निस्तार भनेको चाहिँ प्रायः हामी नेपालीमा प्रयोग गर्दैनौँ। तर यो बाइबलमा हामीले हेर्यौँ भने यो निस्तार भन्ने शब्दको प्रयोग चाहिँ छोडेर जानु, बचाउनु, छुटकारा दिनु भन्ने अर्थमा चाहिँ प्रयोग भएको हामी पाउँछौ। प्रस्थान 12 अध्यायको 23 पदमा हामी त्यहाँ पढ्यौं भने वचनले भन्दछ, जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ र त्यस ढोकालाई छोडेर निस्तार गरी विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई पस्न दिनुहुने छैन। यहाँ चाहिँ छोडेर जाने कुरा, ढोकालाई छोडेर भनेको मतलब चाहिँ छोडेर मतलब चाहिँ निस्तार भन्ने छ, अनि मार्न दिनुहुने छैन। त्यो दिन चाहिँ फारो राजादेखि लिएर मिश्र देशको सम्पूर्ण मिस्त्रीहरूको जेठो छोरा चाहिँ परमेश्वरले मार्नुभयो। तर जब इजरायलीहरूको घरमा चाहिँ त्यो रगतको छाप, जुन त्यो थुमाको छाप लगाएको थियो, त्यो चिन्ह देखेर चाहिँ उहाँले छोडिदिनु भयो होइन, पास ओभर गरिदिनु भयो होइन, त्यहाँ चाहिँ हानि गर्नु भएन, त्यहाँ मर्न दिनु भएन। यसरी चाहिँ हामी बाइबलमा हेऱ्यौँ भने त्यो बचाउने कामलाई चाहिँ निस्तार भनिएको छ है। निस्तारको चाड बचाउनु भयो, मृत्युदेखि बचाउनु भयो अथवा छुटकारा दिनुभयो। अनि त्यो रात चाहिँ सम्पूर्ण मिस्त्रीहरूको चाहिँ जेठो छोरा अनि उनीहरूको पशुको जेठो पनि मृत्यु भएको कारण सारा मिश्रवासीमा चाहिँ रुवावासी चल्यो। अनि फारो राजाले मसालाई बोलाएर, ल अब तिमीहरू चाहिँ हाम्रो देशबाट गइहाला भनेर छोडिदियो, स्वतन्त्र गरिदियो। अनि त्यो छुटकारा पाएको दिनको सम्झना गर्नको लागि चाहिँ इजरायलीहरूले हरेक वर्ष त्यही दिन निस्तार चाड मनाउँदै आइरहेको थियो। अनि त्यही निस्तारको चाडको दिन चाहिँ येशु ख्रिस्ट चाहिँ बलि हुनुभएको कारणले गर्दाखेरि अब चाहिँ हामीले बलि चढाउनु पर्दैन, किनकि त्यो थुमाको बदलीको साटोमा येशु ख्रिस्ट नै बलि हुनुभयो। अनि त्यही निस्तार चाडको सन्दर्भ अघि हामीले पढ्दै थियौँ, त्यही निस्तार चाडको समयमा चाहिँ येशुले चेलाहरूलाई भन्नुभयो, लुका 22:15 उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ। भनेको त्यसको अर्थ चाहिँ दुःख भोग्न अघि नै भनेको छ है, प्रभु येशू ख्रीष्ट क्रुसमा मर्न अघि होइन, उहाँ बलि हुन अघि चाहिँ उहाँले यो भोज खाने ठुलो इच्छा गर्नुभयो। अर्थात् येशू ख्रीष्टले चाहिँ यो प्रभु भोजको विधि स्थापना गर्नको लागि चाहिँ भित्र हृदयदेखि नै ठुलो इच्छा राख्नुभयो। अब यसै गरी हामी 19 र 20 पदमा पनि हामी अलि अगाडि पढ्यौँ भने त्यहाँ येशूले भन्नुभयो, अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। अनि येशूले मेरो सम्झनामा गर्ने गर भन्नुभएकोले अबदेखि चाहिँ हामी निस्तार चाडको बदली प्रभु भोज गर्छौ। निस्तार चाडमा चाहिँ परमेश्वरले पोलेको मासु, तितो साग अनि खमिर नहालेको अखमिरी रोटी खाने आज्ञा गर्नुभएको थियो, तर जब उहाँले प्रभु भोजको स्थापना गर्नुभयो त्यो बेला चाहिँ उहाँले रोटी र जुसको प्रयोग गर्नुभयो। जब हामी यो प्रभु भोजमा, आज यहाँ प्रभु भोज छ, यो भोजमा हामी सहभागी हुन्छौँ अनि परमेश्वरले चाहिँ हाम्रो जीवनमा आशिषको झरी बर्साउनुहुन्छ, अनि त्यसैले सबैजना आशिषको सहभागी बन्न सकुन् भनेर हामी चाहिँ एक हप्ता अगाडि नै प्रभु भोजको सूचना गर्छौँ। तपाईँहरू तयारी भएर आउनुहोला, अर्को हप्ता प्रभु भोज छ भनेर चाहिँ अगावै सूचना गरिन्छ, ताकि सबै विश्वासी जनहरू चाहिँ प्रभुले यो प्रभु भोज विधिद्वारा जुन आशिष हन्याउनुहुन्छ त्यो आशिषको सहभागी होस् भनेर। र प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिषहरू के हो त, अहिले चाहिँ हामी प्रभुको वचनबाट 2-3 कुराहरू हामी हेर्नेछौँ कि प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिष। पहिलो कुरा चाहिँ छ कि येशूसँगको सम्बन्धलाई घनिष्ठ बनाउँछ है। प्रभु भोजले चाहिँ यो आशिष हाम्रो जीवनमा ल्याउने भएकोले हामी हरेक विश्वासी चाहिँ प्रभु भोजमा सहभागी हुन अति नै जरुरी छ। यौहन्ना 6:56 पदमा प्रभु येशूले भन्नुभयो, मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु। येशू चाहिँ हामीमा अनि हामी चाहिँ प्रभुमा रहनु, त्यो भनेको चाहिँ घनिष्ठ सम्बन्धमा जोडिनु भनेको, पिउने र खाने ममा रहन्छ र म त्यसमा रहन्छु, त्यो चाहिँ एकदमै घनिष्ठ सम्बन्धमा रहनु हो। र प्रभु भोज विधिले चाहिँ यही घनिष्ठ सम्बन्ध जोड्ने काम गर्छ। प्रभु येशू आफैले भन्नुभयो कि प्रभु भोजको विधि भनेको चाहिँ परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो होइन। यहाँ फुटबल खेलाडीहरूले चाहिँ एउटा टिमले चाहिँ रातो जर्सी लगाएको छ अनि अर्को टिमले चाहिँ सेतो जर्सी लगाएको छ। अब यो रातो जर्सीले चाहिँ उसको खुट्टामा बल पायो भने उसले रातो जर्सीलाई मात्रै पास गर्छ, अनि त्यसै गरी सेतो जर्सीको खुट्टामा बल पुग्यो भने उसले सेतो जर्सीलाई मात्रै पास गर्छ। अब उनीहरूको चाहिँ त्यो एउटा रङ हुन्छ होइन, त्यो रङ चाहिँ उनीहरूको चिन्ह हो। सेतो टिमको लागि सेतो रङ एउटा चिन्ह भयो, रातो टिमको लागि रातो रङ चाहिँ उनीहरूको चिन्ह भयो, अनि त्यो चिन्हले चाहिँ आफ्नो टिमको सदस्य, आफ्नो टिमको मान्छे भएको जनाउँछ, आफ्नो मान्छे हो भनेर जनाउनको लागि चाहिँ उनीहरूले यसरी रङको प्रयोग गरेको हुन्छ, चिन्ह राखेको हुन्छ। अनि यस्तै प्रभु येशू ख्रीष्टले पनि त्यही विधि, त्यही चिन्ह हामीलाई दिनुभयो होइन। प्रभु भोजको चिन्हले पनि हामी चाहिँ परमेश्वरको टिमको मानिसहरू हौँ है भन्ने जनाउँछ। जब तपाईँहरू यो प्रभु भोजमा सहभागी हुनुहुन्छ, यसले चाहिँ प्रभु येशू ख्रीष्टको आफ्नै मानिस भएको चाहिँ जनाउँछ। अब हामी प्रभु भोजमा अहिले रोटी लिन्छौँ अनि त्यो रोटी चाहिँ येशू ख्रीष्टको शरीरको चिन्ह हो। त्यसै गरी हामी अङ्गुरको जुस लिन्छौँ, त्यो जुस पनि हामी त्यो पनि एउटा चिन्हको रूपमा हामी स्वीकार गर्छौँ, जसले चाहिँ येशू ख्रीष्टको रगतलाई जनाउँछ। अनि जब हामी प्रभु भोजको विधिमा सहभागी हुन्छौँ अनि येशू चाहिँ हामीमा रहनु भएको अनि हामी चाहिँ प्रभु येशू ख्रीष्टमा रहनु भएको त्यो चाहिँ घनिष्ठ सम्बन्ध यसले स्थापना गर्दछ। अनि जब हामी येशूमा र येशू हामीमा रहनुहुन्छ अनि हाम्रो जीवनले फलहरू फलाउँछ। प्रभु येशू ख्रीष्टले यौहन्ना 15:5 पदमा भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहन्छु र तिमीहरूले फल फलाउनेछौ भन्नुभएको छ है। अनि फलहरू भनेको चाहिँ दुई किसिमको हुन्छ, एउटा प्रभु येशु ख्रीष्टको निम्ति नयाँ आत्मा जित्नु होइन, सुसमाचार सुनाएर नयाँ आत्मा जित्ने एउटा फल हो भने, अर्को चाहिँ पवित्र आत्माको फलहरू चाहिँ हाम्रो चरित्रमा झल्कनु चाहिँ, त्यो चाहिँ फल फलाउनु हो। पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, संयमता हुन्। अनि यो दुवै किसिमको फलहरू चाहिँ हामी आफ्नै शक्तिले प्रयासले फलाउन सक्दैन। अनि जब हामी येशूमा र येशू हामीमा रहनुहुन्छ तब मात्रै प्रभुको अनुग्रहले हाम्रो जीवनमा ती फलहरू फल्छन्। अन्यथा प्रभुको अनुग्रह बिना हामीले ती फलहरू फलाउन सक्दैन। अनि प्रभु भोजले चाहिँ हामीलाई त्यही येशू ख्रीष्टको सम्बन्धमा, घनिष्ठ सम्बन्धमा जोड्दछ। अनि यहाँ मैले लेखेर राखेको छु कि प्रभु भोज विधि परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो। प्रभु भोजको विधिमा सहभागिताले हामीहरू परमेश्वरको आफ्नै भएको जनाउँछ। अनि प्रभु भोज विधिद्वारा परमेश्वरले हाम्रो जीवनमा अनुग्रह खनाउनुहुन्छ है। यसकारण हामी चाहिँ प्रभु भोजमा सहभागी हुनुपर्छ। जब हामी रोटी लिन्छौँ, येशूले मेरो निम्ति आफ्नो शरीर क्रुसमा बलिदान गर्नुभयो भनेर सम्झन्छौँ। अनि जब हामी जुस लिन्छौँ, अनि प्रभु येशूले मेरो पाप धुनलाई आफ्नो रगत बगाउनु भयो भनेर हामी स्मरण गर्छौँ। अनि जब हामी त्यो स्मरण गरेर हामी लिन्छौँ, परमेश्वरले आफ्नो अनुग्रह हामीमा खन्याउनुहुन्छ। अनि परमेश्वरको अनुग्रहको शक्तिमा अनि हामीले चाहिँ हाम्रो जीवनबाट फलहरू फलाउँछौँ। अनि परमेश्वरको अनुग्रह बिना चाहिँ त्यो फलहरू फलाउन सक्दैन। मैले चिनेको एकजना विश्वासी चाहिँ बत्तीसमा लिएपछि पनि धेरै उहाँ चाहिँ बियर पिउनुहुन्थ्यो। अहिले अस्ति विदेश जाँदाखेरि भेट भयो अनि उहाँले भन्दै हुनुहुन्थ्यो, कोही दिन त उहाँले एकै दिनमा 12-12 बोतल बियर पनि पिउनु भएको रहेछ। अनि तर अहिले चाहिँ पूर्ण रूपमा छुटकारा पाउनु भएको छ। अनि उहाँको श्रीमतीले भन्दै हुनुहुन्थ्यो कि मेरो श्रीमान चाहिँ धेरै धैर्यवान हुनुहुन्छ, उहाँको अगाडि चाहिँ म चाहिँ एकदमै रिसाछु, र मेरो श्रीमान धेरै धैर्य गर्ने व्यक्ति हुनुहुन्छ उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। अनि यो परिवर्तन चाहिँ कसरी उहाँमा आयो त, कि उहाँ श्रीमानले भन्नुभयो कि एक दिन प्रभु येशु ख्रीष्ट क्रुसमा झुन्डिएको कुरा उहाँले स्मरण गर्दै हुनुहुन्थ्यो। अनि त्यो दिन चाहिँ उहाँ यति ठुलो डाको छोडेर रुनु भएछ कि जीवनमा अहिलेसम्म त्यत्रो ठुलो डाको छोडेर उहाँ रुनु भएको छैन रे, त्यति साह्रो उहाँ चाहिँ त्यो दिन रुनु भएको थियो। येशू ख्रीष्टको क्रुसमा टाएको कुरा चाहिँ आफ्नै अगाडि झल्झल आएकोले गर्दा, अनि उहाँले त्यो दिन चाहिँ पश्चाताप गरेर प्रार्थना गर्नुभयो। अनि त्यो दिनदेखि उहाँलाई रक्सी खाने मन कहिले पनि आएन। अनि आजसम्म पनि उहाँलाई त्यो मन आएको छैन। हो, आफ्नो बलले उहाँले धेरै प्रयास गर्नुभयो, सक्नु भएन, तर परमेश्वरको अनुग्रह उहाँले पाएपछि उहाँको जीवनले चाहिँ अहिले फलहरू फलाउँदैछ। प्रिय प्रभु भोज भनेको के हो? प्रिय प्रभु भोज त्यही अनुग्रह पाउने एउटा माध्यम हो। त्यसकारण अब बिरामी नै छ, विशेष काम छ भने त्यो परमेश्वर जान्नुहुन्छ, तर बहाना बनाएर यो प्रभु भोज विधिमा सहभागी नहुनु भनेको चाहिँ आफैलाई परमेश्वरको अनुग्रहदेखि अलग्याउनु हो यो। तर यसकारण प्रभुले यो विधि स्थापना गर्नुभएको छ, योद्वारा परमेश्वरले आफ्नो अनुग्रह तपाईँको जीवनमा बगाउनुहुन्छ। जब तपाईँले त्यो स्मरण गर्नुहुन्छ, परमेश्वरको अनुग्रह तपाईँको जीवनमा बास गर्छ, तपाईँको जीवनबाट फलहरू फल्छ। अनि तपाईँ छिमेकीको छेउमा जिउँदाखेरि उनीहरूले तपाईँको जीवनमा येशू ख्रीष्टलाई देख्छ, यो ख्रिस्टियन कति मिठो बोली, यसको कति राम्रो आचरण, तपाईँ त्यो छिमेकीको निम्ति एउटा ज्योति बन्नुहुन्छ। प्रभुको अनुग्रहले तपाईँलाई त्यो सक्षम बनाउँछ। अनि यो भनेको चाहिँ प्रभुको अनुग्रह पाउने माध्यम हो। सर हामी सूचना गर्छौँ सबैजना तयारीको साथ आउनुहोला। यो आशिष चाहिँ प्रभु भोजको विधिद्वारा प्रभुले हाम्रो जीवनमा खन्याउनुहुन्छ। अनि यो पहिलो आशिष थियो। अनि यसै गरी दोस्रो आशिष चाहिँ छ, विश्वासलाई नवीकरण गराउँछ। अब नागरिकता थोत्रो भयो भने, त्यो पुरानो भयो भने त्यसको अक्षर चिनिँदैन, अनि त्यो नागरिकता चाहिँ रिन्यू गर्नुपर्छ, नवीकरण गर्नुपर्छ। अनि जिल्ला कार्यालय चाहिँ नयाँ नागरिकता बनाइदिन्छ, अनि त्यो नयाँ नागरिकतामा चाहिँ प्रष्ट अक्षरहरू आउँछ होइन। अनि यो संसारमा जिउँदै गर्दाखेरि तपाईँ र मेरो विश्वास पनि थोत्रो हुँदै जान्छ, पुरानो हुँदै जान्छ, अनि त्यसलाई चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ। अनि जब हामी येशु ख्रिस्टले गर्नुभएको कामलाई भुल्दै जान्छौँ, हाम्रो विश्वासहरू चाहिँ थोत्रो हुँदै पुरानो हुँदै जान्छ। अनि इजरायलीहरूले पनि परमेश्वरले गर्नुभएको काम चाहिँ नभुलोस् भनेर मोसा चाहिँ यो पृथ्वीबाट बिदा हुन अगाडि परमेश्वरले गर्नुभएको काम चाहिँ स्मरण गर, याद गर, याद गर भनेर इजरायलीहरूलाई त्यो मरुभूमिमा चाहिँ सम्झाइरहे, उनीहरूले भनिरहे। है व्यवस्था 8:2 त्यहाँ मोसा भन्छन्, यी 40 वर्षभरिको उजाड स्थानको यात्रामा परम प्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनु भयो सो स्मरण गर। है हामी बाइबल पढ्दा थाहा लाग्छ, उनीहरूले 40 वर्षसम्म उनीहरूले लगाएको लुगा फाटेन, जुत्ता फाटेन, उनीहरूलाई मन्ना 40 वर्षसम्म परमेश्वरले स्वर्गबाट मन्ना गाडिदिनु भयो। जब मिस्रीहरूले खेद्दै आए लाल समुद्रमा उनीहरू आत्तिए, परमेश्वरले लाल समुद्रलाई 2 फ्याक पारेर सुक्खा भूमिमा हिँडाउनु भयो, कहिले नभएको आश्चर्यकर्म। अनि जब मिस्रीहरू तर्न खोजे, समुद्र सबै जोडियो र फारो राजाका सबै रथहरू डुबेर गए, उनीहरू मरुभूमिमा तिर्खा लाग्यो। परमेश्वरले मसाले चट्टानमा ढुङ्गा हान्नु, चट्टानबाट पानी निस्क्यो, परमेश्वरले कसरी डोर्याउनु भयो स्मरण गर। जब उनीहरूले स्मरण गरेन भने चाहिँ उनीहरूको जीवनमा खतरा आउने थियो। त्यो खतरा चाहिँ के हो त भन्दाखेरि व्यवस्था 8:12-14 भन्छ, नत्रता जब तिमीहरू, नत्रता भनेको यदि तिमीहरूले स्मरण गरेनौ भने, भनेको त्यो प्रभुले के काम गर्नुभयो तिम्रो जीवनमा, त्यो स्मरण गरेनौ भने तिमीहरू खाएर तृप्त हुनेछौ र राम्रा राम्रा घर बनाएर बस्नेछौ, जब तिमीहरूका बगाल र बथानका वृद्धि भएर जानेछ र तिमीहरूका सुन चाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्ने छौ। मसाले भने स्मरण गर, स्मरण गर भने चाहिँ खाएर तृप्त हुनेछौ, अहंकारी हुनेछौ, अनि परमेश्वरलाई भुल्नेछौ। यो खतरा छ, तर परमेश्वरले जे नगर भनेको थियो इजरायलीहरूले त्यही गरे। अनि जब उनीहरू दूत र मह बग्ने देशमा पुगे, उनीहरूले चाहिँ परमेश्वरलाई भुले, परमेश्वरको आशिषले मोटाए, अनि परमेश्वरलाई भुले, अनि उनीहरू आफ्नै धन सम्पत्तिमा घमण्ड गर्न लागे, अनि परमेश्वरप्रतिको भरोसा अनि विश्वासमा चाहिँ उनीहरू सेलाउँदै गए। अनि यही कुरा विश्वासीको जीवनमा पनि हुन सक्छ, त्यो रोगहरू हाम्रो जीवनमा पनि सर्न सक्छ, विश्वासीहरूले पनि परमेश्वरलाई भुल्न सक्छन्। जब हामी विश्वासमा नयाँ हुन्छौँ, टाढो टाढोबाट प्रार्थना गर्न आउँछ, अनि उनीहरू बाइबल बिहानी पनि पढ्छ, बेलुका पनि पढ्छ, बाइबल सिरानीमै राखेर सुत्छ। अब यो बाइबललाई यसो हिँड्दाखेरि कहीँ लात्तीले छुयो भने प्रभु क्षमा गर्नुहोस् भन्दै त्यो बाइबल पनि ढोक्छ। अनि कति देखेको छु मैले, कोही बेला त अब प्रभु क्षमा गर्नुहोस् भन्नुको बदलीमा नयाँ नयाँ विश्वासी हुन्छ, विष्णु विष्णु भनेर त्यो नयाँ नयाँ त्यो तृष्णा हुन्छ है। अनि आधा रातमा भिउँदा भने उनीहरू प्रार्थना गर्छ, उनीहरूले गवाई दिन्छ, जसै अनि बिरामी निको हुँदै जान्छ, अनि प्रभुको आशिषले मोटाउँदै जान्छ। अब यो सिरानीमा हुने त्यही यो बाइबल चाहिँ भारी हुन्छ, कुनामा फन्किन्छ, एउटा कुनामा सङ्गति भरेलो सङ्गति खोज्दा खोज्दा हुन्छ, अब कहाँ हाराखेको है, अनि कहाँ के हुन्छ, त्यहाँबाट खाँदै मोटाउँदै गएपछि चाहिँ तातो न चिसो होइन लुकवाम, त्यो उत्साहहीन क्रिस्चियनहरू चाहिँ उत्पादन हुँदै जान्छ। यसकारण जब हामी प्रभु भोजमा सहभागी हुन्छौँ, यसै चाहिँ हाम्रो विश्वासलाई चाहिँ नयाँ बनाउँछ, नवीकरण गर्छ। जब हामी यो रोटी लिन्छौँ अनि सम्झिन्छौँ प्रभु तपाईँले मेरो निम्ति क्रुसमा आफ्नो शरीर बलिदान गर्नुभयो, जब हामी जुस लिन्छौँ अब तपाईँले मेरो पाप धुनलाई आफ्नो रगत क्रुसमा बगाउनु भयो, जब हामी त्यो स्मरण छौँ परमेश्वरले आफ्नो अनुग्रह जीवनमा खनाउनुहुन्छ, अनि त्यो थोत्रो नागरिकता नयाँ बनाए चाहिँ परमेश्वरले हाम्रो विश्वासलाई ताजा एकदमै नयाँ नयाँ नवीकरण गर्नुहुन्छ। त्यसकारण यो विधि प्रभुले स्थापना गर्नुभएको तपाईँहरूलाई, त्यसकारण हामी पहिले अगाडि नै प्रभु भोज चाहनुहोस् भनेर हामी सूचना गर्छौँ, प्रभुको टेबलले चाहिँ प्रभुभोजले चाहिँ यसरी हाम्रो जीवनमा आशिषहरू ल्याउँदछ अनि हरेक विश्वासी प्रभुभोजमा सहभागी हुन आवश्यक छ। अनि तेस्रो आशिष त येशूको प्रेममा वृद्धि गराउँछ। प्रभुभोजमा जब हामी सहभागी हुन्छौँ यसले चाहिँ हामीलाई येशू ख्रिस्टको प्रेममा चाहिँ वृद्धि गराउँदै लैजान्छ। अनि सबैभन्दा ठुलो आज्ञा चाहिँ कुन हो भनेर येशू ख्रिस्टलाई प्रश्न गरे भिडबाट, अनि येशू ख्रिस्टले भन्नुभयो मत्ती 22 अध्यायको 37 पदमा चाहिँ, तैले परमप्रभु आफ्ना परमेश्वरलाई सारा हृदयले होइन सारा प्राणले र सारा समाजले प्रेम गर्नु। यहाँ त कतिजना तपाईँहरू आमा बुवा हुनुहुन्छ, हरेक आमा बाउको भित्री चाहना के हुन्छ भन्नुहोस् त छोराछोरीप्रति, कि छोराछोरीले मलाई माया गरोस्, होइन हरेक आमा बाउको भित्र चाहना हुन्छ। अनि हामी पनि परमेश्वरको छोराछोरी हौ, अनि परमेश्वरको पनि चाहना त्यो हुन्छ कि मलाई चाहिँ हरेक विश्वासीले हृदयदेखि नै प्रेम गरोस्। परमेश्वरले पनि त्यो चाहना राख्नुहुन्छ। अनि मत्ती 22 अध्यायको 37 येशू ख्रिस्टले त्यही भन्नुभयो त हरेक आमा बाबुको चाहना भए पनि अब सबै छोराछोरीहरूले चाहिँ आमा बाबुलाई माया गर्दैन। आज वृद्ध आश्रम कति धेरै वृद्धि हुँदै जाँदैछ भन्नुहोस् त, पहिला पहिला थियो थिएन। अब आमा बाबुलाई माया गर्ने भए त्यो वृद्ध आश्रम खोल्नु पर्ने थिएन, त सबै आमा बाबुलाई माया गर्ने छोराछोरी हुँदैन, त्यही भएर वृद्ध आश्रमहरू चाहिँ वृद्धि हुँदै जाँदैछ। तर सबै छोराछोरीले माया नगरे पनि होइन कुनै कुनै छोराछोरीले चाहिँ असत्य माया गरेको हामी देख्छौँ होइन। जुन छोराछोरीले चाहिँ मेरो आमाले मलाई 9 महिना गर्भमा बोक्नु भएको छ होइन, न्यानो काखमा सुताउनु भएको छ, अनि मलाई पालन पोषण गर्न शिक्षा दीक्षा दिन मेरो बुवाले दुःख कष्ट उठाउनु भएको छ भनेर उसले सधैँ स्मरण गर्छ, त्यो छोराछोरीले आमालाई माया गर्छ अनि उसले वृद्ध आश्रममा पठाउँदैन होइन। तर जसले आमा बाबुको दुःखलाई सम्झँदैन बिर्सिन्छ उनीहरूले चाहिँ प्रेम पनि गर्दैन अनि आमा बाबुको वास्ता पनि गर्दैन। अनि प्रभु येशू ख्रिस्टलाई प्रेम गर्ने कुरामा पनि यही लागू हुन्छ प्रियहरू। अहिले अब फेसबुक युट्युब टिकटकको जमाना आएको छ, हामीलाई फुर्सदै हुँदैन, एकदमै त्यो मिडियाले हामीलाई व्यस्त बनाउँछ, एकछिन टाइममा चुसुक्क बस्यो त्यही आइहाल्छ होइन। अनि कति हामी आफ्नै कामले पनि त्यो काम हुन्छ, कामले पनि व्यस्त बनाएको हुन्छ, अनि प्रभुले मेरो जीवनमा के गर्नुभयो त्यो सोच्ने फुर्सद पनि हामीलाई हुँदैन। त्यो परमेश्वरको प्रेमलाई चाहिँ हामीले स्मरण नगरेको कारणले गर्दाखेरि हाम्रो प्रेमहरू चाहिँ सिलाउँदै जानुको कारण चाहिँ त्यही होइन। अन्त्यको दिनमा प्रेम सिलाएर जानेछ भन्नुभएको छ नि। आज जुन देशले सुसमाचार ल्यायो हाम्रो देशमा, त्यो देशमा जानुहोस् त, चर्चहरू खाली छ। म त कति गएँ चोक्कै पछि, चर्च कत्रो भवन ठुल्ठुलो छ तर आइतबार छैन, चाँदी लागिरहेछ। प्रेम चाहिँ सेलाएर उनीहरूलाई थाहै छैन कि येशू ख्रिस्टले मेरो जीवनमा के गर्नुभयो, त्यो कुरा उनीहरूले भुलेर गएका छन्। अनि तर जब हामी चाहिँ यो प्रभु भोजमा आउँछौँ अनि प्रभु भोजले चाहिँ हामीलाई येशू ख्रिस्टको प्रेमलाई स्मरण गराउँछ, अनि जब प्रभु येशू ख्रिस्टको प्रेमले हाम्रो हृदयलाई ताजा बनाउँछ अनि उहाँलाई प्रेम गर्ने कुरामा चाहिँ हामी वृद्धि हुँदै जान्छौँ, किनकि प्रभु येशू ख्रिस्टको प्रेम चाहिँ चान्चुने प्रेम होइन प्रियहरू। प्रभु येशू ख्रिस्टको प्रेम चाहिँ ईश्वरीय प्रेम हो, अनि जुन प्रेमले हाम्रो हृदय ओगट्छ अनि हाम्रो हृदय त्यो कठोरतालाई चाहिँ पगाल्छ, त्यो जब हामी स्मरण गर्छौँ त्यो ईश्वरीय प्रेमले, प्रभुको प्रेमले चाहिँ हाम्रो कठोर हृदयलाई

संसारमा जिउँदा हामीलाई सङ्घर्ष हुन्छ, बिरामी, अभाव, निराशा अनेक कुराले घेर्छ, आफन्तले वास्ता गर्दैन, त्यो बेला हाम्रो जीवन कस्तो हुन्छ? मलाई त कसैले पनि माया नगर्ने रहेछ, तब एक्लो महसुस हुन्छ प्रिय। तर त्यो बेला पनि यीशु ख्रीष्ट भन्नुहुन्छ, कसैले माया नगरे पनि म तिमीलाई माया गर्छु। तपाईँले सम्झिनु भयो, कोही बेला तपाईँ त्यस्तो डेस्परेट एकदम निराशाको खाडलबाट जानुभएको छ, सम्झिनुहोस् यसले के भन्नु, परमेश्वर के भन्छ, दुधै बालकको आमाले बिर्सन सक्छ, तँलाई बिर्सन सक्दिनँ। तपाईँले परमेश्वरलाई सम्झिनुहोस्, आफन्तले त्यहाँको संसारले माया नगरोस्, तर एक व्यक्तिले त माया गर्नुहुन्छ नि, त्यो व्यक्ति चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मलाई सधैँ माया गर्नुहुन्छ, उहाँले तपाईँ र मलाई कति माया गर्नुहुन्छ त्यो चाहिँ हामीले शब्दमा वर्णन गर्न सकिँदैन। तपाईँले चाहिँ क्रुसमा झुन्डिएको यीशुलाई नै हेर्नुपर्छ, उहाँले कति माया गर्नुहुन्छ। उहाँको शिरमा काँडाको मुकुट लागेको छ, हातमा काँटी छ, कोखामा भालाले घोचिएको छ, खुट्टामा काँटी छ, माथि शिरदेखि तल पाउसम्म रगत बगेको छ। दिउँसो 3 बजे छ, टन्टलापुर घाम लागेर ख्या, त्यो दर्तानक पीडामा यीशुले के भन्नुभयो, हे पिता तपाईँले मलाई किन त्याग्नुभयो? तपाईँ र मैले गरेको पाप चाहिँ उहाँले आफैले बोक्नु भएको थियो आफ्नो शरीरमा, यसकारण परमेश्वरबाट उहाँ तपाईँ र मेरो खातिर त्यागिनु भयो। के यो चान्सु नै प्रेम हो र? तपाईँ र मलाई अनन्त जीवन दिन उहाँ मर्नु भयो, तपाईँ र मैले भोग्नुपर्ने दुःख यीशुले भोगिदिनुभयो, अनि त्यहाँ अथाह पीडा थियो उहाँलाई, तपाईँ तपाईँ र मेरो निम्ति चाहिँ उहाँले चुपचाप सहिदिनु भयो। उहाँले एक थोपा रगत पनि आफ्नो लागि साँच्नु भएन, आफ्नो लागि साँचेर राख्नु भएन, तर तपाईँको पाप मेरो पापलाई सबै बगाउनु भयो। विचार गर्नुहोस् कस्तो अचम्मको प्रेम भयो।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गराउन त
2: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए यासु दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडेँ सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क।

0: पारेर।
1: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टीभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
0: थप जानकारीका लागि
1: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
0: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
6: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
8: र 98-18-25-12-40, 98-18-25-12-40।

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
3: गल्कुपाका 29 थमेल काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 4022544
0: 4022544 र 4022574 4022574।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति विभिन्न विषयवस्तुहरूमा सुनाउँदै र साथी ल्याइरहेको छौं र आज पनि हामी एकदमै महत्वपूर्ण विषयमा कुराकानीहरू राख्नेछौ, नाटकीय प्रस्तुति प्रस्तुत गर्नेछौ। तर यो समयमा एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र परमेश्वर बोल्नुहुन्छ तर हामी कसरी ती कुराहरूलाई महसुस गर्न सक्छौ भन्ने विषयवस्तुमा आज पनि अजी र माया बीच कुराकानीहरू भइरहेको छ। यही कुराकानी तपाईँहरू समक्ष पनि हामी कार्यक्रम मार्फत प्रस्तुत गर्न गइरहेको छौं, जुन चाहिँ एकदमै महत्वपूर्ण विषय पनि रहेको छ। हामी मध्ये धेरैजनाले भन्ने गर्छौं कि परमेश्वरले मलाई के भन्न खोजिरहनु भएको छ होला, अथवा उहाँको इच्छा मैले कसरी बुझ्ने हो, यो चाहिँ मेरो आफ्नै इच्छा हो कि परमेश्वरको इच्छा हो। यस्तै विभिन्न प्रकारको कुराहरू चाहिँ कसरी हाम्रो मनमा दुविधा स्वरूप उत्पन्न हुने गर्दछ र आज अजी र माया बीचको रमाइलो कुराकानीहरूबाट यही प्रश्नको केही उत्तरहरूलाई खोज्ने हामी प्रयास गर्नेछौ। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: अजी हेत्तेरिका, म त आज एकदमै दुविधामा छु। के गर्दै हुनुहुन्छ तपाईँ हेत्तेरिका?
1: लैएर नानी, के भएर ल्यायो फेरि टिमलाई? बिहानदेखि कसले तिम्रो दिमागलाई फेरि लठ बनायो कि के भयो? के यस्तो हटारिँदै आएको या नानी, के भयो?
0: ओजी हेत्तेरिका, सुन्नु न, एकजना दिदीले भन्नुभयो परमेश्वरले मलाई भन्नुभयो यो काम गर। फेरि अर्को दाइले भन्नुहुन्छ परमेश्वरले मलाई भन्नुभयो त्यो काम नगर।
1: म त सोच्दैछु क्या, परमेश्वर सबैजनासँग बोल्नुहुन्छ भने मसँग चाहिँ किन बोल्नुहुन्न, केही भन्नुहुन्न परमेश्वरले? कि परमेश्वर चाहिँ मसँग बोल्नुहुन्न र? अनि जो जो बोल्नुहुन्छ उहाँहरूको कुरा सुनेर म छक्क पर्छु, अनि प्रभु नै मसँग बोल्नु भएको भनेर मैले कसरी पत्ता लगाउने? त्यही भएर म आत्ति आत्ति तपाईँकोमा आएको नि। अब तपाईँ एकजना त हुनुहुन्छ मलाई यसो सल्लाह दिने, उत्साह दिने, मेरो लागि प्रार्थना गर्ने, वचनबाट खोज्ने तपाईँ हुनुहुन्छ नि, त्यही भएर हतारिँदै आएको नि हजुर। ए अनि त्यसरी आँटिनु पर्छ त्यो एउटा सानो कुरामा? हुन त सानो त होइन, महत्वपूर्ण कुरा नै हो र पनि। ल नानी, अनि तिमीले चाहिँ यो विषयमा के सोचेको छौ त? आकाश नै फुटेर ठुलो आवाज निकालेर माया सुन म परमप्रभु बोल्दैछु यस्तो खालको आवाज आउँछ भनेर सोचेको हो कि के हो तिमीले?
0: हजुर त्यस्तो त होइन, तर केही त सङ्केत दिनुहुन्छ होला नि त परमेश्वर जब बोल्नुहुन्छ हामीसँग। हो, पुरानो नियमहरूमा त अब उहाँले आफ्नो जनहरूसँग प्रत्यक्ष बोल्नु भएको पनि हामीले पढेको छौँ। अब अहिले त हामी अनुग्रहको समयमा छौँ, अनि कतिचोटि हामीलाई पनि त परमेश्वरको आवाज चाहिन्छ, परमेश्वर बोल्नु भएको होस् भनेर हामी चाहन्छौँ। प्रभु बोल्नु पनि हुन्छ, तर त्यो कुरा चाहिँ कसरी अब थाहा गर्ने भन्ने कुराहरूले नै मलाई कहिलेकाहीँ कस्तो दुविधामा पार्छ क्या हजुर।
1: नानी, सङ्केत दिनुहुन्छ परमेश्वरले, बोल्नुहुन्छ। हाम्रो परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, तर हामी धेरै जसो रेडियो गलत फ्रिक्वेन्सीमा राखेर बस्ने गर्छौँ क्या नानी, बुझेर ल्यायो कुरा?
0: भन्नाले हजी,
1: रेडियो हाम्रो गुड न्युज जीएफएम रेडियो 105.1 सुन्नुपर्ने ठाउँमा अर्कैतिर 90.5 अथवा अरू नै फ्रिक्वेन्सी मिलाएर बस्यो भने तिमीले रेडियो सुन्न पाए त गुड न्युज एफएम कार्यक्रम बाटुलीका कुरा सुनेर ल्याउन सक्छ त तिमीले, गलत फ्रिक्वेन्सी बजायो भने?
0: त्यो त हुँदैन, एउटा फ्रिक्वेन्सीमा आउने रेडियो अर्को फ्रिक्वेन्सीमा खोजे भने त मैले कहाँ सुन्न सक्छु त, सक्दिनँ नि अझै।
1: हो, त्यसै गरी परमेश्वर पनि बोलिरहनु भएको हुन्छ नि नानी, तर हाम्रो मन चाहिँ चिन्ता, डर, रिस, लोभ, आफ्नै योजनाहरूले भरिएको हुन्छ, अनि यो हृदयमा नाना थरी कुरा भरिएर बसिएपछि परमेश्वरको आवाज सुन्नको लागि हाम्रो हृदय खोइ त तयार भएको हो? त्यही हो, गलत गलत कुराहरूले मन भरिएपछि सही परमेश्वरको आवाजलाई कसरी सुनेर ल्याउन सक्छ त? ल तिमी आफै भन न।
0: त्यो त हो अजी। अनि अजी, सबैभन्दा धेरै कुरा चाहिँ नि मलाई बुझ्न मन लागेको, परमेश्वर कुन कुन माध्यमबाट बोल्नुहुन्छ त्यो पनि यसो अलिकति भनिदिनु न। ल ठिक छ, मेरो मनलाई अथवा मैले आवाज सुन्न चाहन्छु भने त मैले आफ्नो हृदयलाई हल्का, होइन, मेरो मनलाई हल्का बनाउनु पर्ने, खुल्ला बनाउनु पर्ने, अनि परमेश्वरको आवाज सुन्नको लागि आफूलाई तयारी गर्नुपर्ने रहेछ भनेर मैले बुझेँ। तर परमेश्वर कस्तो कस्तो माध्यमहरूबाट पनि बोल्नुहुन्छ त अझै?
1: सबैभन्दा पहिले परमेश्वर वचनबाट बोलेर ल्याउनुहुन्छ या दोस्रो टिमोटीको पुस्तक 3:16 भने जस्तै सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट नै भएको हो। त्यही भएर वचनबाट नै बोलेर ल्याउनुहुन्छ हाम्रो परमेश्वर। वचन पढ्ने बानी छ कि छैन, वचनमा खोज्ने बानी, अध्ययन गर्ने बानी छ कि छैन? अब वचन पढेर ल्याउँदैन अनि परमेश्वर बोल्नु भएन, परमेश्वरले मलाई जवाफ दिनु भएन भनेर हामी टाउकोमा हात राखेर बस्छ या? परमेश्वर त बोलिरहनु भएको छ पल पलमा, हाम्रो घरि घरिहरूमा, पहिला पहिलामा परमेश्वर बोलेर हामीलाई अगुवाई गरिरहनुहुन्छ। हामीले परमेश्वरको वचन जहाँ परमेश्वर बोल्न सक्नुहुन्छ त्यहाँ सुनेको छ कि छैन, पढेको छ कि छैन, हेरेको छ कि छैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ क्या नानी।
0: तर अझै मैले बाइबल पढ्दा कहिले काहीँ केही महसुस नै हुँदैन, यो चाहिँ किन हुन्छ होला हौ यस्तो?
1: हेर नानी,
0: औषधि खाँदा हरेक चोटि स्वाद मिठो हुँदैन, तर त्यसले काम गरिरहेको हुन्छ अनि झ्वाट्टै काम पनि गर्दैन नि। औषधिले समय लिएर बिस्तारै बिस्तारै शरीरमा काम गर्छ। त्यसरी नै बाइबल पनि वचन पनि त्यस्तै नै हो हाम्रो जीवनमा। तिमीलाई एउटा उदाहरण दिएर ल्याउँछु, जस्तै कि एकजना युवकले विदेश जाने कि नजाने भनेर प्रार्थना गरिरहेको थियो। ऊ बाइबल पनि पढ्दै थियो। मटी 6:33 भन्यो, पहिले परमेश्वरको राज्य खोज, त्यसपछि उसले सोध्यो विदेश जाँदा मेरो विश्वास बलियो हुन्छ कि कमजोर। त्यही वचनले उसलाई सोच्न बाध्य बनायो। परमेश्वरले उत्तर दिनुभयो, आकाशबाट होइन वचनबाट उत्तर दिएर ल्याउनु भयो। र उसले परमेश्वरको राज्य धार्मिकतालाई पहिला खोज्नुपर्छ जहाँ गए पनि भन्ने कुराको निश्चयता पाएर ल्यायो। परमेश्वर बोल्नुहुन्छ। विदेश जानुको लागि होइन भने परमेश्वरले जे गर्नको लागि बोलाउनु भएको छ त्यो कुरा भन्नुहुन्छ। विदेश जानुको लागि छ भने विदेश जानुको लागि परमेश्वर बोल्नुहुन्छ। यो केटालाई चाहिँ विशेष पहिला परमेश्वरकै राज्य धार्मिकता खोजाई भनेको कुरा उसले महसुस गर्यो वचनबाट, र उसले आफ्नो जीवनलाई त्यसरी अगाडि बढायो। अब भने जस्तै नै यसरी नै परमेश्वर वचनबाट हामीसँग धेरैचोटि बोलेर ल्याउनुहुन्छ नानी। अनि हजी, अनि अर्को कुन तरिकाले बोल्नुहुन्छ परमेश्वर? अब मनको शान्तिद्वारा पनि बोल्नुहुन्छ है नानी। मनमा शान्ति हुनु पनि परमेश्वरको उत्तर हो र हजी, धेरै अवस्थामा यो एकदम महत्वपूर्ण हुन्छ। कलसी 3:15 भन्छ, ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्। जब कुनै निर्णय परमेश्वरको इच्छा अनुसार भएर ल्याउँछ नि, धेरै पटक मनमा गहिरो शान्ति भएर ल्याउँछ। अनि यदि अशान्ति भयो भने हजी, त्यो पनि कहिलेकाहीँ परमेश्वर बाटोको चेतावनी हो भनेर हामीले बुझेर ल्याउनु पर्छ। जस्तै उदाहरणको लागि फेरि पनि है, एकजना युवतीले एउटा जागिर पाउने भइन्, तलब धेरै राम्रो थियो तर काममा बेइमानी गर्नुपर्ने भएछ। बाहिर सबै राम्रो देखिन्थ्यो तर मनमा शान्ति नै भएर ल्याएन त्यो युवतीलाई। पछि उसले त्यो काम अस्वीकार गरिन्। केही महिनापछि थाहा भयो त्यो कम्पनी त बन्द भएछ अरे। लिएर परमेश्वरले यसरी पनि हाम्रो लागि बोलेर ल्याउँछ। अवस्था परिस्थितिहरू राम्रो देखिए तापनि कतिचोटि मनमा शान्ति नै भएन भने त्यो तिम्रो लागि होइन भनेर बुझेर ल्याउनु पर्छ। परमेश्वरको इच्छा त्यसमा तिम्रो लागि छैन भनेर बुझेर ल्याउनु पर्छ। कतिचोटि सबै कुराहरू बिग्रिए जस्तो देखे तापनि मनमा गहिरो शान्ति छ अनि के काम कुराहरू गर्नको लागि एकदम आनन्द मनमा छ प्रार्थना सहित भने त्यहाँ परमेश्वरको इच्छा छ भनेर पनि हामीले कतिचोटि यसरी अवस्था परिस्थिति अनुसार परमेश्वरको इच्छालाई बुझेर ल्याउन सक्छ। धेरैचोटि म पनि मनमा शान्ति अशान्ति भएको अनुसार निर्णय गरेर ल्याउँछु नि नानी, अनि मलाई आशिष पनि भएको छ। कतिचोटि अशान्ति हुँदाहुँदै पनि परमेश्वरको इच्छा रहेन रहेछ भनेर बुझेर पनि कतिवटा कामहरू गरेर म निराश पनि भएको छ, अनि परमेश्वरले शान्ति दिएको खण्डमा पनि कतिचोटि मलाई एकदमै आशिष भएको छ यहाँ नानी। त्यही भएर परमेश्वरको इच्छाहरूलाई हामीले यसरी पनि बुझेर ल्याउन सक्छ। अनि अर्को कुरा भनेको नि नानी, परमेश्वरले मानिसहरूबाट पनि बोलेर ल्याउन सक्नुहुन्छ।
2: हो र हजी, कहिलेकाहीँ एउटै कुरा धेरै मानिसले भन्न थालेका हुन्छन्
0: अनि त्यो पनि परमेश्वरको संकेत हो हुन सक्छ नानी। हितोपदेश 11:14 भन्छ, धेरै सल्लाहकार हुँदा सुरक्षा हुन्छ। यदि आत्मिक रूपमा परिपक्व मानिसहरूले एउटै कुरा भनिरहेका छन् भने त्यसलाई हल्का रूपमा नलिऊ है नानी। जस्तै कि फेरि पनि अर्को उदाहरणले नै सम्झाउँछु, तिमीहरू आजकलको केटाकेटीहरूलाई उदाहरण दिइदिई बाटो देखाइ बुझाउनु पर्छ। म युवा युवतीकै बारेमा उदाहरण दिएर ल्याउँछु ल। हुन्छ हजुर, हुन्छ। एउटा युवकले व्यवसाय गर्न खोज्यो। उनको पास्टरले भने, अहिले अलिकति पर्खेर ल्याओ। आमाले पनि त्यही भन्नुभयो। प्रार्थनामा पनि शान्ति आएन तर उनले कसैको कुरा सुनेर ल्याएन। पछि ठुलो घाटा भएर ल्यायो त्यो व्यवसायमा। धेरै निराश हुनु पर्यो त्यो युवा। त्यसपछि उसले बल्ल परमेश्वरले धेरैजनाबाट बोल्नु भएको रहेछ भन्ने कुरालाई बुझेर ल्यायो। यसरी पनि हामीले परमेश्वरको आवाजलाई मानिसहरूको माध्यमद्वारा प्रभु बोल्नु भएको छ भनेर छुट्याउन सक्छ। अनि अर्को कुरा भनेको चाहिँ वचनबाट पनि परमेश्वर बोलेर ल्याउनुहुन्छ। अघि हामीले सुने कि सुनेन प्रवचनहरूबाट नानी?
2: अझै
0: अनि प्रवचनहरूबाट मलाई त कहिलेकाहीँ लाग्छ जसले वचन बाँडिरहनु भएको छ त्यो त मेरो लागि मात्रै तयार गर्नुभएको, त्यो त मलाई नै भन्नुभएको, त्यस्तो पनि हुन्छ कतिचोटि त। त्यो घोचे घोचे जस्तो लाग्ने क्या, आज चाहिँ मेरै लागि होला जस्तो पनि महसुस हुने, त्यस्तो पनि हुन्छ।
1: के गर्ने होला त्यो अनुभव धेरैजनालाई हुन्छ या नानी, किनभने पवित्र आत्माले वचनलाई हाम्रो जीवनमा लागू गरिदिनु भएको हुन्छ नि त। उदाहरणको लागि एकजना दिदी धेरै वर्षदेखि कसैलाई माफ गर्न असकिरहेको रै नरहेछ, अनि शनिबारको दिन चर्चमा गएर वचन सुन्दा त वचनको शीर्षक रहेको रहेछ क्षमा दिनुपर्छ भन्ने विषयमा। अनि त्यो दिदी वचन सुनेर धेरै रोयो, किन थाहा छ? किनकि परमेश्वरले वचन मार्फत त्यो दिदीसँग बोल्नु भएको थियो। यसरी पनि परमेश्वरले हाम्रो जीवनमा काम गरेर ल्याउनुहुन्छ या नानी। अनि अर्को कुरा भनेको चाहिँ परिस्थितिहरूबाट पनि प्रभु बोलेर ल्याउनुहुन्छ है।
2: परिस्थितिबाट
1: जस्तै कि कस्तो कस्तो अझै जस्तै कि अवस्थाहरूबाट नानी, कहिलेकाहीँ परमेश्वरले हुँदैन भन्नुहुन्न, उहाँले ढोगा नै बन्द गरिदिनुहुन्छ किनकि उहाँलाई अगाडिको खतरा थाहा हुन्छ। हामीलाई भने अहिलेको अवसर मात्र देखा पर्छ, अहिलेको कुरा मात्र देखेर ल्याउँछ, भोलि के हुन्छ भन्ने कुराको हामीलाई थाहा हुन्न, टुङ्गो हुन्न। परमेश्वर सबै कुरा देख्ने भएको कारणले गर्दा हुँदैन भनेर नबसिकन सिधै ढोका ड्याममै बन्द गराएर ल्याइदिनुहुन्छ परमेश्वरले गर्चोटि। यसरी पनि परमेश्वरले आउने दिनहरूको जोखिमहरूबाट तिमीलाई मलाई बचाउनको लागि जवाफ दिएर ल्याउनुहुन्छ। अनि त्यसरी जवाफ दिएर ल्याउँदा निराश भएर ल्याउनु हुँदैन नि फेरि, परमेश्वर म त विदेश जान्छु भने विदेश जाने कुरा पनि तपाईँले बन्द गरिदियो भनेर दोष दिने होइन। त्यहाँ परमेश्वरले असल कुराको लागि मलाई सुरक्षा दिनुको लागि भए पनि त्यो ढोका बन्द गरिदिएको हो, त्योभन्दा राम्रो कुरा मेरो जीवनमा अब प्रभुले दिएर ल्याउँछ भनेर विश्वास लिएर अगाडि बढ्नुपर्छ है नानी।
2: हुन्छ हजुर हुन्छ। ल त्यसो भए के गर्ने होला त अब, कसरी थाहा पाउने कि यो चाहिँ मेरो लागि परमेश्वरले नै गर्नुभएको, परमेश्वरले नै यो कुराहरू चाहनुभएको अथवा उहाँले चाहनुहुन्न भन्ने कुराहरूको अझै विस्तृतमा सुनौ न त।
1: त्यसैले नानी चारवटा कुरा चाहिँ तिमीले सम्झ, अब वचनसँग मिल्छ कि मिल्दैन यो अहिले भइरहेको कुरा, जुन तिम्रो मनमा प्रश्न छ नि परमेश्वरबाट तिमीले परमेश्वरको इच्छा खोजिरहेको छ नि, त्यो वचनसँग मिलेर ल्याउँछ कि ल्याउँदैन भन्ने कुरालाई हेर। दोस्रो, पवित्र आत्माले तिम्रो मनमा शान्ति दिनुभएको छ कि छैन त्यो विषयमा भनेर सम्झेर ल्याऊ, अनि त्यो अनुसार निर्णय गर्न तिमीलाई सजिलो हुन्छ, अनि परमेश्वरको इच्छा हो रहेछ कि होइन रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तेस्रो कुरा, परमेश्वरको इच्छा हो कि होइन भनेर थाहा गर्नको लागि आत्मिक परिपक्व मानिसहरूको सल्लाह के हुन्छ त्यो कुरामा पनि सुनेर ल्याऊ, सल्लाह लिएर ल्याऊ। अनि चौथो कुरा भनेको, प्रार्थना पछि अझ स्पष्ट हुँदै जान्छ कि झन अलमल्ल बढ्छ भन्ने कुराहरूलाई पनि हेर, तिमीले प्रार्थना गर्यो यसमा परमेश्वरको इच्छा छ कि छैन भनेर बुझ्न खोजेर ल्यायो, अझ झन अलमल्ल भयो, अझ झन अशान्ति भयो भने परमेश्वरको इच्छा छैन भनेर बुझेर ल्याओ। तर बाटो खुलेको जस्तो तिमीलाई महसुस भयो भने त्यहाँ परमेश्वरको इच्छा छ भन्ने कुरालाई तिमीले बुझ्न सक्छ। यदि वचन विपरीत भएको कुराहरू छ भने त्यो परमेश्वरको आवाज हुनै सक्दैन नानी। त्यही भएर जहिले पनि जे कुरा पनि परमेश्वरको इच्छा बुझ्न चाहने हो भने वचन अनुसार छ कि छैन भन्ने कुरालाई हेरेर ल्याउनु पर्छ।
2: ओहो हजुर, आज बल्ल अलि स्पष्ट भयो मलाई, नत्र त म त के गर्ने प्रभुको इच्छा के हो, उसले एउटा कुरा भन्छ उसले एउटा कुरा भन्छ, के हो भन्ने भएको थियो है। ओहो बुझे हो, मैले त म त परमेश्वर बोल्नुहुन्न भनेर गुनासो पो गरिरहन्थे त कतिचोटि, तर उहाँ त बोल्नु हुँदो रहेछ, सुन्ने कान त मेरो बन्द भएको रहेछ क्या हजी, के गर्नु गाह्रो छ यसरी अब कानै बन्द गरेर अनि प्रभुको आवाज सुन्नु खोजेर पनि हुन्छ त, म नै त्यस्तै हो हेर्नु न।
1: ओ नानी ओ, परमेश्वर चिच्याएर बोल्नुहुन्न, उहाँ प्रेम गर्ने हाम्रो असल बुवा हुनुहुन्छ, बच्चाले सुन्न सक्ने गरी बोल्नुहुन्छ उहाँ, हामीले मात्र उहाँलाई सुन्न समय निकाल्नुपर्छ या नानी, प्रार्थना गर्नुपर्छ, उहाँको आवाज सुनेर ल्याउने प्रयास गर्नुपर्छ। यसरी अघि मैले भनेको कुराहरूमा ध्यान दियो भने परमेश्वर हामीसँग बोलिरहेको कुरालाई उहाँको इच्छालाई हामीले बुझेर ल्याउन सक्छ या नानी, अनि हाम्रो जीवन सुन्दर भएर अगाडि बढ्न सक्छ। ल अब अलिकति भए पनि तिमीलाई कन्फ्युजन हटेर ल्यायो नि होइन, तिमी डुबिडा मात्रै छैन नि अब।
2: छैन हजुर छैन, अब त बुझे, अब प्रभुको आवाज कसरी सुन्ने र प्रभुको इच्छा कसरी बुझ्ने भन्ने कुरा चाहिँ मैले बुझेँ, अब स्पष्टै भए, तपाईँले कति राम्रो राम्रो पोइन्टहरू पनि भनिदिनु भयो मलाई, त्यही भएर त अझैलाई खोज्दै खोज्दै हतारिँदै उफ्रिँदै चिप्लिँदै लड्दै पढ्दै आउँछु त नि म, धन्यवाद अजी, धन्यवाद। मैले धेरै कुरा बुझेँ तपाईँसँगबाट आज।
0: ल नानी, ल खुसी लाग्यो, ल ला।

आदरणीय श्रोता, परमेश्वर आज पनि बोल्नुहुन्छ। उहाँको आवाज सबैभन्दा स्पष्ट उहाँको वचनमा पाइन्छ। उहाँले पवित्र आत्माको शान्तिबाट, विश्वासयोग्य मानिसहरूको सल्लाहबाट, वचनबाट र कहिलेकाहीँ खुल्ने वा बन्द हुने ढोकाहरूबाट पनि हामीलाई मार्गदर्शन गर्नुहुन्छ। त्यसैले कुनै निर्णय गर्नु अघि प्रार्थना गरौं, वचन पढौं, आत्मिक सल्लाह लिऊ अनि परमेश्वरले दिनुहुने शान्तिलाई ध्यान दिऊ। याद राख्नुहोस्, परमेश्वर मौन हुनुहुन्न, कहिलेकाहीँ हामी मात्रै व्यस्त हुन्छौं। र यही सन्देशका साथ आज कार्यक्रम बाटुलीका कुराबाट हामीले विदा माग्नु पर्ने बेला भइसकेको छ। फेरि अर्को रोचक विषयको साथ अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: प्रभु येशू ख्रीष्टको प्रिय नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। वचनमा स्वागत छ। आज हामी परमेश्वरको वचन एउटा शीर्षक मार्फत हेरौं, अनि मैले त्यो शीर्षकलाई राख्न चाहे पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ। बुझ्नुभयो, पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ, अर्थात् बुद्धिमानी निर्देशक हुनुहुन्छ। अभियसली उहाँ पवित्र आत्मा साँच्चै नै एउटा बुद्धिमानी निर्देशक तपाईँले मेरो जीवनमा हुनुहुन्छ। मान्छेको बुद्धि, मान्छेको विवेक, मान्छेको क्षमता र मान्छेको कोसिस असफल हुन सक्छ। प्रियहरू, मान्छेले जति नै प्रयास गरे तापनि धेरैचोटि मान्छेको आफ्नो बुद्धिले नभ्याएपछि प्रियहरू ऊ असफल हुन सक्छ। हो, कतिपय मानिसहरू सफल पनि हुन्छ, तर हामीसँग एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ पवित्र आत्मा, हाम्रो सल्लाहकार, हाम्रो निर्देशक। तपाईँले मेरो चाहिँ एउटा सल्लाहकार हुनुहुन्छ जो चाहिँ कहिले पनि असफल हुनुहुन्न, कहिले पनि उहाँ चाहिँ फेल हुनुहुन्न, उहाँमा कुनै पनि असफल भन्ने कुरा नै छैन। प्रियहरू, आज हामी उहाँको विषयमा चर्चा गर्दैछौ। उहाँले जब तपाईँले मेरो जीवनमा स्थानलाई पाउनुहुन्छ प्रियहरू, उहाँले तपाईँले मेरो जीवनलाई आजको जस्तो होइन प्रियहरू, उहाँले शक्तिशाली रूपमा उहाँले तपाईँलाई मलाई प्रयोग गर्नुहुन्छ। तपाईँले मैले कुनै पनि थोकलाई, कुनै पनि योजनालाई बनाउँदैछौ भने त्यो योजनालाई पनि उहाँले सक्सेसफुल पार्न सक्नुहुन्छ। तर एउटा शर्त छ प्रियहरू, के उहाँलाई काम गर्न दिने के तपाईँ र मैले काम गर्ने भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँ आफैले मात्रै तपाईँ आफ्नो योजनामा गर्नुहुन्छ भने त्यो काम विफल पनि हुन सक्छ। तर जब तपाईँले पवित्र आत्मालाई, जो हाम्रो निर्देशक हुनुहुन्छ, एक बुद्धिमानी हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ प्रियहरू, उहाँलाई तपाईँले जिम्मा दिनुभयो भने, उहाँलाई तपाईँले आफ्नो जीवनमा स्थान दिनुभयो भने नि प्रियहरू, तपाईँले शक्तिशाली कुरा देख्न सुरु गर्नुहुन्छ। मैले आफ्नो जीवनमा देखेको छु, अनुभूति मैले गर्न पाएको छु, अनुभवलाई मैले गर्न पाएको छु। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ प्रियहरू, तपाईँको जीवनमा तपाईँले कसलाई काम गर्न दिँदै हुनुहुन्छ? तपाईँका आफ्नो विवेकलाई, आफ्नो क्षमतालाई, या त पवित्र आत्मालाई? हो, पवित्र आत्मालाई तपाईँले चाहिँ काम गर्न तपाईँले चाहिँ मौका दिनुभएको छ भने अभियसली तपाईँले हुन्छ नि त्यो कुराहरूलाई तपाईँले पक्कै पनि असल कुराहरूलाई तपाईँले अनुभूति गर्न पाइराख्नु भएको छ। तर आज तपाईँहरू कतिपयले हेरिराख्नु भएको छ, वचन सुनिराख्नु भएको छ, तपाईँले चाहिँ कसलाई दिँदै हुनुहुन्छ? तपाईँले आफ्नो विवेक, आफ्नो क्षमता, आफ्नो बल र आफ्नो सामर्थ्यलाई दिँदै हुनुहुन्छ कि पवित्र आत्मालाई दिँदै हुनुहुन्छ? आज हामी विश्वासीहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ पवित्र आत्मा अति नै महत्वपूर्ण छ प्रियहरू, अति नै आवश्यक हो। हामीले विशेष गरेर पवित्र आत्मालाई मौका दिनु पर्यो। तपाईँ कोसँग विवाह गर्ने, तपाईँ कसरी चाहिँ जीवनमा, भविष्यमा चाहिँ तपाईँको योजनाहरू बनाउने, कुन स्थानमा गएर बस्ने, कहाँ गएर सेवकाई गर्ने, त्यो कुराहरू प्रियहरू पवित्र आत्माले मात्र तपाईँलाई मलाई निर्देशन दिन सक्नुहुन्छ। पवित्र आत्माले मात्र तपाईँलाई मलाई सल्लाह दिन सक्नुहुन्छ। तर कतिपय मानिसहरूले पवित्र आत्मालाई कहिले पनि उनीहरूले प्रश्न नगरेको कारणले, नसोधेको कारणले गर्दाखेरि जीवनमा उनीहरूले धेरै ठूलो धोका खाएको व्यक्तिहरू पनि मैले देखेको छु प्रियहरू। उनीहरू बाहिर देश जान्छ, पवित्र आत्मालाई कहिले सोधेन, परमेश्वरलाई कहिले पनि सोधेन उनीहरूले, तर विदेशमा जान्छ अनि यस्तो दुःख पाउँछ, अनि त्यतिखेर चाहिँ परमेश्वरलाई गुनासो गर्छ। परमेश्वरलाई सोधेको भए सायद परमेश्वरले उसलाई बताउनु पनि हुन्थ्यो, डेफिनेटली बताउनुहुन्छ कि त्यो तेरो लागि सही ठाउँ होइन, तँ त्यहाँ जानु हुँदैन, तँ यो ठाउँमा जानुपर्छ। पवित्र आत्माले माध्यम पनि दिनुहुन्छ प्रियहरू, कुनै पनि उपाय पनि दिनुहुन्छ, यद्यपि त्यो ठाउँ नै होइन भने पनि परमेश्वरले हामीलाई उपाय दिनुहुन्छ। विशेष पवित्र आत्माले हामीलाई सल्लाह दिनुहुन्छ किनभने उहाँ तपाईँले मेरो सल्लाहकार हुनुहुन्छ। तर धेरैचोटि हामीले उहाँलाई सुन्दैनौँ, उहाँलाई खोज्दैनौँ, अनि त्यसको परिणाम पनि त्यस्तै नै हुन जान्छ प्रियहरू। त्यही कारणले गर्दा मेरो प्रियहरू आज हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखिलाई, पवित्र आत्मालाई हामीले सोध्नु पर्यो, एकचोटि पवित्र आत्मालाई खोज्नु पर्यो। पवित्र आत्माले के चाहनुहुन्छ हाम्रो जीवनमा, उहाँको इच्छालाई पनि खोजौं न। धेरैचोटि हामी आफ्नो इच्छालाई खोज्यौ, हामी आफ्नो इच्छालाई मात्र खोज्दछौ, जहाँ हामीलाई शान्ति हुन्छ, हाम्रो इच्छाले हामीलाई जहाँ चाहिँ खुसी बनाउँछ, आनन्द बनाउँछ, हामी त्यो कुरालाई मात्र खोज्दछौ। तर पवित्र आत्माले चाहिँ के चाहनुहुन्छ त? पवित्र आत्माको उद्देश्य के छ? उहाँको योजना के छ? कहिले तपाईँले सोध्नुभयो उहाँलाई? कहिले खोज्नुभयो? आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ। हामीले विशेष गरेर यौनाको पुस्तक 16:7 हेरौँ। मलाई बडो मनपर्छ यो खण्ड, हामीले हेरौँ, यसलाई अध्ययन गरौँ। यौनाको पुस्तक 16:7 यसरी भन्दछ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। कसलाई पठाइदिनेछु? पवित्र आत्मालाई पठाइदिनेछु। प्रियहरू, येशूले आफ्नो चेलाहरूलाई किन भन्नुभयो भन्ने कुराले कहिले तपाईँलाई चाहिँ मनमा एक प्रकारको अचम्मित बनाएको छ? यो खण्ड पढ्दै गर्दाखेरि किन चाहिँ प्रभु येशू ख्रीष्टले यो कुरा चाहिँ चेलाहरूलाई भन्नुभएको होला? के आवश्यक थियो यो कुरा भनिराख्नु भन्ने कुराले कहिले तपाईँलाई अचम्मित पारेको छ? तर उहाँले यो भन्नुभएको कारण चाहिँ प्रियहरू हामीले बुझ्नुपर्छ। कारण चाहिँ के हो? किन भन्नुभयो वास्तवमै भन्ने कुरालाई हामीले खोज्नुपर्छ। किनभने उहाँले भन्नु खोज्नु भएको कारण चाहिँ प्रियहरू, उहाँ आफ्नो मानवतामा सीमित हुनुहुन्थ्यो र एकपल्टमा एकै ठाउँमा मात्र हुन सक्नुहुन्थ्यो। यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सत्तामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। प्रियहरू बुझ्नुभयो? यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सत्तामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। पवित्र आत्मा चाहिँ पुग्न सक्नुहुन्छ, पवित्र आत्माले कार्य गर्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ ओम्निप्रेजेन्ट, जहाँ पनि पुग्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो। त्यही कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले बताउनु भयो कि म जानमा नै हित छ तिमीहरूको लागि। किनभनेदेखिलाई यहाँ अघि हामीले वचनलाई पनि पढ्यौं, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दा चाहिँ म जानमा नै तिमीहरूको निम्ति हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, पवित्र आत्मा आउनुहुने छैन भन्ने कुरा प्रभु येशू ख्रीष्टलाई थाहा थियो। तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। प्रभु येशू ख्रीष्ट गएपछि चाहिँ पवित्र आत्मालाई पठाइदिनेछु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो, अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौ, अन्य भाषाहरू बोलेको हामी त्यहाँ थाहा गर्न सक्छौ, दान वरदानले भरिएको कुराहरू हामी त्यहाँनिर हामी देख्न सक्छौ। प्रियहरू, मेरो प्रियहरू, आज मैले तपाईँलाई बताउनै पर्छ, पवित्र आत्मामा कुनै पनि सीमितपना छैन। प्रियहरू, पवित्र आत्मा आउन सक्नुहुन्छ, पवित्र आत्मा पुग्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ बोल्न सक्नुहुन्छ, पवित्र आत्मा सुन्न सक्नुहुन्छ। तर के तपाईँले पवित्र आत्मालाई सुन्नु भएको छ? के तपाईँले पवित्र आत्मालाई सोध्नु भएको छ? के पवित्र आत्मासँग तपाईँ बोल्नु भएको छ? मैले तपाईँलाई यो प्रश्न गर्नै पर्छ। त्यही कारणले गर्दाखेरि प्रियहरू, हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले कार्यान्वयन गर्ने, काम गर्ने मौका दियौँ भनेदेखिलाई प्रियहरू उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हामी भित्र भएको कुनै पनि खाँचोलाई उहाँले साँच्चै नै पूरा गर्न चाहनुहुन्छ। उहाँले साँच्चै नै हाम्रो जीवनमा चाहिँ हाम्रो के कुराको अभाव छ परमेश्वरले पवित्र आत्माले पूरा गर्नुहुन्छ। प्रियहरू, हो तपाईँ र मैले आज प्रार्थना गर्यो, त्यसको हामीले उत्तर पाएनौ होला, त्यसको परिणाम हामीले देखेनौ होला, तर पवित्र आत्माले सुन्न भएको छ, पवित्र आत्माले बुझ्नु भएको छ, उहाँको समयमा उहाँले गर्नुहुन्छ। प्रियहरू, उहाँको समयमा हामीले चाहिँ त्यो आशिषहरू हामीले देख्न सुरु गर्छौँ। तर त्यसको लागिलाई प्रियहरू मैले तपाईँलाई बताउनु पर्छ कि हामीले पवित्र आत्मालाई चाहिँ निर्देशक रूपमा हामीले प्रयोग गर्नुपर्छ। के पवित्र आत्माले चाहिँ तपाईँले मेरो जीवनमा चाहिँ केही कुरालाई सुन्नु हुँदैन, केही कुरालाई चाहिँ देख्नुहुन्न, केही कुरालाई चाहिँ उहाँले चाहिँ जान्नुहुन्न? अभियसली सबै कुरा जान्नुहुन्छ, देख्नुहुन्छ, बुझ्नुहुन्छ, सुन्नुहुन्छ। प्रियहरू, त्यही कारणले गर्दाखेरि उहाँलाई हाम्रो जीवनमा मुख्य सल्लाहकार बनाऊ, उहाँले कहिले पनि तपाईँलाई मलाई डग्न दिनुहुन्न। प्रियहरू, त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउन चाहन्छु, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हाम्रो सबै आत्मिक खाँचोहरूको निम्ति हामीलाई व्यक्तिगत अगुवाई, संगति, उत्साह र समाधान प्रदान गर्नुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यही कारणले उहाँमा भरोसा गरौँ, उहाँलाई काम गर्न दिउँ। पवित्र आत्मा साँच्चै नै तपाईँ मेरो बुद्धिमानी निर्देशक हुनुहुन्छ, उहाँले सबै कुरालाई सफल पार्न सक्नुहुन्छ, उहाँमा कुनै पनि असम्भव भन्ने कुरा छैन। प्रियहरू, आमेन। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818251240, 9818251240, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।